0: सचिवालयले जनाएको छ। प्लेटफर्ममा दुवै सदन तथा समितिका बैठकको उपस्थिति अनुपस्थिति विवरण राखिएको छ। सदन तथा समितिको बैठकका मिति समय स्थान र कार्यसूची पनि सोही पोर्टलमा उपलब्ध छन्। बैठकको कार्य विवरणलाई पनि क्रमशः व्यवस्थित गर्दै लैजाने उद्देश्यले राखिएको सचिवालयले जनाएको छ।
1: सभा 7 खर्ब पुनर्निर्माण स्रोतको खोजीमा अर्थमन्त्री वाग्ले शीर्षकमा आर्थिक अभियानमा खबर छ। विनाशकारी बाढी पछिको पुनर्निर्माण तथा पुनस्थापनाका लागि 7 खर्ब 23 अर्ब रुपियाँ भन्दा बढी आवश्यक पर्ने सरकारी आकलनबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले बाह्य स्रोत जुटाउन 5 देश केन्द्रित भ्रमणमा निस्कने भएका छन्। बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणसँगै विकास आयोजनाका लागि आवश्यक वित्तीय स्रोत जुटाउने उद्देश्यले वाग्ले भारत, कतार, अमेरिका, थाइल्यान्ड र स्विजरल्यान्ड जाने तयारीमा रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। भारत भ्रमणका क्रममा उनले विभिन्न मुलुकका उच्च अधिकारीसँग द्विपक्षीय आर्थिक सहकार्यबारे छलफल गर्नुका साथै बहुपक्षीय विकास साझेदारसँग नेपालका पूर्वाधार तथा विकास आवश्यकताका लागि थप स्रोत परिचालनको विषय उठाउने तयारी छ। अर्थ मन्त्रालयका अनुसार वाग्लेको विदेश भ्रमण भारतबाट सुरु हुनेछ। भारतीय विदेश मन्त्री निर्मला सीतारमणको निमन्त्रणामा भारत जान लागेका वाग्ले त्यहाँ पुनर्निर्माण, आर्थिक सहकार्य, लगानी तथा विकासका विभिन्न विषयमा भारतीय अधिकारीहरूसँग छलफल गर्ने भएका छन्। यसैबीच विनाशकारी बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण तथा प्रभावित क्षेत्रको पुनस्थापनाका लागि 7 खर्ब 23 अर्ब 31 करोड 52 लाख रुपियाँ भन्दा बढी आवश्यक पर्ने सरकारी आकलन गरिएको छ।
0: सरकारले शेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभ कर 50% घटाएको छ। मन्त्री परिषदको बुधबार बसेको बैठकले आपतकालीन अवधिको धितोपत्र कारोबारमा 5% र दीर्घकालीन अवधिको कारोबारमा नाफाको 3.5% पुँजीगत लाभ कर कायम गर्ने निर्णय गरेको हो। यो निर्णय कार्यान्वयनमा आएपछि शेयर कारोबारमा 365 दिनभन्दा बढी धितोपत्र होल्ड गर्ने लगानीकर्ताले अब नाफामा 3.5% र सोभन्दा कम अवधि होल्ड गर्ने लगानीकर्ताले 5% कर तिर्नुपर्नेछ। हाल 1 वर्षभन्दा बढी अवधि धितोपत्र होल्ड गर्नेले नाफामा 7.5% तथा सोभन्दा कम अवधि होल्ड गर्ने लगानीकर्ताले नाफामा 10% पुँजीगत लाभ कर तिर्दै आएका छन्। नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका कम्पनीको शेयर बिक्रीबाट प्राप्त लाभ विनिमय बजारको कार्य गर्ने कम्पनीले प्राकृतिक व्यक्तिका हकमा 365 दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको शेयरमा लाभ रकमको 3.5% र 1 वर्ष वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको शेयरको लाभ रकमको 5% अग्रिम कर कायम गर्ने मन्त्री परिषदको निर्णयमा उल्लेख गरिएको छ। शेयर बजारले पत्याएन सरकारलाई, कारोबारमा पुँजीगत लाभ कर 50% घट्यो शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।

0: Bank Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ।

0: लाग हुने गरी घटेको छ। यसअघि 16% रहेको सन्दर्भ ब्याज दर सहकारी रजिस्ट्रारको कार्यालयले निर्देशन जारी गर्दै 13% कायम गरेको हो।
1: काठमाडौँ उपत्यकाका 1000 भन्दा बढी खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रति केजी 110 रुपियाँमा चिनी बेचिने भएको छ।
0: रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक कारण र उत्पत्तिको प्रमाण खोज्न सरकारले 7 सदस्य विज्ञ अध्ययन समिति गठन गरेको छ।
1: आज नेपालमा राष्ट्रिय विज्ञान दिवस पनि मनाइँदैछ। नेपालमा हरेक वर्ष असोज 1 गते राष्ट्रिय विज्ञान दिवस तथा विश्वकर्मा पूजा मनाउने गरिन्छ।
0: जिल्ला प्रशासन कार्यालय झापाले विश्वकर्मा पूजाको अवसरमा शान्ति सुरक्षा तथा जनस्वास्थ्यमा असर पर्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ। प्रमुख जिल्लाधिकारी श्रवण कुमार पोखरेलले बुधबार सूचना जारी गर्दै विश्वकर्मा पूजालाई सभ्य सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्लावासी समक्ष आग्रह गरेका हुन्।

0: DTH सेवा डिश हो डिश हो खुशी को कनेक्शन
1: NBL सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: कृषि विकास बैंक लिमिटेडको केवाईसी विवरण अध्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना आदरणीय ग्राहक महानुभावहरू बैंकिङ कारोबारलाई सुरक्षित व्यवस्थित तथा प्रभावकारी बनाउनको लागि आफ्नो केवाईसी अर्थात् ग्राहक पहिचान विवरण अध्यावधिक गर्नुहुन अनुरोध छ साथै तपाईँको नाम ठेगाना मोबाइल नम्बर पेसा व्यवसाय पारिवारिक विवरण वा अन्य व्यक्तिगत विवरण परिवर्तन भएको छ भने आफ्नो पाएक पर्ने स्थानको जुनसुकै बैंक शाखामा गई समयमै जानकारी गराई केवाईसी विवरण अध्यावधिक गर्नुहुन समेत अनुरोध छ कृषि विकास बैंक लिमिटेड केन्द्रीय कार्यालय रामसहा पथ काठमाडौँ
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर इरान विरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको युद्धमा अमेरिकी रक्षा विभागको खर्च अगस्त 1 सम्ममा 38 खर्ब अमेरिकी डलर भन्दा बढी पुगेको छ अमेरिकी संसदको गैरदलीय बजेट कार्यालयले सार्वजनिक गरेको मूल्याङ्कन अनुसार युद्धको तीव्रता अनुसार आगामी दिनमा अमेरिकाको सैन्य खर्च प्रति महिना 3 अर्ब डलर वा त्योभन्दा बढी हुन सक्ने अमेरिकी समाचार संस्था एपीले जनाएको छ
7: अब खेल खबर जापानको आइची नागायोमा जारी एसियन गेम्स 2026 अन्तर्गत महिला भलिबलमा नेपालले पहिलो खेलमै आयोजक जापानसँग सोझो सेटमा पराजय बेहोरेको छ
6: अब विचार विश्लेषणको पालो आजको हिमालय टाइम्समा टाढिँदै गएको काङ्ग्रेस एकता शीर्षकमा प्राध्यापक डाक्टर शान्ति कृष्ण अधिकारीले लेख्नु भएको छ देउवालाई प्रमुख अतिथि मानेर वा समुद्घाटन कार्यक्रमको सभापति राखेर काङ्ग्रेसको 15 महाधिवेशन समुद्घाटन गर्न तयार रहेको सन्देश आधिकारिक काङ्ग्रेसले उहिले दिएकै हो महाधिवेशन पछि पनि मूल अभिभावकका रूपमा देउवालाई मान्न विशेष महाधिवेशनबाट निर्वाचित काङ्ग्रेस तयार रहेको कुरा सुनिएकै थियो तर वैधानिकता प्राप्त गरेको काङ्ग्रेसलाई वैधानिकता परित्याग गरी देउवालाई नै सभापति मानेर अगाडि बढ्न किन दबाब दिइरहेको छ भन्ने चाहिँ बुझ्न सकिएको छैन बुझ्नै नसकिएको त होइन तर एकताको झिनो आशा बाँकी रहेसम्म विग्रहका कुराहरू गर्न त्यति उपयुक्त देखिँदैन मुलुकमा देश र जनताका लागि रगत पसिना बगाएको पार्टी मिलोस् र सशक्त रहिरहोस् भन्ने शुभकामना छ
7: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खिमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 1 गते बिहिबार, सन् 2026 सेप्टेम्बर 17 तारिक भदौ शुक्ल पक्षको षष्ठी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेका पाल्पाको रेडियो मुक्तिनाथ 90.8, उदयपुरको समावेशी एफएम 92.3, सर्लाहीको रेडियो तुफान 102.4 र पर अथवा एफएम 101.1, शङ्खुवा सभाको रेडियो साङ्गीला 92 र रोल्पाको रेडियो होलेरी 102.5 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौँ। मुख्य खबरका शीर्षकहरूबाट।
1: दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक। प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन गर्नुपर्ने।
0: ठुला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी कानुन संशोधनको तयारी। बेपत्तालाई मृतक सरह मानेर परिवारलाई राहत दिइने।
1: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी सडक गाडी सञ्चालन विकल्पमा पानी काम र अध्ययन हुँदै।
0: अमेरिकामा 3 वर्षपछि पहिलो पटक ब्याज दर वृद्धि, मुद्रा स्थिति नियन्त्रणमा प्राथमिकता दिने उद्देश्य।
1: र नेपाल र बङ्गलादेश बीच आउँदो चैतमा 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृङ्खला हुने।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइ सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
2: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नु पनि भारो। अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब?
3: ल हेर इन्का बुद्धि, जान्ने पनि तरिका पाल्नलाई, के खुवाउँछौ? ल यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
4: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
5: औलीको व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। नेपाली काङ्ग्रेसका सांसदहरूले दायर गरेको रिटमाथि सुनवाई गर्दै प्रधान न्यायाधीश मनोज शर्मा सहितको संवैधानिक इजलासले प्रतिनिधि सभा नियमावली 2083 विवादित प्रावधान तत्काल कार्यान्वयन नगर्न हिजो अन्तरिम आदेश दिएको हो। नियमावलीमा रहेको प्रतिनिधि सभा नियमावली संघीय कानूनका रूपमा विशेष कानून सरह लागू हुने भन्ने नियम कार्यान्वयनमा पनि सर्वोच्चले तत्काललाई रोक लगाएको छ। यो आदेशसँगै संविधान संशोधन सम्बन्धी विधेयक, संविधान बमोजिम, प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन हुनुपर्नेछ। यसअघि संविधानमा भएको व्यवस्थासँग बाजिने गरी प्रतिनिधि सभाले प्रतिनिधि सभा नियमावली जारी गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बहुमतबाट नियमावली पारित गर्दा काङ्ग्रेस, एमाले लगायतका विपक्षी नेताहरूले आपत्ति जनाएका थिए। प्रतिनिधि सभाबाट पारित नियमावलीका केही प्रावधानले दुई सदनात्मक व्यवस्थाको उल्लङ्घन गरेको र राष्ट्रिय सभाकै मानमर्दन भएको दावीसहित सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदन दर्ता भएको थियो।
6: सरकारले संकटग्रस्त घोषणा गरेका ठूला विपदमा बेपत्ता भएकाहरूको मृत्यु दर्ता चाँडै बनाउन मिल्ने गरी कानून संशोधनको तयारी थालेको छ। मुलुकी देवानी संहिता 2074 र राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण ऐन 2076 संशोधनको प्रक्रिया अगाडि बढाइएको हो। राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक कृष्ण पौडेलका अनुसार विभागले मस्यौदा बनाएर गृह मन्त्रालयमा पेश गरेपछि प्रस्ताव मन्त्री परिषदमा जानेछ। मन्त्री परिषदले संशोधन विधेयकको प्रस्ताव संसदमा लैजानुपर्छ वा संसद अधिवेशन नचलेको अवस्थामा अध्यादेश जारी गर्न मिल्छ। मृत्यु दर्तामा सहजीकरण गर्ने गरी दुईवटा कानून संशोधन गर्ने गरी छलफल भइरहेको छ। महानिर्देशक पौडेलले भन्नुभयो, यस्ता विपदका ठूला घटनामा 3 वर्ष पर्खन नपर्ने गरी खोज तथा उद्धार समाप्त हुनासाथ मृत्यु दर्ता बनाउन सकिने हाम्रो प्रस्ताव छ। यो संकटग्रस्त घोषणा गरेको अवस्थाका हकमा हो, सबै विपदमा भने लागू हुँदैन। यस्तै प्राकृतिक विपत्तिमा बेपत्ताहरूलाई मृतक सरह मानेर परिवारलाई 2,00,000 राहत उपलब्ध गराउने गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 र विपद पीडित उद्धार तथा राहत मापदण्डमा विपदमा परि ज्यान गुमाएका व्यक्तिका परिवारलाई 2,00,000 राहत उपलब्ध गराउने व्यवस्था छ। तर बेपत्ता भएकाको हकमा भने मन्त्री परिषदबाट निर्णय गर्ने गरिएको छ। यसअघि 10 दिनसम्म पनि सब फेला नपरेमा मृतक सरह मानेर 2,00,000 राहत उपलब्ध गराइन्थ्यो। यसपटक भने सरकारले निर्णय गरिसकेको छैन। आजको नयाँ पत्रिकामा खबर छ, यसैबीच भोटेकोसी बाढीमा बेपत्ता विदेशी मध्ये धेरै जसोका आफन्त नेपाल सरकारसँग खोजी मात्र नभई उनीहरूको अवस्थाको आधिकारिक प्रमाण समेत माग्न थालेका छन्। सम्पर्क विहीन भएकै आधारमा मृत्यु प्रमाणपत्र जारी गर्न नसकिने उत्तर दिएर सरकारले थुम्थुमाइरहेको छ। आजको कान्तिपुर दैनिकमा खबर छ,
5: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 भोटेकोसी नदीमा आएको बाढीका कारण सडक भाँचिएपछि नयाँ ट्र्याक बनाएर आजदेखि गाडी चल्न थालेका हुन्। सडक खण्डमा गैरातीदेखि नै गाडी आवत जावत भएको र अहिले बिहानदेखि पूर्ण रूपमा सडक सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ। हिजो कृष्णभीर नजिकै अर्को पहिरो खसेर सडक अवरुद्ध भएको थियो, त्यो पहिरो पनि पन्छाएसँगै सडक सञ्चालनमा आएको प्रहरीले जनाएको। भएको छ। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सडक भाँसिने, पहिरो जाने तथा ढुङ्गा माटो खस्ने जोखिम कायमै रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ। विशेष गरी वर्षा भइरहेको समयमा वा सडकमा पहिरो, ढुङ्गा तथा अरू अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न र सम्बन्धित सुरक्षाकर्मी तथा सडक व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न प्रशासनले भनेको छ। कृष्णवीरको सडक सञ्चालन सँगै नारायणगढ मुगलिन खण्डको तुइन खोलामा चलिरहेको पहिरो रोकथामको काम तत्काल रोकेर गाडीहरूलाई गन्तव्यतर्फ पठाउने काम पनि सुरु भएको प्रहरीले जनाएको छ। बेनीघाटबाट त्रिशुली पारी गोर्खातर्फबाट फिस्लिङ जोड्ने वैकल्पिक सडकको स्तर वृद्धि पनि भइरहेको छ। दीर्घकालीन समाधानका लागि कृष्णवीरमै सुरुङ वा बाइपास पुल निर्माणको सम्भावना बारे पनि अध्ययन भइरहेको छ।
6: काङ्ग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबाका विश्वास पात्रले नै धमाधम उहाँको साथ छाड्दै गएका छन्। 14 महाधिवेशनमा देउबाको प्यानलबाट उपसभापति जितेका, गएको नवयुवा आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाएका पूर्णबहादुर खड्कादेखि प्रचार विभाग प्रमुख बनाएका मिन विश्वकर्मा समेतले उहाँको साथ छाडेका छन्। 168 सदस्यीय निवर्तमान केन्द्रीय कार्य समितिमा देउबा पक्षका 83% थिए। विशेष महाधिवेशनपछि केन्द्रीय कमिटिका 111 जना आफूहरूसँग रहेको दावी देउबा पक्षको थियो, तर देउबा पक्षका नेताहरू धमाधम संस्थापन पक्षतिर खुल्दै गएका छन्। 14 महाधिवेशनबाट निर्वाचित देउबा पक्षका धेरै पदाधिकारी संस्थापनतिर लागेका छन्। काङ्ग्रेसले असोज 16-19 15 महाधिवेशन गर्दैछ। देउबा पक्षले 21-23 मङ्सिरमा 15 महाधिवेशन गर्ने कार्यतालिका ल्याएको छ, तर देउबा पक्षका नेताहरू भने धमाधम संस्थापनतिर खुल्दैछन्। आजको नयाँ पत्रिकामा खबर छ।
5: काया कैरनमा भोटेकोसी बाढीले पर्यटन क्षेत्रमा पारेको असरबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर
4: आदिवासीहरूका लागि खुसीको खबर।
5: पानी पर्दा, हावाहुरी चल्दा, हुसो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
7: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212।
8: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
9: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
7: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी, माडी सामुदायिक अस्पताल अगाडि।
10: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
7: ग्रुप राइटर नरेश महतो, गीता महतो।
11: सम्पर्क 97625 73 09 98 0 74 46 182 र 98 4 91 95 225।
12: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
7: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
12: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
7: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
13: यतिन्जेल हामीले दुई सदनको एकमुष्ट दुई तिहाईले संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक, प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा दुई तिहाई बहुमतबाट अनुमोदन गर्नुपर्ने, ठुला विपदमा बेपत्ता भएकाहरूको मृत्यु दर्ता चाँडो हुने गरी कानुन संशोधनको तयारी, बेपत्तालाई मृतक सरह मानेर परिवारलाई राहत दिइने, धादिङको कृष्णवीरमा दुई तर्फी गाडी सञ्चालन लगायतका खबर प्रस्तुत गर्यौं।
14: अब बाँकी खबर। सरकारले भोटेको हिमबाडी प्रभावित रसुवा र नुवाकोटका विद्यार्थीलाई पुनः छात्रवृत्ति सहित आवासीय शिक्षाको व्यवस्था गर्ने तयारी थालेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भोटेकोसी बाढीको विपदबाट प्रभावित भई दुवै अभिभावक गुमाएका वा एकमात्र अभिभावक गुमाएका विद्यार्थीलाई सरकारका तर्फबाट यस्तो व्यवस्था गर्न लागि जानकारी दिनुभयो। हिजो बसेको मन्त्री परिषद बैठक लिएको निर्णयबारे जानकारी दिने क्रममा उहाँले त्यस्ता विद्यार्थीको विवरण पठाउन पालिका तथा शिक्षा इकाइलाई आग्रह गरिएको बताउनु भएको छ। उनीहरूको शिक्षाको पूर्ण जिम्मेवारी शिक्षा मन्त्रालयले लिने र विद्यालय गुमाएका विद्यार्थीलाई अस्थायी सिकाइ केन्द्र बनाएर अध्यापन कार्य सुरु गरिएको पनि उहाँले जानकारी दिनुभयो।
13: भोटेकोसी नदीमा आएको बाढीले जनधनसँगै पर्यटन क्षेत्रमा पनि ठूलो असर पारेको छ। विशेष गरी भोटेकोसकी करिडोरका सडक, पुल, होटल तथा अरू पर्यटकीय पूर्वाधारमा क्षति पुगेपछि त्यसको प्रत्यक्ष प्रभाव पर्यटन गतिविधिमा परेको छ। तर भोटेकोसी क्षेत्रमा भएको विपदका कारण सिङ्गो नेपाल नै पर्यटकका लागि असुरक्षित छ भन्ने सन्देश अन्तर्राष्ट्रिय सञ्चार माध्यम तथा सामाजिक सञ्जाल मार्फत फैलिन थालेपछि नेपालको पर्यटन क्षेत्रले अर्को चुनौती समेत सामना गर्नु परेको छ। थप जानकारी अबको पालोमा।
14: भोटेकोसी बाढी एउटा निश्चित भौगोलिक क्षेत्रमा आएको प्राकृतिक विपद हो। यसको प्रत्यक्ष असर भोटेकोसी करिडोर र आसपासका क्षेत्रमा परेको छ। तर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित भएका कतिपय समाचार तथा सामाजिक सञ्जालमा फैलिएका सामग्रीका कारण नेपालको सम्पूर्ण पर्यटकीय गन्तव्य नै जोखिममा रहेको जस्तो धारणा बन्न सक्ने अवस्था देखिएको छ। भौगोलिक रूपमा एउटा क्षेत्रमा आएको विपदलाई सिङ्गो देशको पर्यटन अवस्थासँग जोडेर हेर्दा त्यसले अन्तर्राष्ट्रिय पर्यटकको धारणा र यात्रा योजनामा असर पार्न सक्छ। त्यसैले अहिलेको प्रमुख आवश्यकता भनेको प्रभावित क्षेत्रको वास्तविक अवस्था र सुरक्षित रहेका अन्य पर्यटकीय गन्तव्य बारे अन्तर्राष्ट्रिय बजारमा स्पष्ट तथ्यमा आधारित र विश्वसनीय सूचना पुर्याउनु हो। यसका लागि नेपाल पर्यटन बोर्डले गरिरहेको प्रयास बारे पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मा।
1: तीन चारवटा जिल्ला प्रभावित भयो, बाँकी नेपाल चाहिँ सुरक्षित छ भनेर हामीले एउटा जानकारीमूलक सन्देश दियौँ। प्रभावित क्षेत्र बाहेक अन्य क्षेत्रमा चाहिँ अहिले खुलै छ, चाहिँ हामीले नेपाल कलिङ भनेर लन्च गर्यौँ, नेपाल आउनुहोस् भनेर हामीले एउटा क्याम्पेन नै लन्च गर्यौँ।
14: भोटेकोशी बाढीले क्षति पुर्याएका संरचनाको पुनर्निर्माण सँगै पर्यटन पूर्वाधारमा रहेका पुराना समस्या सुधार गर्ने अवसर पनि यही समय हुन सक्छ।
1: तपाईँले यातायातमा हेर्नुहुन्छ, सबभन्दा पहिला चाहिँ राष्ट्रिय ध्वजावाहक नै चाहिन्छ। सरकारले पनि पोलिसी निर्माणहरूमा के छ भन्दाखेरि द्रुत गतिमा चाहिँ पोलिसी निर्माण हुँदैछ, त्यो रिजल्ट दिने खालको पोलिसीहरू निर्माण हुँदैछ। हामीलाई चाहिँ लग्जरी टुरिज्म भनेर भन्छौँ, होइन, लग्जरी टुरिज्म भन्दाखेरि एक रात चाहिँ मान्छे आउँदाखेरि $400-$600 खर्च गर्ने चाहिँ रातको चाहिँ हुनु पर्यो। इन्फ्रास्ट्रक्चरको प्रब्लम नै छ, नेपालको जस्तो भूगोलहरू भएको जहाँ चाहिँ टोपोग्राफी पहाडी बाटोहरू छ भन्दाखेरि अब त्यो इन्जिनियरिङको पनि चुनौती हुन्छ।
14: नेपालको पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जन गर्ने माध्यम मात्र होइन, ठुलो संख्यामा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सृजना गर्ने क्षेत्र पनि हो। होटल, रेस्टुरेन्ट, यातायात, ट्राभल तथा ट्रेकिङ व्यवसायदेखि कृषि, हस्तकला, स्थानीय उत्पादन र सांस्कृतिक गतिविधिसम्म पर्यटन क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका छन्। नेपालको मौलिक संस्कृति, स्थानीय खाना, परम्परा, हस्तकला, प्रकृति र समुदायमा आधारित आतिथ्यतालाई पर्यटन सेवासँग जोड्न सकियो भने पर्यटकलाई फरक र मौलिक अनुभव दिन सकिन्छ। फेरि एकपटक नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक एवं प्रवक्ता सुनिल शर्मा।
1: मौलिकतालाई त ध्यान दिनुहोस्, त्यो ठाउँमा जाँदाखेरि मैले के देखाउने त, तपाईँले चाहिँ अमेरिकाबाट यहाँ आएर म ब्रेड र स्यान्डविच त खान आ होइन, खान पान विशेष घरको बनावट डिजाइन सबै बुझ्न आ हुन्छ उनलाई। प्रसार प्रसार तपाईँले गर्दाखेरि इट इज अ स्टोरी टेलिङ।
13: नेपाल पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्मासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलियुद्ध नेपालमा सुन्न सकिन्छ। फेरि खबरकै सिलसिला, काठमाडौँ उपत्यकाका उपभोक्ताले आजदेखि प्रति सिलिन्डर पुरानै मूल्य 2060 रुपियाँमा ग्यास पाउने भएका छन्। राष्ट्रिय उपभोक्ता मञ्चको स्थापना दिवसको अवसरमा हिजो काठमाडौँमा भएको छलफलमा नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले काठमाडौँ उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले अब पुरानो मूल्यमा उपभोक्ताले ग्यास पाउने जानकारी दिनुभयो। भदौ 14 कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि ग्यासका बुलेट आउन नसक्दा तराईका प्लान्टमा ग्यास भरेर सिलिन्डर ल्याउनु पर्दा लागत बढेकाले ग्यास उद्योगीले भाउ बढाएका थिए। यस्तै काठमाडौँ उपत्यकाका 1,000 धेरै खुद्रा तथा थोक बिक्री केन्द्रबाट प्रति किलो 110 रुपियाँमा चिनी बेचिने भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकामा चिनीको अभाव नरहेको बताएको छ। विभागका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहको अध्यक्षतामा सरकारवालासहित बसेको बैठकले सहमति अनुसार काठमाडौँका विभिन्न बिक्री केन्द्रबाट चिनी सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरेको खबर आजको गोर्खा पत्रले लेखेको छ।
14: यस्तै दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफुल, अन्डा, ग्यास लगायतको बढ्दो मूल्य नियन्त्रण गर्न सांसदहरूले सरकारको आलोचना गरेका छन्। अस्ति र हिजोको संसद बैठकमा सांसदहरूले भोटेकोशी बाढीपछिको विपत्तिको मौका छोपेर व्यवसायहरूले कृत्रिम अभाव सृजना गरी कालोबजारी गरेको बताएका छन्। सत्तारूढ राष्ट्रपतिका सांसदले महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएका छन्। यस्तै संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबीच विपद व्यवस्थापनमा सरकारलाई सहयोग, समन्वय र अनुगमन गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र तथा सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने सहमति बनेको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा हिजो सिंहदरबारमा बसेको बैठकले उहाँकै प्रस्ताव अनुसार उच्चस्तरीय संयन्त्र र संसदीय समिति बनाउने निर्णय गरेको हो।
13: म्यान पावर कम्पनी छनौटका विषयमा मलेसियासँग देखिएको असमझदारीलाई कूटनीतिक तहबाट यथाशीघ्र समाधान गर्न सरकारले पहल थालेको छ। श्रम मामिलासँग सम्बन्धित दुई देशबीचको संयुक्त प्राविधिक समिति जेडब्लुसीको बैठक राख्न पहल थालिएको हो। नेपाली अध्यक्ष श्रमिकको महत्त्वपूर्ण रोजगार गन्तव्य मलेसिया जाने श्रमिक भर्ना प्रक्रियालाई अवरुद्ध हुन नदिन जेडब्लुसीको बैठकबाट समाधान निकाल्नुपर्ने पक्षमा नेपाल सरकार रहेको छ। रोजगारीका लागि मलेसिया महत्त्वपूर्ण छ। म्यान पावर कम्पनी छनौटका विषयमा नेपालको असहमति छ। यसलाई समाधान गर्न दुई देशबीचको औपचारिक संयन्त्र छ। यसको यथाशीघ्र बैठक राख्ने विषयमा पहल गरिरहेका छौँ। युवा, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले भन्नुभयो। कान्तिपुरमा खबर छ, काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बाढी र डुबानबाट बच्न के गर्ने?
15: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
11: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ,
15: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
11: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौँ।
15: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौँ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: माडीबासीहरुका लागि खुशीको खबर।
3: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। शीतयुद्धको अन्त्यसँगै लामो समय मत्थर देखिएको अन्तरिक्षको सैन्य प्रतिस्पर्धा फेरि तीव्र बन्दै गएको छ। अमेरिकाले पहिलो पटक पृथ्वीको कक्षमा सैन्य हतियार तैनात गरेको सार्वजनिक रूपमा स्वीकार गरेपछि रुस र चीनले आपत्ति जनाएका छन्। अन्तरिक्षमा बढ्दो सामरिक प्रतिस्पर्धाले विश्वको रणनीतिक सन्तुलनसँगै नेपाल जस्ता साना देशको सञ्चार, इन्टरनेट, नेभिगेसन र विपद व्यवस्थापनमा समेत कस्तो प्रभाव पार्न सक्छ भन्ने प्रश्न उठेको छ। संयुक्त अमेरिकाले गएको सोमबार मात्रै पृथ्वीको कक्ष अर्बिटमा सैन्य हतियार राखेको कुरा पहिलो पटक सार्वजनिक रूपमै स्वीकार गरेको थियो। अमेरिकी वायुसेना सम्बन्धी मन्त्री डाक्टर ट्रोय मेनिकले एयर स्पेस एन्ड साइबर कन्फरेन्समा बोल्दै ती हतियारले शत्रुहरूबाट हुने हमला विरुद्ध अमेरिकी संयुक्त सैन्य बलको रक्षा गर्ने बताउनु भएको छ। अन्तरिक्षमा हतियार होडबाजी, कान्तिपुरमा खबर छ।
5: अब विदेशको खबर। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले 3 वर्षभन्दा बढी समयपछि पहिलो पटक ब्याज दर बढाएको छ। फेडरल रिजर्भले ब्याज दर 0.25% बिन्दुले बढाएर 3.75% देखि 4% पुर्याएको हो। बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्ने उद्देश्यले ब्याज दर बढाउने निर्णय गरिएको फेडरल बैंकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। फेडरल रिजर्भका अध्यक्ष केविन वार्सले मुद्रास्फीति अझै उच्च रहेको र लामो समयदेखि लक्ष्यभन्दा माथि रहेको भन्दै ब्याज दर वृद्धि जिम्मेवार निर्णय भएको बताउनु भएको छ। अमेरिकामा मुद्रास्फीति 2% लक्ष्यभन्दा 5 वर्षभन्दा लामो समयदेखि माथि रहेको उहाँको भनाइ छ। ब्याज दर वृद्धिले घर, गाडी तथा अरू कर्जा लिन महँगो हुने तथा क्रेडिट कार्ड र व्यक्तिगत ऋणको ब्याज पनि बढ्न सक्ने अनुमान छ।
6: अब खेल खबर। नेपाल र बङ्गलादेश बीच यसै वर्षको चैतमा 3 खेलको T20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला हुने भएको छ। नेपाल क्रिकेट सङ्घ क्यान र बङ्गलादेश क्रिकेट बोर्ड BCB को संयुक्त पहलमा नेपालले बङ्गलादेशसँग 3 खेलको द्विपक्षीय T20 अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्ने भएको हो। नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार 3 खेल कृतिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुनेछ। पहिलो खेल मार्च 26 अर्थात् चैत 12 गते, दोस्रो खेल चैत 14 गते र तेस्रो खेल चैत 16 गते हुनेछ। यो श्रृङ्खला नेपाली क्रिकेटका लागि ऐतिहासिक मानिएको छ। नेपालमा हालै आएको विनाशकारी बाढीका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको स्मृतिमा नेपाल बङ्गलादेश T20 श्रृङ्खला समर्पित गरिने भएको क्यानले जनाएको छ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा हल्का पानी परिरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, खोटाङ, लमजुङ र कैलालीका केही ठाउँमा हल्का पानी परिरहेको छ। गैराती गण्डकी प्रदेशदेखि पूर्वका धेरै ठाउँमा पानी पर्यो। पछिल्लो 12 घन्टामा लमजुङमा 79 मिलिमिटरसम्म पानी परेको छ। गण्डकी प्रदेशदेखि पूर्वका क्षेत्रमा तुलनात्मक रूपमा बढी पानी परे पनि पश्चिम क्षेत्रमा कम पानी परेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै बागमती प्रदेशको तराई र गण्डकी प्रदेशका पहाडका 1-2 ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ। वर्षाका कारण पहाडी क्षेत्रका सडक तथा यातायात प्रभावित हुन सक्ने र नदी खोला नालामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
6: झन्डै 5 महिनादेखि 102 सुकुम्बासी परिवार काठमाडौँ र भक्तपुरका विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्। उनीहरू कहिलेसम्म होल्डिङ सेन्टरमा बस्नुपर्ने हो भन्ने टुङ्गो समेत नभएको खबर आजको नागरिक दैनिकमा छ।
5: मुस्ताङको गरबजोङ गाउँपालिकामा भएको दुई दिने राष्ट्रिय गरबजोङ जलवायु परिवर्तन सम्मेलन हिजो 49 पुँदे जलवायु परिवर्तन सम्बन्धी घोषणा पत्र जारी गर्दै सकिएको छ। सम्मेलनले पालिकामा जलवायुजन्य जोखिम आवश्यकता र क्षमता अनुसार स्रोत परिचालन गर्न स्थानीय जलवायु कोष स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको छ।
6: कामकाजी महिलाका हकमा तलब सहित 6 महिनाको प्रसूति बिदा दिने र सितगुरीका पतिका लागि 42 दिन तलब सहितको प्रसूति स्याहार बिदा दिने कानून निर्माणका लागि प्रस्ताव अघि बढेको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभएको छ।
5: रसुवाको भोटे कोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक कारण र उत्पत्तिको प्रमाण खोज्न सरकारले 7 सदस्यीय विज्ञ अध्ययन समिति गठन गरेको छ। बाढीलाई सामान्य अतिवृष्टि वा बाढीका रूपमा मात्र नभई उच्च हिमाली क्षेत्रमा उत्पन्न विभिन्न भौगोलिक हिमनदीय र जलविज्ञान सम्बन्धी जोखिम एकपछि अर्को जोडिएर विकसित भएको सम्भावित श्रृङ्खलाबद्ध विपदका रूपमा अध्ययन गर्न समिति गठन गरिएको हो।
6: सरकारले सेयर कारोबारमा लाग्दै आएको पुँजीगत लाभ कर 50% घटाएको छ। मन्त्री परिषदको हिजो बसेको बैठकले अल्पकालीन अवधिको धितोपत्र कारोबारमा 5% र दीर्घकालीन अवधिको कारोबारमा नाफाको 3.5% पुँजीगत लाभ कर कायम गर्ने निर्णय गरेको हो।
5: संघीय संसद सचिवालयले डिजिटल पार्लियामेन्ट प्लेटफर्म परीक्षण सञ्चालनमा ल्याएको छ। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हिजो संयुक्त रूपमा प्लेटफर्मको शुभारम्भ गर्नुभएको हो। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसदीय सूचना सेवा अभिलेख तथा गतिविधिलाई थप व्यवस्थित प्रभावकारी पारदर्शी र सहज पहुँचयोग्य बनाउने उद्देश्यले डिजिटल पार्लियामेन्ट प्लेटफर्म digital.parliament.gov.np सञ्चालनमा ल्याइएको हो।
6: नेपाल वायुसेवा निगमको उडानमा रहेको एकमात्र वाइड बडी जापानको नारिता विमानस्थलमा 4 दिनदेखि बिग्रिएर रोकिएपछि 5 अन्तर्राष्ट्रिय गन्तव्यमा यसको उडान अस्तव्यस्त बनेको छ। यसले हिजो बेलुकीसम्म 1,500 भन्दा बढी यात्रु बिचल्लीमा परेका छन्।
5: नेपाल घुम्न आउने पर्यटकले जहाँ जाँदा पनि अब सँगै पासपोर्ट बोक्न नपर्ने भएको छ। अध्यागमन सेवालाई प्रविधि मन्त्री बनाउनै सरकारले मोबाइल एपमै पासपोर्ट तथा भिसाको डिजिटल अभिलेखलाई नै मान्यता दिने भएको हो।
6: गभर्नर सहित सञ्चालकको कार्यकाल 5 वर्षबाट घटाएर 3 वर्ष कायम गर्ने विषयमा केही सांसदको असहमति रहँदा रहँदै राष्ट्रिय बैङ्क 2058 संशोधित विधेयक अर्थ समितिबाट पारित भएको छ।
5: नेपालमा आर्थिक अपराधको ठूलो हिस्सा अहिले बैङ्किङ कसुरले ओगटेको छ। चेक बाउन्सदेखि बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा दुरुपयोग, धितोको गलत मूल्याङ्कन, मिलिमतोमा कर्जा प्रवाह र खराब कर्जा लुकाउन नयाँ कर्जा दिने एभर ग्रिनिङ सम्मका गतिविधि अनुसन्धानको दायरामा आएका छन्।
6: राष्ट्रिय प्रसारण प्रणालीमा बिजुली प्रवाह गर्ने 220 केबी क्षमताको त्रिशुली 3B हब सब स्टेशन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि त्यहाँ जोडिएका आयोजनाको विद्युत उत्पादन बन्द भएको छ।
5: काया कैरनमा अब पालो उखानको
6: जंगल एक वृक्ष अनेक
5: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
6: दुई सदनको एकमुष्ट 2/3 संविधान संशोधन गर्ने नियम कार्यान्वयनमा रोक। प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुट्टा छुट्टै रूपमा 2/3 बहुमतबाट अनुमोदन गर्नुपर्ने।
5: ठुला विपदमा बेपत्ता भएकाको मृत्यु दर्ता चाँडो हुने गरी कानून संशोधनको तयारी। बेपत्तालाई मृतक सर मानेर परिवारलाई राहत दिइने।
6: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा 2 तर्फी गाडी सञ्चालन विकल्पमा पनि काम र अध्ययन हुँदै।
5: अमेरिकामा 3 वर्षपछि पहिलो पटक ब्याज दर वृद्धि, मुद्रास्फीति नियन्त्रणलाई प्राथमिकता दिने उद्देश्य।
6: र नेपाल र बङ्गलादेश बीच आउँदो चैतमा 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृङ्खला हुने।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले राजेश केसीले बनाउनु भएको कार्टुन लिएका छौँ। आफ्नै सुरुमा महाधिवेशन गर्न लागेका काङ्ग्रेसका 2 समूहलाई बर्मजियाको पेडा पसलको थरी थरीका नामसँग जोड्नु खोजिएको छ। यहाँ एकातिर गगन थापा जस्तै मान्छे 4 तारे झन्डाको 3 तारे मात्रै समातेर बसेका छन्। अनि माथि लेखिएको छ असली बाजेको पेडाधिवेशन असोज 16-19। अनि अर्कोतिर देउबा जस्तै देखिने मान्छे 4 तारे झन्डाको एउटा मात्रै तारा भएको टालो समातेर बसेका छन्। अनि माथि लेखिएको छ पुरानो बाजेको पेडाधिवेशन मङ्सिर 21-23। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।
7: 93.2 स्वदेश FM। आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। आजको नेपाली बहसमा पनि हामी निकै चर्चा र परिचर्चाको केन्द्रमा रहेको नेपाली कंग्रेसको विभाजन वा नेपाली कंग्रेसको एकता, अब नेपाली कंग्रेस अर्को फरक फरक बाटोमा अगाडि बढिरहेको हो त। नेपाली कंग्रेस भित्र गगन कुमार थापा संस्थापक पक्ष र देउबा पक्ष बीच पानी बाराबारकै सम्बन्ध सिर्जना भएको हो त। अब छुट्टा छुट्टै रूपमा तोकिएका महाधिवेशनहरू के हुन्छन् त? आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौँ। आदरणीय श्रोता,
8: पाँच हजार मान्छेलाई रोजगारी दिएको मान्छे हौ, सालको 50 करोड ट्याक्स बुझाउने मान्छे हौ, ब्याङ्कको किस्ता समयमा बुझाउने मान्छे हौ, अनि ब्याङ्कको ऋण तिर्न त मैले ब्याङ्कको ऋण म जस्तै व्यापारी जम्मैले खातको त्यही तिर्दै पनि ब्याङ्कले केमा लगानी गर्छ र ब्याङ्क चल्छ? अनि यस्ता बुद्धि भएका मैले नेपाल सरकारको पैसा लिए जस्तो बुद्धि कुरा गर्छन्।
7: यो हामीले निराशाको कुरा गर्यौँ, अब आशातीत कुरा गरौँ न दुर्गा प्रसाईजी, अब के गर्दा चाहिँ बेटर हुन्छ, अब कसरी जाने
8: जनताले? योभन्दा ठुलो विद्रोह हुन्छ, योभन्दा ठुलो विद्रोह हुन्छ। मैले अघि
7: अब यो देशले विद्रोह थेग्न सक्छ भने क्या, अब यो देशले फेरि अझ त्यस्तै हत्याहिंसा थेग्न सक्छ, अब कहिलेसम्म गर्ने भने क्या, अब जनताको मन जितेर अगाडि बढ्नु पर्यो नि त प्रसाई।
8: कसरी मन जित्नु के सर, अब हाम्रो हातमा केही छैन, उनीहरूले मन जित्दैन, जसको हातमा छ उनीहरूले मन जित्दैनन्, हाम्रो हातमा केही छैन, हामीले के जित्नु, हामीले के जित्नु त भन्नु, कसरी मन जित्नु भन्नु त,
7: फेरि विद्रोह भयो भने त देश त तर।
8: म एउटा कुरा भन्छु, हामीले मन जित्ने भनेको मैले पारी गयो 5 लाख बराबरका 20 वटा घर बनाइदिन्छु भने हो, जेन्जी मुभमेन्ट भयो 4 लाख जतिको औषधि मैले फ्रीमा गर्थेँ, मेरामा 4 जना कि 5 जना मरे, 97 जना त एकै दिन एडमिसन भएका थिए है, तिनलाई मैले उपचार गरेँ 1 रुपियाँ पैसा लिन,
7: यो
8: जेन्जी बिएनसीमा सुनिल शर्माले गरे, अरू अरूले गरे, कमसेकम त्यो जेन्जी मुभमेन्ट जेन्जीको वार्षिकी मनाउँदाखेरि हामी जस्ता मान्छेलाई मञ्चमा बोलाएर ल दुर्गाजी तपाईँहरूले चाहिँ सहयोग गर्नुभयो, पैसा लिनु भएन, राज्यलाई शहीद परिवारलाई यसो गर्नुभयो, घाइते परिवारलाई चाहिँ बिना पैसा उपचार गरिदिनुभयो भनेर एउटा फुलको थुबो हातमा राखिदिनु पर्छ कि पर्दैन हामीलाई बोलाएर?
7: त्यहाँ त धर्मगुरुहरू थिए नि त पानसमा बत्ती बाल्ने,
8: त्यहाँ धर्मगुरुहरू बोलाएर ठिक छ त, ठिक छ, राम्रो गरेको छ, अनि यति पनि यति यति पनि, अनि तपाईँले बुझ्नु न, हामीले त मन जितेकै छैन, हामीले उपचार गरिदिउँ, आज पनि पैसा नभएको मान्छेको उपचार गरिदिन्छौँ, हाम्रो एरियामा बाटामा बच्चा जन्मियो भनेर सुन्नु भएको छ मेची अञ्चलमा, त्यस्ता मान्छेलाई त हामीले सहयोग गरेका छ, पैसा नहुने मान्छेलाई पछाडिको बाटोबाट भगाइदिएका छ उपचार गरेर, अनि हामीलाई के भन्नु, हामीले सक्ने हाम्रो व्यर्गत वर्गतले भ्याएसम्म जनताको मन जित्ने काम गरेका छौँ, हामीलाई भन्ने ठाउँ छैन, तपाईँले भन्ने भनेको रविलाई हो बालनलाई हो जो सत्तामा छन्,
7: होइन अब यो फेरि विद्रोह त यो देशले थेग्न सक्दैन भन्ने कुरा हो नि त। अब हामीले चाहिँ शान्तिपूर्ण ढङ्गले चाहिँ राष्ट्रिय एकता कसरी चाहिँ मेलमिलाप गर्न सकिन्छ, हिजो मात्रै सर्वदलीय बैठक बसेछ, रविजीले एउटा होइन संयन्त्र बनाउने त्यहाँ चाहिँ निर्णय भएको कुरा सुनाउँदै हुनुहुन्थ्यो पत्रकारहरू,
8: होइन
7: अब चाहिँ यो बाढी पीडित राहत उद्धार राष्ट्रिय सङ्कटमा चाहिँ एउटा सबै दलहरू मिलेर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने एजेन्डा प्रस्ताव भएछ होइन त्यहाँ चाहिँ,
8: होइन त अरू दललाई दलै मान्दैनन्, रवि लामिछानेले भनेर के गर्नु, त्यो बोलाएको ठाउँमा प्रधानमन्त्री नै जाँदैन, प्रधानमन्त्रीले नै रवि लामिछानेलाई मान्दैनन्, त्यो रवि लामिछाने त यसरी डराएका छन् नि कतिखेर मलाई छुनिदिन्छ भनेर, त्यही भएर त तिनी विशेष सर्वोच्चमा आगो लगाउँदै उसका फाइल डढाएर लडाइछन् त। अब उसलाई एउटा कुरा चाहिँ के भनिदिनु भने नि, फाइल डढाएर के गर्नु, वा त्रिपाठीहरूसँग सुरेन्द्र भण्डारीहरूसँग वकिलहरूसँग छ नि विपक्षी वकिलसँग सबै छँदैछ,
7: होइन अब यो सर्वोच्चमा आग लाग्ने कुरा त त्यो अब जानी जानी लाग्ने कुरो भएर होइन, त्यो अकस्मात आउँछन् त्यो त्यस्तो समस्या त हुन्छ नै,
8: अस्ति पनि जानी जानी लागेन नि त सर्वोच्च र सिंहदरबारमा,
7: यो जेन्जी विद्रोह ताका चाहिँ त्यो गलतै भएको हो, आएर चाहिँ कारवाहीको दायरामा आउनु होला, अब कहिले आग लागे हुने कुरा, ग्यास लिक हुने कुरा होइन, त्यो त अपरजातमा भए पनि आउने दैविक प्रकोपका कुरा,
8: हरेक कोठामा कहाँ ग्यास छन्
7: होइन, भूकम्प आउने कुरा, बाढी पहिरो आउने कुरा भने त यो त
8: होइन होइन, एकदमै राम्रो भएको छ, नेपालीलाई अझै पुगेको छैन,
7: रसुवा नुवाकोट लगायतका ठाउँहरू हेर्नुभयो, त्यहाँको दुर्दशा के छ अहिले जनताको?
8: ए म अब किन जानु, मैले अहिले भन्नु न, म अब जग्गा माग्न जान्छु अलिक दिनमा घर बनाइदिनलाई, 20 वटा घरको लागि
7: 20 जनालाई घर बनाइदिनु भन्नु बनाइदिन्छु भन्नुभएको छ होइन,
8: 20 वटा घर बनाउनलाई म ठेकदार लिएर जान्छु र घर बनाइदिनलाई म जग्गा उसको लागि जान्छु, मसँग हेर्नुहोस् म त्यो खन्ने पार्टी पनि होइन हो, मसँग केही छैन, म गएर यो गर्छु र त्यो गर्छु भनेर कोटियाएर फोटो खिचेर हिँडिदिने हेर्नुहोस्,
7: हजुर 20 घर त बनाइदिनुहुन्छ यहाँले, 20 घर बनाउने मापदण्ड, 20 कसरी सेलेक्सन हुन्छन्, कसरी आउँछन्, पीडा छ सबैलाई होइन, नागरिकहरूलाई निकै गाह्रो छ, यो कार्यक्रम सुनिरहनु भएको होला होइन, मेरो बो बनिदिन्छ कि भन्ने समस्या पनि होला, किनभने अब निकै समस्यामा छन् नि त त्यहाँका नागरिकहरू, त होल्डिङ सेन्टरमा बसिया छन्, समयमा झाडा पखालादेखि लिएर यो अहिले संक्रमण हुन थाल्यो भन्ने खालका पनि स्थितिहरू समाचारहरू आएका छन्। के हुन्छ मापदण्ड यो चाहिँ?
8: त्यसले गर्दा तपाईँले के बुझ्नुहुन्छ भनेदेखि नि, यति कुरा के बुझ्नुहोस् भने, अब यिनीहरूले जस्तो के कस्तो हुन्छ भने, यो मजाकमा आयो क्या, मजाकमा पाएको चिज अब तल बेस पनि छैन, माथि पनि छैन, बिचमा भएको चिजको हालत के हुन्छ, कहाँबाट झर्ने हो थाहा छैन।
7: बिसवटा घर त बनाइदिनु हुन्छ तपाईँ, त्यसको मापदण्ड के हुनसक्छ प्रसाईजी, कसरी बन्छन्?
8: होइन मापदण्ड त दुईटा कोठा एउटा किचन होइन,
7: कसरी छानिन्छन् होइन, आशा त धेरैलाई छ नि त, मेरो घर
8: होइन आशा, अब मलाई नगरपालिकाले दिन्छ होइन, ठाउँमा गएर बनाइदिन्छु, अब नगरपालिकाले बाँड्छ त्यहाँको को मेन सबैभन्दा गरिब,
7: जमिन उपलब्ध भयो भने तपाईँ नगरपालिकालाई हस्तान्तरण गर्नुहुन्छ निर्माण गरेर होइन,
8: जमिन उपलब्ध हुने बित्तिकै म बनाएर भटाभट बनाएर उपलब्ध गराइदिन्छु, 6 महिनाभित्र म कम्प्लिट गरिदिन्छु र म गएर जिम्मा लगाइदिन्छु, त्यस पछाडि नगरपालिकाले त्यहाँको गाविसले गर्छ, त्यहाँको वडाले गर्छ होइन, स्थानीय सरकारले गर्छ नि
7: होइन। यो अहिले प्रत्यक्ष रूपमा चाहिँ धेरै नेपालीहरूले वा श्रोताहरूले हामीलाई हेरिरहनु भएको छ देश विदेशबाट, नेपाली नेटवर्कको पेजबाट, फेसबुक पेजबाट होइन, तर हिजो प्रसाईजीलाई निकै ठुलो प्रशंसा गर्ने एउटा समूह, एउटा टिम, एउटा जत्था, आज चाहिँ तपाईँको विरोधमा तपाईँप्रति चाहिँ आक्रामक चाहिँ होइन, हिजै औषधि खान बिर्सनु भएछ भन्ने सम्मका मेसेजहरू किन आउँछन्, किन लेख्छन्, कमेन्ट किन गर्छन्, यो कहाँनिर के बिग्रेको जस्तो लाग्छ?
8: होइन मलाई यस्तो छ, यस्तो तपाईँले के बुझ्नुहोस् भने,
7: कुनै बेला त प्रशंसा हुन्थ्यो नि त तपाईँको पनि होइन,
8: म त्यस्तो हुन्छ यस्तो हुन्छ, मैले एल्गोरिदम चलाएको छैन, मैले भाडामा मान्छे राखेको छुइनँ, सुन्नुहोस् म राख्दिनँ, म प्राकृतिक मान्छे हो, म सोसियल मिडियामा भर पर्दिनँ, एक दिन सत्यको जित हुन्छ, जो यहाँ कि राष्ट्रवादी मान्छे मारिन्छ कि पागल बनाइन्छ यहाँ, यति बुझ्नुहोस्, जसले राष्ट्र र जनताको हितको कुरा गर्छ, राजा महेन्द्रको हालत त्यस्तै हो, मदन भण्डारीको हालत त्यस्तै हो, राजा वीरेन्द्रको हालत त्यस्तै हो, राजा ज्ञानेन्द्रलाई दरबारबाट लखेटियो, जसले राष्ट्रको हितको कुरा गर्छ, जो नेपाली माटोको कुरा गर्छ, जो नेपालको कुरा गर्छ, नेपालीको कुरा गर्छ, त्यसलाई यिनीहरूले पागलै भन्छन्। सिंहदरबार आगो लगाउने मान्छेलाई वाओ भन्ने मान्छेको के कुरा गर्नु तपाईँको, त्यही सबैको हालत के छ, फर्केर आउँदा कहाँ आउँदो रहेछन्, हेरौँ न त्यो म्यासेज गर्नेहरू, सबै लोभी पापीहरूको देश हो यो, जे भयो अब गर्नुहुन्छ के, ब्याङ्कै कुरामा, लघु वित्तको कुरामा, सहकारीको कुरामा 20 लाखभन्दा मुनिको ऋण मेरो होइन, म ब्ल्याक लिस्टमा परेको होइन, म कालो सूचीमा कहीँ परेको छुइनँ, तर मैले अरूको लागि लड्ने 18% ब्याज थियो हिजो, आज 6%मा आएको छ, त्यही मैले लडेको कारणले आएको हो, अनि के कुरा गर्नु यिनीहरूको, मैले त मेरो काम गरेको छु, मेरो जन्मेर त म त सफल भएको छु, मेरो जीवनमा गर्दै गरेको छु, त्यो लेख्नेलाई लेख्न दिनुहोस् न, त्यो के फरक पर्दैन, लेख्ने बोल्ने भन्ने या विज्ञ कस्तो छन् हेर्नु भएको छैन, विज्ञ काठमाडौँमा बसे या विज्ञ, विज्ञले बोलेको सुन्नुहुन्न तपाईँ?
7: हस् प्रसाईजी, यहाँको महत्त्वपूर्ण समय, संवाद सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
8: नमस्ते।
7: मेडिकल व्यवसाय एवं सामाजिक अभियन्ता दुर्गा प्रसाई, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
9: डेंगु ज्वरो बारे सार्वजनिक जानकारी।
10: डेंगू ज्वरो एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एडिस लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बर्सातको पानी, प्लास्टिकका भाँडाहरू, टिका डब्बा, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की आदिमा फुल पार्दछ। यो लामखुट्टेले फुल पारेको एक हप्तापछि लार्वा हुँदै वयस्क लामखुट्टे तयार भई मानिसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोका लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको निकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछन्। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, ज्वरो आइएस अघिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेङ्गु ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने आदि खतराका लक्षणहरू पनि देखा पर्दछन्।
11: डेङ्गु ज्वरोबाट बस्ने उपायहरू।
10: लामखुट्टेको टोकाइबाट बस्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेका पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पुरै शरीर ढाक्ने गरी पुरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टेको नछिर्ने जाली लगाउने, शुद्धा झुलको प्रयोग गर्ने र स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने।
9: जनस्वास्थ्य कार्यालय चितवनद्वारा जारी सार्वजनिक सन्देश। वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
10: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
9: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
12: दुबईमा रोजगारीको सुवर्ण अवसर।
9: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
12: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
9: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
12: सम्पर्क 98550-58369, 98426-43211 र 98142-76704।
13: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
14: माडी फ्लेक्स एन्ड कम्प्युटर।
13: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
14: माडी फ्लेक्स एन्ड कम्प्युटर।
13: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
14: माडी फ्लेक्स एन्ड कम्प्युटर।
13: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
9: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 056-50-10-60।
12: खुरेत्रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
9: यस माडी नगरपालिका पशु पंक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
12: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550-59984 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458-91284।
15: ग्लोबल आईएमई बैंक सबैका लागि बैंक।
7: This home internet. यतिखेर हाम्रो बीचमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी हुनुहुन्छ। केसीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाल बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
16: नमस्कार, गुड मर्निङ। आवाज अलि सानो आयो, मैले सुने होइन।
7: अहिले सुन्दै हुनुहुन्छ? ठिक छ, यहाँ बढाउन भनिसके मैले प्राविधिक मित्रलाई। अहिले सुन्दै हुनुहुन्छ? राम्रो छ अहिले आवाज?
16: अलि बढाउन पर्यो, सुन्निएन।
7: अब केसीजी, के छ अहिलेको अवस्था, कहाँ हुनुहुन्छ? म्याडमलाई चाहिँ कतिको छ अहिले साह्रो गाह्रो, के छ समस्या, सुधार भयो अलिकति?
16: के भन्नु हो, मैले सुनिनँ।
7: सुन्दै हुनुहुन्छ अहिले? आवाज सुनिएन अझै?
16: आवाजै सुन्ने बुझिएन।
7: मोबाइलको स्पिकर अन गर्नु पर्यो चितवार केसीजी, स्पिकर अन गरेर सुन्नु पर्यो। मोबाइलको स्पिकर अन गराउनु पर्यो, सुनिएन अझै? मेरो अडियो सुन्दै हुनुहुन्छ अहिले? ठिक छ, एकचोटि त्यसलाई अडियो अन गराउनु पर्यो स्पिकर, त्यसपछि सुनिन्छ केसीजी। आदरणीय श्रोता, हामी नेपाली बसमा चर्चा गर्दैछौँ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग, र यो पछिल्लो देशको समसामयिक अवस्थाको विषयमा, घटनाक्रमको विषयमा। अब मुलुकमा झेन्जी विद्रोह भएको एक वर्ष भयो, एक वर्ष भइसके पछाडि चाहिँ आज हामी कुन तरातलमा बाट अगाडि बढिरहेका छौँ, जनताका इच्छा आकाङ्क्षाहरू के हुन्, सरकारका गतिहरू कसरी अगाडि बढिरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जसरी राष्ट्रिय एकताको आवश्यकता ठानेर विभिन्न संयन्त्रहरू गठन गर्ने, भूकम्प, दैविक प्रकोप, बाढी, समस्याग्रस्त, सङ्कटग्रस्त स्थितिमा चाहिँ सबै दलहरू एकजुट भएर अगाडि बढ्ने तरिकाले चाहिँ अगाडि जानुपर्छ भन्ने खालका एजेन्डाहरू प्रस्तावित गरेर सर्वदलीय बैठकहरू आह्वान गर्नुभएको छ। अब यसले मुलुकलाई एउटा सकारात्मक वेमा, सकारात्मक दिशामा लैजान सक्छ कि सक्दैन, यस विषयमा कुराकानी गर्दैछौँ। केसीजी हामीसँग हुनुहुन्छ, नमस्कार, यहाँलाई नेपाली बसमा स्वागत छ। अहिले सुन्नुभयो?
16: नमस्कार, बडाउनु बडो आवाज बुझिएन।
7: अहिले ठिक छ होइन? सुन्नु, अलि सुन्नुभयो अघिको भन्दा केसीजी?
16: अझै बुझे होइन
7: कि कस्तो छ अवस्था? तपाईँ अहिले सन्चै हुनुहुन्छ? घरमा के छ स्थिति म्याडमको?
16: म त सन्चै छु, गरी अब म्याडम बिरामी छ,
7: सुधार हुन सकेन होइन उहाँको स्वास्थ्य अवस्था?
16: नै पहिला भन्दा त केही सुधार छ, अब त्यो तल्लो हर चल्दैन अलिकति चाहिँ।
7: अनि अब के छ यो राष्ट्रिय राजनीति, कसरी हेर्नु भएको छ? एक वर्ष भयो जेन्जी विद्रोह भएको देशमा, कसरी अगाडि बढिरहेको छ देश?
16: राजनीति त पहिला हामीलाई प्रजातन्त्र जान्छ कि संविधान जान्छ कि भन्ने चाहिँ चरास हुन्थ्यो, त्यसै पक्षया तपाईँ हामी लड्थ्यौँ। अहिले त देशै जान्छ कि भन्ने जलतरास भयो त।
7: देश त कहाँ जान्छ, देश त यतै छ नि होइन?
16: नै देशको सार्वभौमता, अखण्डता जान्छ नि, यहाँ माटो त कल लान्छ र भूगोल कल लान्छ र।
7: त्यस्तो किन लाग्यो तपाईँलाई?
16: होइन, त्यो त तपाईँहरू सबैले देखिरहनु भएको छ नि, अब नेपालको गतिविधि अमेरिकनहरू कसरी चाहिँ योजनाबद्ध तरिकाले कसरी आइरहेका छन्, कसरी खेलिरहेका छन् भन्ने कुरा त सबै संसारलाई थाहा भइसक्यो।
7: होइन, अहिले चाहिँ सरकार बनेको एक वर्ष पुग्दै गर्दाखेरि चाहिँ के सुशासनका विषय, के सुशासनका पाटाहरू, त्यसका सङ्केतहरू देख्नु भएको छैन?
16: छैन त,
7: जनताले समयमा डेलिभरी पाउने कुराहरू होइन,
16: समयमा सम्भवै भएन नि,
7: प्रशासनमा गएर चाहिँ छिटो छोडी त काम हुने कुराहरू।
16: त आउँदा मोहीको पानी पाइनस् कमरा, आज दही भने त्यो अब लोकतन्त्रको लागि, प्रजातन्त्रको लागि, राष्ट्रियताको लागि लडेका पार्टीहरूको त यो अभिगत भयो। त्यसैबाट तिनका चाहिँ गलत क्रियाकलापबाट फाइदा उठाएर तपाईँको चाहिँ अब अरबौँ रुपियाँ खर्च गरेर यहाँ चाहिँ नेपाललाई ध्वस्त पारेर कब्जा गर्ने जुन योजना थियो, त्यतातिर चाहिँ अब विदेशीहरू चाहिँ, विदेशी खास गरेर अमेरिका सफलै भएको छ आफ्नो योजनामा, गिरे जोनमा पनि स्पष्ट आइहाल्यो, त्यस कारणले राष्ट्र चाहिँ अत्यन्त चाहिँ सङ्कटमा गएको देखिरहेको छ।
7: अनि गिरे जोनमा आएको कुरा त्यो वास्तविक होइन भन्नुभएको थियो क्या रविजीले?
16: होइन, अब दुधको साथी विराट हो, रविजीले त के भन्नु भएन र, होइन, रविले चाहिँ त्यो गिरे जोनको कुरा सत्य हो, हामी उधार सञ्चालित हौँ भनेर भन्ने त प्रश्नै आएन नि, त्यो त लाटाले बुझ्ने कुरा हो नि।
7: तर चाहिँ अब जे अहिले देशमा भइरहेको छ, सरकार जसरी अगाडि बढिरहेको छ लगानी भेट्याउने होइन, अब मुलुकलाई चाहिँ एउटा गरिबीबाट चाहिँ अल्प विकसित देशतर्फ अगाडि बढाउने भन्ने डाक्टर सोनी मुआगलेको निकै ठुलो चाहना छ नि त यतिखेर केसीजी?
16: होइन होइन, उहाँले त आफ्नो सकल देखाइहाल्नु भयो नि।
7: कहाँ देखाउनु भयो?
16: देखाइहाल्नु भयो नि उहाँले सकल चाहिँ, बजेट कस्तो ल्याउनु भयो, अनि तपाईँ चाहिँ प्रधानमन्त्री भएको मान्छेले चाहिँ के देखाए नाटक, त्यसो भएको हुनाले मुलुक अत्यन्त चाहिँ एउटा सङ्कटतिर गइरहेको छ।
7: प्रधानमन्त्रीजी अब अमेरिका जाँदै हुनुहुन्छ, न्युयोर्क जाँदै हुनुहुन्छ होइन, जलवायु सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री अमेरिका जाँदै हुनुहुन्छ क्या, न्युयोर्क जाँदै हुनुहुन्छ नि त भालिन्जी?
16: तिमुरको पक्षमा मैले यो काम गरेको छु, मेरो धेरै विरोध भएको छ, मेरै पार्टीबाट नि भन्ने उहाँ गएर उसले रिपोर्ट गर्ने
7: होइन, संयुक्त राष्ट्र संघको महासभामा जाने
16: हुन्छ, संयुक्त राष्ट्रले के सुन्छ भन्नु त,
7: जलवायु सम्मेलनको कुराहरू उठाउने होइन, जलवायु परिवर्तनका विषयहरू उठाउने, भोटे कोसे बाढीको चाहिँ ताण्डवलाई चाहिँ त्यहाँ प्रस्तुत गर्ने राम्रो पक्ष हो नि त यो।
16: त्यो त हो के अरे, अब कसैले लेख दिएर त्यहाँ गएर चाहिँ बोल्ने हो, अब साइड लाइनमा कुरा गर्ने उनको क्षमता छैन, आफ्नो संसदभित्र त कुरा नगर्ने, आफ्नो पार्टीभित्र त कुरा नगर्ने मान्छेले संयुक्त राष्ट्रसम्म गएर बालिनले चाहिँ देशको प्रतिनिधित्व गर्छन्, अनि चाहिँ यो जलवायुलाई चाहिँ दूषित पार्ने शक्तिहरू छ, उनले साइड लाइनमा कुरा गरेर कन्भिन्स गर्छन्, नेपाली राष्ट्र र नेपाली जनताको प्रतिनिधित्व गर्छन् भन्ने कुरा के तपाईँलाई विश्वास छ?
7: साइडलाइन वार्ता गर्न सक्नुहुन्न?
16: उनको सकल त देखिहाल्यो
7: होइन, साइडलाइन वार्ता गर्न सक्नुहुन्न प्रधानमन्त्रीले अमेरिकामा?
16: खै मैले पत्याउन्न,
7: छ गते जाने
16: जुन संसदबाट आफू चाहिँ प्रधानमन्त्री भइयो त्यो संसदमा गएर संसदलाई डिल नगर्ने नीति कार्यक्रम आफूले बनाएको चाहिँ नीति कार्यक्रम राष्ट्रपतिलाई पढ्न लगाएर हिँड्ने मान्छेले, अब यस्तो मान्छेले नेपाल राष्ट्र र नेपाली जनताको प्रतिनिधित्व गर्छन्, राष्ट्रियताको प्रतिनिधित्व गर्छन् भनेर कसले पत्याउने? थाहा भइसक्यो यो छ महिनामा उनको हैसियत, उनको स्तर।
7: अब के हुन्छ त्यसो भए भने क्या, अब देशमा जनताले चाहिँ मतदान गरे, राजसपा पहिलो पार्टी बन्यो होइन, उसले चाहिँ अहिले सत्ता सञ्चालन गर्दैछ, यहाँले पटक पटक भन्ने कुरा चाहिँ देशका स्रोत साधनहरू चाहिँ खण्डित खण्डहरू भएर जान्छन् भोलि भन्ने खालको पनि यहाँले पटक पटक दावी पनि गर्नुहुन्छ होइन?
16: होइन, अमेरिकनहरूको आवश्यकताले देशको सबै हिति छोडेर चाहिँ मुस्ताङ पुनी प्रधानमन्त्री त्यो सबैले खुलेआम देखेको छ नि, अहिले कसको प्रतिनिधित्व गरिरहेका छन् राष्ट्रपतिले, कसको प्रतिनिधित्व गरेका छन् नेपाली जनताको, नेपाल राष्ट्रको?
7: मुस्ताङमा दर्शन गर्न जान पाइयो, मुस्ताङमा बस्न पाइयो, घुम्न जान पाइयो, मुस्ताङ किन गएको प्रधानमन्त्री त्यसो भए?
16: पाइन्छ, त्यो मुस्ताङ गएको त तपाईँको चाहिँ त्यहाँ अब अमेरिकनहरूले तपाईँको चाहिँ युरोनियममा आँखा लागेका छन्, अस्ट्रेलियनहरूले युरोपियनहरूले, अब त्यो कसरी चाहिँ त्यसलाई व्यवस्था गर्ने, त्यसको खातिर गाउन उनी चाहिँ जलवायु परिवर्तन स्वयं शक्ति राष्ट्रहरूले जलवायु परिवर्तनमा बदमासी गरे हुनाले नेपालले यो भोग्यो, यो कष्ट भोग्यो भन्ने कुरा उनको लागि प्रधान होइन, प्रधान कुरा तपाईँको चाहिँ अमेरिकी साम्राज्यवादले चाहिँ हाम्रो जस्ता देशका प्राकृतिक साधन स्रोत कसरी कब्जा गर्ने भन्ने जो अभियानमा छ त्यसलाई मद्दत पुर्याउने हो अहिले यो राष्ट्रपा पार्टीको मुख्य काम।
7: अनि हिजोका राजनीतिक दलहरूले पनि के गर्यो देशमा 35 वर्षसम्म भन्नुहुन्छ नि त उहाँहरूले चाहिँ उनीहरू ठड्याइ रहनु भएको छ नि त,
16: 35 वर्षभित्र त चाहिँ राष्ट्रपाको अहिलेको सभापति पनि त थिए त, उप प्रधानमन्त्री, गृहमन्त्री, अनि उनले जीवी राईलाई चाहिँ नारायण काजी चाहिँ गृहमन्त्री हुँदाखेरि फलान ठाउँ छ, मलेसियाको फलान घर छ, त्यसलाई ल्याउन खै सोझेको भनेर भनेको तपाईँले सुन्नु भएन राज्य व्यवस्था सुशासन समितिमा, अनि पुराना पार्टीका कतिपय मान्छेहरूले तपाईँको चाहिँ चोखाउन खोजेको त्यो पनि सबै थाहा छ, संसदीय समिति किन बनेको थियो, सहकारीको संसदीय समिति, अनि गएर तपाईँको चाहिँ अनि स्वयं सरकारको चाहिँ प्रतिनिधित्व गर्ने मान्छेले रोस्टमैबाट चोखो बनाएको यी सबै घटना त तपाईँको चाहिँ नि परिचालितै हो जान अन्जानमा। त्यसो भएर अहिले जस्तो नेपालको राष्ट्रियता, सार्वभौमता र अखण्डतामाथिको सङ्कट मैले राजनीतिमा लागेको लामै समय चाहिँ जानी नजानी हिँडेको भयो, अहिले जस्तो सङ्कट मैले अनुभव गरेको थिइनँ र मलाई महसुस भएको छैन,
7: बर्बाद भइसक्यो त्यसो भए,
16: देश गम्भीर सङ्कटमा छ तपाईँको चाहिँ, जसरी अरू अरू देशका प्राकृतिक साधन स्रोतमाथि कब्जा गर्नलाई चाहिँ अमेरिकाले सेना नै प्रयोग गर्थ्यो, ड्रोनै प्रयोग गर्थ्यो, नेपालमा त्यो परेन, सजिलै उसले संसद कब्जा गर्यो, सजिलै तपाईँको चाहिँ नि अब ऊ चाहिँ न्यायपालिका कब्जा गर्यो, सजिलै निर्वाचन आयोग कब्जा गर्यो र चाहिँ राज्य सत्ता कब्जा गर्यो चाहिँ न्यायपालिका

0: अमेरिकनहरूले जसरी सुनियोजित तरिकाले तिब्बतमा चाहिँ दलाई लामालाई पुनर्थापना गर्नको लागि दलाई लामाकै तपाईँको चाहिँ नि पैसाबाट चाहिँ सञ्चालित दलाई लामाकै पक्षमा काम गरेको मान्छेलाई गृह मन्त्रालय सुम्पिराखेका छन्। अब अमेरिकनहरूकै पक्षमा काम गर्नको लागि तपाईँको चाहिँ अब आएका मान्छेहरू चाहिँ चुनिएका मान्छेहरू आएका छन्। त्यसो भए उनीहरूले यति सङ्कट छ, त्यसो उनीहरूले देशका राजनीतिक पार्टीहरूले विगतमा आफ्ना कमी कमजोरी र तपाईँको चाहिने अमेरिकनहरूको एजेन्डा बोकेर जुन खालले चाहिँ अमेरिकालाई सजिलो पारिदिए र चिनको उपस्थितिलाई नामै पार्नको लागि चाहिँ अमेरिकाले जो योजना बनाएको छ, जान अन्जानमा नेपालका यी पुराना पार्टीहरू पनि हतियार भए, अहिले यिनीहरूले चाहिँ अब मरेपछि स्वर्ग देखिरहेका छन्, नर्क देखिरहेका छन्।
1: भनेपछि यो अवस्था आउनका पछाडि चाहिँ राजनीतिक दलको पनि हात रह्यो होइन तपाईँहरूको पनि?
0: एकदमै रह्यो रह्यो। तपाईँको चाहिँ राष्ट्रिय जनमोर्चाले त संसदमा सदनमा सडकमा लगातार चाहिँ वार्निङ गरिरहेको थियो त, यही चाल हो भने चाहिँ देशको अस्तित्व समाप्त पार्छौ तिमीहरूले। त्यस कारणले अमेरिकी साम्राज्यवादले तपाईँ यहाँको चाहिँ यो चिनसितको सङ्घर्षको लागि यो नेपाललाई प्रयोग गर्ने उसले चाहिँ देखिरहेको छ। त्यस कारणले दलाई लामाले बधाई दिने, सुशील कार्कीले तपाईँको चाहिँ नि उसलाई रवि लामिछानेका मुद्दा फिर्ता गराउन हिँड्ने, अब उनी उनलाई कसरी चाहिँ त्यो जेएनयू आन्दोलनको बहानामा चाहिँ कति चाहिँ निर्दोष चाहिँ केटाकेटी मान्छेहरू मराए लगाएर, त्यस हुनाले अब झन् अब के चाहिँ षड्यन्त्र छ नेपालमाथि, नेपाल राष्ट्रमाथि, अब नेपालीहरूले चाहिँ अब एक गर्दै चाहिँ त्यो कष्ट चाहिँ भोग्दै जानुपर्छ। सबभन्दा ठुलो कुरा त तपाईँको चाहिँ दलाई लामालाई पुनर्थापना तिब्बतमा गराउनको लागि अमेरिकनहरूले तपाईँको चाहिँ ठुलो योजना बनाएका छन् र चाहिँ काठमाडौँमा खुलेआम दलाई लामाको चाहिँ 91 चाहिँ स्मृति के सम्झौ चाहिँ जन्मदिवस मनाउने र काठमाडौँको तपाईँ युनिभर्सिटीले तपाईँको चाहिँ तिब्बत सम्बन्धी अब अन्तर्क्रिया गराउनलाई त्यत्रो चाहिँ खेल खेलेको थियो त्यो त रोकियो। त्यस कारणले अब नेपालको चाहिँ अवस्था चाहिँ गम्भीर छ, अब यसलाई चाहिँ अब अरू सबै राजनीतिक पार्टीहरू नेपाली जनताले तपाईँको चाहिँ अब राम्रो किसिमले चाहिँ विचार गरेनन् भने नेपालको स्थिति प्यालेस्टाइनको हुन्छ र त इरानकै हुन्छ, देख्नु होला ढिलो चाँडो।
1: होइन अब यो ब्रिक्सले पनि एउटा सन्देश प्रवाह गरिसकेका छ, दक्षिण एसियामा दुई शक्तिशाली मुलुकहरू छन्, यति चिन्ता नगरौँ न केसीजी, समस्या छैन।
0: शक्तिशाली मुलुकले पनि तपाईँ चाहिँ नेपालको चाहिँ प्राकृतिक साधन स्रोतमाथि दाइ हाल्ने हो, त्यस कारणले अब उनीहरू अब अमेरिका र यहाँका शक्तिशाली मुलुक चाहिँ सङ्घर्ष हुँदा त प्ले ग्राउन्ड हुन्छ अमेरिका नेपालै हो नि।
1: तैपनि अब आफू छिमेकीहरूले चाहिँ आफू विरुद्धका गतिविधिहरू नेपालमा स्वीकार्य हुँदैन उसका लागि, उसले पनि सुरक्षित ठाउँ खोज्छ नि त नेपालमा पनि, होइन?
0: हजुर,
1: नेपाल उनीहरूका लागि चाहिँ असुरक्षित नहोस् भन्ने चाहन्छन् नि त छिमेकी राष्ट्रहरूले पनि, उनीहरूले पनि त नेपालको सुरक्षा चासोका विषयमा
0: उनीहरूले हेरिरहेछन् स्वार्थ। त्यस कारणले हामीले चाहिँ बुझ्नुपर्छ र तपाईँको चाहिँ नि नेपालको सन्दर्भमा सबभन्दा खतरा चाहिँ अमेरिकी साम्राज्यवाद नै हो र तपाईँको चाहिँ नि अमेरिकी साम्राज्यवादले तपाईँको चाहिँ चिनसँगको सङ्घर्षको लागि नेपाल भूमिलाई प्रयोग गर्नको लागि अब लामो समयदेखि चाहिँ तयारी गरिरहेको थियो र त्यो तयारीको सिलसिलामा तयार भएका हुन् बालेन, तयार भएको तपाईँको चाहिँ नि यो राष्ट्रपा पार्टी रवि लामिछानेको इतिहास त सबैलाई सबै थाहा छ। 35 वर्ष कुरा गर्ने आफू चाहिँ त्यही 35 वर्षभित्र गृहमन्त्री उप प्रधानमन्त्री भएर अर्बौँ रुपियाँ चाहिँ ठगी गरेको होइन, जीवी राईले लुगाएको कसले हो? जीवी राईले लुगाएको तपाईँको चाहिँ ती पुरानो पार्टीले हो, 35 वर्ष शासन गर्ने पुरानो पार्टीले हो कि जी उसले चाहिँ रवि लामिछानेले हो लुगाएको जीवी राईलाई?
1: होइन, रमेश लेखक पनि गृहमन्त्री बन्नुभएको
0: कसले हो?
1: रमेश लेखक पनि गृहमन्त्री बन्नुभएको थियो, पक्रेर ल्याए भइहाल्थ्यो नि होइन, त्यो बिचमा कङ्ग्रेसका लेखक पनि गृहमन्त्री हुनुहुन्थ्यो नि त,
0: उनीहरूले ल्याए नि एकछिन त तपाईँ चाहिँ नि आफू गृहमन्त्री हुँदाखेरि सिधै दलाई लामालाई चाहिँ पुनर्थापना तिब्बतमा गराउने घोषित रूपमा दलाई लामाबाट पैसा लिएर खाएर तपाईँ चाहिँ नेपाललाई तिब्बत चाहिँमा चाहिँ दलाई लामालाई पुनर्थापना गराउने काममा खुलेआम सबैलाई थाहा भएको मान्छे चाहिँ गृहमन्त्री हुँदाखेरि अनि चाहिँ काठमाडौँका तपाईँको चाहिँ मान्छेहरू रमिती भएर हेर्ने अनि त्यही पुराना पार्टीहरूले गर्दाखेरि यस्तो भएको

0: घर मात्र बसेर हुन्छ? पुराना पार्टीहरू पनि जिम्मेवार छन्, उनीहरूका पनि गल्ती कमजोरी छन्, उनीहरूका गल्ती कमजोरीबाटै यिनीहरूले फाइदा उठाएको अमेरिकाले योजनाबद्ध तरिकाले लामो समयदेखि चाहिँ युथ काउन्सिलको चाहिँ व्यवस्था गरेर र तपाईँ चाहिँ नि नेपालमा तपाईँ चाहिँ अब आफ्नो पकड जमाएर चिनको उपस्थितिलाई समाप्त पार्ने र यहाँ तपाईँ चाहिँ नि दलाई लामालाई तिब्बतमा पुनस्थापन गर्ने हिसाबका साथ अमेरिकाले योजना अगाडि बढाइरहेको छ। त्यस कारणले मैले फेरि पनि दोहोऱ्याएर भन्छु, अहिलेको मानव जातिको एक नम्बर दुश्मन अमेरिकी साम्राज्यवाद नै हो। त्यसका विरुद्धमा नेपाली जनताले इरानका जनताबाट सिक्नुपर्छ, प्यालेस्टाइनी जनताबाट सिक्नुपर्छ र देशको राष्ट्रियता सार्वभौमता र अखण्डताको पक्षमा अमेरिकी साम्राज्यवादका विरुद्धमा देशका राजनीतिक पार्टीहरू राष्ट्र र जनताप्रति केही छ अहिले पनि विश्वास भने सबै एक ढिक्क भएर अमेरिकी साम्राज्यवादका विरुद्धमा एक ढिक्क भएर उभिनुपर्छ। होइन भने नेपाल राष्ट्र भन्ने त्यो अस्तित्व यिनीहरूले समाप्त पार्छन्।
1: हस्, चित्रबहादुर केसी, यहाँलाई समय दिनुभयो, यहाँलाई महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: धन्यवाद। मलाई पनि चाहिँ आफ्नो विचार पार्टीको विचार राख्ने अवसर दिनुभयो, मलाई दिइ पनि रहनुहुन्छ, धेरै धेरै धन्यवाद।
1: धन्यवाद चित्रबहादुर केसी, उहाँ हुनुहुन्छ राष्ट्रिय जनमोर्चाका अध्यक्ष। चित्रबहादुर केसी, आदरणीय श्रोता, नेपाली बसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
2: 93.2 स्वदेश FM
3: टाइम चेक। इस समय सूचक का साथ में
4: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन CMC हॉस्पिटल को ठीक अगाड़ी। संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
5: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4394 4440 4394 580 र 98 5570 2640।
6: It's 7 o'clock, अहिले 7 बजेको छ।
7: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
8: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
9: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। चितवनको माडी नगरपालिका छमा चट्याङ फर्दा टौवामा आगलागी भएको छ। मंगलबार राति करिब 12:50 बजे स्थानीय मनोज पावेको टौवामा चट्याङ परेर आगलागी भएको इलाका प्रहरी कार्यालय माडीले जनाएको हो। आगलागीको सूचना प्राप्त हुनसाथ प्रहरी वरिष्ठ हवलदार राजेन्द्र कुमार चौधरीको कमाण्डमा चारजनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोली र स्थानीयवासीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। चट्याङमा आगलागीबाट मानवीय क्षतिभरि नभएको जनाइएको छ। रसुवाको फुटेको सी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि होटल व्यवसाय संघ चितवन माडी इकाइले 76,175 रुपियाँ सहयोग गरेको छ। माडी क्षेत्रमा सञ्चालनमा रहेका होटल व्यवसायीहरूको व्यवसायीहरूले आपसमा रकम संकलन गरी उक्त सहयोग जुटाएका हुन्। संकलित रकम फुटेको सी बाढी पीड़ितको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रदान गरिएको माडी इकाइ अध्यक्ष गोपाल श्रेष्ठले जनाउनुभयो। विपदको समयमा माडीका होटल व्यवसायीहरूले सामूहिक रूपमा गरेको सहयोगले सामाजिक उत्तर दायित्व तथा मानवीय सेवा प्रतिको प्रतिबद्धता देखाएको माडी इकाइका कोषाध्यक्ष घनश्याम लामिछानेले बताउनुभयो। इकाइले सम्पूर्ण सहयोगदाताहरूको नामावली समेत प्रकाशित गरी अभिलेख सुरक्षित गरेको उहाँले जनाउनुभयो। यसैबीच रसुवाको भुटे कोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी नगरपालिका 3 स्थित बगोडा उत्तर टोल विकास समितिले समेत संयुक्त रूपमा 40,130 रुपियाँ सहयोग प्रदान गरेको छ। चितवन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले चालू आर्थिक वर्ष 2083-84 लागि एम्बुलेन्स तथा बिरामी उपचार प्रसार गर्ने गाडीको नयाँ भाडा दर निर्धारण गरेको छ। गत भदौ 9 गते बसेको समितिको बैठकको निर्णय अनुसार जिल्लाबाट सञ्चालित एम्बुलेन्सहरूको सड़कको अवस्था, भौगोलिक भूभाग र एम्बुलेन्सको वर्गीकरण क वर्ग, ख वर्ग र पीटीभी अनुसार दुईतर्फी भाडा दर तय गरिएको हो। नयाँ तोकिएको भाडा दर अनुसार क वर्गको एम्बुलेन्सका लागि तराई भूभागमा पी सड़कमा प्रति किलोमिटर 70, ग्राभेलमा प्रति किलोमिटर 70 र कच्ची सड़कमा प्रति किलोमिटर 85 कायम गरिएको छ भने पहाड़ी भूभागमा पिसमा प्रति किलोमिटर 95, ग्राभेलमा प्रति किलोमिटर 100 र कच्चीमा प्रति किलोमिटर 110 रुपियाँ तोकिएको छ। चितवनको टिकोली जंगलमा सड़क दुर्घटनाबाट वन्यजन्तु जोगाउने उद्देश्यले करिब 2 किलोमिटर लामो फ्लाइओभर निर्माण हुने भएको छ। पूर्व पश्चिम राजमार्गको हेटौडा नारायणगढ सड़क खण्ड स्तर उन्नतिको योजना अन्तर्गत टिकौली जंगलमा सवारी साधन माथिबाट र वन्यजन्तु तलबाट आउजाउत गर्न सक्ने गरी फ्लाइओभर निर्माण गर्न लागिएको हो। यसका लागि सड़क विभाग अन्तर्गत आयोजना निर्देशनालयले हेटौडाको राप्ती पुलदेखि भरतपुरको गोन्द्राङसम्मको करिब 70 किलोमिटर सड़क विस्तार तथा स्तर उन्नतिका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ। रसुवाको भुटेको सीमा गएको बाढीपछि चितवनमा 364 जनाको शव फेला परेकोमा 14 शवको पहिचान भएको छ। हराइरहेका व्यक्तिको पहिचानका लागि उनीहरूका 81 जना आफन्तले डिएनए नमुना संकलन गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी परीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म जिल्लामा फेला परेका मध्ये अधिकांश शव पहिचान गर्न नसकिने अवस्थामा रहेकाले डिएनए परीक्षण तथा कानूनी प्रक्रिया मार्फत व्यवस्थापन गरिएको हो। पहिचान खुलेका शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो। चितवन मेडिकल कलेज शिक्षण अस्पतालले बाढी प्रभावित क्षेत्रमा चिकित्सक टोली पठाएको छ। अस्पतालले बाढी प्रभावित नुवाकोट र रसुवामा सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सक सहित 21 जनाको टोली पठाएको हो। टोलीले आगामी असोज 5 गतेसम्म बाढी प्रभावित क्षेत्रका विभिन्न ठाउँमा पुगेर निशुल्क स्वास्थ्य सेवा उपचार दिनेछन्। सड़क डिभिजन कार्यालय भरतपुर चितवनले पृथ्वी राजमार्गमा पर्ने कृष्णभीरमा जारी ट्र्याक निर्माण कार्य बुधबारसम्म पूरा हुने जनाएको छ। 2 सातादेखि अवरुद्ध पृथ्वी राजमार्गमा असोज 1 गतेदेखि सवारी साधन पूर्ण रूपमा सञ्चालन गर्ने उद्देश्यसहित अहिले निरन्तर काम भइरहेको कार्यालयले जानकारी दिएको हो। नारायणगढ मुगलिन सड़क खण्डको घुमाउने घाटमा निर्माणाधीन पुलको नयाँ ठेक्का लगाइने भएको छ। विक्रमसम्म 2070 ठेक्का लागेर निर्माणको चरणमा अलपत्र रहेको सो पुलको नयाँ ठेक्काका लागि अध्ययन सुरु गरिएको हो। सड़क डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी इन्जिनियर राजेन्द्र कार्कीले पुल निर्माणका लागि चालु आर्थिक वर्षमा बोलपत्र आह्वान गर्न ₹2,50,00,000 विनियोजन गरिएको बताउनुभयो।
स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू. भुटुको सीमा आएको बाढी पछिको पुननिर्माणका लागि सरकारले भारतको साथ खोजेको छ. त्यसका लागि अर्थमन्त्री डाक्टर सोडी मुआगले बिहिबार 3 दिने औपचारिक भ्रमणमा भारत जान लाग्नु भएको छ. शुक्रबारदेखि शुरू हुने भेटघाटमा उहाँले नेपालमा बाढीका कारण आएको विपत्तिको बारेमा छलफल गर्ने बताइएको छ. उहाँ भारतीय विदेश मन्त्री एस जयशंकर, अर्थमन्त्री निर्मला सीतारमण र वाणिज्य मन्त्री पीयूष गोयलसँग नेपालको विपत्तिको बारेमा छलफल गर्न अर्थ मन्त्रालय स्रोतले जनाएको छ. सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले विपदको अवस्थाबारे सरकारलाई विज्ञ मार्फत अध्ययन गराई घटनाको प्रकृति, पहिचान तथा नामकरण गर्नुपर्ने बताउनु भएको छ. सर्वदलीय बैठकपछि बुधबार संचारकर्मीसँग कुरा गर्दै लामिछानेले पछिल्लो विपदको प्रकृति जटिल रहेकाले अनुसन्धान र विज्ञताको आवश्यकता रहेको बताउनु भएको हो. बैठकमा सहभागी नेताहरूबीच समेत यस विषयमा छलफल भएको र सरकारले विज्ञको अध्ययनका आधारमा घटना के हो भन्नेबारे चाँडै स्पष्ट पार्नुपर्ने विषयमा कुराकानी भएको जानकारी दिनुभयो. सरकारले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिव पदमा बढुवा गरेको छ. बुधबार बसेको मन्त्री परिषद बैठकले प्रशासन सेवाका पराजुलीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जनाउनुभयो. राष्ट्रिय सभाका सदस्यहरूले ब्रिक्स सम्मेलनमा नेपालले पनि अर्को पटकदेखि भाग लिने गरी ब्रिक्स सदस्य देशका रूपमा सदस्यता लिनुपर्नेमा जोड़ दिएका छन्. राष्ट्रिय सभाको बुधबारको बैठकको शून्य समयमा सदस्य उर्मिला अर्यालले ब्रिक्स सम्मेलनमा नेपालले सदस्यता लिनुपर्ने बताउनुभयो. सदस्य गुमादेवी तिमसिनाले ब्रिक्स सम्मेलनमा नेपाललाई किन निमन्त्रणा आएन भनी प्रश्न गर्नुभएको थियो. र सुवाको चिलिमे हाइड्रो पावरको सुरुङमा थप एकजनाको शव भेटिएको छ. गोताखोर टोलीले 130 मिटरभित्र प्रवेश गरेर थप एकजनाको शव निकालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो. बुधबार नै गोताखोरले 3 जनाको शव र एउटा मानव अङ्ग फेला पारेका थिए. मध्य प्रदेशमा सत्ता साझेदार दल एमाले सरकारप्रतिको समर्थन फिर्ता लिने चेतावनी दिएको छ. मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जनताको भावना अनुरूप काम गर्न नसकेको भन्दै एमाले असन्तुष्ट देखिएको हो. मध्य प्रदेश सभा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले सरकारको रवैया यस्तै रहे, एमाले समर्थन फिर्ता लिने चेतावनी दिनुभयो. मुख्यमन्त्री समेत रहनुभएका यादवले वर्तमान सरकार गठन पूर्व गरिएको सम्झौता सहमति कार्यान्वयन गर्न मुख्यमन्त्री उदासीन देखिएको आरोप लगाउनुभयो. नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा 7,000 हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन्. बुधबार काङ्ग्रेसले पत्रकार सम्मेलन गर्दै असोज 16 देखि 19 गतेसम्म हुने महाधिवेशनमा सो संख्याका प्रतिनिधि सहभागी हुने काङ्ग्रेस निर्वाचन समितिले जनाएको हो. निर्वाचन समितिका सदस्य राजु नेपालले यस पटकको महाधिवेशनमा करिब 7,000 हाराहारीमा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने जनाउनुभयो. त्रिशुली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त गल्छी देवीघाट त्रिशुली सडक खण्ड अस्थायी मर्मतपछि सञ्चालनमा आएको छ भने रसुवागुडीसम्मको आवागमन सुचारू गर्न विभिन्न स्थानमा बेलीब्रिज जडानको काम तीव्र पारिएको छ. नेपाल सरकारसँग पर्याप्त लम्बाईका बेलीब्रिज मौजदात नभएपछि चीन, भारत र अमेरिका लगायतका देशबाट बेलीब्रिज ल्याएर जडान गर्न लागि हो. यद्यपि बाढीले भत्काएका सडक र पुलको स्थायी पुननिर्माणका लागि भने 73 अर्ब रुपियाँ भन्दा बढी लाग्ने प्रारम्भिक आकलन गरिएको छ. यातायात व्यवस्था विभागले लामो समयदेखि रोकेको सार्वजनिक यात्रुवाहक सवारी साधनको दर्ता शर्तसहित खुल्ला गरेको छ. असोज 1 गतेदेखि लागू हुने गरी विभागले नयाँ सवारी दर्ता खुल्ला गरेको हो. विभागले 7 वटै प्रदेशका सम्बन्धित मन्त्रालय र सम्पूर्ण स्थानीय तहलाई पत्रचार गर्दै काठमाडौँ उपत्यका र उपत्यका बाहिरका लागि छुट्टा छुट्टै मापदण्ड तोकेर दर्ता खुल्ला गरिएको जनाउनुभयो. र नेपालमा जापानी इन्सेफ्लाइटिस संक्रमणका कारण मृत्यु हुनेको संख्या 26 पुगेको छ. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाद्वारा जारी स्थित प्रतिवेदन अनुसार देशका 16 जिल्लामा 26 जनाको ज्यान गइसकेको छ. मृत्यु हुनेमा सबैभन्दा बढी झापाका 6 जना छन्। यस्तै सुनसरी, सप्तरी, पर्सा, कैलाली र अर्घखाँसीमा 2-2 जना, मोरङ, इलाम, रौतहट, धनुषा, काभ्रे, दाङ, तनहुँ, नवलप्रासी, कञ्चनपुर र रोल्पामा 1-1 जनाको मृत्यु भएको छ भने पछिल्लो पटक रोल्पा र तनहुँमा 1-1 जना गरी थप 2 जनाको ज्यान गएको हो. उपभोस्ता सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै. अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु. नमस्कार.

0: पक्ष विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 MHz
2: यतिखेर हाम्रो बेसमा मेडिकल व्यवसाय एवं सामाजिक अभियन्ता दुर्गा प्रसाई प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। प्रसाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। दुर्गा प्रसाईजी नमस्कार, सुन्दै हुनुहुन्छ मलाई, स्वागत छ यहाँलाई नेपाली बसमा। अब अस्ति भर्खरै मात्र काठमाडौँ भित्रदै गर्दाखेरि एयरपोर्टमा खास भएको के थियो, त्यसमा चाहिँ किन चाहिँ प्रहरीले धरपकड गर्यो, तपाईँले के गर्न खोजिरहनु भएको थियो त्यहाँ?
3: अस्ति काठमाडौँ फर्किँदाखेरि मलाई त यस्तो केही पनि थाहा थिएन, म त अब नर्मल धेरै दिन झापा बसेर काठमाडौँ फर्केको होइन। काठमाडौँ फर्किने बित्तिकै मलाई त त्यहाँ काठमाडौँ एयरपोर्टमा झरेपछि अनि गाडी लिन आयो, अब बसहरू आउँथे भेनहरू आउँथे, त्यो त स्वाभाविक थियो, तिनैमा आउने गरिन्थ्यो। तर स्पेसल गाडी आयो बुद्ध इयरको, अनि बुद्ध इयरको इन्चार्जै आउनु भएको छ
2: तपाईँलाई
3: रिसिभ गर्नु लाने सर, तपाईँ आफै आउनुभएछ भनेको होइन, मलाई त पुलिसले पठाए भनेर भन्नु, प्रहरीले पठाए, दुर्गाजीलाई सर सुरक्षित त्यहाँ ल्याइदिनु पर्यो भनेर भन्नुभयो। अनि मैले त्यहाँ थाहा पाएको कि अब उत्रिसकेर, अनि मैले त्यतिखेर थाहा पाएँ, मलाई यस्तो कुरा थाहा थिएन। जब म नियमित मेरो त आउने जाने हो नि त होइन, अब त्यस पछाडि त्यहाँ अघि नै पुलिस आएका रहेछन्, पुलिस आइसकेपछि पत्रकारले थाहा पाएर पत्रकारहरू पनि आएका रहेछन् त्यहाँ, अनि आइसकेपछि हाम्रो समर्थकहरू कोही पनि बोलाएको थिएन, मैले आएका पनि थिएन, त्यो चार पाँचजना मेरो कति भने 15-16 जना 20 जना मेरो सेक्युरिटीको भाइहरू थिए, अनि एक दुईजना मेरो घरको अरू स्वकीय सचिव, अनि हाम्रो बागमती अञ्चलको प्रमुख मात्रै हुनुहुन्थ्यो, उहाँलाई मात्रै भनेको थिएँ म आउँदैछु है भाइ भनेर भनेको थियो, तर हल्ला नगर्नु कसैलाई पनि, सुटुक्क आउँदै सुटुक्क जाने है भनेको थियो। म त्यहाँ आउँछु त एकैचोटि मेरो गाडी अब सधैँ राख्ने ठाउँमा पर थियो, त्यहाँ गएर चढिन्थ्यो, एकैचोटि गाडी ल्याएर त्यो गेटेमा राखेको थियो, ढोका खोलेर पुरै ढोका खोलेको थियो, यहाँ बस्नु पऱ्यो भन्छु, एकदम घेरेर राम्रै हुन्छ नि त, म भिआइपी भए पनि ल तपाईँ भिआइपी हो, तपाईँलाई हामी सुरक्षा दिन आएको भनेर त्यो भिआइपी प्रोटोकल देऊ मलाई पहिल्यैदेखि, होइन होइन भनेदेखि मसँग साथीभाइहरू आएका हुन्छन्, व्यक्तिगत मेरा पनि सम्झि आएका होलान्, सम्झिन आएका होलान्, ज्वाइँ आएका होलान्, छोरी आएका होलान् सँगै, अनि मलाई लगेर घर फर्की, मेरो अरू साथीहरू पनि थिए, घर गर्दै गाडीमा हाल्न खोज्छ पुलिसले, अनि मैले भने मेरो मेरो व्यक्तिगत अधिकार छैन, मेरो स्वतन्त्रता छैन, मेरो संविधान प्रदत्त हक छैन, यो के गर्नु खोजेको तपाईँहरूले? एयरपोर्टमा त शुभचिन्तक विदा गर्न आउँछन्, शुभचिन्तक लिन आउँछन्, के गर्नु खोजेको यो तपाईँले? अनि मलाई टी सुट एकदम खेल्छ, अनि गाडीमा डाङडाङ डुङडुङ मेरो गाडीमा पनि हान्छन्, अनि मैले के भनेदेखि अस्ति सिंहदरबार डलाउँदा तिमीहरू कहाँ गएको थियौ है, सर्वोच्च जलाउँदा कहाँ गएको थियौ, अनि त्यहाँबाट यहाँ अहिले तिमीले गर्न खोजेको के, यो के गरेको?
2: अनि तपाईँले चाहिँ त्यहाँ कार्यक्रम गर्नु खोज्नु भएको थियो एयरपोर्टमा?
3: थिएन थिएन थिएन,
2: अनि त्यहाँ त्यही प्रचार गरियो नि त, उहाँले चाहिँ अब शुभेच्छुहरूलाई चाहिँ सम्बोधन गर्न खोज्नु भएको थियो, त्यसलाई चाहिँ प्रहरीले चाहिँ हस्तक्षेप,
3: पत्रकारहरू आफै थाहा पाएर आए, त्यो पुलिस जब 3-4 गाडी पुलिस आएर थाहा पाएपछि त्यहाँ कसरी गरेको त हुन्छ नि त, एउटा एउटा पत्रकारहरू 8-10 जना आएका थियो, धेरै पनि थियो पत्रकारहरू आए, होइन यहाँ यस्तो हुन्छ नि, पत्रकारलाई त चाहिएको त्यही हो, उनीहरू आउने स्वाभाविक हो,
2: त्यो स्वाभाविक छ,
3: स्वाभाविक हो। अब म अनि त्यस पछाडि मलाई एकदमै रिस उठेपछि मैले ग्रे जोनले पनि मैले पहिले भनेको कुरा अहिले ग्रे जोनले सार्वजनिक गरेँ होइन, अनि त्यस पछाडि मैले खप्न नसकेर यो भनेको,
2: तर ग्रे जोनले त अहिलेको यो सरकार निर्माणमा चाहिँ निकै ठुलो लगानी छ भनेर केही तथ्यहरू सहित बाहिर निकाल्यो, तपाईँले पहिला पनि यही कुरा गरिरहनु भएको थियो होइन?
3: मैले त सुशीला कार्की प्रधानमन्त्री भएको 4 दिन पछाडि यो सर्वोच्च अदालत सिंहदरबार संसद भवन चलाउनको लागि 2013 एनइडीले 2013 एनइडीले फन्डेट गरेर तयारी गरेको र लिडरहरू चुनेको, र 2013 चुन्दाखेरि त्यतिखेर रन्जु दर्शनालाई तपाईँको अनि उज्जवल थापालाई गोविन्द केसीलाई यहाँ सुताउने, रन्जु दर्शना उज्जवल थापाहरूलाई अमेरिका लगेर त्यो ट्रेनिङ दिएर पठाएको, र गोविन्द केसीलाई यहाँ टिचिङमा सुताउने अनि स्वास्थ्य र शिक्षाको नाममा चाहिँ अनसन बसाउने आन्दोलन सुरु गराएको हो नि त्यहाँनिरले। त्यस पछाडि 2019 गएर बालनलाई खडा गरेपछि खडा गरेको 2021 लगेर बालनलाई प्रधानमन्त्री बनाइयो, ए प्रधानमन्त्री अरे मेयर बनाइयो। 2026 बालनलाई चाहिँ नि उनीहरूको योजना अनुसार प्रधानमन्त्री बनाउनेलाई नै यो काम गरेको भनेर त मैले पहिल्यै भनेको थिएँ नि। त्यहाँ त निकाल खरेलले सिंहदरबारमा आगो लगाएको 23 गते र 24 गते आगो लाग्यो, 24 गते बेलुकै भनेको थिएँ नि निकाल खरेल जो फन्डेड जसले पैसा ल्याएको छ, जसको खातामा पैसा आएको छ, जसको संस्थामा एनइडीले पैसा पठाएको छ, उसैले भनेको छ नि एनजिओ बालनभित्र बसेर सहयोग गरिदिएकोमा होइन एजेन्डी मुभमेन्ट सफल भयो होइन। अब हामी यो तरिकाले जान्छौँ, तपाईँलाई धेरै धेरै धन्यवाद छ भनेर मैले त्यतिखेर देखाएको। त्यस पछाडि दोस्रो भिडियोमा अरू देखाएँ, तेस्रो भिडियोमा अरू देखाएँ, चौथो भिडियो मेरो हेर्नुहोस् न, मैले त्यहाँ भनिदिएको छु त एनइडी र आइआरआई र आइडियुको चाहिँ नि उक्त लगानी छ र यो सत्ता फ्याँकेर उनीहरूको सत्ता ल्याएको। अहिले त यो त अमेरिकाको सत्ता छ नि, कहाँ नेपालीहरूको सत्ता हो त यो।
2: हजुर, तपाईँले त एउटा कुरा अर्को पनि के दावी गर्नु भएको छ भने गृहमन्त्री सुदन गुरुङमाथि पनि छानबिन हुनुपर्छ नागरिकताको विषयमा भनेर बोलिदिनु भएछ होइन? फेरि
3: होइन, अब यो सबै कसले छानबिन गर्ने? शहीद परिवारको विचारले हेर्नुहोस् र जेन्डी मुभमेन्टमा जसले जो बच्चाहरू प्रयोग गरे आज त्यो बच्चा 4,000 भन्दा बढी जेलमा छन्, तिनको हिसाब किताब के हुन्छ, तिनको गर्व जिन्दगी के हुन्छ ती 4,000 तिन त्यो शहीदको भरे लास्टमाथि भरङ देखे ती जेलमा भगाममा त्यो जिन्दगीमाथि भरङ बनाएर यिनीहरू सत्तामा पुगे आज तिनको विषयमा बोलिदिने को छ? आज घाइतेहरू झापाको बिर्तामोडको चोकमा झापाको बिर्तामोड चोकमा तपाईँको चाहिँ आज 25-30 घाइतेहरू चाहिँ अनसन बसेका छन्। ती ती घाइतेहरूलाई पनि मैले तपाईँ गरिदिएको फ्रीमा, त्यो सरकारले के गरे, यिनीहरूले के गरे, यिनीहरूले के गरे ल भन्नुहोस् त। झेन्जी झेन्जी मूर्ति बनाएको छ, कुनै स्वर्दी वाकलेको अनुहार मिल्ने, कुनै बालनजीको अनुहार मिल्ने, कुनै रविजीको अनुहार मिल्ने, कुनै सुदन गुरुङको अनुहार मिल्ने, के बनाएको त्यस्तो मूर्ति? अनि शहीद परिवारलाई साँटेर सांसद भगाएहरू सदनमा गएर शहीदको कुरो के उठाउँछ? खाली मूर्ति भएन, त्यो भएन, अरू नेपाली जनताको कुरो उठाए? अनि किन शहीद आफ्नो छोरो साँटेर संसदमा जानु? एकदमै विचित्रको हेर्नुहोस्, त्यो एउटा छक्का पन्जा भन्ने फिल्म थियो नि। हेलो,
2: हजुर हजुर सुन्दैछु प्रधानजी, सुन्दैछु प्रधानजी, सुन्दै हुनुहुन्छ?
3: छक्का पन्जाहरूले चलाएको देश हो क्या यो?
2: होइन, अब जनताले मत दिए होइन, दुईटैको सरकार बन्यो, सत्तामा आए, नेपाली जनताले भोट हाले होइन, सत्तामा पुर्याए, मन्त्री बनाए, सांसद बनाए,
3: यसको सबैभन्दा ठुलो अपराध कसलाई लाग्छ भने सुशीला कार्की र ओम प्रकाश अरियाललाई लाग्छ। मैले त्यतिखेर सुशीला कार्की प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँलाई के भने मैले उहाँ प्रधान न्यायाधीश जस्तो भएको मान्थे, उहाँले लगेर सत्ता लगेर होइन अमेरिकालाई बुझाएर उहाँ लन्डन गएर बस्नुभयो अहिले।
2: होइन, त्यो ओम प्रकाश अरियालजीसँग त मेरो केही 2-3 दिन अगाडि कुरै भएको छ, उहाँ पनि यो सन्तुष्ट हुनुहुन्न अहिलेको सरकारप्रति। अहिलेको सरकारले त उहाँले भन्नुभएको छ यो त के अरे यो सरकार चाहिँ फेसबुकमा मात्र चलेको छ, यो सरकारसँग चाहिँ कुनै भिजन छैन, यो त फलोवर र अल्गोरिदममा दौडिएको छ, सिलिकन भ्यालीबाट सरकार चल्याएको छ भन्नुभएको छ क्या अस्ति।
3: तपाईँलाई त्यतिखेर मैले केपी ओलीलाई पनि भनेको, चुनावमा नजानुहोस्, केपी ओली अहिले के भन्छन्,
2: उहाँले त भन्नुभएको छ संसद पुनर्स्थापनाका निम्ति आन्दोलन थालौँ भन्नुभएको छ। फेरि अहिले
3: अहिले अर्को कुरो तपाईँलाई थाहा छ, यो सुशीला कार्की र इतिहासमा सबैभन्दा सफल भए भने चाहिँ सुशीला कार्की के को सफल हुनु? चोरको हातबाट डाकालाई देश जिम्मा लगाएर गए
2: है, उहाँहरूलाई त निर्वाचन गर्ने जिम्मेवारी थियो नि त होइन, निर्वाचन सम्पन्न गर्नुभयो समयमा।
3: अब नेपाली सेनाले बुझ्नु पर्यो यो कुरा, नेपाली सेना भनेको स्थायी होइन, स्थायी सत्ता हो र स्थायी राज्य देश हो, देश भनेको नेपाली सेनाको सर्वोच्च अदालत हो, अदालत हो, यसले अब सोच्ने दिन आए देशलाई कुन हालतमा पुर्यायो आज, न व्यापार छ न व्यवसाय छ, को मान्छे खुसी छ आज ल भन्नुहोस् त? अनि खालि बुक केही बोल्यो भने एल्गोरिदम सोसियल मिडिया हजार हजार मोबाइल राखेर तिनीहरूले कोठा कोठामा एक ठाउँमा हजार हजार मोबाइल टिभी जस्तो नि, अनि त्यहाँ 5-6 जना मान्छे राख्छन् गाली गर्ने, गुहार गाली गर्ने, अनि ठाउँ ठाउँमा विदेशमा मान्छे घटाएका छन्, आमा चकारी गाली गर्छन्, यस्तो अराजक यस्तो त यस्तो घिनलाग्दो। अनि त्यहाँबाट चाहिँ पार्टीबाट सिके भन्छ त ग्रेजुएट भनेको पत्रिकै होइन, पत्रिकै होइन, गरेर निस्किन्छन् मद्दा मद्दा, देश कहाँ पुगेको छ? अनि होइन
2: अब एक वर्ष भयो होइन छ महिना त्यति बेलाको सरकार सुशीला कार्की नेतृत्वको सरकार 5.5 महिना 6 महिना पुग्न थाल्यो अहिलेको यो बालिन नेतृत्वको सरकार. अब यो बिचको पिरियडलाई चाहिँ कसरी हेर्नु भएको छ? जेएनजी विद्रोह भएको पनि
3: सबैभन्दा पीडा यिनीहरूलाई चाहिँ के छ? यिनीहरूको लगानी कहीँ छैन, केही पनि छैन. टप्पर चुनियालाई हामी लगानी भएका मान्छे छौँ नि, उद्योग गर्ने, व्यापार गर्ने, व्यवसाय गर्ने मान्छेहरूलाई हामीलाई चिन्ता छ. युवा सबै पलाइन्छन्, कन्ज्युमर छैन देशमा. हस्पिटलमा नर्स पाउन छोड्यो, डाक्टर पाउन छोड्यो, यिनलाई मतलब छैन. हो र आहा गरेका छन्. अनि आफ्ना अब भयो भएर स्वास्नी बिहा गर्दै छोड्दै कहाँ कहाँ बच्चा जन्मायो त्यो मतलबै छैन यिनीहरूलाई. अहिले छोराछोरीको दायित्व भनेको छोराछोरी जन्माएपछि हुर्काउनु पर्छ, बिहा गर्नुपर्छ भन्ने
2: कुरा
3: यिनीहरूलाई व्यक्तिगत हेर्दै जानु. यिनीहरूले अस्ति जसरी मान्छेका घरमा आगो लगाएको छन् यिनीहरूलाई त हात बाँधेर केही घरमा हाल्छन्. के त व्यक्तिगत हो यिनीहरूसँग.
2: तर मुलुक चाहिँ अब यो के हुन्छ त्यसो भयो? पोलिटिकल ल्याब टेस्ट मात्रै भन्ने जहिले पनि मुलुक राजनीतिक यो अहिलेसम्म त यो बिग्रेको के बिग्री नै हालिहाल्छ, धेरै खतमै भइसक्यो देश. परसाईजी
3: बिग्रिस अब के उठ्दै उठ्दैन नि, सबै दुई खुट्टै भाँचेपछि घुँडा खुस्काएपछि के उठ्छ? कसले उठाइन्छ तपाईँको देश? ब्रिक्समा बोलाए प्रधानमन्त्रीलाई?
2: ब्रिक्स सम्मेलनमा त बोलाइएन, छिमेकीले बोलाएन.
3: अनि अब चाइनाले पनि यिनीहरू रवि र बालेनको चाइना पनि अन्तिम हो, भारत पनि अन्तिम. अब भारतले दाल रोक्यो भने के गर्नुहुन्छ? तपाईँले दाल फलाउनु भएको छैन.
2: अमेरिका जाँदै हुनुहुन्छ नि त संयुक्त राष्ट्र संघको महासभामा.
3: अनि अमेरिकाबाट बोकेर ल्याउनुहुन्छ दाल, तेल, ग्यास.
2: जलवायु परिवर्तन भयो
3: बाटोमा. यहाँ सुन्नु न, गरिबले बाटोमा पैसा नभएर बच्चा जन्मायो भनेपछि हस्पिटलले सरकारी हस्पिटल केको लागि भनेको? सरकारी हस्पिटलका डक्टर सबै बाहिर काम गर्न जाने. सरकारको लगानी, सरकारको इक्विपमेन्ट, सरकारको जग्गा, सरकारको भवन, सरकारको तलब खाएको मान्छे डाक्टरहरू त्यो बिरामीले उपचार नपाएर बाटामा बच्चा जन्मिन्छ. अनि यिनीहरू के भन्छन् भने फलानु पार्टीले लगेर हामीलाई असफल बनाउन भन्छन्. अनि तपाईँको ग्यास 15-15 दिनको आधी आधी सिलिन्डर ग्यास दिन्छन्, अनि लाइनमा गएर लाग्यो भने, ग्यास सिलिन्डर लाइनमा लाग्यो भने हामीलाई असफल बनाउन लाइनमा लागे. बिरामी भएर हस्पिटलमा लाइन लागिरहेछ मान्छे, के भन्छन् थाहा छ? हामीलाई असफल बनाउनु. अब अरू दिनमा हस्पिटलहरू बन्द हुन्छन् नर्स नपाएर, अनि हामीले असफल बनाउन भन्छ नर्स नभएपछि कहाँबाट ल्याएर उपचार गर्नु मान्छे? डक्टर पाउँदैन. अनि खालि अर्कालाई दोष लगाउने, हामीलाई असफल. अनि 35 वर्ष यिनीहरूको मुखमा आएको जम्मा एउटा बेच्ने नि, काङ्ग्रेसले बिपी बेचे जस्तो, एमाले मन पुष्पलाल बेचे जस्तो नि, माओवादीले जनयुद्ध जनयुद्ध बेचे जस्तो यिनीहरूका मुखमा आएका 35 वर्ष
2: होइन. अब हिजोको 35 वर्ष मात्र कोट्याएर हुँदैन, वर्तमानका वर्षहरू राम्रा बनाउनु पर्यो, समृद्ध बनाउनु पर्यो, सुदृढ बनाउनु पर्यो.
3: 24 घन्टामा नि चेन्जेसको आवाज भइहाल्छ नि, मान्छेले पर्खिहाल्छन्.
2: अब कस्तो देश त्यसो भयो भने
3: यिनीहरूको पालामा तपाईँले थाहा
2: सक्छ,
3: यिनीहरूको पालामा 3 महिनामा 2,75,000 मान्छेले देश छोड्दै, हरेक 3 महिनामा डेटा आउँछ, 2,75,000-2,80,000 मान्छेले देश छोड्दैछन्. ती मान्छे सबै गएपछि कन्ज्युमर खोइ, अनि होटल कहाँबाट चल्छ, जुत्ता दोकान कहाँबाट चल्छ, काम गर्ने मान्छे पाउँदैन. अहिले अफिसमा पिउन पाउन छोड्यो,
2: समस्या छ
3: कि छैन समस्या तपाईँलाई? कि तपाईँकोमा छन् हो मान्छे?
2: होइन, समस्या छ बजारतिर, हरेक क्षेत्रमा समस्या छ. रोजगारीका लागि चाहिँ मान्छे खोज्दै गर्दाखेरि पनि नपाउने स्थिति छ. पत्रकारिता
3: यही कुरा त मैले उजागर गरेको त,
2: पत्रकारितामा राम्रो लेख्ने मान्छे नै छैन अहिले, पाउँदैन खोज्दाखेरि बजारमा.
3: अनि
2: समस्या
3: तपाईँहरू सबै मिलेर ल्याएको नि, बालेन बालेन बालेन बालेन भन्ने. मैले त पहिल्यैदेखि विरोध गरेको नि, त्यो चाहिँ यिनीहरूको नाइटो नै कहाँ जोडिएको छ थाहा छ? यिनीहरूको नाभि जोडिएको छ सिल्कन भ्यालीसँग, लिपस्टिक.
2: होइन, यो त ओम प्रकाश कार्यालजीले 2-3 दिन अगाडि यही कार्यक्रममा भन्नुभएको छ, सिलिकन भ्यालीले चलाइरहेको छ यो देश भनेर. ओम प्रकाशजीले, पूर्व गृह मन्त्रीजीले तर उहाँले पनि अहिलेको यो त्यति बेला 6 महिने कार्यकालमा उहाँ गृह मन्त्री
3: जिम्मा लगाएको थिएँ. मैले चुनाव नगर्नु भनेको थिएँ, यस्तो मान्छेलाई किन जिम्मा लगाएको थिएँ?
2: अब त जनताले लाए नि त, भने जनताले जिताए, जनताले मतदान गरे.
3: के भनेको थियो? 6 महिना चुनाव सारौँ, मैले त नेपाली जनालाई पनि भनेको मलाई बोलाकै दिन त्यतिखेर 25 गते पुर चैत 25 गते ए फागुन 25 गते ए भदौ 25 गते जेन्जी मुभमेन्ट पछाडि तपाईँ सबका टेक ओभर गर्नुहोस् चिफ शिक्षा र यो संविधान निलम्बन हुन्छ सबका संविधान निलम्बन भएपछि संविधान राजालाई ल्याउनुहोस् 2047 को संविधान बिउचाउनुहोस् अनि 2 वर्ष लगाएर चुनावमा जानुहोस् म पनि चुनावमा जान्छु
2: तपाईँले भन्नुभएको अशोकराज सिग्देलजीलाई ब्रान्च सेनापतिलाई
3: अशोकराज सिग्देलजीलाई म पनि चुनावमा जान्छु सनातनीहरूको देश बनाऊ राज संस्था ल्याऊ नभए हाम्रो देश 14 अञ्चल 14 वटा टुक्रा हुन्छ के गर्छ नभए नेपाली सेनाले साउदी अरब संसारले सहयोगको एउटा हुतीले आएर खाइदियो नेपाली सेनाले के गर्दैन नेपाली सेना केमा ट्रेन छ नि त
2: अनि तपाईँले भद्रकालीमै भन्नुभएको थियो त्यही भेट भएको थियो होइन त्यति बेला
3: अहिले तपाईँको नेपालको राजनीतिक मात्रै होइन एसियाकै राजनीति हेर्नु न एसियाको राजनीति हेर्नुहोस् त के छ हालत साउदीको हालत हेर्नुहोस् कतारको हालत हेर्नुहोस् हो यिनीहरू अमेरिकाको खेलमा पर्ने देशको हालत हेर्नुहोस् के हुँदो रहेछ
2: हामीसँगका छिमेकी दुई ठुला राष्ट्रहरू छन् नि त यसमा त धेरै गतिविधिहरू त गाह्रो छ नि त यो नेपालमा यो भूमिमा प्रसाईजी
3: अरे तपाईँको हो छिमेकी किन चिड्याउनु अब के अहिले एउटा कुरो हेर्दै जानु न दसैँमा कति आधार हुँदो रहेछ हेर्दै जानु न तपाईँ
2: बाटोघाटोको अवस्था नाजुक छ भोटेको सीमा त्यत्रो बिटन्ड मचियो होइन बाढी आयो ग्यासका बुलेटहरू काठमाडौँ आउन पाइएको छैन होइन अझै पनि निर्माणको काम पुनर्निर्माणको काममा समस्या नै समस्या ग्यासले भारतले दिइरहेछ अहिले त अहिलेसम्म दिइरहेछ आँकडामा अहिले पनि भनिरहेछ ग्यास चाहिँ आयात व्यापक रूपमा भइरहेछ काठमाडौँ ल्याउन गाह्रो छ
3: भरेर
2: त्यस्तो स्थिति आउँछ
3: चिनी पाउन छोडो दाल पाउँदैन
2: महँगी छ बजारमा
3: बजारमा हिजो 1500 पर्ने चामललाई अहिले 2500 पर्छ
2: हो 2200 किनिरहेको चामल चाहिँ 2700-2800 किनिरहेको छ नि त अब कालो बजार व्यापक छ होइन एउटा ग्यास 3000 एउटा ग्यास 3000 किनियो भनेर चाहिँ यहाँ व्यापक गुनासो आइरहेछ होइन
3: सिनेमालमा टिकट नभएपछि ब्ल्याक हुन्छ त्यो स्वाभाविक हो क्या त्यो स्वाभाविक हो त्यो गर्छ नेपाल ह्युमन रिजर्भ हो मान्छेले गर्छ तर तपाईँलाई म एउटा कुरो भने उद्योगीले गर्दैन त्यो काम उद्योगीले गर्दैन यति कुरा बुझ्नुहोस्
2: होइन उद्योगीले पनि त ग्यासहरू लुकाएका रहेछन् नि त होइन छापा हाने नि त
3: होइन कस्तो खालको कुरा हुन्छ ग्यास चाहिँ यस्तो हुन्छ मान्छेका घरमा अहिले सबैका घरमा 2-3-4 वटा सिलिन्डर छन् त्यो पहिल्यैदेखि कोभिडको बेलाको तिथि भएदेखि त्यो जम्मै छन् सबैले मान्छेले ग्यास भरेर राखेका छन् होइन तपाईँले के बुझ्नुहोस् भने त्यो नर्मल कुरा हो एउटा घरमा 3-4 वटा अब मेरोमा 50 जनामा छन् नि स्टाफहरू मलाई चाहिँ 10 वटा सिलिन्डर चाहिँदैन स्टकमा राख्नु पर्दैन मैले केटाले भोलि पाएन भने उनीहरूको जस्तो होटेलमा जानु श्रीमती लिएर तपाईँले यति कुरा के बुझ्नुहोस् भने नि मुलुक गयो मैले त्यही भएर चुनाव नगरौँ आज तावाबाट खुस्केको मासु आगोमा पर्यो नेपाली जनता तावाबाट भुग्रामा परे आगोमा परे अझै नेपालीलाई पुगेको छैन सोसियल मिडियामा मुख छाडिरहन्छ यो दुर्गे यो पागल यसलाई दबाई खुवाउनुपर्छ भन्छन् केही निकेका चाहिँ नि भतुवा नि
2: होइन सामाजिक सञ्जालमा हेरी हेरी साध्य छैन त्यसमा त अब आफ्नो अगाडि बढ्ने हो होइन
3: सुन्नु सुन्नु छैन केही छैन म त एउटा कुरो नेपालीको छोरो भएर मलाई पागल भन्छन् तिनीहरू 5000 मान्छेलाई रोजगारी दिएको मान्छे हो सालको 50 करोड ट्याक्स बुझाउने मान्छे हौ ब्याङ्कको किस्ता समयमा बुझाउने मान्छे हौ अनि ब्याङ्कको ऋण तिर्ल त मैले ब्याङ्कको ऋण म जस्तै व्यापारी जम्मैले खातखुत्ते तिर्दियो भने ब्याङ्कले केमा लगानी गर्छ र ब्याङ्क चल्छ अनि यस्ता बुद्धि भएका मैले नेपाल सरकारको पैसा लिए जस्तो बुद्धि कुरा गर्छन्
2: यो हामीले निराशाको कुरा गर्यौँ अब आशातीत कुरा गरौँ न दुर्गा प्रसाईजी अब के गर्दा चाहिँ बेटर हुन्छ अब कसरी जाने जनताले
3: योभन्दा ठुलो विद्रोह हुन्छ योभन्दा ठुलो विद्रोह हुन्छ मैले अघि
2: अब यो देशले विद्रोह थेक्न सक्छ भने क्या अब यो देशले फेरि अझ त्यस्तै हत्याङ्छ थेक्न सक्छ अब कहिलेसम्म गर्ने भने क्या अब जनताको मन जित्र अगाडि बढ्नु पर्यो नि त प्रसाई
3: कसरी मन जित्नु के छ अब हाम्रो हातमा केही छैन उनीहरूले मन जित्दैन जसको हातमा छ उनीहरूले मन जित्दैनन् हाम्रो हातमा केही छैन हामीले के जित्नु हामीले के जित्नु भन्नु कसरी मन जित्नु भन्नु त
2: फेरि विद्रोह भयो भने त देश त
3: म एउटा कुरा भन्छु हामीले मन जित्ने भनेको मैले पारी गयो पाँच लाख बराबरका बिसवटा घर बनाइदिन्छु भने हो जेन्टी मुभमेन्ट भयो चार लाख जतिको औषधि मैले फ्रीमा गर्थेँ मेरामा चारजना कि पाँचजना मरे सन्तानब्बेजना त एकैदिन एडमिसन भएको थिएँ है तिनलाई मैले उपचार गरेँ एक रुपियाँ पैसा लिन
2: बिएनसीमा
3: यो जेन्ट बिएनसीमा सुनिल शर्माले गरे अरू अरूले गरे कमसे कम त्यो जेन्जी मुभमेन्ट जेन्जीको वार्षिकी मनाउँदाखेरि हामी जस्ता मान्छेलाई मञ्चमा बोलाएर ल दुर्गाजी तपाईँहरूले चाहिँ सहयोग गर्नुभयो पैसा लिनु भएन राज्यलाई शहीद परिवारलाई यसो गर्नुभयो घाइते परिवारलाई चाहिँ बिना पैसा उपचार गरिदिनुभयो भनेर एउटा फुलको थुगो हातमा राखिदिनुपर्छ कि पर्दैन हामीलाई बोलाएर
2: त्यहाँ त धर्मगुरुहरू थिए नि त पानसमा बत्ती बाल्ने
3: त्यहाँ धर्मगुरुहरू बोलाएर ठिक छ त ठिक छ राम्रो गरे त अनि यति पनि यति यति पनि अनि तपाईँले बुझ्नु न हामीले त मन जितेको छ नि हामीले उपचार गरिदिउँ आज पनि पैसा नभएको मान्छेको उपचार गरिदिन्छौँ हाम्रा एरियामा बाटोमा बच्चा जन्मियो भनेर सुन्नु भएको छ मेची अञ्चलमा त्यस्ता मान्छेलाई त हामीले सहयोग गरेका छौँ पैसा नहुने मान्छेलाई पछाडिको बाटोबाट भगाइदिएका छौँ उपचार गरेर अनि हामीलाई के भन्नु हामीले सक्ने हाम्रो व्यर्गत वर्गतले भ्याएसम्म जनताको मन जित्ने काम गरेका छौँ हामीलाई भन्ने ठाउँ छैन तपाईँले भन्ने भनेको रविलाई हो बालनलाई हो जो सत्तामा छन्
2: होइन अब यो फेरि विद्रोह त यो देशले थेग्न सक्दैन भन्ने कुरा हो नि त अब हामीले चाहिँ शान्तिपूर्ण ढङ्गले चाहिँ राष्ट्रिय एकता कसरी चाहिँ मेलमिलाप गर्न सकिन्छ हिजो मात्रै सर्वदलीय बैठक बसेछ रविजीले एउटा होइन संयन्त्र बनाउने त्यहाँ चाहिँ निर्णय भएको कुरा सुनाउँदै हुनुहुन्थ्यो पत्रकारहरूसँग
3: होइन
2: अब चाहिँ यो बाढी पीडित राहत उद्धार राष्ट्रिय सङ्कटमा चाहिँ एउटा सबै दलहरू मिलेर चाहिँ अगाडि बढ्नुपर्छ भन्ने एजेन्डा प्रस्ताव भएछ होइन त्यहाँ चाहिँ
3: अरू दललाई मान्दैनन् रवि लामिछानेले भनेर के त्यो बोलाएको ठाउँमा प्रधानमन्त्री नै जाँदैन प्रधानमन्त्रीले नै रवि लामिछानेलाई मान्दैनन् त्यो रवि लामिछाने त यसरी डराएका छन् नि कतिखेर मलाई थुनिदिन्छ भनेर त्यही भएर त दिने विषय सर्वोच्चमा आगो लगाउँदै उसका फाइल डढाएर डढाइछन् त उसलाई एउटा कुरा चाहिँ के भनिदिनु भने नि फाइल डढाएर के गर्नु वा त्रिपाठीहरूसँग सुरेन्द्र भण्डारीहरूसँग वकिलहरूसँग छ नि विपक्षी वकिलसँग सबै छँदैछ
2: होइन अब यो सर्वोच्चमा आग लाग्ने कुरा त त्यो अब जानी जानी लाग्ने कुरो भएन होइन त्यो अवकाशमा त आउँछन् त्यो त्यस्तो शक्तिशा त हुन्छ नै
3: अस्ति पनि जानी जानी लागेन नि त सर्वोच्च र सिनेटरबाट
2: यो जेन्जी विद्रोह ताका चाहिँ त्यो गलतै भएको हो आएर चाहिँ कारवाहीको दायरामा आउनु होला अब कहिले आग लागे हुने कुरा ग्यास लिक हुने कुरा होइन त्यो त अपरजतमा भइ परे आउने दैविक प्रकोपका कुरा होइन भूकम्प आउने कुरा बाढी पहिरो आउने कुरा भने त यो त
3: एकदमै राम्रो
2: भएको छ नेपालीलाई
3: अझै पुगेको छैन
2: रसुवा नुवाकोट लगायतका ठाउँहरू हेर्नुभयो त्यहाँको दुर्दशा के छ अहिले जनताको
3: म अब किन जानु मैले अहिले भन्नु न म अब जग्गा माग्न जान्छु अलिक दिनमा घर बनाइदिनलाई बिसवटा घरको लागि
2: बिसवटा घर बनाइदिनु भन्नु बनाइदिन्छु भन्नुभएको छ होइन
3: बिसवटा घर बनाउनलाई म ठेकदार लिएर जान्छु र घर बनाइदिनलाई जग्गा उसको लागि जान्छु मसँग हेर्नुहोस् म त्यो खन्ने पार्टी पनि होइन हो मसँग केही छैन म गएर यो गर्छु र त्यो गर्छु भनेर कोटिएर फोटो खिचेर हिँड्दिनँ हेर्नुहोस्
2: हजुर बिसवटा घर बनाइदिनुहुन्छ यहाँले बिसवटा घर बनाउने मापदण्ड बिसजना कसरी सेलेक्सन हुन्छन् कसरी आउँछन् पीडा छ सबैलाई होइन नागरिकहरूलाई निकै गाह्रो छ यो कार्यक्रम सुनिरहनु भएको होला होइन मेरो पो भनिदिन्छ कि भन्ने पनि होला किनभने अब निकै समस्यामा छन् नि त त्यहाँका नागरिकहरू त होल्डिङ सेन्टरमा बसिया छन् समयमा झाडा पखालादेखि लिएर यो अहिले सङ्क्रमण हुन थाल्यो भन्ने खालका पनि स्थितिहरू समाचारहरू आएका छन् के हुन्छ मापदण्ड यो चाहिँ
3: यति कुरा के बुझ्नुहोस् भने अब यिनीहरूले जस्तो के कस्तो हुन्छ भने यो मजाकमा आयो क्या मजाकमा पाएको चिज अब तल बेस पनि छैन माथि पनि छैन बिचमा भएको चिजको हालत के हुन्छ कहाँबाट झर्ने हो थाहा छैन
2: बिसवटा घर त बनाइदिनु हुन्छ तपाईँ त्यसको मापदण्ड के हुनसक्छ प्रसाईजी कसरी बन्छन्
3: मापदण्ड त दुईटा कोठा एउटा किचन होइन
2: कसरी छानिन्छन् होइन आशा त धेरैलाई छ नि त मेरो घर
3: होइन आशा अब मलाई नगरपालिकाले दिन्छ होइन ठाउँमा गएर बनाइदिन्छु अब नगरपालिकाले बाँड्छ त्यहाँको को मेन सबैभन्दा गरिब
2: ए
3: अब मैले
2: जमिन उपलब्ध भयो भने तपाईँ नगरपालिकालाई हस्तान्तरण गर्नुहुन्छ निर्माण गरेर होइन?
1: जमिन उपलब्ध हुने बित्तिकै म बनाएर भटाभट बनाएर उपलब्ध गराइदिन्छु, छ महिनाभित्रमा कम्प्लिट गरिदिन्छु र म गएर जिम्मा लगाइदिन्छु। त्यस पछाडि नगरपालिकाले त्यहाँको गाविसले गर्छ, त्यहाँको वडाले गर्छ, होइन स्थानीय सरकारले गर्छ नि,
2: होइन? यो अहिले प्रत्यक्ष रूपमा चाहिँ धेरै नेपालीहरूले वा श्रोताहरूले हामीलाई हेरिरहनु भएको छ देश विदेशबाट, नेपाली नेटवर्कको पेजबाट, फेसबुक पेजबाट, होइन? तर हिजो प्रसाईजीलाई निकै ठुलो प्रशंसा गर्ने एउटा समूह, एउटा टिम, एउटा जत्ता आज चाहिँ तपाईँको विरोधमा, तपाईँप्रति चाहिँ आक्रामक चाहिँ, होइन, हिजै औषधि खान बिर्सनु भएछ भन्ने सम्मका मेसेजहरू किन आउँछन्, किन लेख्छन्, कमेन्ट किन गर्छन्, यो कहाँनिर के बिग्रियो जस्तो लाग्छ?
3: मलाई
2: कुनै बेला त प्रशंसा हुन्थ्यो नि त तपाईँको पनि, होइन?
3: होइन, म त्यस्तो हुन्छ, यस्तो हुन्छ, मैले एल्गोरिदम चलाएको छैन, मैले भाडामा मान्छे राखेको छुइनँ, सुन्नुहोस् म राख्दिनँ, म प्राकृतिक मान्छे हो, म सोसियल मिडियामा भर पर्दिनँ। एक दिन सत्यको जित हुन्छ, जो यहाँ कि राष्ट्रवादी मान्छे मारिन्छ कि पागल बनाइन्छ यहाँ, त्यति बुझ्नुहोस्। जसले राष्ट्र र जनताको हितको कुरा गर्छ, राजा महेन्द्रको हालत त्यस्तै हो, मदन भण्डारीको हालत त्यस्तै हो, राजा वीरेन्द्रको हालत त्यस्तै हो, राजा ज्ञानेन्द्रलाई दरबारबाट लखेटियो। जसले राष्ट्रको हितको कुरा गर्छ, जो नेपाली माटोको कुरा गर्छ, जो नेपालको कुरा गर्छ, नेपालीको कुरा गर्छ, त्यसलाई यिनीहरूले पागलै भन्छन्। सिंहदरबार आगो लगाउने मान्छेलाई वाओ भन्ने मान्छे के कुरा गर्नु तपाईँको? त्यही सबैको हालत के छ, फर्केर आउँदा कहाँ आउँदो रहेछन्, हेरौँ न त्यो म्यासेज गर्नेहरू। सबै लोभी पापीहरूको देश हो यो, जे भयो अब गर्नुहुन्छ के? ब्याङ्कै कुरामा, लघु वित्तको कुरामा, सहकारीको कुरामा विश्वासभन्दा मुनिको ऋण मेरो होइन, म ब्ल्याक लिस्टमा परेको होइन, म कालो सूचीमा कहीँ परेको छैन, तर मैले अरूको लागि लड्ने 18% ब्याज थियो हिजो, आज 6% आएको छ, त्यही मैले लडेको कारणले आएको हो। अनि के कुरा गर्नु यिनीहरूको? मैले त मेरो काम गरेको छु, मेरो जन्म त म त सफल भएको छु, मेरो जीवनमा गर्दै गरेको छु, त्यो लेख्नेलाई लेख्न दिनुहोस् न, त्यो के फरक पर्दैन लेख्ने, बोल्ने, भन्ने? यहाँ विज्ञ कस्तो छ नि, हेर्नु भएको छैन विज्ञ काठमाडौँमा बसेका विज्ञ, विज्ञले बोलेको सुन्नुहुन्न तपाईँ?
2: हस् प्रसाईजी, यहाँको महत्त्वपूर्ण समय, संवाद, सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
3: आउँथ्यो
2: मेडिकल व्यवसाय एवं सामाजिक अभियन्ता दुर्गा प्रसाई, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
4: नमस्कार, म विभू श्रेष्ठ। आजको संवादमा मेरो पाहुना हुनुहुन्छ राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, सर स्वागत छ। अब मधेसको छोरा प्रधानमन्त्री बन्नेछ, अधिकार प्राप्तको लागि बलगर संघीयता, बलियो संघीयता बन्नेछ, काठमाडौँ चाहिँ तीर्थाटनको लागि, पर्यटनको लागि, पर्यटकको हिसाबले मात्रै जानुपर्ने अब अवस्था सिर्जना हुन्छ भनेर बालेन्द्र शाहले जनकपुरबाट पहिलो पटक चुनावी अभियान थालेका थिए। कस्तो लागिरहेको छ, त्यो सबै हुने बाटोतिर अग्रसर भएको देखिन्छ?
5: सवाल उठाउनु हो, कस्तो छ भने यो देश निर्माण भएको, नेपाल निर्माण भएको समयदेखि अहिलेसम्म को शासनमा त्यो मधेस चाहिँ आफूलाई उपेक्षित महसुस गर्दै आएको शासनमा, र राज्यका विभिन्न निकायहरूमा, संयन्त्रहरूमा समानताको व्यवहार नभएको, भेदभाव भएको, उसको भाषा, संस्कृति, वेशभूषा, अवसर सबैमा भेदभाव भएको भनेर मधेस महसुस गर्दै आएको, र सोही क्रममा यो देशको कार्यकारी प्रमुख जुन हुन्छ, सबभन्दा कार्यकारी प्रमुख, राज्यका अन्य अङ्गहरूमा त भेद छँदै थियो, त्यो कार्यकारी प्रमुखमा कहिले पनि नहुने, त्यो चाहिँ सौताको सन्तान जस्तो चाहिँ मधेसी, कहिले पनि त्यो कार्यकारी प्रमुख प्रधानमन्त्री नहुने भनेर त्यो मधेसले जहिले पनि त्यो
6: महसुस गर्दै आएको देख्दै आएको
5: अनि त्यसले गर्दाखेरि म स्वयं जब मधेसको राजनीतिमा प्रवेश गरेँ सुरु गरेँ 35 वर्ष पहिले सद्भावना पार्टीबाट गएन बाबुको समयमा अनि त्यति बेलादेखि म स्वयंले यो कुरा भन्दै आएको हो कि यो कार्यकारी प्रमुखमा कहिले पनि मधेसी पुगे नै कस्तो यो देशको विडम्बना भनेर मधेसीका सन्तान यो देशमा प्रधानमन्त्री
6: बन्नै नसक्ने बन्नै नहुने भन्दै आवाज उठाउँदै आउनु भएको पात्र तपाईँ हो
5: अनि ठ्याक्कै यो चुनाव ताका ठ्याक्कै जुन त्यो भावना थियो नि मधेसको भावना थियो नि मधेसीको सन्तान प्रधानमन्त्री होस् भनेर ठ्याक्कै त्यो भावनालाई बालेनजीले त्यसलाई समात्नु हो र उहाँको पार्टीले पनि उहाँलाई प्रधानमन्त्रीको रूपमा प्रोजेक्ट गर्यो र उहाँले तपाईँले भने जस्तै जनकपुरमा गएर त्यो सहमा चुनावी सहमा गएर ठ्याक्कै त्यो कुरा चाहिँ उहाँले
6: बोल्नुभयो
5: आफ्नै भाषामा बोल्नुभयो अब मधेस त्यहाँ ठेट शब्दहरू प्रयोग गर्नुभयो उहाँले मधेस के छौरा प्रधानमन्त्री भन्यो भने मतलब त्यो त एकदम ठेट भाषा हो नि त मधेसको छोरा भनेको एउटा कुरा त्यो भन्यो र अर्को कुरा अब
6: अधिकार प्राप्त
5: अधिकारको लागि
6: बल्गर संहिता बनायो
5: राइट यो संहिता जुन अधिकार पहिचानको जुन सवाल हो संहिता त्यो संहिता यो एकात्मक शासन प्रणाली यो देशमा सफल नभएको केन्द्रीकृत शासन प्रणालीले यो देशको सबै वर्ग समुदाय जाति र क्षेत्र र भेगका जनतालाई शासनमा अपनत्व महसुस नभएको एकात्मक शासन प्रणाली केन्द्रीकृत शासन प्रणालीले गर्दाखेरि त्यसैले सङ्घीय शासन प्रणाली मागिएको हो आफ्नो आफ्नो ठाउँमा यो देशको आफ्नो ठाउँमा आफ्नो ठाउँमा आफ्नै पहिचान विभिन्न पहिचानले आफ्नो हिसाबको के अरे शासन र विकास आफ्नो हिसाबले गर्न पाउन् भनेर संहिता मागिएको भनेको संहिता त्यो मधेसको धरतीबाट उठेको आवाज हो नि त र त्यो संहिता हुनलाई त लामो सङ्घर्षपछि संहिता हामीले पायौँ तर त्यो चाहिँ पङ्गु संहिता पायौँ क्या त्यो संहिता काम नकाजको संहिता जुन प्रयोजनको लागि संहिता मागिएको थियो ठ्याक्कै त्यो प्रयोजनलाई पुरा हुने गरी चाहिँ संहिता चाहिँ दिइएन यो नाम मात्रको संहिता
6: राजेन्द्र सर यो बुझियो यो तपाईँले भन्दै आउनु भएको छ त्यतातिर अब अग्रसर भएको देख्नुहुन्छ
5: त बालेनजीले त्यो कुरा किन भन्नु पर्यो त्यसमा म गइरहेको थिएँ आखिर बलगर संहिता उहाँ चाहिँ जनपुर भन्नुभयो नि त के हो त्यो बलगर संहिता अब बलगर संहिता चाहिँ बनाउनु पर्छ र अब चाहिँ अधिकारको लागि यी सवालहरूको लागि काठमाडौँ चाहिँ सङ्घर्ष गर्न जानु पर्दैन भनाइको मतलब के भने जुन कुरा पाएको छैन जुन संहिता अधुरो छ अपुरो छ या पङ्गु छ नाम मात्रको छ काम न काजको संहिता हो जसमा अधिकार छैन पहिचान छैन तपाईँको केही पनि छैन खालि संहिता
6: नामको लागि छ नामाङ्करण गरिएको छ
5: राइट र त्यो संहिता जुन हिसाबले दियो त्यो संहिताबाट जनतामा वितृष्णा पैदा भइरहेको छ यस्तो संहिता यसको लागि लडे हामी यसको लागि मरे हामी त्यत्रो शहीद भएको नि त
6: नेता कार्यकर्ता पालनलाई मात्रै
5: संहिता हो त्यसको लागि त संहिता मागे थिएन नि त त्यो संहिताको रूप हेर्दाखेरि त्यो संहिता माग्ने जनता जो लाठी जुलु संहिताको लागि निकालेको थियो त्यो जनता चाहिँ ऊ भए निराश भए दुखी भए
6: संहिताकै विरुद्धमा अब आवाज उठ्न थाल्यो
5: हाँ हो राइट हो त त्यो संहिता जुन संहिता माग्यो त्यो संहिता पाएन भनेको त्यो अब यो यो यो संहिता बलगर भएन भने बलियो संहिता भएन बलगर
6: भनेको बलियो भएन
5: बलियो संहिता भएन अब म बलियो संहिता बनाउँछु भनेर बालेजीले ठ्याक्कै जनकपुरमा गएर चाहिँ
6: उहाँले पहिलो चुनावी अभियानमा भाषण गर्नुभयो
5: भाषण गर्नुभयो र जनताको भावना जुन थियो त्यसलाई उहाँले सम्बोधन गर्नुभयो त भन्नुभयो र जनताले त्यसलाई भरोसा विश्वास पनि गरे दुईवटा कुरा थियो र मधेसीको सन्तान प्रधानमन्त्री हुने पहिलोचोटि अनि सम्पूर्ण मधेसी चाहिँ त्यो चाहिँ मत खन्याए मधेसी सन्तान प्रधानमन्त्री हुने
6: विश्वास गरेर
5: र त्यो पनि खालि अनुहारको लागि मात्रै होइन, मधेसी सन्तानलाई प्रधानमन्त्री बनाएपछि त अनुहारले त सन्तुष्टि त हुँदैन नि, व्यक्ति कुनै पदमा पुग्दैमा त केही पाउने होइन नि, त्यसले त काम गर्नु पर्यो नि त कामको लागि उहाँले काम पनि भनिदिनु हो कि म बेलगर संहिता बनाउँछु भनेपछि जनतालाई झन् थप चाहिँ ल हाम्रो काम पनि गर्ने भयो,
6: ऊर्जा मिल्यो, विश्वास मिल्यो, भरोसा मिल्यो, यो केटोले चाहिँ गर्छ है भनेर मत खनायो,
5: एकदम बिल्कुल
6: प्रधानमन्त्री बनाइदिए। त्यसपछि
5: हो अब त्यसपछि अब जिम्मेवारी चाहिँ बालेन्जीको टाउकोमा आएको, बालेन्जीको जिम्मेवारी टाउकोमा आएपछि के भइरहेको छ त यो चार पाँच महिनाको अवधिमा के भयो त भने जनताले हेरिरहेको छ। प्रथम अध्याय राम्रो छैन, मक्सोपा त भन्छ नि सुरुवाती दौरमै राम्रो छैन, राम्रो चाहिँ सङ्केत आएन भने जनताको चाहिँ शङ्का गुनासो चाहिँ आउन सुरु भएको हो। र म पटक अस्ति बालेन्जीलाई पनि मैले भनेको थिएँ, त्यो अस्ति हाम्रो भेटघाट भएको थियो
6: मधेसमा जुन घटना भयो त्यसपछि तपाईँलाई बोलाएपछि
5: त्यति बेला मैले भनेको थिएँ त काम कुरो एकातिर कुम्लुबोकी टिमीतिर भयो, कुखुरा एउटा हुन्छ कामरको हुन्छ, तपाईँहरूको त भएन नि बालेन्जी भनेर प्रधानमन्त्रीजी मैले भनेको थिएँ क्या, यो कुर्सी तपाईँ जुन पाउनु भएको प्रधानमन्त्रीको कुर्सीमा त त्यो मधेसले त दुई तिहाई दिएको छ नि तपाईँको 182 सिटमा, मधेसको दुई तिहाई छ नि त, अनि त्यो मधेसमा त्यस्तो अवस्था छ त्यो तपाईँ हेर्नु पर्यो नि त, र तपाईँले त भन्नुभएको छ बलगर संहिता भनेर जनकपुरमा, त खोइ त बलगर संहिता त तपाईँको त चितवन महाधिवेशनमा त उल्टो उल्टो प्रस्ताव पारित भयो नि त, प्रदेश सभाको विरुद्धमा चाहिँ प्रस्ताव खारिज के अरे त्यो प्रस्ताव आयो नि त, त्यो संहिता त विरुद्धको प्रस्ताव होइन र त तपाईँ संहिता विरोधी भनेर त जनतामा त्यस्तो चाहिँ
6: क्रियाकलाप गर्न थालिरहेको छ
5: रहेको छ, त्यो चाहिँ राम्रो भएको छैन, त्यो चाहिँ भरोसा विश्वास चाहिँ कायम भइरहेको छ नि तपाईँको, अनि उहाँले सफाई दिनुभयो होइन होइन म संहिता विरोधी होइन, म त्यो त बलगर बनाउनलाई प्रदेशवाले बलगर बनाउनलाई त्यो त यिनले गरी त्यो निर्णय भएको भनेर कुराहरू गर्नुभयो, तर अहिलेसम्म त ठिकै छ, त्यो भन्नुभयो त उहिले बाहिर पनि बोले त्यो यसरी उहाँले बोल्नुभयो भन्नुभएको छ, तर अब कामले देखिनु पर्यो नि त, अब कामले देखिनु पर्यो, कामले के देखिनु पर्यो भने उहाँले आफैले भनेका जनताका जुन भावना उहाँले आफै बोलेका के अरे जनपुरमा बोलेका जुन कुरा हो त्यो अनुसार काम हुनु पर्यो,
6: व्यवहारमा उतार्नको लागि तपाईँहरूलाई संविधान संशोधन बहस पत्रको कार्यदलमा बोलाइएको पनि थियो, निमन्त्रणा पनि गरिएको थियो, डाकिएको पनि थियो, त्यो अनुसारले संशोधन गर्ने खालको असीम शाहले तपाईँहरूलाई प्रतिबद्धता पनि जनाउनु भएको थियो नि होइन?
5: हो बिल्कुल बिल्कुल, अब यसमा चाहिँ त्यो सन्तोषको विषय भन्ने कि के भन्ने त्यो संविधान संशोधन तपाईँले उठाउनु भयो ल, अब किनभने यी समस्याहरूको हल त संविधान संशोधनबाट नै हुने हो, त संविधान संशोधनको लागि उहाँले चाहिँ कार्यदल बनाउनु भयो, कार्यदल बनाएर सारा दुनियाँसँग सबैसँग सल्लाहहरू माग्नुभयो, हामीसँग पनि माग्नुभयो, हामी सबैले सल्लाह दियौँ बलगर संहिताको लागि यो काम चाहिँ गर्नुपर्छ, यो संशोधन सुधार गर्नुपर्छ भनेर, त्यो लगायत अरू सबै कुरा पनि थियो त्यसमा। अब त्यो चाहिँ एक त त्यो समिति आयोग बनेकोमा पनि त्यो चाहिँ गुनासो छँदैछ आफ्नो ठाउँमा थियो नि त त्यति बेला,
6: तपाईँको अहिले पनि गुनासो छ
5: होइन, त्यो समिति त सकिसक्यो, अब त के गुनासो हुने, अब त अब मुख्य कुरा काम हुनु पर्यो, संविधान संशोधनको जुन एजेन्डा हो त्यो एजेन्डा त आउनु पर्यो नि अगाडि, अनि त्यो सुझावहरू आयो अनि त्यो रद्दीको टोकरीमा गयो कि कहाँ छ कुन कुन कहाँ थन्क्यो हो त्यो त्यो गति त्यो संविधान संशोधनको प्रक्रिया त खोइ अगाडि बढेको त
6: यो सोध्नु भएन तपाईँहरूलाई बालेन्द्र शाहले बोलाउँदाखेरि?
5: त्यो होइन हो यसमा कुरा भएन, यो चाहिँ उहाँले
6: झन् मुख्य विषय थियो नि,
5: अब यो संशोधन त बाह्रु के अरे त्यहाँ सरी
6: यो त सुनसरी लगायतको विषयमा बोलाए पनि मुख्य विषय त त्यो नै रह्यो नि,
5: होइन उहाँले संहिताप्रति म इमान्दार छु भनेपछि गर्ला कि भनेर थियो नि त, तर अब चाहिँ त्यो भएको पनि एक डेढ महिना त भइसक्यो नि त संशोधनको जुन जुन एजेन्डा हो संविधान संशोधनको त्यो एजेन्डा त अगाडि बढ्नु पर्यो नि त, त्यो एजेन्डा अगाडि बढेको छैन, हुनलाई त्यो बिचमा यो बाढी यो दैविक प्रकोप यो भनौँ नि यो महामारी सरी
6: त्यो कार्यदलले नै तपाईँहरूले व्यवस्था गर्नुभयो त, तपाईँहरूले नै व्यवस्था गर्नुभयो त्यो कार्यदललाई असीम शाहको कार्यदललाई,
5: अब त होइन असीम शाहको उसमा गर्दाखेरि त्यसमा आपत्ति भएको, यो त मेच्योर्ड मान्छे अनुभवी मान्छेको चाहिँ जेवार मान्छेको उसमा बनाउनु पर्थ्यो,
6: तपाईँको अहिले पनि भनाइ असीम शाहको संयोजकत्वमा बनेको कार्यदलले काम गर्न सक्दैन भन्ने नै हो,
5: त्यो कार्यदल त्यस्तो व्यक्तिको लिडरसिप बनाएको भए राम्रो हुन्थ्यो नि त भनेर सबैको भनाइ छ नि त, हामीले पनि भनेको थियौँ नि त. त्यो त फेज गइसक्यो. मैले के भने भने अब जे जति सुझाव असीम शाहले पनि सुझाव ताकिर सङ्कलन गरेर दिएको नि त, अब त्यो सुझावलाई अब त्यो सुझावलाई अब कार्यान्वयनमा लैजानलाई संशोधनमा लैजान त अगाडि बढ्नु पर्यो नि प्रक्रिया. अब त्यसमा उहाँले काम गर्नुपर्छ, उहाँको पार्टीले काम गर्नु, उहाँको सरकारले काम गर्नुपर्छ. यसमा त काम भएको छैन, अगाडि बढेको छैन. एउटा गुनासो त्यो हो. संविधान संशोधन भोलि पर्सि 3 गते आउँदैछ. त्यो असोज 3 गते जुन दिनलाई हामी कालो दिनको रूपमा मनाउँदै आएको त्यो मनाउने दिन आउँदैछ. किनभने त्यो दिन चाहिँ दुनियाँमा नभएको जात्रा भन्छन् नेपालमा, हरि के अरे के जात्रा अरे कस्तो भने यो 7 संविधान हो के, कस्तो हाम्रो 70 वर्षमा 7 संविधान बनाउने हामी त्यो देशका नागरिक हौ. 7 संविधान, 6 संविधान असफल भइसक्यो, 7 संविधान बनाइएको. त्यो संविधान पनि कस्तो बनाइयो भने जुन जनताको लागि संविधान बनाउनु त्यही जनतालाई मारी मारी गोली ठोकी ठोकी अनि संविधान घोषणा गरेर यस्तो पनि देश हो, यस्तो पनि संविधान हो. अनि नाक फुलाउँदो रहेछ, बडा राम्रो संविधान बनाए. त यो संविधान त्यसरी चाहिँ असोज 3 गते आफ्नो जनतालाई मारेर संविधान घोषणा गरेको संविधान हो. त्यो दिनलाई हामी कालो दिनको रूपमा मनाउँदै आयो, किनभने त्यो राम्रो भएन.
6: बालेन्द्र शाहले भव्य रूपमा मनाउने तयारी गरिरहेका छन् संविधान दिवसलाई.
5: त्यो त सरकारले जहिले पनि राम्रैसँग बनाउँछ नि त.
6: हामी सरकारमा अहिले त मधेसको छौडा छ नि त.
5: हो, त मधेसको छोरा भनेर मात्रै भएन नि त. मधेस छोराले मधेसको लागि काम पनि त गर्नु पर्यो नि त.
6: के गर्नु पर्यो? यो सरकारले संविधान दिवस असोज 3 गते मनाउनु पर्यो कि नपर्यो?
5: संविधान दिवस मात्रै मनाएर हुँदैन. त्यो संविधानमा जुन त्रुटि हो, कमी कमजोरी हो,
6: तपाईँहरूले त कालो दिवस भन्नुहुन्छ नि त संविधान दिवसलाई. त्यही भएको भएर बालेन्द्र शाहले संविधान दिवसको रूपमा मनाउन पाउने कि नपाउने, यसको जवाब दिनुहोस्.
5: होइन, संविधान दिवसको रूपमा संविधानमा जुन त्रुटि देखिएको त्यो संशोधन गर्ने काम हो. दिवस दिवस त्यो सबै जनताको लागि उत्साहको विषय भए पो नेपाली जनताको लागि दिवसको विषय हुन्छ. सबै जनताको लागि छैन, केहीले आफ्नो लागि बनाएको छ. यो 7 संविधान पनि यस्तै अवस्था रहे पनि यो पनि असफल हुन्छ नि त. 70 वर्षमा 6 असफल, यो 7 पनि असफल भइजान्छ के.
6: असोज 3 गते यो सरकारले यो कुरामा संविधान संशोधन गर्दैछौँ.
5: बिल्कुल भन्नुपर्छ, बालेन सरकारले भन्नुपर्छ. अझ अस्ति एउटा न्युज आयो, कहाँबाट त्यो न्युज आयो, 50 वर्षसम्म चाहिँ संशोधन गर्न चाहिँ जरुरी छैन भनेर बालेनले भन्यो भनेर त्यो न्युज आएको थियो. खोइ कति सत्य हो कति असत्य मलाई थाहा भएन.
6: मैले त सुनेको छैन.
5: होइन त, अभी त सामाजिक सञ्जालमा मैले देखाएको थिएँ. मैले भन्न खोजेको के भने बालेनजीको अब

0: त्यो वचन अनुसारको काम चाहिँ गर्नुपर्छ, त्यो चाहिँ उहाँको अग्नि परीक्षा आउँदैछ। त्यो बलगर संहिता जुन उहाँले भनेको त्यो अनुसारको गतिविधि, त्यो अनुसारको संशोधन सुधारहरू संविधानमा गर्नुपर्छ। गरिएन भने त फेरि जुन जुन उत्साह, जुन ताकतका साथ जुन रासोपाले वा बालेन्जुङको नाउँमा जुन आएको थियो सहयोग समर्थन, सोही स्पिडमा चाहिँ रिएक्सनमा जान्छ। त्यो चाहिँ रासोपा पार्टी र बालेन्जीको सरकार र बालेन्जी स्वयं यो कुरा अनुभूति गर्नुपर्छ र यसलाई हल्का ढङ्गले लियो भने परिणाम फेरि उहाँहरूको
1: त्यो एका राख्न जरुरी छ। नेपाली जनताको चरित्र कस्तो छ, माया गर्दा उद्यमै माया गर्ने, घृणा गर्दाखेरि फेरि सरकारै उलट फेरि हेलिकप्टर चढाउनु पर्ने अवस्था पनि नेपाली जनताले गराउन
0: सक्छ।
1: ठिक छ राजेन्द्र सर, अब यो विषयलाई यहीँ गरौँ। अब असोज 3 गते हेरौँ उनको भाषण कस्तो आउँछ, होइन? त्यसले पनि धेरै कुरा सङ्केत गर्छ नि। अब राष्ट्रिय स्वतन्त्र पार्टीकै एकजना नेता डाक्टर अमरेश सिंहले बारम्बार सरकारको चरित्रमाथि, कार्यशैलीमाथि प्रश्न उठाइरहनु भएको छ। तिनै अमरेश सिंहले जनकपुर जानुभन्दा अगाडि नै बालेन्द्र शाहलाई अब जिताइएन, प्रधानमन्त्री बनाइएन भने आत्मदाह गर्छु भनेर भन्नुभएको थियो, होइन? किन यति चाँडो यो अवस्था आयो होला? एउटै पार्टीमा एउटै मान्छेलाई इन्डोर्स कसरी गरिएको थियो, अहिले कसरी कुराहरू गरिँदैछ, किन होला, किन यति चाँडो वितृष्णा आउँछ एउटा नेता?
0: यो दूरदृष्टि नभएको हो कि स्वार्थ पुरा नभएको हो कि यो दुइटैमा त केही त होला नि, या त दूरदृष्टि नहोला।
1: अमरेश सिंहको
0: जसको नाउँ तपाईँ लिनुभयो त्यो व्यक्तिमा त दूरदृष्टि नहोला, चिन्तन सोचको अभाव होला, मूल्य मान्यताको अभाव होला, या अवसर को अभाव होला, या अवसर नपाएर प्रति के भन्छ रिएक्सनरी प्रतिक्रियावादी रिएक्सनरी व्यवहार हुने, यो दुइटैमा केही होला।
1: यो तपाईँले भनेको दुइटै कुरा फेरि स्वार्थ निहित कुराहरू हुन् जसरी भने पनि,
0: होइन? पहिलो कुरा त मूल्य मान्यताको राजनीति गर्ने मान्छे चिन्तन सोच पनि दूरदृष्टि पनि राख्छ नि त। रासोपा पार्टीको चरित्र के त, उहाँ योभन्दा पहिले नेपाली कङ्ग्रेसमा आउनुहुन्थ्यो, नेपाली कङ्ग्रेसको गतिविधि जुन मधेसको कुरा उहाँ गरिराख्नु भएको छ, त नेपाली कङ्ग्रेसमा हुँदाखेरि नेपाली कङ्ग्रेस पार्टीको चरित्र के थियो त मधेसप्रति? त्यस्तै त हो नि, त नेपाली कङ्ग्रेस र रासोपामा त केही फरक देखाएको छ र म त केही फरक देखाएको छैन। उही चिन्तन सोच हो, एज ए पार्टी बालनको भनाइलाई खालि अलग राखिदिनु हो भने रासोपा पार्टी र के भन्छ यो उसको काङ्ग्रेस एमालेको त केही चिन्तन सोच, उही चिन्तन सोच, उही हो एकल नस्लीय चिन्तन सोचबाट प्रभाव
1: त्यसका हरेक पात्रको, बालेन्द्र शाहको पनि,
0: बालेन शाहको त मैले परीक्षा हुन बाँकी, किनभने उहाँले उहाँ प्रधानमन्त्री पनि हुनुभयो, मधेसी सन्तान प्रधानमन्त्री हुनुभयो, आफैले के कुरा भनेको छ, अब त्यो अनुसार चाहिँ 5 महिनामा त सरकारको बालेनको पुरै निष्कर्ष निकाल्ने, पुरै समीक्षा गरिहाल्ने, निष्कर्ष निकालिहाल्ने त उचित हुँदैन नि त। 5 सालको लागि बनेको सरकारलाई 5 महिनामै असफल भइहाल्यो, त्यो शब्द चाहिँ प्रयोग गर्नु उचित हुँदैन।
1: प्रथम दृष्टिमा
0: राम्रो देखिएन, सतर्क रहनु पर्छ। मैले भने सतर्क उहाँ पनि, हामी पनि सतर्क छ,
1: अमरेश सिंहको बारेमा
0: उहाँ पनि रहनु पर्छ। मैले भने त एक त नेपाली कङ्ग्रेसमा उहाँको व्यवहार चरित्र दुनियाँले देखेको छ, यो सबै यो नयाँ कुरा होइन। रासोपा पार्टीमा जाँदाखेरि रासोपा पार्टी के हो त पनि उहाँले बुझ्नुपर्ने हो, अनि उहाँले के बोल्नुभयो, के गर्नुभयो चुनाव ताका त अहिले भन्नुभयो, अनि अहिले आएर चाहिँ के बोलिराख्नु भएको छ, के भनिराख्नु भएको छ, त्यो रिएक्सन हो कि अवसर नपाएर रिएक्सन हो कि भन्ने मिडियामा आइरहेको छ। सामाजिक
1: अवसर त उहाँले कहाँ नपाएको, त अवसर त उहाँले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मलाई दिएकै हो, तर मैले नलिएको हो। किन भन्दाखेरि यो राज्यमा, यो राज्यमा बन्ने सरकारले यो मन्त्रालय चाहिँ कसलाई दिन्छ भन्ने कुरामा उहाँको सुन्नुभयो नि?
0: सुने, मतलब त्यो मन्त्रालय हलुको मन्त्रालय हो,
1: त्यो मन्त्रालय तपाईँले 3 पटक सम्हालिसक्नुभयो,
0: म त लामो समयसम्म सम्हाल्छु नि त। जनताको सेवावाला मन्त्रालय हो, त्यो मन्त्रालय भनेको जनतासँग प्रत्यक्षको जीवनसँग जोडिएको मन्त्रालय आपूर्तिसँग सम्बन्धित नहुन्थ्यो।

0: उद्योग वाणिज्य आपूर्ति मंत्रालय मतलब खासकर आपूर्ति तरफ थिए जनता को जीवन संग जनता को दैनिक जीवन संग जोड़ी को समस्या हो त्यसलाई जनता को सेवा करने मौका पाउँछ नि दिन का दिन जनता को समस्या बुझने र उलाई कसरी सप्लाई सिस्टम लाई दुरुस्त करने तो चाहिए नि खुबी
1: आवश्यकता आपूर्ति करने मंत्रालय
0: चाहिए अनुसार को खुबी चाहिए तो अनुसार को गर्नु पर्यो नि त त्यसबाट भाग्नु त हुँदैन नि त्यो तर नराम्रो मन्त्रालय हो र त अब त्यो
1: अमरेश सिंहले भने जस्तो त्यो चाहिँ मधेसीहरूलाई फसाउने खालको मन्त्रालय होइन नि
0: होइन त्यो त गलत गलत भाष्य हो यो त फसाउने फस्यो भने त जहाँ सोही पनि फस्न सकिने हो नि त उहाँ कुन मन्त्रालय चाहिएको त कुन मन्त्रालयमा त नफसिने कुरा हो त
1: आपूर्ति मन्त्रालय उहाँले भने जस्तो होइन
0: होइन त्यो त गलत कुरा हो
1: भारतसँगको सम्बन्ध बिगारदिने मधेसीहरूको त्यसको लागि निर्माण गरिएको त्यसको लागि मधेसीलाई राख्ने मन्त्रालय हो भन्ने होइन
0: त्यो गलत भाषा छ खालि मधेसी मात्रै त्यो त दर्जनौ गैर मधेसी के अरे त्यो मन्त्रालयको मन्त्री भएको छ नि त खालि मधेसी मात्रै भएको उहाँको त भाषै गलत हो के त्यो गलत भाषा हो गलत भाषाको जगमा उभेर केही कुरा बोल्यो भने मान्छेले त्यही अनुसार बुझ्ने हो त्यसैले अमरेशजीले के बोलिराख्नु भएको छ किन बोलिराख्नु भएको छ त्यसको पछाडिको कारण के हो त्यो जनताले मूल्याङ्कन गर्दैछ बुझ्दैछ नि त यो प्रतिक्रियावादी प्रतिक्रिया भनौँ नि त्यो चाहिँ इच्छा अनुसार मन्त्रालय कि तपाईँले पुरा गर्नु भने त त्यो मन्त्रालयको सट्टा अर्को मन्त्रालय खाइ चाहिएको थियो कि के थियो
1: त्यो त अरू नै चाहिएको रहेछ भन्ने कुरा त बुझियो
0: त्यो लाइक अब त्यो अवसर राम्रो अवसर राम्रो अवसरको तलास चाहिँ थियो नपाएपछि रिएक्सन हो भनेर आइरहेको छ तपाईँहरूको मिडियामा कुराहरू आइरहेको छ यो राम्रो भएन हेर्नुहोस् के छ भने नीति सिद्धान्त आदर्शको लागि उभिएको हो नि त्यसको लागि लड्नुपर्छ त्यसको लागि काम गर्नुपर्छ र त्यो जुन उहाँको जुन व्यवहार हो त्यो चाहिँ अहिले जुन देखिएको नि त्यो सिद्धान्त आदर्शप्रति हो कि अवसर नपाएको प्रति हो त्यो चाहिँ जनतालाई चाहिँ त्यो जनताले हेरिरहेको छ नि त त्यसैले त्यसलाई त्यति मात्रै टिप्पणी गरौँ अहिले अब
1: तपाईँको भेट भएको छैन यो बिचमा अमरेश सिंहसँग
0: मेरो त भेट त भइरहेको
1: छ त
0: भेट त भइरहन्छ नि
1: के भन्नुहुन्छ तपाईँलाई उहाँले तपाईँले के सल्लाह दिनुहुन्छ किन यस्तो भनेको मैले सम्हालेको मन्त्रालयलाई भन्नुहुन्छ कि भन्नुहुन्न
0: होइन त निजी कुरा त के भन्ने
1: सल्लाह त दिनु पऱ्यो नि तपाईँ सिनियर हुनुहुन्छ
0: होइन जिम्मेवारी जुन जिम्मेवारी पाए त्यो जिम्मेवारी सफलतापूर्वक बहन गर्नुपर्छ मेरो मान्यता
1: एउटै जिल्लाको पनि हो नि त तपाईँहरू
0: बिल्कुल त उहाँले जिम्मेवारी बहन गर्नु पर्छ पर्थ्यो अब किन जिम्मेवारी बहन गरिएन अब त्यो यो पुगेन ऊ पुगेन यो भएन ऊ भएन उहाँको आफ्नो गुनासो छ त्यसमा मलाई जान्नु छैन के त्यो कुनै व्यक्तिले के अवसर पाए के अवसर पाएन किन के अरे दुखी भएको किन बोलेको के कारण जनताको पीडा जनताको समस्याप्रति बडा संवेदनशील भएर बोल्या हो कि आफै नै पीडित भएर बोल्या हो कि के हो अब त्यो आगामी दिनमा हेर्दै जाउँ न हेर्दै जाउँ
1: लखर अब तपाईँले राजनीति जुन पार्टीबाट सुरु गर्नुभयो नि सद्भावना पार्टी गजेन्द्र नारायण सिंह अध्यक्ष हुनुहुन्थ्यो उहाँकै नाममा सप्तरीको राजविराजमा खोलिएको अस्पतालमा एकजना बबिता पासवान भन्ने महिलाले फगत 2500 रुपियाँ नभएको कारणले गर्दाखेरि अस्पतालको बाहिर सडकमा बच्चा जन्माउन बाध्य बनिन् तर अहिलेका प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिमको भाषणमा गोजीमा पैसा नहुनेहरूले स्वास्थ्य सेवा पाउनुपर्छ यो हो हाम्रो एजेन्डा भनेर भनेको प्रधानमन्त्रीको शासनकालमा सप्तरीमा एकजना पासवान थरको दलित मधेसी महिलाले सडकमा बच्चा जन्माउनु पर्यो यसमा केही सङ्घीय सरकारको कनेक्सन छ कि प्रादेशिक सरकारको गल्ती हो अथवा स्थानीय तहको गल्ती हो
0: अब कस्तो छ भने यो सरकारले मतलब केन्द्रीय सरकार सरकार भनौँ नि मूल सरकार अब त्यो त प्रान्तीय सरकार स्थानीय सरकार यो सरकार सबैलाई बदनाम गर्ने गरी हो नेपालमा काम भइरहेको छ त्यो प्रान्तीय सरकार केही सरकारै होइन के त्यो जिल्ला विकास जस्तो पनि अधिकार नभएको त्यो गतिविधि केही नभएकोलाई सरकार भनेर जसको आफ्नो पुली छैन प्रशासन छैन बजेट
1: त्यसको लागि किन लुगाचुडी गर्नुहुन्थ्यो त्यसो भए
0: त्यो त्यो त
1: प्रदेश सरकारको लागि
0: त्यो त त्यो त मागेकै हो नि त यो संहिता मागेको होइन नि यस्तो संहिता
1: मागेको
0: यो जुन दिएको त्यसको लागि लुसाछुडी थोरै गरेको त्यसको लागि जत्रै शहीद भएको अरे संघीय यो यो दुनियामा संघीयता नेपालमा मात्र छ कि यो दुनियामा पनि छ संघीयताको कुनै न कुनै रूप त विभिन्न देशमा छ नि हाम्रो छिमेकी उसमै हेरौँ नि भारतमै विभिन्न प्रान्तहरू छ सरकारहरू
1: नै मैले यो बुझेँ तर हाम्रो जुन प्रारूपमा संघीयता छ त्यो चाहिँ के काम छैन जिल्ला विकास समन्वय समिति जतिको पनि अधिकार छैन भनेर भनिरहेको संघीयताको लागि त्यसको प्रदेशको लागि त्यसको मुख्यमन्त्रीको लागि किन तपाईँहरू मरिहत्ते गर्नुहुन्थ्यो त भनेर सोधेँ क्या मैले त्यति मात्रै हो
0: अब त कस्तो भने अब त्यो
1: अधिकारै छैन भनेपछि किन त्यसमा जानु
0: त्यो त जुन संघीयता पाए त्यसलाई बलगर बनाउने बलियो बनाउनु पर्छ भनेर त्यसको लागि माग गरिरहेको सङ्घर्ष गरिरहेको नि त यो संहिता नै चाहिँदैन त्यो एजेन्डा होइन नि हाम्रो
1: त्यो मैले भनेन
0: त्यो अहिलेको जुन संघीय के अरे सिस्टम अहिले जुन पाएको संघीय त्यो अपूर्ण हो त्यो पुरा छैन भनेकोमा त मैले सरकार जुन भन्यो नि त्यसमा मैले आपत्ति गरेँ त्यो सरकारको चरित्रै होइन के सरकारको रूपै होइन सरकारको गुणै छैन त्यहाँ सरकारको जुन गुण हुनुपर्ने
1: स्ट्रक्चरमा सरकार बन्नुपर्ने हो
0: त्यो सरकार बनाउने लायक त्यो संरचनै छैन उसको अधिकारै छैन उसको उसको केही पनि छैन
1: भने हामीले भने जस्तो त्यो नेम प्लेट मात्रै हो साइन बोर्ड मात्रै राखिएको छ
0: बिल्कुल त पहिले त सरकार हामीले प्रदेश सरकार भन्दाखेरि त्यसमा मैले त्यो सरकारै होइन नाउँ चाहिँ बदनाम सरकार बदनाम शब्द स्थानीय सरकार भन्छ स्थानीय निकाय हो सरकार होइन यहाँ त त्यो त्यसलाई पनि त त्यस्तै गरियो नि त विकास संस्थालाई यहाँ राजनीतिकरण गरियो पनि त यो पहिलो कुरा त्यो अर्को कुरा सरकार भनेको यो सरकार हो देशको सरकार यो सरकारले गरिबलाई तपाईँले भन्नु त उहाँले प्रधानमन्त्रीले उहाँको पार्टीले उहाँको सरकारले भने त्यो अनुसार नारा मात्रै दिने कि काम पनि गर्ने त्यो राजविराज त्यो गयनारायण सिंह अस्पतालमा त्यो एउटा गरिब चाहिँ
1: बबिता पासवान
0: चाहिँ त्यो सेवा नपाएर सुत्केरी प्रसुति सेवा नपाएर सडकमै बच्चा जन्माउनु पर्ने अवस्था आउनु त के हो यो त नारा यो त यो जुन यहाँ केन्द्र सरकारले भनियो त्यो अनुसारको काम त भएन नि त जुनसुकै अस्पतालमा भए पनि तपाईँ यसको मतलब शासन कस्तो त कस्तो के अरे उसको हस्पिटलको शासन कस्तो त कस्तो निर्देशन हो कस्तो त्यो त जिम्मा त लिनुपर्छ नि यो प्रदेश सरकारको अस्पताल रहेकोले त्यसले गर्यो भने मलाई थाहा छैन भन्न पाउँदैन कि जिम्मा लिनुपर्छ त्यो चाहिँ तिम्रो भनाइ र गराइमा कुनै पनि एकरूपता छैन त्यो चाहिँ राजविराजको त्यो बबिता पासवानको त्यो घटनाले प्रमाणित गरेको छ के यस्ता हजारौँ घटना होला त्यो घटना हाइलाइट भएर जनता उसमा आएको नि त त्यसैले यो चाहिँ यो जुन भनिरहेको छ यो केन्द्रमा जुन सरकार यो बालेन सरकार रासोपाको सरकार यो जुन भनिरहेको छ त्यो अनुसार कामहरू भइरहेको छैन त्यो त्यसको इक्जाम्पल हो त्यो प्रमाण हो त्यो र यो चल्दैन यसरी यो यो ठग्ने काम त चल्दैन नि यो झुठो बोल्ने काम यो चाहिँ गलत स्लोगन दिने काम चाहिँ त्यो अनुसार नहुने र आजभोलि त कस्तो छ भने श्रेष्ठजी प्रशासन यति नाङ्गो नाच गरिरहेको छ यो स्थानीय जिल्लामा लोकल जो हो नि
1: लोकल बडीहरूमा
0: लोकल बडीको सिडिओ उहाँ भनौँ नि त्यहाँको पुलिस प्रशासन यत आतङ्क मचाउने त्यो चाहिँ त्यसको व्यवहारै यो जनता बडा
1: मै हुँ भने यसरी सिङ्गमगिरी देखाउने संघको सरकारको आशीर्वादमा
0: त्यो चाहिँ बिना माई बापको चाहिँ यो देश उसको पीडा कसैले सुन दिने अवस्था नभएको जस्तो देखिन्छ के पहिले त थियो नि केही भन्यो भने त्यो के अरे पोलिटिकलमा जाने अनि त्यहाँले चाहिँ
1: त्यहाँबाट केही समस्याको समाधान हुन सक्ने आदि
0: अहिले त कसलाई कसैले केही भन्ने ठाउँ पनि नदेखे जस्तो देख्यो के
1: कसरी पाउनुहुन्छ त अब मन्त्रीहरू नै खुट्टा भाँचिदिनु के गरिदिनु भन्दै हिँड्छन् त्यसपछि त
0: यो त बडा यो त अराजकता भएन र यो चाहिँ यसरी शासन चल्छ यसरी देश चल्छ यो भएन यसरी चाहिँ चल्दैन यो चाहिँ शासन यहाँको त छँदैछ यस्तै त्यहाँ लोकल जो स्थानीय जिल्लाको जुन शासन हो त्यो त झन् जनता आतङ्कित हो आतङ्क राज्य आतङ्क भन्छ नि त्यो राज्य आतङ्क त्यो त्यस्तो चाहिँ देखिएको छ के बिना माई बापको कोही चाहिँ उसको रक्षा सुरक्षा गर्ने अवस्था छैन त यो अहिलेका प्रतिनिधिहरू पनि के हो त जनताको गुनासो सुनेर ठाउँमा त पुर्याउनु पर्यो नि त त्यहाँ त प्रशासनले बदमासी गर्यो छ भने त प्रशासनलाई भन्नु पर्यो, यहाँ पार्लियामेन्टमा भन्नु पर्यो, सरकारलाई भन्नु पर्यो, के भन्छन् मन्त्रीलाई भन्नु, प्रधानमन्त्रीलाई भन्नु पर्यो, स्टेप लिनु पर्यो, गलत गर्नलाई कारवाही गर्नु पर्यो। त यी कामहरू नभएर जनता चाहिँ आतंकी छ के त्यो जिल्ला जिल्लामा, त्यस्तो चाहिँ देखिएको छ।
1: अब राजेन्द्र सर, अब अन्तिममा एउटा प्रश्न, अब गृहमन्त्री सुदन गुरुङसँग तपाईँहरू राजनीतिको क्लास लिन कहिले जाने हो?
0: अब सुदनजीको बारेमा त के भन्ने हो, यस्तै यस्तो चाहिँ हलुका पाराले देश त के चाहिँ त गृह प्रशासन कसरी त्यो चल्ने पुरै होइन नि, यो त यति हल्का ढङ्गले यसरी बोल्ने, यसरी व्यवहार गर्ने, यो त यो देशमा त कस्तो बडा अजीब लागिरहेछ के, यो कुनै हैसियत औकात बोलीमा ओझ व्यवहारमा ओझ हुनु पर्यो नि, त गम्भीरता त हुनु पर्यो नि, जथाभावी बोल्न पाइँदैन नि हो, सम्बन्धित ठाउँमा बसेपछि जेवार ठाउँ बसेपछि जथाभावी बोल्ने जथा त भएन, यो चाहिँ सुहाउने कुरै भएन, यो देशको यो भनेर शासन सरकारको गम्भीरता उसको ओझ भन्छ नि त्यो त्यसबाट देखिन्छ के, सबैले देखिरहेछ नि त यो
1: पुरै लाउड एन्ड क्लियर आफ्नो कुरामा स्पष्ट हुनुहुन्छ। अहिले औकातहीन धेरै व्यक्तिहरू मन्त्री बनेका छन्,
0: म त किन त्यो टिप्पणी किन गर्ने त, इन टोटलमा त्यो सरकारको ओझ देखिँदैन,
1: जनताले भरोसा गर्न योग्य देखिँदैन, त्यसरी काम पनि भइरहेको छैन,
0: बोली वचन र व्यवहार त्यो अनुसारको छैन, त्यो पुरै एनजिओ पाराको जस्तो देखियो कि, पार्लियामेन्टदेखि सरकारसम्म पुरै एनजिओ पाराको देखियो के, सरकार भनेको सोभरेन हो के, देशको जिम्मा लिने, सोभरेन्टीको जिम्मा लिने, जनताको जिम्मा लिने, सबै जिम्मा लिएर जिम्मेवार भएर प्रस्तुत हुने, त्यो हिसाबको गतिविधि क्रियाकलाप बोली वचन व्यवहार त्यो अनुसार हुनुपर्छ, जनताले भरोसा विश्वास दिलाउने गरी चाहिँ गतिविधि र काम,
1: प्रथम दृष्टिमा त्यो केही पनि देखिएन,
0: त्यस्तो देखाएको छैन, त्यो फिलिङ भएको छैन पिपुललाई, यसरी त देश चल्दैन।
1: हस्, आइदिनु आफ्नो विचार राख्नु, धेरै धन्यवाद, नमस्कार।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042211343 र 98184929230
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
3: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
2: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी
1: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
0: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98550-63938 र 98550-65542
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
6: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
5: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी इसीटी सहितको मनोरोग सेवा
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
0: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-738 मोबाइल 98550-88002
7: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार हैन भोक लागेको छैन तिमीहरूलाई
8: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिनमै चित्त बुझाउन त होला नि
9: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 053।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4395 580 र 98 550 26 440।
3: It's 9 o'clock. अहिले 9 बजेको छ।
4: सीधा कुरा, प्रश्न विचार,
5: उज्यालो रेडियो नेटवर्क।
6: अहिले बिहानको 9 बज्यो।
7: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
8: राष्ट्रको शान किसान।
7: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कृष्णभीरमा गाडी सञ्चालन भएसँगै यात्रुलाई सहज ग्यास पुरानै मूल्यमा पाइने, जोखिम कायमै रहेकोले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन आग्रह। भोटेको सिबाडीमा 6150 अझै सम्पर्कविहीन यातायात महासङ्घ अन्तर्गतका 191 गाडीमा क्षति। जलवायु परिवर्तन सम्बन्धी 49 बुधे घरझोङ घोषणापत्र जारी, जलवायु न्यायको माग, हिमाल संरक्षणलाई विश्वव्यापी रूपमा प्राथमिकता दिनुपर्नेमा जोड। हङकङ विश्व वित्तीय केन्द्रको सूचकाङ्कमा तेस्रो तथा एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा, विश्वका धेरै

वित्तीय केन्द्रको मूल्याङ्कनमा सुधार र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इन्डोनेसियासँग खेल्दै नेपाल खबरमा अब पूरा खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फे गाडी चल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 गते भोटेकोसी नदीमा आएको बाढीका कारण सडक भाँसिएपछि नयाँ ट्र्याक बनाएर आज बिहानैदेखि गाडी चल्न थालेका छन्। सडक खुलेसँगै देशका विभिन्न ठाउँबाट काठमाडौँ ओहोर दोहोर गर्ने यात्रुलाई सहज भएको छ। ग्यासको बुलेट पनि चल्न थालेकाले अब ग्यासको भाउ 2060 रुपियाँ नै कायम हुने नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। यसअघि वैकल्पिक मार्गबाट ढुवानी गर्नु परेको भन्दै ग्यासको भाउ प्रति सिलिन्डर 105 रुपियाँ 38 पैसा बढाइएको थियो, तर आजदेखि कृष्णभीरमा नयाँ ट्र्याक खोली राजमार्ग सञ्चालनमा ल्याइएकाले ग्यास पुरानै भाउमा पाइने भएको छ। कृष्णभीरको सडक खुलेसँगै ग्यास बुलेट सहितका ठूला गाडीहरू काठमाडौँ भित्रिन थालेका छन्। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सडक भाँसिने, पहिरो जाने तथा ढुङ्गा माटो खस्ने जोखिम कायमी रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन धादिङ प्रशासनले आग्रह गरेको छ। भटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या 1403 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा 364, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 193, गोर्खामा 78, धादिङमा 72 र तनहुँमा 38 सब फेला परेको छ। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। अहिलेसम्म फेला परेका सबमध्ये 105 जनाको शनाखत भइसकेको र बाँकी को पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढाएको प्राधिकरणको भनाइ छ। 6150 जना अझै सम्पर्कविहीन छन्। प्राधिकरणका अनुसार बाढीपछि अहिलेसम्म 13742 जनाको उद्धार गरिएको छ। भोटेकोसी बाढीमा नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घ अन्तर्गतका 191 गाडीमा क्षति पुगेको छ। महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोसी बाढीले देशभरका 9 कम्पनीका 191 गाडीमा क्षति पुग्दा ती गाडीका चालक, सहचालक र यात्रु गरी 344 जना बेपत्ता छन्। महासङ्घका अनुसार भोटेकोसी बाढीबाट नेपाल अरण्यको यातायात सेवा प्रणाली अन्तर्गतका 19 बस, 1 मिनी ट्रक, 2 जिप, 4 कन्टेनर लगायतमा क्षति पुग्दा 50 मजदुर बेपत्ता छन्। जलवायु परिवर्तनको असर न्यूनीकरण तथा हिमाली क्षेत्रको संरक्षणका लागि मुस्ताङको घरबझुङ गाउँपालिकाले 49 बुधे घरबझुङ जलवायु परिवर्तन घोषणा पत्र 2083 जारी गरेको छ। हिमालको आवाज, स्थानीय तहको संकल्प र जलवायु न्यायको साझा प्रतिबद्धता, स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी भन्ने मूल नारासहित आयोजना गरिएको 2 दिने घरबझुङ जलवायु परिवर्तन सम्मेलनको समापनसँगै घोषणा पत्र जारी गरिएको छ। घोषणा पत्रमा जलवायु न्यायको मागलाई मूल मुद्दाका रूपमा अघि सार्दै हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिनुपर्ने उल्लेख छ। घोषणा पत्रमा जलवायु संकटलाई विकासको चुनौतीका रूपमा स्वीकार गर्दै यसको जोखिमको पहिचान तथा नक्साङ्कन, पूर्व सूचना प्रणालीको विस्तार, पूर्व कार्यमा जोड र जलवायु उत्थानशील पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने उल्लेख छ। जोखिममा आधारित भू उपयोग योजना तथा सुरक्षित बस्ती विकासमा समेत जोड दिएको छ। यस्तै जलवायु अनुकूलनतर्फ जलस्रोत संरक्षण र जलसुरक्षाको सुनिश्चितता, जलवायु अनुकूलन कृषि तथा पशुपालन, स्थानीय जीविकोपार्जन, जैविक विविधता तथा पारिस्थितिक प्रणालीको संरक्षण र दिगो पर्यटन प्रवर्धनलाई प्राथमिकता दिनुपर्ने घोषणा पत्रमा उल्लेख छ। सम्मेलनमा 7 प्रदेशका 421 पालिका र 36 जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी भएका थिए। गगन थापाको नेतृत्वलाई चुनौती दिँदै छुट्टै महाधिवेशनको तयारीमा लागेका काङ्ग्रेसका पूर्व सभापति शेरबहादुर देउवा आफ्नै समूहभित्र एक्लिँदै जानुभएको छ। 14 महाधिवेशनमा देउवा प्यानलबाट निर्वाचित उपसभापति पूर्णबहादुर खड्का सहितका शीर्ष नेताहरू संस्थापन पक्षसँग जोडिएका छन्। देउवासँग अब 5 पूर्व पदाधिकारी सहित केही नेताहरू मात्रै बाँकी छन्। पहिले देउवा समूहमा सक्रिय बालकृष्ण खाँड, ज्ञानेन्द्र बहादुर कार्की, महालक्ष्मी उपाध्याय, सुरेन्द्र राज पाण्डे, किशोर सिंह राठौर, महेन्द्र यादव, इन्द्रबहादुर बानिया, जीवन बहादुर साई, श्याम घिमिरे, मीन बहादुर विश्वकर्मा लगायतका नेताहरू देउबाको साथ छाडेर संस्थापनतर्फ लागेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास सलहलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका अनुसार 2082 प्रकाशित उत्कृष्ट कृतिहरूमध्ये सलह पुरस्कारका लागि छनौट भएको छ। प्रतिष्ठानमा प्राप्त 112 पुस्तकमध्ये विस्तारित सूचीमा परेका 15 र संक्षिप्त सूचीमा रहेका 5 कृतिमध्येबाट मूल्याङ्कन समितिले सलह छनौट गरेको हो। सलहले नेपाली समाजका सीमान्त आवाज, लैङ्गिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढङ्गले उजागर गरेको छ। यसै गरी पद्मश्री साधना सम्मान 2082 स्रष्टा कृष्ण धारावासीलाई प्रदान गरिएको छ। यसै गरी पद्मश्री गौरव पुरस्कार 2082 प्राध्यापक डाक्टर जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरिएको छ। यी तीनवटै पुरस्कारको राशि जनही 3,00,000 रुपियाँ तथा सम्मान पत्र रहेको छ। आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाइँदैछ। हरेक वर्ष असोज सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा आराधना गरिन्छ। विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कल कारखानालाई विशेष रूपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन्। आजका दिन उपयोगमा ल्याउने औजारमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेला नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ। यी विश्वासमा आज इन्जिन जडान भएका यन्त्र र गाडीमा समेत पूजा आराधना गरिन्छ। यातायात व्यवस्था विभागले लामो समयदेखि रोकिएको सार्वजनिक यात्रुवाहक गाडीको नयाँ दर्ता आजदेखि खुला गरेको छ। विभागले अस्ति भदौ 30 गते 7 वटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गर्दै काठमाडौँ उपत्यकाभित्रको रुट तथा सार्वजनिक गाडी व्यवस्थाका लागि निश्चित सीमा तोकेर दर्ता खुला गरेको थियो। विभागले सार्वजनिक गाडीको दर्ता खुला गर्ने सम्बन्धी सूचना हिजो सार्वजनिक गरेको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक गाडीको दर्ता खुलेको हो। आज कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसै गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली केही ठाउँमा तथा कर्णाली प्रदेशका हिमाली थोरै ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको अनुमान छ। त्यसका अन्य पहाडीकै ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ। यसै गरी सुदूरपश्चिम प्रदेशका तराई तथा मधेस प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। विश्वका प्रमुख वित्तीय केन्द्रहरूको सूचकाङ्कमा हङकङले आफ्नो तेस्रो स्थान कायम राखेको छ। हङकङ एसिया प्रशान्त क्षेत्रका वित्तीय केन्द्रमध्ये भने पहिलो स्थानमा रहेको छ। बेलायत थिङ्क ट्याङ्क ZN ग्रुप र चीनको सेन्जेनमा रहेको चाइना डेभलपमेन्ट इन्स्टिच्युटले हिजो सार्वजनिक गरेको ग्लोबल फाइनेन्सियल सेन्टर्स इन्डेक्स 40 अर्थात् GFCI 40 हङकङले 756 अङ्क प्राप्त गरेको छ। प्रतिवेदनमा विश्वका 117 वित्तीय केन्द्रको मूल्याङ्कन गरिएको छ। सूचकाङ्कमा न्युयोर्क पहिलो र लन्डन दोस्रो स्थानमा छन्। हङकङ पछि सिङ्गापुर चौथो तथा साङ्घाई 5 स्थानमा छन्। हङकङ फिनटेक सेवामा विश्वकै पहिलो स्थानमा रहेको छ। वित्तीय क्षेत्रको विकासको सूचकमा पनि हङकङ पहिलो स्थानमा पुगेको छ। मानव पुँजीमा दोस्रो तथा व्यावसायिक वातावरण र पूर्वाधारमा पनि दोस्रो स्थानमा रहेको प्रतिवेदनमा उल्लेख छ। वित्तीय क्षेत्रका व्यवसायी तथा विज्ञको मूल्याङ्कनमा हङकङ लगानी व्यवस्थापन क्षेत्रमा पहिलो स्थानमा पुगेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाली टोलीले आज इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ। यो खेल दिउँसो 4 बजे सुरु हुनेछ। यो समूहमा नेपाल, इन्डोनेसिया र आयोजक जापान छन्। समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा हिजो आयोजक जापानसँग 3-0 सोझो सेटमा पराजय बेहोरेको छ। जापानले नेपाललाई 25-8, 25-12 र 25-11 हरायो। जापान एसियाली महिला भलिबलमा पहिलो टोलीका रूपमा रहेको छ भने नेपालले खेलभर दबावमा रहेको र प्रतिस्पर्धा गर्नु पर्यो। पहिलो खेलको हारपछि नेपाल अहिले समूहमा अङ्क विहीन छ। त्यसैले इन्डोनेसिया विरुद्धको खेल नेपालका लागि समूह चरण पार गर्नेका लागि महत्त्वपूर्ण बनेको छ। समूहमा 3 टोली मात्र रहेकाले हरेक खेलको नतिजाले अन्तिम समीकरणमा ठूलो प्रभाव पार्नेछ। नेपालले इन्डोनेसियालाई हराएमा समूहको 1 जितसहित क्वार्टर फाइनल प्रवेशको सम्भावना जीवित रहनेछ। नेपाल र इन्डोनेसिया बीचको खेलपछि समूहको अन्तिम खेलमा जापान र इन्डोनेसिया भिड्नेछन्। यो खेल भोलि हुनेछ। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कृष्णभेरमा गाडी सञ्चालन भएसँगै यात्रुलाई सहज ग्यास पुरानै मूल्यमा पाइने जोखिम कायमै रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अप्नाउन आग्रह। भोटेकोसी बाढीमा 6150 अझै सम्पर्कविहीन। यातायात महासङ्घ अन्तर्गतका 191 गाडीमा क्षति। जलवायु परिवर्तन सम्बन्धी 49 बुँदे घरपझोङ घोषणापत्र जारी। जलवायु न्यायको माग, हिमाल संरक्षणलाई विश्वव्यापी रूपमा प्राथमिकता दिनुपर्नेमा जोड। हङकङ विश्व वित्तीय केन्द्रको सूचकाङ्कमा 3रो तथा एसिया प्रशान्त क्षेत्रमा 1लो स्थानमा। विश्वका धेरै वित्तीय केन्द्रको मूल्याङ्कनमा सुधार। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इन्डोनेसियासँग खेल्दै।
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू। बिहान 7:30 देखि साँझ 6:30 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
5: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
5: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
5: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
6: क्यामराम्यान खसेछ, हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
7: पर्ख दीपक,
6: किन
7: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
6: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
8: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा ICU सेवा उपलब्ध गराइन्छ।
9: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
3: बाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले इन्द्र जात्रालाई व्यवस्थित र भव्य बनाउने तयारी तीव्र पारेको छ। महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डङ्गोलको अध्यक्षतामा भएको तयारी बैठकमा जात्रासँग सम्बन्धित विभिन्न निकाय, सुरक्षा निकाय, गुठी तथा स्थानीय सङ्घ संस्थाका प्रतिनिधि बीच छलफल भएको महानगरपालिकाले जनाएको छ। बैठकमा कार्यवाहक मेयर डङ्गोलले इन्द्र जात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम साक्यलाई गएको 8 वर्षको खर्च बापत 28,71,000 रुपियाँको चेक हस्तान्तरण गर्नुभयो। उहाँले जात्रा सुरु हुनु अघि नै कुमारी घरको सानो जीर्णोद्वार सम्पन्न गर्न समेत निर्देशन दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयले भोटे कोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि 9,25,00,000 रुपियाँ सहयोग गरेको छ। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले हिजो शिक्षा तथा खेलकुद मन्त्री शशि पोखरेललाई मन्त्रालयमा चेक हस्तान्तरण गर्नुभयो। विश्वविद्यालयका अनुसार पदाधिकारी तथा कर्मचारीको तलब र भत्ताबाट कट्टा गरिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको छ। उपकुलपति रजिस्ट्रार र रेक्टरले एक महिनाको तलब तथा प्राध्यापक र प्रशासन तर्फका अरू कर्मचारीहरूले मासिक सुरु तलबको स्केलको 10 दिन बराबरको रकम योगदान गरेका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका 1,000 बढी बिक्री केन्द्रबाट प्रति केजी 110 रुपियाँमा चिनी बिक्री भइरहेको जनाएको छ। विभागले प्रेस विज्ञप्ति निकालेर चिनीको सहज एवं पर्याप्त आपूर्ति भइरहेको हुँदा आम उपभोक्तालाई अधिक सञ्चय नगर्न पनि अनुरोध गरेको छ। यसअघि चिनीको मूल्य वृद्धि भएको भन्ने उपभोक्ताको गुनासो बढेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले गएको मङ्गलबार सरकारवालाहरूसँग छलफल गर्नुभएको थियो। र उद्यमी प्रसिद्ध बहादुर पाण्डेले प्राइम मिनिस्टर एन्ड प्रस्पेरिटी पुस्तक सार्वजनिक गर्नुभएको छ। पाण्डेले नेपालको अर्थतन्त्रको आकार 100 अर्ब डलरको बनाउने योजना समेटिएको पुस्तक सार्वजनिक गर्नुभएको हो। पूर्वाधार, दूरसञ्चार, औद्योगिक सहकार्य, लगानी, आतिथ्य तथा पर्यटन क्षेत्रमा 3 दशकभन्दा लामो समय काम गर्नुभएका पाण्डेले पुस्तकमा नेपालको अर्थतन्त्रको आकारलाई कसरी 100 अर्ब डलरको बनाउने सन्दर्भमा नेपालको सम्भावनालाई मापनयोग्य आर्थिक उपलब्धिमा रूपान्तरण गर्ने उपायका बारे पुस्तकमा चर्चा गर्नुभएको छ। पाण्डेले पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण आमदानी सरकारको प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सहयोग गर्ने समेत घोषणा गर्नुभएको छ। बिहान 9 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ महानगरद्वारा इन्द्र जात्रालाई भव्य बनाउन तयारी तीव्र। कुमारी घरको छाना जीर्णोद्धार सम्पन्न गर्ने कार्यवाहक मेयर डङ्गलको निर्देशन। कृष्णभीरमा गाडी सञ्चालन भएसँगै यात्रुलाई सहज ग्यास पुरानै मूल्यमा पाइने। र बाढी प्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको 9,25,00,000 रुपियाँ सहयोग। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ।

0: रहेको छ स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: हे एक्लो बरको चौतारीमा पिपल भेटिएन, एक्लो बरको चौतारी।

0: कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
2: क्यामराम्यान खसेछ, हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
3: दीपक
2: किन
3: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खटिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
4: महिलाहरूको स्तनको विशेष एक्सरे 24 घन्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ।
5: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
6: 24 घन्टा इमर्जेन्सी सेवा,
5: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
6: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
5: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
6: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
5: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
6: बच्चाहरूको इको कार्डियोग्राफी इसीजी सेवा,
5: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
6: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
5: भेन्टिलेटर सेवा,
6: होल बडी चेकअप जाँचको सुविधा
5: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
6: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 0656-18853 518-953।
7: हेलो आयन, के छ
8: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
7: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
8: भिडियो अन गर न यार।
7: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
8: ल कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
6: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556-1040 र 98452-0028-40 साथै 24 घन्टा हटलाइन नम्बर 0197-0086।
9: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ। टेकमाइन्डलाई।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। अर्थमन्त्री डाक्टर छोडिङ वागले 3 दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ। भारत सरकारको निमन्त्रणामा उहाँ आज बिहान 7:35 बजेको उडानमा काठमाडौँबाट नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। विपदपछिको पुननिर्माण लगायत दुई देशबीचको आर्थिक राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको छ। उहाँले आज 5 बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नुहुनेछ भने शुक्रबार बिहान 9 बजे पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्च स्तरीय कूटनीतिक संवादका कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी र 5 बजे भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यतालिका छ। आज सवारी सदन कल कारखाना तथा विभिन्न मेसिनरी सामग्रीको पूजाआजा गरी विश्वकर्मा पूजा मनाइँदैछ। प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको अवसरमा राजधानीको भद्रकालीमा भगवान विश्वकर्माको पूजा गर्ने श्रद्धालुहरूको भीड़ लागेको छ। विश्वकर्माको पूजाका दिन विभिन्न कल कारखाना उद्योग तथा कार्यस्थलमा भगवान विश्वकर्माको मूर्ति तथा तस्विर स्थापना गरी विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको छ। यस अवसरमा सवारी साधन मेसिनरी उपकरण तथा औजारहरूको समेत पूजा गरिन्छ। कल कारखाना तथा उद्योगीहरूलाई विशेष रूपमा सजाएर मजदूर तथा कर्मचारीहरूलाई समेत सहभागी गराई पूजा गर्ने गरिन्छ। सड़कवासी र काठमाडौँसँग सड़क सञ्जाल नै टुटेको पृथ्वी राजमार्ग अन्तर्गत थादिङको कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरिएपछि राजमार्ग पूर्ण रूपमा दुईतर्फ नै सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार असोज 1 गते अर्थात आज बिहान 6 बजेदेखि सवारी साधनहरू दुवैतर्फ सञ्चालन हुन थालेका हुन्।

भदौ 10 र 14 गते रसुवा जिल्ला स्थित बटेकोशी नदीमा आएका आकस्मिक तथा विनाशकारी बाढीका कारण कृष्णभीर क्षेत्रमा सड़क धसिएर यातायात आवागमन पूर्ण रूपमा ठप्प बनेको थियो। सड़क डिभिजन कार्यालयले यस स्थानमा नयाँ ट्र्याक खोलेर सड़क सञ्चालनमा ल्याइएको धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतमद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढीमा नेपाली यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत 191 सवारी साधनमा क्षति पुगेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भटेकोशी बाढीले देशभरका 9 कम्पनीका 191 सवारी साधनमा क्षति पुग्दा उक्त सवारी साधनका चालक सहचालक र यात्रु गरी 344 व्यक्ति बेपत्ता भएका छन्। महासंघका अनुसार भटेकोशी नदीबाट नेपाल अरणीको यातायात सेवा प्राइभेट लिमिटेड अन्तर्गतका 19 बस, 1 मिनी ट्रक, 2 जीप, कार कन्टेनरमा क्षति पुग्दा 50 मजदूर बेपत्ता भएका छन्। त्यस्तै नमस्ते पासाङ लामो यातायात प्राइभेट लिमिटेड बालाजुका 19 बस क्षति हुँदा 21 व्यक्ति बेपत्ता भएका छन्। भक्तपुर न्यू भिजन यातायात प्रणालीका 2 कन्टेनरमा क्षति पुग्दा 2 चालक बेपत्ता भएका छन्। जलवायु परिवर्तनको असर न्यूनीकरण तथा हिमाली क्षेत्रको संरक्षणका लागि मुस्ताङको खरबचुङ गाउँपालिकाले 49 बुधे खरबचुङ जलवायु परिवर्तन घोषणा पत्र 2083 जारी गरेको छ। हिमालको आवाज, स्थानीय तहको संकल्प र जलवायु न्यायको साझा प्रतिबद्धता, स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी भन्ने मूलनारासहित आयोजना गरिएको 2 दिने खरबचुङ जलवायु परिवर्तन सम्मेलनको समापनसँगै घोषणा पत्र जारी गरिएको हो। घोषणा पत्रमा जलवायु न्यायको मागलाई मूल मुद्दाका रूपमा अघि सार्दै हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ। घोषणा पत्रमा जलवायु संकटलाई विकासको चुनौतीका रूपमा स्वीकार गर्दै जलवायु जोखिमको पहिचान तथा नक्साङ्कन, पूर्व सूचना प्रणालीको विस्तार तथा पूर्व कार्यमा जोड र जलवायु उत्थानशील पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्ने समेत उल्लेख गरिएको छ। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। कर्णाली प्रदेशमा खानेपानी सिंचाई नदी नियन्त्रण तथा ऊर्जा क्षेत्रका 1037 आयोजना निर्माण सम्पन्न भएका छन्। जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष 2082-83 सञ्चालन गरिएका 1422 आयोजना मध्ये 1037 आयोजना सम्पन्न भएका हुन्। मन्त्रालयका अनुसार 124 आयोजनाको सम्झौता हुन सकेन भने पूरा हुन बाँकी 261 आयोजनाको काम चालु आर्थिक वर्ष 2083-84 भइरहेको छ। मन्त्रालयले कर्णालीका 10 जिल्लामा खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मार्फत यस्ता आयोजना सञ्चालन गर्दै आएको छ। मन्त्रालयका वरिष्ठ सीडीओ रमेश सुवेदीका अनुसार खानेपानीको पहुँच विस्तार, कृषि क्षेत्रमा सिंचाई सुविधा पुर्याउने, नदी तथा खोलाबाट हुने कटान नियन्त्रण गर्ने र ऊर्जा क्षेत्रको विकासका लागि विभिन्न प्रकृतिका आयोजना समेत कार्यान्वयनमा लगिएको छ। नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्दैछ। ललितपुरको सानिफा स्थित पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो 2 बजे बैठक बस्नेछ। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूको सहभागिता रहने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिएका छन्। सरकारले चालु आर्थिक वर्षको पहिलो 2 महिनासम्म 1 खर्ब रूपियाँ भन्दा बढ़ी राजस्व संकलन गरेको छ। भदौ मसान्तसम्म 1,83,21 करोड़ रूपियाँ राजस्व उठाएको हो। अघिल्लो वर्षको सोही अवधिको तुलनामा राजस्व संकलन 25,67 करोड़ रूपियाँले बढ़ेको छ। गत वर्ष भदौ मसान्तसम्म 1,57,53 करोड़ रूपियाँ राजस्व उठेको थियो। सरकारले यस वर्ष 15,80,32 करोड़ रूपियाँ राजस्व उठाउने लक्ष्य राखेको छ। 2 महिनामा लक्ष्यको 11.59% राजस्व उठाएको छ। संकलन भएको राजस्व मध्ये करबाट 1,72,43 करोड़ रूपियाँ र गैर करबाट 10,78 करोड़ रूपियाँ उठेको छ। अनुदान र अन्य प्राप्ति सहित सरकारको कुल प्राप्ति 1,84,58 करोड़ रूपियाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो प्राप्ति 1,59,79 करोड़ रूपियाँ थियो। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829233
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
3: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
2: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी
5: हामी कहाँ निर्माणजन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
0: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 9855563938 र 9855565042

0: दुवे भाचे असतो सर होस पण छैन तुरुन्त काय म्हणून लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ आला त
1: पर्खा दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ती हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक अस्पतालमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन
6: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल अर्को साता संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने बताएका छन्। बिहिबार सिंह दरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्री खनालले नेपालका तर्फबाट प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा आफू लगायतको प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने जानकारी दिएका हुन्। उनले संयुक्त राष्ट्रसंघको महासभा अर्को सातादेखि शुरू हुने र त्यसमा नेपालको प्रतिनिधित्व प्रधानमन्त्रीको नेतृत्वमा हुने बताएका छन्। महासभामा नेपालको सहभागिताका क्रममा नेपालको राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध तथा समसामयिक विश्व मुद्दासँग सम्बन्धित विषयहरू उठाइने समेत अपेक्षा गरिएको छ। बिहिबारको समितिको बैठकमा जलवायु परिवर्तन सम्बन्धी विषय विज्ञहरूसँग छलफल गर्नुका साथै संयुक्त राष्ट्रसंघको महासभामा परराष्ट्र मन्त्रीको सहभागिताका विषयमा समेत छलफल भएको छ। बैठकमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायु वित्त लगायत विषयमा विज्ञहरूले धारणा राखेका थिए। नेपालको अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तन मुद्दालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा पनि छलफल भएको छ। परराष्ट्र मन्त्री खनालले महासभामा नेपालको सहभागिता, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक प्राथमिकता प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा रहने समेत बताएका छन्। महाधिवेशनको छेकोमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले धमाधम जिल्ला अधिवेशन गरिरहेको छ। हालसम्म 72 जिल्लामा अधिवेशन भइसकेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्। राप्रपाले भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको थियो। लक्ष्य लगभग पूरा भएको छ। अब 5 जिल्लामा मात्रै अधिवेशन हुन बाँकी रहेको छ। प्रवक्ता श्रेष्ठका अनुसार कोशीको 1, बागमतीका 3 र कर्णालीको 1 जिल्लामा अधिवेशन भएको छैन। बागमतीका बाढ़ी प्रभावित नुवाकोट र स्वर धादिङमा पनि अधिवेशन हुन सकेको छैन। त्यस्तै सुनको भाउ फेरि 3 लाख मुनि झरेको छ। नेपाल सुनसादी व्यवसाय महासंघले बिहिबारका लागि सुनको मूल्य प्रति तोला 2,79,500 रुपियाँ तोकेको छ। अघिल्लो दिनको तुलनामा आज सुन तोलामा 2,000

300 रुपियाँले घटेको हो. अघिल्लो दिन 3,01,800 800 रुपियाँमा सुनको कारोबार भएको थियो. त्यस्तै चाँदीको भाव पनि तोलामा 60 रुपियाँले घटेको छ. अघिल्लो दिन प्रति तोला 4,685 रुपियाँ रहेको चाँदी आज 4,625 रुपियाँमा कायम भएको छ. कर्णाली प्रदेशमा खानेपानी सिंचाई नदी नियन्त्रण तथा ऊर्जा क्षेत्रका 1,037 आयोजना निर्माण सम्पन्न भएका छन्. जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष 2082-83 सञ्चालन गरिएका 1,422 आयोजना मध्ये 1,037 आयोजना सम्पन्न भएका हुन्. मन्त्रालयका अनुसार 124 आयोजनाको सम्झौता हुन सकेन भने पूरा हुन बाँकी 261 आयोजनाको काम चालू आर्थिक वर्ष 2083-84 भइरहेको छ. मन्त्रालयले कर्णालीका 10 जिल्लामा रहेका खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालयमा मार्फत यस्ता आयोजना सञ्चालन गर्दै आएको छ. मन्त्रालयका वरिष्ठ सिडिओ रमेश सुवेदीका अनुसार खानेपानीको पहुँच विस्तार, कृषि क्षेत्रमा सिंचाई सुविधा पुर्याउने, नदी तथा खोलाबाट हुने कटान नियन्त्रण गर्ने र ऊर्जा क्षेत्रको विकासका लागि विभिन्न प्रकृतिका आयोजना कार्यान्वयनमा रहेका छन्. सरकारले चालू आर्थिक वर्षको पहिलो दुई महिनासम्म 1 खर्ब रुपियाँ भन्दा बढी राजस्व संकलन गरेको छ. भदौ मसान्तसम्म 1,83,21 करोड़ रुपियाँ राजस्व उठाएको हो. अघिल्लो वर्षको सोही अवधिको तुलनामा राजस्व संकलन 25,67 करोड़ रुपियाँले बढ़ेको छ. गत वर्ष भदौ मसान्तसम्म 1,57,53 करोड़ रुपियाँ राजस्व उठेको थियो. सरकारले यस वर्ष 15,80,32 करोड़ रुपियाँ राजस्व उठाउने लक्ष्य राखेको छ. दुई महिनामा लक्ष्यको 11.59% राजस्व उठाइएको छ. संकलन भएको राजस्व मध्ये करबाट 1,72,43 करोड़ रुपियाँ र गैर करबाट 10,78 करोड़ रुपियाँ उठेको छ. अनुदान र अन्य प्राप्ति सहित सरकारको कुल प्राप्ति 1,84,58 करोड़ रुपियाँ पुगेको छ. गत वर्षको सोही अवधिमा यस्तो प्राप्ति 1,59,79 करोड़ रुपियाँ थियो. हामीसँग खबर अझै बाँकी छन्. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.

0: सस्ती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। आज बिहान भारत भ्रमणमा गएका अर्थमन्त्री डाक्टर सोडी मुवागले आज भारतीय समकक्ष निर्मला सीतारमणसँग भेटवार्ता गर्नुहुनेछ। भ्रमण तालिका अनुसार उहाँले आज साँझ 5 बजे भारतका अर्थमन्त्री निर्मला सीतारमणसँग भेट गर्नुहुने भएको हो। सीतारमणकी निमन्त्रणामा अर्थमन्त्री 3 दिनका लागि भारत भ्रमणमा जानुभएको हो। भारत भ्रमणका क्रममा विपदपछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक राजनीतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यस भ्रमणको मुख्य उद्देश्य रहेको उहाँको सचिवालयले जनाएको छ। दोस्रो दिन शुक्रबार बिहान अर्थमन्त्री वागले भारतका पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। त्यही दिन साँझ 5 बजे अर्थमन्त्री वागले भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ। सोही साँझ 7:30 बजे उहाँ भारत व्यापार सम्वर्धन संगठनका अध्यक्ष जावेद अशराफले आयोजना गर्ने भेटघाट कार्यक्रममा सहभागी हुने अर्थमन्त्री वागलेको सचिवालयले जनाएको छ। त्यस्तै तेस्रो दिन शनिबार बिहान 9:30 बजे उहाँ भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरना संघको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुनेछ। छोही दिन बिहान 11:30 बजे अर्थमन्त्री वागले दिल्ली स्कूल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राकृतिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यतालिका छ। अनि शनिबार अपरान्ह 4 बजे उहाँ स्वदेश प्रस्थान गर्ने कार्यतालिका छ। सरकारले एक सचिवको सरुवा तथा एकजना सहसचिवलाई सचिवमा बढुवा गरेर पदस्थापन गरेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव सरिता दवाड़ीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता सहसचिव हेमराज अरियालले जानकारी दिएका छन्। त्यस्तै बैठकले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिवमा बढुवा गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्। सहकारी संस्थाले सदस्यलाई प्रभाव गर्ने ऋणको अधिकतम ब्याज दर 13% कायम गरिएको छ। सहकारी रजिस्ट्रारको कार्यालयले सहकारी ऐन 2074 दफा 51 बमोजिमको समितिको सिफारिशमा सन्दर्भ ब्याज दर पुनरावलोकन गर्दै आजैदेखि लागू हुने गरी ऋणको अधिकतम ब्याज दर 13% निर्धारण गरेको हो। यसअघि सहकारी संस्थाका लागि ऋणको अधिकतम ब्याज दर 16% तोकिएको थियो। नयाँ व्यवस्था अनुसार अब सहकारी संस्थाले 13% भन्दा बढी ब्याज लिन पाउने छैनन्। सहकारी रजिस्ट्रारको कार्यालयका अनुसार संस्थाले आफ्नो कारोबारको अवस्था आवश्यक र औचित्यको विश्लेषण गरी 13% कम ब्याजदर समेत निर्धारण गर्न सक्नेछन्। त्यस्तै बचतमा दिने र ऋणमा लिने ब्याजदर बीचको अन्तर भने 6% बढी हुन नहुने समेत व्यवस्था गरिएको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्ट्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73 09 98 0 74 46 142 र 98 4 91 95 225

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: ए कालुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्र छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: सम्पर्क 98550 51584 98651 94998।

0: अधिकारका साथ जन्मिन्छन्। बजारमा बिक्रीका लागि होइन, लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइ सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
1: त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो असी त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब?
2: ल हेर इन्का बुद्धि, जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो बिजेपी प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 9855063172 र 9452512206।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
5: माडीवासीहरूका लागि खुसीको खबर,
6: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
7: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 9849664977 र 9802035212।
8: नेपालीपनको आभास, नेपाली मनको आवाज,
9: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा, सुन
8: स्वदेश FM 93.2 मेगाहर्ज।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। चालू आर्थिक वर्षको दुई महिनामा सरकारको आमदानी भन्दा खर्च 9 अर्बले धेरै, कुल राजस्व संकलन वार्षिक लक्ष्यको 11.5%। जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी। जलवायु संकटका कारण नेपालले भोगिरहेको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने। आज 24 जिल्लामा बाढ़ीको जोखिम, साना नदीमा बहाव बढ्न सक्ने भएकाले सतर्कता अप्नाउन आग्रह। अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै बढ्दो आप्रवासनले घरको माग, सार्वजनिक सेवा तथा पूर्वाधारमा चाप परेको ठहर। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इन्डोनेसियासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। चालू आर्थिक वर्ष 2083-84 को शुरूआती दुई महिनामा सरकारले झण्डै 2 खर्ब बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको कुल खर्च 1,99,83,72,00,00,000 रुपियाँ बराबर छ, जुन वार्षिक लक्ष्यको 9.41% हुन आउँछ। कार्यालयका अनुसार सरकारले चालू शीर्षकमा अहिलेसम्म 9.6% बजेट खर्च गरेको छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि 12,70,58,90,00,000 बजेट विनियोजन भएकामा भदौ मसान्तसम्म 1,22,03,54,00,000 खर्च भएको छ। यस्तै पुँजीगत शीर्षकमा 4,31,10,63,00,000 बजेट विनियोजन भएकामा अहिलेसम्म वार्षिक लक्ष्यको 1.78% अर्थात 7,66,48,00,000 मात्रै खर्च भएको कार्यालयको तथ्याङ्कबाट देखिन्छ। वित्तीय व्यवस्था शीर्षकको अहिलेसम्मको बजेट खर्च 16.59% छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि 4,22,64,91,00,000 विनियोजन भएकोमा भदौ मसान्तसम्म 70,13,70,00,000 बराबर खर्च भएको हो। यस अवधिसम्म सरकारको खर्चको तुलनामा आमदानी कम छ। भदौ मसान्तसम्मको कुल राजस्व संकलन वार्षिक लक्ष्यको 11.58% अर्थात 1,90,10,79,00,000 छ। पछिल्ला दुई महिनामा मात्रै सरकारको आमदानी भन्दा खर्च झण्डै 9,72,00,00,000 बढी देखिएको छ। नेपालले राष्ट्रसंघको 81 महासभामा जलवायु परिवर्तनबाट भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको असरलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले आज सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा महासभामा नेपालले उठाउने विषयबारे जानकारी दिनुभएको

0: र यसले जलवायु संकटका कारण भोगिरहेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराइने बारे पनि बताउनुभयो। उहाँका अनुसार संयुक्त राष्ट्र संघका 6 प्रमुख अङ्ग मध्ये एक महासभामा 193 सदस्य राष्ट्रले एक राष्ट्र एक मतका आधारमा सार्वभौमिक समानताको अभ्यास गर्छन्। महासभाले विश्वका महत्वपूर्ण विषयमा छलफल, नीति निर्माण तथा बहुपक्षीय सहकार्य प्रवर्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा काम गर्दै आएको समेत राईले बताउनुभयो। भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने समेत कार्यक्रम रहेको छ। नेपाली प्रतिनिधि मण्डल असोज 6 गते न्यूयोर्क जानेछ। देशका विभिन्न जिल्ला भएर बहने साना नदी तथा खोलामा आज पानीको भाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार ताप्लेजुङ, संखुवासभा, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, गोर्खा, धादिङ, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, बाजुरा र अछाम तथा आसपासका जिल्लाका साना नदीमा बहाव बढ्ने सम्भावना छ। वर्षाका कारण जलसतह बढ्न सक्ने र साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र आसपासका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ। आज सुनको भाव 2,300 रुपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज 2,99,500 रुपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 3,01,800 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 60 रुपियाँले बढेर 4,625 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,685 रुपियाँमा कारोबार भएको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले 3 दिने भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ। भारत सरकारको निमन्त्रणमा आज उहाँ नयाँ दिल्ली जानुभएको हो। भ्रमणका क्रममा विपदपछिको पुनर्निर्माण लगायत दुई देशबीचको आर्थिक, राजनैतिक र कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्ने भ्रमणको मुख्य उद्देश्य रहेको अर्थमन्त्री वागलेको सचिवालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बसाईसराई रोक्न धनकुटाको छत्तर जोरपाटी गाउँपालिकाले सुरक्षित आवास बनाउँदै शरद ऋतुका लागि मनासलु हिमालको आरोहण सुरु लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले चालू आर्थिक वर्षको 2 महिनामा सरकारको आमदानी भन्दा खर्च 9 अर्बले धेरै, जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। गाउँमा बसाइसराई गरेर आउने परिवारलाई गाउँमै टिकाई राख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आफ्नो रणनीति परिवर्तन गर्ने भएको छ। 5 वर्षदेखि सञ्चालन हुँदै आएको दुहुना गाई वितरण कार्यक्रम प्रभावकारी नभएको निष्कर्ष निकाल्दै गाउँपालिकाले अब सुरक्षित आवास कार्यक्रमलाई प्राथमिकता दिने भएको छ। नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोड्ने र पशुपालन मार्फत आमदानीको स्रोत सृजना गर्ने उद्देश्यले गाउँपालिकाले आर्थिक वर्ष 2077-78 दुहुना गाई कार्यक्रम सञ्चालन गर्दै आएको थियो। 5 वर्षको अवधिमा 50 परिवारलाई लैनो गाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ। पशुपक्षी विकास शाखाका प्रमुख राजकुमार राईका अनुसार पहिलो वर्ष 9 परिवारलाई गाई वितरण गरिएको थियो, तर गाई वितरण मात्रै गरेर परिवारलाई दीर्घकालीन रूपमा गाउँमा टिकाउन नसकिने देखिएपछि कार्यक्रमको स्वरूप परिवर्तन गर्न लागिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाका अनुसार बसाइसराई गरेर आउने परिवारका लागि आय आर्जनको अवसरसँगै स्थायी र सुरक्षित बसोबासको आधार आवश्यक देखिएको छ। शरद ऋतुका लागि मनासलु हिमालको आरोहण शुरू भएको छ। यो याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका 466 जना आरोहीले गएको मंगलबारदेखि आरोहण शुरू गरेका हुन्। 39 समूहमा 342 जना पुरुष र 124 जना महिला आधार शिविरबाट आरोहणका लागि प्रस्थान गरेका छन्। आधार शिविरमा लामा गुरूले पूजा गरेर आरोहणको सायत गरिएको आरोहणका सहयोगी विश्वबहादुर गुरूङले बताउनुभयो। आरोहीहरूले अबको 1-2 दिन 3 हप्ताभित्र आरोहण गरिसक्ने उहाँको भनाइ छ। अब विदेशको खबर। अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा श्रीमान श्रीमती तथा आश्रित सन्तान अस्ट्रेलिया लैजान पाउने सुविधा हटाउने तयारी गरेको छ। अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले विदेशी विद्यार्थीका परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउन रोक लगाउने व्यवस्था गर्न लागेको जानकारी दिनुभएको द गार्जियनले जनाएको छ। अहिले अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन अवधिमा श्रीमान वा श्रीमती तथा 18 वर्ष मुनिका आश्रित सन्तानलाई अस्ट्रेलिया लैजान पाउने व्यवस्था छ। विद्यार्थीका श्रीमान वा श्रीमतीले पनि विद्यार्थीले अध्ययन गरिरहेको विषय र तह अनुसार निश्चित समयसम्म अस्ट्रेलिया काम गर्न पाउने व्यवस्था छ, तर प्रस्तावित नयाँ व्यवस्थाले परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउने वा सुविधा हटाउने तयारी गरिएको छ। सरकारले विद्यार्थीको संख्या घटाउने योजना नभए पनि उनीहरूका परिवारलाई साथमा ल्याउने सुविधा प्रभावकारी रूपमा बन्द गर्न खोजेको हो। पछिल्ला वर्षमा आप्रवासीको संख्या बढ्दा आवास पूर्वाधार र सार्वजनिक सेवामा दबाव रहेको भन्दै अस्ट्रेलियामा यसको आलोचना हुँदै आएको छ। बढ्दो आप्रवासनले घरको माग बढाएको र सार्वजनिक सेवा तथा पूर्वाधारमा चाप परेको बुझाइरहेको छ। अब खेल खबर। जापानमा चलिरहेको विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाली टोलीले आज इन्डोनेसियासँग खेल्दैछ। खेल दिउँसो 4 बजे सुरु हुनेछ। यो समूहमा नेपाल, इन्डोनेसिया र आयोजक जापान रहेका छन्। समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्। नेपालले प्रतियोगिताको पहिलो खेलमा हिजो आयोजक जापानसँग 3-0 सोझो सेटमा पराजय बेहोरेको छ। जापानले नेपाललाई 25-8, 25-12, 25-11 हरायो। जापान एसियाली महिला भलिबलमा बलियो टोलीका रूपमा रहेको छ र नेपालले खेलभर दबावमा रहेर प्रतिस्पर्धा गरेको थियो। पहिलो खेलको हारपछि नेपाल अहिले समूहमा अङ्कविहीन छ। त्यसैले इन्डोनेसिया विरूद्धको खेल नेपालका लागि समूह चरण पार गर्नेका लागि महत्वपूर्ण छ। समूहमा 3 टोली मात्रै रहेकाले हरेक खेलको नतिजाले अन्तिम समीकरणमा ठूलो प्रभाव पार्नेछ। नेपालले इन्डोनेसियालाई हराएमा समूहमा 1 जितसहित क्वार्टर फाइनल प्रवेशको सम्भावना बलियो हुनेछ। नेपाल र इन्डोनेसिया बीचको खेलपछि समूह एकको अन्तिम खेलमा जापान र इन्डोनेसिया खेल्नेछन्। यो खेल भने भोलि हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चालू आर्थिक वर्षको 2 महिनामा सरकारको आमदानी भन्दा खर्च 9 अर्बले धेरै, कुल राजस्व संकलन वार्षिक लक्ष्यको 11.5%, जलवायु न्याय र क्षतिपूर्तिको मुद्दा राष्ट्रसंघ महासभामा उठाउने नेपालको तयारी, जलवायु संकटका कारण नेपालले भोगिरहेको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने, आज 24 जिल्लामा बाढीको जोखिम, साना नदीमा बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह। अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै बढ्दो आप्रवासनले घरको माग, सार्वजनिक सेवा तथा पूर्वाधारमा चाप परेको ठहर। र एसियाली खेलकुदमा नेपालको महिला भलिबल टोलीले आज इन्डोनेसियासँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी

0: Sodai Nispaksha.
1: Swadesh FM, Tirana Petrito, 2 MHz.

0: सो लवली मलाई त अहिलै डोली चरी हालौं जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिन में घर घर निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुरा को आधुनिक खोर बनाउने सेवा सँगै जमीन बाट निर्माण हुने रिंग पोल पिल्लर रेलिंग भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टी के साथ होम डेलिभरी को सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईको उत्कृष्ट तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेक माइनलाई

0: दुबईमा रोजगारीको सुबर्ण अवसर।
1: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
0: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
1: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
0: सम्पर्क 98555 58369, 98426 43211 र 98142076704। खुरेतरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरित रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरित विरुद्धको खोप लगाई खुरित मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98555 59084 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458 91284।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184 29230।

0: समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5550 7071 र 0855 7073 53।
2: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 0855 26 440।
3: It's 1 o'clock. अहिले 1 बजे को सा।
4: चालू आर्थिक वर्ष 2083-84 को शुरूआती 2 महीनामा सरकारले करिब 2 खर्ब बजेट खर्च गरेको छ। महालेखा नियन्त्रण कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च 1,99,83,72,00,00,00 रुपियाँ बराबरको छ, जुन वार्षिक लक्ष्यको 9.41% हुन आउँछ। कार्यालयका अनुसार सरकारले चालू आर्थिक वर्षमा हालसम्म 9.6% बजेट खर्च गरेको छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि 12,70,58,90,00,00,00 रुपियाँ बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा 1,22,03,54,00,00,00 रुपियाँ खर्च भएको हो। त्यस्तै पूँजीगत शीर्षकमा 4,31,10,63,00,00,00 रुपियाँ बजेट विनियोजन भएकोमा हालसम्म वार्षिक लक्ष्यको 1.78% अर्थात् 7,66,48,00,00,00 रुपियाँ मात्रै खर्च भएको कार्यालयको तथ्याङ्कबाट देखिन्छ। वित्तीय व्यवस्था शीर्षकको हालसम्मको बजेट खर्च 16.59% छ। यो शीर्षकमा चालु आर्थिक वर्षका लागि 4,22,64,91,00,00,000 रुपियाँ विनियोजन भएकोमा भदौ मसान्तसम्ममा 10,70,13,70,00,000 रुपियाँ बराबर खर्च भएको देखिएको हो। यस अवधिसम्ममा सरकारको खर्चको तुलनामा आमदानी कम छ। भदौ मसान्तसम्मको कुल राजस्व सङ्कलन वार्षिक लक्ष्यको 11.58% अर्थात् 1,90,10,79,00,00,000 रुपियाँ छ। अर्थमन्त्री स्वर्णिम मुआग्लेले 2 दिने औपचारिक भ्रमणका क्रममा आज भारतको राजधानी नयाँ दिल्ली पुग्नु भएको छ। विमानस्थलमा उहाँलाई भारतीय वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए। गत भदौ 10 गते नेपालमा आएको विनाशकारी बाढीपछि पुननिर्माणका लागि आर्थिक सहकार्यबारे छलफल गर्न उहाँ नयाँ दिल्ली पुग्नु भएको हो। नेपालको परराष्ट्र मन्त्रालयका अनुसार अर्थमन्त्री मुआग्ले असोज 1 र 2 गते भारत भ्रमणमा रहनुहुनेछ। भ्रमणका क्रममा उहाँले भारतीय समकक्ष निर्मला सीतारमण तथा अन्य वरिष्ठ अधिकारीहरूसँग भेटवार्ता हुनेछ। भदौ 10 को बाढीका कारण नेपालका 3 जिल्लामा 1,300+ मृत्यु हुनका साथै करिब 4,75,00,00,000 अमेरिकी डलर बराबरको भौतिक क्षति भएको थियो। त्यस विनाशकारी विपदपछि नेपालका तर्फबाट भएको यो पहिलो उच्च स्तरीय भारत भ्रमण हो। भारतका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय विदेश मन्त्री एस जयशंकर तथा वाणिज्य र उद्योग मन्त्री पीयूष गोयलसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ। मन्त्रीहरूसँगको छलफलका साथै उहाँले कन्डिरेसन्स अफ द इन्डियन इन्डस्ट्रिज सिआइआईले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ। साथै दिल्ली स्कुल अफ इकोनोमिक्समा विशेष भाषण समेत दिने कार्यक्रम रहेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न वैज्ञानिक डेटा महत्त्वपूर्ण हुने बताउनु भएको छ। आज सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्री खनालले मेजर इस्यु चाहिँ इन्टरनेसनल फोरमहरूमा हामीले हाम्रा मुद्दाहरू उठाउँदै गर्दा केरी हाम्रा मुद्दाहरूलाई स्थापित गर्न सक्ने डेटा एभिडेन्स र त्यसको साइन्टिफिक रेकर्ड अत्यन्त महत्त्वपूर्ण हुने बताउनु भयो। भदौ 10 गते रसुवा विनाशकारी बाढी गयो, त्यसैले रसुवा नुवाको धादिङ र चितवनसम्म नदी तटीय क्षेत्रमा क्षति पुर्याएको छ। जलवायु परिवर्तनका कारण यो क्षति नेपालले बेहोर्नु परेको निष्कर्षमा सरकार छ। यसबारे थप अध्ययन पनि भइराखेको मन्त्री खनालले जानकारी दिनुभयो। यही बेला संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका जाँदैछ। यस पृष्ठभूमिमा संसदीय समितिले जलवायु परिवर्तन सम्बन्धी विषय विज्ञहरूसँग छलफल गरेको हो। बैठकमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायु वित्तीय लगायत विषयमा विज्ञहरूले धारणा राखेका थिए। पर्साको वीरगन्ज महानगरपालिका 15 वास्तु बिहार चोकमा सशस्त्र प्रहरीले व्यवहारिसी अवस्थामा भेटिएको एउटा भारतीय कारबाट 4 थान पिस्तोल र 6 वटा गोली बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 13 गण पर्साको मोबाइल टोलीले

शंकास्पद रूप में रोकी राखे कि राखे को यूपी 16AJ3301 नंबर को भारतीय कार चेक जांच गर्दा बोरा भीतर लुकाई राखे अवस्था में हाथ हतियार फेला पारे हो। कारबाट दुई थान कटुआ पिस्तौल, दुई थान सिक्सर पिस्तौल र ती पिस्तौल में पड़े कुने 762 MM का 6 थान गोली बरामद भएको छ। बरामद गरिएका हात हतियार गोली तथा कारलाई आवश्यक अनुसन्धान र कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालमा 25 भदौमा सडकपट्टिमा बच्चा जन्माउने बबिता पासवानको घटनामा छानबिन समितिले अस्पताल प्रशासन र कर्मचारीको कमजोरी देखाएको छ। समितिले ड्युटीमा रहेका चिकित्सक, नर्स, प्यारामेडिक्स र सुरक्षा गार्डमाथि विभागीय कारवाहीको सिफारिस गरेको छ। आमा सुरक्षा कार्यक्रम अन्तर्गत निशुल्क सेवाको दायरा अस्पष्ट र प्रयोगशाला परीक्षण शुल्क सहितको व्यवस्था कमजोर भएको समितिको निष्कर्ष छ। मनासलो हिमालय आरोहणका लागि आएका विदेशी नागरिकको मृत्यु भएको छ। सिङ्गापुरका 50 वर्षीय लाल वेई सेङको मृत्यु भएको हो। उत्तरी गोर्खाको चुम्नी ब्री गाउँपालिका एक सामा गाउँ स्थित मनासलो हिमालको क्याम्प 2 बेस क्याम्प फर्कने क्रममा सेङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपेक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। र लाङटाङ लेरुङमा भएको आइस रक एभलान्स बरफ चट्टान पहिरोपछि रसुवा भटिकोसी बाढीले पुर्याएको क्षतिपछि हिन्दुकुश हिमालयन क्षेत्रमा यस्तै प्रकृतिका सम्भावित विपदको जोखिम पहिचान निगरानी र पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले काठमाडौँमा उच्चस्तरीय बैठक आयोजन गरिएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसी मोड र नेपाल सरकारको आयोजना तथा स्विजरल्यान्ड दूतावासको सहयोगमा 15-17 सेप्टेम्बर अर्थात् भदौ 30 आज असोज 1 काठमाडौँमा विज्ञहरूसहित बैठक आयोजन गरिएको हो। बैठकमा हिन्दुकुश हिमालयन क्षेत्रमा रहेका बङ्गलादेश, भुटान, चीन, भारत, नेपाल र पाकिस्तानका सरकारी अधिकारी र अन्तर्राष्ट्रिय हिममण्डल विज्ञ तथा विकास तथा सहायता संस्थाको प्रतिनिधि सहित 80 भन्दा बढी सहभागी छन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 90.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: सो लभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9851575518 र 9800275518
4: तपाईको उत्कृष्ट तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9806568852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

अनुहार भरे कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन। तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुखति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारि मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।

0: दुई बजेको छ।
1: राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक 2083 सम्बन्धी प्रतिवेदनलाई पारित गरेको छ। समितिको बिहिबार बसेको बैठकले राष्ट्रिय सेवा दल विधेयक 2083 सम्बन्धी प्रतिवेदन पारित गरेको हो। विधेयकको प्रतिवेदन तयार गर्न समितिले उपसमिति समेत गठन गरेको थियो। उपसमितिले तयार पारेको प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरेको समिति सभापति हरि ढकालले जानकारी दिनुभयो। समितिको प्रतिवेदन प्रतिनिधि सभाको आज बस्ने बैठकमा पेश हुने उहाँले जानकारी दिनुभयो। प्रतिवेदनलाई अन्तिम रूप दिन उहाँले समिति सचिवलाई निर्देशन पनि दिनुभयो। रसुवा भोटेपछि त्रिशुली विपद तथा जलवायु परिवर्तनको सन्दर्भमा संसदीय विशेष समितिको टिओआर बनाउन दलहरू बीच भएको छलफल निष्कर्षविहीन भएको छ। बिहिबार सत्तारूढ दल राजसभा संसदीय दलका उपनेता गणेश पराजुलीको अग्रसरतामा बसेको दलका नेताहरूको छलफलमा विविध विषयमा छलफल भए पनि सहमति हुन नसकेको हो। कैलालीको लम्की चुहामा गाईमाथि खुडा प्रहार गरेर घाइते बनाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लम्की चुहा नगरपालिका एक बस्ने 18 वर्षका दुईजना किशोर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। कैलालीका प्रमुख प्रहरी उपरीक्षक एसपी नरेन्द्र चन्दले इलाका प्रहरी कार्यालय लम्कीले उनीहरूलाई पक्राउ गरेको जानकारी दिनुभयो। उहाँहरूका अनुसार दुवैजनालाई गाई गोरु मार्न नहुने कसुरमा मुद्दा दर्ता गरेको अनुसन्धान थालिएको छ। स्थानीय देउमाई नगरपालिका एकबाट देउरालीतर्फ गइरहेको प्रदेश 101001J3706 नम्बरको बोलेरो साधु गाउँमा पल्टिँदा चालकको घटनास्थलमा मृत्यु भएको छ। उक्त घटनामा देउमाई एक चौमैताका चालक 35 वर्षीय तीर्थराज बस्नेतको सही बोलेरोले किचेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो। गाउँको भित्री सडकमा भएको दुर्घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेकामा त्यसमा चालक मात्रै सवार रहेको पाइएको प्रहरीले जनाएको छ। उक्त घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश।

0: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
1: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। प्रधानमन्त्री राहत कोषमा 1,000 रुपियाँ भुक्तानी गरेका एक ग्राहकले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत 1,00,000 रुपियाँ प्राप्त गरेका छन्। आन्तरिक राजस्व विभागले आज करदाता प्रोत्साहन कार्यक्रमको भदौ महिनाका विजेता घोषणा गरेको छ। सो क्रममा प्रधानमन्त्री राहत कोषमा 1,000 रुपियाँ दिएका ग्राहकलाई 1,00,000 रुपियाँ उपहार परेको हो। काठमाडौँ उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन सडक सुझाव एप सञ्चालनमा ल्याइएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक डिभिजन काठमाडौँले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयका अनुसार काठमाडौँ उपत्यकाभित्रका नागरिकले सङ्घीय सङ्घ सडकहरू अन्तर्गतका बिग्रिएका सडकको मर्मत सम्बन्धी गुनासा तथा सुझाव एप मार्फत दर्ता गर्न सकिने जनाएको छ। एप मार्फत दर्ता गरिएका गुनासोको समाधान प्रक्रिया अवस्था समेत नागरिकले प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ। गुनासा सम्बोधन भएपछि त्यसको जानकारी समेत एप मार्फत प्राप्त हुने सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको हो। हाल सडक सुझाव एप मार्फत काठमाडौँ उपत्यकाभित्र सङ्घीय सडक अन्तर्गत रहेका करिब 472 किलोमिटर सडक सम्बन्धी गुनासो तथा सुझावहरू दर्ता गर्न सकिनेछ। र विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले बिहिबार सार्वजनिक गरेको प्रतिवेदन

मा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा जोखिम अझ बढ्न सक्ने चेतावनी दिएको छ। डब्ल्युएमओका अनुसार सन् 2025 विश्वका नदीहरूका लागि 3 दशकभन्दा बढी अवधि मध्येकै सबैभन्दा सुक्खा वर्ष मध्ये एक रह्यो। गत वर्ष विश्वका सबै क्षेत्रमा हिमनदी खुम्चिएका छन् भने धेरै स्थानमा भूमिगत पानीको सतह पनि लगातार घटिरहेको छ। पृथ्वीको ताजा पानीको भण्डारण दशकौंदेखि देखिएको गिरावट समेत निरन्तर रहेको प्रतिवेदनले जनाएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नमस्कार।

0: रोजगारी को सुबड़ा अवसर।
1: दुबई को प्रतिष्ठित जर्मन कंपनी बर्कले बाट सेक्युरिटी गार्ड 6 जना सैलरी 2000 दिराम प्लस खानु बस्नु फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरुन्तै सम्पर्क गर्नुहोला।
0: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
1: निशुल्क परामर्श वा थप जानकारीको लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
0: सम्पर्क 98555 58369 98426 43211 र 98142076 04। खुरेतरोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
1: यस माडी नगरपालिका पशु पक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
0: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज सापागाई 98555 59084 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458 91284।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184 29230।

0: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
2: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

संयुक्त राष्ट्र संघको महासभामा हिमाली संकट र जलवायु विपत्तिको मुद्दा प्रमुखताका साथ उठाउने, प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेससँग द्विपक्षीय वार्ता गर्ने, सहकारी संस्थाले लिने अधिकतम ब्याजदर 13% कायम, बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढी हुन नपाउने, विश्वमा पानीको चक्र झन अनियमित बन्दै कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थाल्यो, र जापानमा भइरहेको एसियाली खेलकुदमा आवासको व्यवस्था लिएर तीव्र आलोचना। नेपाल खबरमा अब पूरा खबर। चिलिमी जलविद्युत केन्द्रको सुरुङबाट हिजो निकालेका 5 शव आफन्तले बुझेका छन्। भोटेकोशी नदीमा बाढ़ी आउँदा केन्द्रको सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारहरू श्यामबाल थापा मगर र तिलकबहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरेको चिलिमी जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले जानकारी दिनुभयो। उद्धार टोलीले विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि झण्डै 150 मिटर भित्र रहेको कन्ट्रोल रूम क्षेत्रबाट हिजो उनीहरूको शव निकालेको थियो। यसैबीच भोटेकोशी बाढीमा बेपत्ता हुनेको संख्या 6150 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जिल्ला तहबाट नाम थर र विस्तृत विवरण पुष्टि भएर आएपछि बेपत्ता सूची अध्यावधि गर्दा संख्या बढेको हो। प्राधिकरणका अनुसार बाढीमा परेर 1403 जनाको ज्यान गएको पुष्टि भएको छ। विस्थापित भएका मध्ये 1515 जनालाई नुवाकोट र रसुवाका 29 होल्डिङ सेन्टरमा राखिएको छ। नेपालले संयुक्त राष्ट्र संघको 81 महासभामा जलवायु न्याय, क्षति तथा नोक्सानी कोष र हिमाली क्षेत्रको संरक्षणलाई प्रमुख एजेण्डाको रूपमा उठाउने भएको छ। सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्र सचिव अमृत बहादुर राईले जलवायु संकटका कारण नेपालले भोगिरहेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यान आकर्षण गराउने जानकारी दिनुभएको हो। नेपालले फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज लगायत संयन्त्रबाट तत्काल वित्तीय सहयोग उपलब्ध गराउन आग्रह गर्नेछ। साथै जलवायु उत्थानशील पूर्वाधार, प्रविधि हस्तान्तरण र क्षमता विकासका लागि विकसित देशहरूसँग अपील गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। न्यूयोर्कमा नेपालले सगरमाथा 2 विषयमा उच्च स्तरीय साइड इभेन्ट समेत आयोजना गर्नेछ, जसको मुख्य उद्देश्य हिमाली क्षेत्रको पारिस्थितिक प्रणालीमा परेको असरबारे अन्तर्राष्ट्रिय ध्यान खिच्नु रहेको छ। महासभाको उच्च स्तरीय हप्ता अन्तर्गत हुने जनरल डिबेटलाई प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्नुहुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्री सहितको नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर 22 अमेरिका प्रस्थान गरी सेप्टेम्बर 26 स्वदेश फर्कनेछ। सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर 13% कायम भएको छ। सहकारी रजिस्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी एसआईको 16% सीमालाई घटाएर नयाँ सन्दर्भ ब्याजदर 13% तोकेको हो। नयाँ व्यवस्था अनुसार अब सहकारीले 13% भन्दा बढी ब्याज लिन पाउने छैनन् भने बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढी हुन नपाउने व्यवस्था गरिएको छ। यसै गरी ऋणको ब्याजलाई मूल प्रवाह मूल ऋणमा पुँजीकरण गरी पुनः ब्याज लगाउन नपाइने र हर्जना रकम असुल हुन बाँकी ब्याजको 5% भन्दा बढी लिन नपाइने कार्यालयले स्पष्ट पारेको छ। प्रशासनिक सेवा वा नवीकरण शुल्कका नाममा थप रकम लिन नपाइने र सम्पूर्ण लागत ब्याजदरमै समावेश हुनुपर्नेछ। संस्थाले आफ्ना सबै सदस्यका लागि समान ब्याजदर कायम गरी अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। ऋण प्रवाह गर्दा रकम सिधै ऋणीको व्यक्तिगत खातामा जम्मा गर्नुपर्ने निर्देशन दिइएको छ। पूर्वी नवलपरासीको हुपिसेकोट गाउँपालिका 6 रहेको घाँडी भीरमा केही समयदेखि निरन्तर निस्किरहेको धुवाँ विषाक्त कार्बन मोनोअक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले गरेको स्थलगत अध्ययन तथा प्रारम्भिक परीक्षण अनुसार चट्टानभित्र रहेको पाइराइट खानिज अक्सिजनसँग मिसिँदा उत्पन्न रासायनिक प्रतिक्रियाले यो घातक ग्यास निस्किएको हो। विज्ञहरूको अनुसार हावा र पानीको सम्पर्कमा पाइराइट बल्दा सल्फर डाइअक्साइड ग्यास र उच्च तापक्रम पैदा हुन्छ, जसले चट्टानमा रहेको कार्बनलाई बाल्न मद्दत गरिरहेको छ। यस ग्यासको असरले मानिस तथा पशुपक्षीमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, श्वास प्रश्वासमा समस्या हुने र अचानक बेहोस भई ज्यान समेत जान सक्ने भएकोले धुवाँ निस्किएको ठाउँ नजिक नजान र नसुङ्न विज्ञहरूले कडा चेतावनी दिएका छन्। यसै गरी धुवा निस्किएको ठाउँ मुनिको खोल्सीमा बग्ने पानीमा समेत एसिडको मात्रा उच्च पाइएकाले त्यो पानी पिउन वा प्रयोग गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। स्थानीय प्रशासन तथा विज्ञहरूले रिल वा भिडियो बनाउने बहानामा जोखिमपूर्ण क्षेत्रमा नजान र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

0: आक्रोक र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: छोरीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारले हिजो सकिएको भदौ महिनाका लागि करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच भदौ महिनाका 31 र 2 बम्पर गरी 33 विजेता घोषणा गरेको हो। भोटे कोशी नदीमा भदौ 10 गते आएको बाढ़ीका कारण भदौ 16 गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो। भदौ महिनाका हरेक दिनका दरले 31 जनही 1,00,000 र 2 बम्पर उपहार अन्तर्गत जनही 10,00,000 रुपियाँ पाएका हुन्। भदौ महिनामा सुनिता फेन्सी स्टोरबाट 7,000 रुपियाँको सामान किन्ने ग्राहक र कात्यायनी पोलिक्लिनिकबाट 200 रुपियाँको सामान किन्ने ग्राहकले बम्पर उपहार जितेका हुन्। आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि 2083 सञ्चालनमा ल्याएको हो। अब विदेशको खबर। विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको र यसले कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था निम्ताएको संयुक्त राष्ट्रसंघले जनाएको छ। विश्व मौसम विज्ञान संगठन WMO सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रभावमा असन्तुलन बढ्दै गएको छ। समाचार संस्था EFE अनुसार सन् 2025 विश्वका नदीहरूका लागि 3 दशकभन्दा धेरै अवधि यताकै सबैभन्दा सुक्खा वर्ष मध्ये एक रहेको छ। प्रतिवेदनले विश्वभरि नै हिम नदीहरू खुम्चिँदै गएको, भूमिगत पानीको सतह घटिरहेको र ताजा पानीको भण्डारमा दशकौंदेखि देखिएको गिरावट निरन्तर जारी रहेको चेतावनी दिएको छ। सन् 2023 देखि 2025 अवधिमा मात्रै हिम नदीहरूले झण्डै 104 GT बराबरको बरफ गुमाएका छन्, जुन लगातार 4 वर्षको उल्लेख्य गिरावट हो। WMO की महासचिव सेलेस्टे साउलोले भूजल र हिमनदी जस्ता दीर्घकालीन पानी भण्डार घट्नुलाई गम्भीर चिन्ताको विषय भएको बताउनु भएको छ। एलनिनोको प्रभावले यो जोखिम अझ बढ़ाउने उहाँको चेतावनी छ। हिमनदीमा आउने विपदको असर एउटा देशमा मात्र सीमित नरहने भन्दै उहाँले भर्खरै नेपाल र चीनमा देखिएका घटनालाई उदाहरणको रूपमा प्रस्तुत गर्नुभयो। यस्ता जोखिमको पूर्वानुमान र जलचक्र बुझ्नका लागि विश्वभर थप गुणस्तरीय तथ्याङ्क आदान प्रदान र अन्तर्राष्ट्रिय सहकारी आवश्यक रहेको प्रतिवेदनमा जोड़ दिएको छ। अब खेल खबर। पर्सि शनिबारदेखि जापानमा औपचारिक रूपमा शुरू हुन लागेको 20 एसियाली खेलकुदमा खेलाड़ीहरूको आवास व्यवस्थालाई लिएर तीव्र आलोचना शुरू भएको छ। नागोया शहर र आइची प्रिफेक्चरमा आयोजना भइरहेको प्रतियोगिताका लागि हजारौं खेलाड़ीहरूलाई काठका कन्टेनर शैलीका छाप्राहरूमा राखिएको पछि विरोध भएको हो। कोरिया बास्केटबल संघका उपाध्यक्ष जुङ जे योङले बसोबासको यो व्यवस्था अहिलेसम्मकै सबैभन्दा खराब रहेको बताउनु भएको छ। उहाँका अनुसार 6 ft 7 in भन्दा अग्ला खेलाड़ीहरूले ओछ्यानमा खुट्टा सिधा तन्काउन समेत पाएका छैनन्। दक्षिण कोरियाका एक खेलाड़ीले त कोठामा पानी चुहिएको भिडियो पोस्ट गर्दै सहयोगको याचना गरेका छन्। यसपटक अनुमान भन्दा बढी अर्थात 17,000 धेरै खेलाड़ी तथा पदाधिकारी सहभागी भएपछि सयाको अभाव देखिएको हो। आयोजकले 2,000 पाउनका लागि कन्टेनर छाप्रा, झण्डै 5,000 लागि इटालियन क्रूज जहाज र बाँकीका लागि होटलको व्यवस्था मिलाएका छन्। तर प्रतियोगिताको औपचारिक शुरूआत अघि नै फितलो व्यवस्थापनको चौतर्फी आलोचना भइरहेको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फेला परेका 5 सब परिवारलाई हस्तान्तरण, बाढ़ीमा बेपताउनेको संख्या 6,150 पुग्यो। नेपालले संयुक्त राष्ट्रसंघको महासभामा हिमाली संकट र जलवायु वित्तको मुद्दा प्रमुखताका साथ उठाउने, प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव गुटरेससँग द्विपक्षीय भेटवार्ता गर्ने, सहकारी संस्थाले लिने अधिकतम ब्याजदर 13% कायम, ब्याज बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढी हुन नपाउने, विश्वमा पानीको चक्र झन अनियमित बन्दै कतै अत्यधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थाल्यो, र जापानमा भइरहेको एसियाली खेलकुदमा आवासको व्यवस्थालाई लिएर तीव्र आलोचना।
3: साली नदीको शिर,
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
3: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841949481। वेबसाइट झुले.com.np।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: कृषि मन्त्र नार्क सँग
1: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यकाभित्र बिग्रिएका सङ्घीय सड़कको मर्मतलाई प्रभावकारी बनाउन सड़क सुझाव एप सञ्चालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सड़क डिभिजन काठमाडौँले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको निजी सचिवालयका अनुसार काठमाडौँ उपत्यकाभित्रका नागरिकले सङ्घीय सड़क अन्तर्गतका बिग्रिएका सड़कको मर्मत सम्बन्धी गुनासा तथा सुझाव एप मार्फत दर्ता गर्न सक्नेछन्। एप मार्फत दर्ता गरेका गुनासोको समाधान प्रक्रिया र अवस्था समेत नागरिकले प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ। काठमाडौँको भिरकुटी मण्डपमा रहेको प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी 2026 शुरू भएको छ। सभामुख डीपी अरियालले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो। प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै सभामुख डीपी अरियालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको हदबन्दीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभयो। जग्गा तथा आवास निर्माण सम्बन्धी विभिन्न सामग्री, सेवा तथा प्रविधिबारे जानकारी दिने उद्देश्यले आयोजना गरेको प्रदर्शनी आउँदो आइतबारसम्म चल्नेछ। प्रदर्शनीमा आवास निर्माण तथा जग्गा सम्बन्धी विभिन्न पक्षबारे जानकारी लिन किने आयोजकले जनाएको छ। काठमाडौँ महानगरपालिकाले भूमि व्यवस्थापन र शहरी योजनालाई प्रविधि मैत्री बनाउन भू उपयोग वर्गीकरणको प्रक्रिया अघि बढाएको छ। कार्यवाहक मेयर सुनिता डंगलको अध्यक्षतामा बसेको भू उपयोग परिषदको बैठकले जग्गाको वास्तविक अवस्था, स्वामित्व र उपयोग सम्बन्धी विवरणलाई भौगोलिक सूचना प्रणाली अर्थात जीआईएसमा एकीकृत गर्ने निर्णय गरेको हो। यसबाट महानगरको राजस्व, विपद व्यवस्थापन र नागरिक सेवा प्रवाह तथ्यमा आधारित हुने अपेक्षा छ। घरधुरी सर्वेक्षणका लागि ड्रोन र डीजीपीएस प्रविधिको प्रयोग गरी अहिलेसम्म 2,10,976 भवन र 12,811 सड़कको डिजिटल नक्साकन गरिएको छ। जसमध्ये 2,800 भन्दा बढी सड़कको वैज्ञानिक नामकरण गरी डाटाबेसमा प्रविष्ट गरेको छ भने 25,000 भन्दा बढी भवनको प्रमाणीकरण भइसकेको नापी अधिकृत अशोक श्रेष्ठले जानकारी दिनुभयो। र विश्वकर्मा पूजाको अवसरमा काठमाडौँ उपत्यका सहित देशभरका मन्दिरमा गाडी पूजा गर्ने भक्तजनको भीड लागेको छ। बिहानदेखि मानिसहरू आफ्ना मोटरसाइकल, स्कूटर, कार, ट्याक्सी तथा अन्य गाडी लिएर पूजा गर्न मन्दिर पुगेका छन्। विशेष गरी काठमाडौँको भद्रकाली मन्दिर परिसरमा गाडी पूजा गर्नेको उल्लेख्य चहल पहल देखिएको छ। विश्वकर्म पूजाका दिन गाडी, औजार तथा विभिन्न उपकरणको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहिआएको छ। आफ्ना गाडी सुरक्षित रहन्, दुर्घटना तथा अनिष्टबाट जोगिउन् र व्यवसायमा सफलता मिलोस् भन्ने विश्वासका साथ गाडी पूजा गर्ने चलन छ। विश्वकर्म पूजाको अवसरमा यातायात व्यवसायी, चालक, मेकानिक, उद्योग तथा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकदेखि सर्वसाधारणसम्म आफ्ना गाडी तथा औजारको पूजा गर्ने गरेका छन्। विश्वकर्मालाई निर्माण, सिप प्रविधि, औजार तथा मेसिनरीका देवता मानिन्छन्। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। सहकारी संस्थाले लिने अधिकतम ब्याज दर 13% कायम, बचत र ऋणको ब्याज दर बीचको अन्तर 6% भन्दा बढी हुन नपाउने। काठमाडौँ उपत्यकामा बिग्रिएका सडकबारे गुनासो गर्न सडक सुझाव एप सञ्चालनमा गुनासो सम्बोधन भएको जानकारी पनि एपबाटै पाउने। र काठमाडौँको भेकुटी मण्डपमा घर जग्गा प्रदर्शनी सुरु। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पर्दैन सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा नरेन्द्र ग्यावालीको नमस्कार। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरेको छ। बिहिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आयोगको 36 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। वार्षिक प्रतिवेदन पेश गर्दै प्रमुख आयुक्त राईले भ्रष्टाचारको स्वरूप र प्रवृत्ति परिवर्तन हुँदै गएको बताउनुभयो। भ्रष्टाचारका रूपमा गैर कानूनी लाभ वा हानि नोक्सानी पुर्याउने, घुस रिसवत लिने दिने, सार्वजनिक सम्पत्तिको हिनामिना तथा दुरुपयोग गर्ने, गैर कानूनी सम्पत्ति आर्जन गर्ने, नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी लाभ लिने, सरकारी राजस्व चुहाउट गर्ने तथा गलत लिखत र प्रतिवेदन तयार गर्ने प्रवृत्ति देखिएको उहाँले बताउनुभयो। उहाँका अनुसार अनुसन्धानलाई प्रविधि मैत्री बनाउन डिजिटल फोरेन्सिक लगायतका अत्याधुनिक प्रविधिको प्रयोग बढाइएको छ। उहाँले आयोगमा एक वर्षमा 33,000 भन्दा बढी उजुरी परेको जानकारी दिनुभयो। उहाँका अनुसार 2082-83 33,529 उजुरी परेका थिए। अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका 7,323 उजुरी गरी 40,882 भ्रष्टाचार सम्बन्धी उजुरी कायम भएको उहाँले जानकारी दिनुभयो। सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्नेलाई कारवाही गर्ने गरी सरकारले विधेयक ल्याएको छ। सार्वजनिक स्थानमा राखिएका

5,000 दोस्रो पटक 5 देखि 10,000 सम्म र तेर्सो पटक भन्दा बढी फोहोर फालेमा 15,000 का दरले जरिवाना र फोहोर मैला उठाउँदा लाग्ने खर्च तिर्नुपर्ने व्यवस्था गरेको हो। सरकारले 10 भदौमा आएको विनाशकारी रसुवा बाढीलाई हिमालयन सुनामी नामकरण गरेको छ। सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन्। 10 भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ। रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ। बस्ती नै बगाएका कारण कम्तीमा पनि 10,000 नागरिक बेपत्ता भएको अनुमान छ। विभिन्न जलविद्युत आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्याएको छ। लामटाङ लेरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको लेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो। सरकार अहिले पनि उद्धारमा सक्रिय छ। उक्त विपदपछि सरकारले संयुक्त राष्ट्रसङ्घमा जलवायु परिवर्तनका कारण नेपालले क्षति बेहोर्नु परेको आवाज उठाउँदैछ। त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दावी गर्ने तयारी समेत गरेको छ। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले 15 महाधिवेशनको उद्घाटनमा पूर्व सभापति शेरबहादुर देउवाबाट गर्न तयार रहेको बताउनु भएको छ। केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा उहाँले पूर्व सभापतिले आएर महाधिवेशन उद्घाटन गरिदिने कुरामा सम्मान हुने बताउनुभयो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब बाँकी खबरहरू। प्रधान सेनापति अशोक राज सिग्देलले चीन भ्रमणका क्रममा चिनिया रक्षा मन्त्री एडमिरल डोङ जुनसँग आज बेन्जिङमा भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा आपसी हित तथा नेपाल चीन सैनिक सम्बन्धका विविध विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। चीन भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमण समेत गर्नुभएको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता अर्थात् एआईको सुरक्षित र जिम्मेवार विकास तथा नियमनका लागि विश्वव्यापी समन्वित प्रयास आवश्यक रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घीय महासभाले आयोजना गरेको पत्रकार सम्मेलनमा गुटेरेसले एआईका बढ्दो शक्तिशाली प्रणालीबाट उत्पन्न हुन सक्ने जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताउनुभयो। र जापानमा जारी 20 संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसिया विरुद्ध खेल्दैछ। नेपाल र इन्डोनेसिया बीचको खेल अपराह्न 4 कोमाकी स्थित पार्क एरिनामा सुरु हुनेछ। प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ। नेपाल पहिलो खेलमा बुधबार आयोजक जापान विरुद्ध 3-0 सोझो सेटमा पराजित भएको थियो। समूह एमा रहेको नेपाल आज उत्कृष्ट पुनरागमन गर्दै इन्डोनेसियालाई हराउने योजनामा छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकै साथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपालमा उपस्थित हुनेछौँ। नमस्कार।

0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953 के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98042-21343 र 98184-29230
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
3: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
2: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी
0: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
1: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौं। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: दुबईमा रोजगारीको सुवर्ण अवसर।
0: दुबईको प्रतिष्ठित जर्मन कम्पनी बर्कलेबाट सेक्युरिटी गार्ड 6 जना, स्यालेरी 2000 दिराम प्लस खानु बस्न फ्री भएको माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्तै सम्पर्क गर्नुहोला।
2: फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस असोज 2 गते शुक्रबार चितवनको होटल रेड कार्पेटमा हुँदैछ।
0: निशुल्क परामर्श वा थप जानकारीका लागि सम्पर्क इन्डो अरब म्यान पावर लाइन्स चोक नारायणगढ चितवन।
2: सम्पर्क 98550-58369, 98426-43211 र 98142-76-04। खुरेत रोग विरुद्धको निशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
0: यस माडी नगरपालिका पशुपक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटै वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौ।
2: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98550-59084 र भ्याक्सिनेटर युवराज अधिकारी पशु स्वास्थ्य प्राविधिक 98458-91284।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश केवालीसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: भोटेकोशी बाढीमा बेपत्ता हुनेको संख्या 6,150 जना पुग्यो। हिम पहिरो झर्नुमा जलवायु परिवर्तनको ठूलो भूमिका रहेको वैज्ञानिक निष्कर्ष सार्वजनिक। 2072 सालको भूकम्प पनि सहायक कारण हुन सक्ने।
0: अख्तियारमा एक वर्षमा झण्डै 41,000 उजुरी। पालिका सम्बन्धी उजुरी सबैभन्दा धेरै। संघीय सरकार तर्फको धेरै उजुरी भूमि मन्त्रालयका।
1: महाधिवेशनमा सबैलाई समेट्न अन्तिम समयसम्म पहल गर्ने काङ्ग्रेसको निर्णय। उद्घाटनका लागि आउन देउबालाई थापाको आग्रह। देउबा पक्षका 40 जना भन्दा बढी प्रभावशाली नेताहरू सानेपा बैठकमा सहभागी।
0: चन्द्रमामा नयाँ विशाल खाल्डो भेटियो। भूगर्भीय संरचना र खाल्डो निर्माण प्रक्रिया बारे थप जानकारी प्राप्त गर्न सहयोग पुग्ने।
1: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह चरणबाटै बाहिरियो।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर

0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। भुटेकोशी बाढीमा विपत्ता हुनेको संख्या 6150 जना पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो सार्वजनिक गरेको विवरणमा विपत्ताको संख्या पाँच हजार एक सय उनासी जना थियो, तर हिजो बेलुकाको विवरणमा 971 जनाले बढेर 6150 जना पुगेको हो। प्राधिकरणका अनुसार जिल्ला तहबाट नाम थर र विस्तृत विवरण पुष्टि भएर आएपछि विपत्ता सूची अध्यावधि गर्दा संख्या बढेको हो। विपत्ता सूचीमा स्थानीय बासिन्दा, अन्य जिल्लाका नेपाली र विदेशी नागरिक समेत रहेका छन्। प्राधिकरणका अनुसार बाढीमा परेर 1403 जनाको ज्यान गएको पुष्टि भएको छ। विस्थापित 1515 जनालाई नुवाकोट र रसुवा 29 होल्डिङ सेन्टरमा राखिएको छ। यसैबीच सिलिमी जलविद्युत केन्द्रको सुरुङबाट हिजो निकालेका 5 शव आफन्तले बुझेका छन्। भोटेकोशी नदीमा बाढी आउँदा केन्द्रको सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मिनराज मोक्तान, चौकीदारहरू श्याम बहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचानपछि परिवारलाई हस्तान्तरण गरेको सिलिमी जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले जानकारी दिनुभयो। उद्धार टोलीले विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि झण्डै 150 मिटर भित्र रहेको कन्ट्रोल रूम क्षेत्रबाट हिजो उनीहरूको शव निकालेको हो।
3: सांसदहरूले बाढीमा बेपत्ता भएका नागरिकको खोजी तीव्र बनाउन र पीड़ित परिवारलाई कानूनी अधिकारबाट वञ्चित नगर्न सरकारको ध्यान आकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीका बेपत्ताको शव फेला नपर्दा मृत्यु दर्ता, बीमा, क्षतिपूर्ति र बैंकिङ प्रक्रिया रोकिँदा परिवार थप समस्यामा परेको बताएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ठाकुर सिंह थारूले रसुवाका पीड़ितले कुशको शव बनाएर अन्तिम संस्कार गरे पनि पोस्टमार्टम रिपोर्ट अभावमा पालिकाले मृत्यु दर्ता नगरेको उल्लेख गर्नुभयो। उहाँले बेपत्ता सम्बन्धी मुलुकी देवानी संहिताको प्रावधान संशोधन गरी प्रक्रिया सहज बनाउन माग गर्नुभयो। त्यस्तै सांसदहरू विश्वराज पोखरेल, कृष्ण हरिबुढा थोकी र नेपाली काँग्रेसका सांसद विष्णु बहादुर खड्काले मृत फेला परेका शवको डीएनए परीक्षण गरी पहिचान गर्न र सुरुङभित्र तथा बाहिर बेपत्ताको खोजी कार्य थप तीव्र बनाउन सरकारसँग माग गर्नुभएको छ।
2: यसैबीच प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मौजदात रकम झण्डै 14 अर्ब रूपियाँ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न 9 बैंकमा 10,79,26,64,898 रुपियाँ मौजदात छ। यस्तै कोषका 2 बैंकमा रहेको डलर खातामा 2,39,30,731 अमेरिकी डलर जम्मा भएको छ। कार्यालयका अनुसार सबै खातामा गरी 14,45,98,10,178 रुपियाँ जम्मा भएको छ। कोषमा जम्मा भएको रकमबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रुपियाँ निकासा भइसकेको छ।
3: नेपाल र तिब्बतको सीमावर्ती क्षेत्र लाङटाङ लिडुङमा गएको विनाशकारी बाढी र हिम पहिरोमा मानव सिर्जित जलवायु परिवर्तनको प्रत्यक्ष भूमिका रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन्। इम्पेरियल कलेज लन्डन सहितका अन्तर्राष्ट्रिय शोधकर्ताहरूको समूह वर्ल्ड वेदर अट्रिब्युसनले सार्वजनिक गरेको पछिल्लो अध्ययन अनुसार 5,150 मिटर उचाइमा रहेको पहाड़को ठूलो भाग अचानक भत्किँदा यो विपत्ति निम्तिएको हो। झण्डै 2.2 वर्ग किलोमिटर क्षेत्रबाट 11 करोड़ घनमिटर चट्टान र हिउँ 1400 मिटर तल बज्रिँदा 5.2 म्याग्नेच्युड बराबरको भूकम्पीय कम्पन मापन भएको थियो। अध्ययनकी सहलेखिका तथा जलवायु विज्ञ डाक्टर फ्रिडेरिको ओटोका अनुसार मानवका कारण बढेको तापक्रमले हिमाली क्षेत्रको पार्माफ्रस्ट अर्थात अत्यधिक चिसोले जमेको भूमि पग्लेको छ। सो क्षेत्रमा जुलाई र अगस्त महिनाको तापक्रम सामान्यभन्दा 1.5 डिग्री सेल्सियस बढी थियो भने हिमनदीहरू प्रतिवर्ष आधा मिटरका दरले पातलिँदै गएका थिए। यसअघि 2072 सालको भूकम्पले कमजोर बनाएको पहाड़ी भीर, अघिल्लो वर्षको अत्याधिक हिमपात र तीव्र रूपमा पग्लेको हिउँको संयुक्त प्रभावले यो घटनालाई अझ भयावह बनाएको प्रतिवेदनमा भनिएको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका भौगर्भिक संरचनाहरू अस्थिर बन्दै गएको चेतावनी दिँदै भविष्यमा यस्ता विपदबाट बस्न उच्च हिमाली क्षेत्रको निरन्तर अनुगमन र पूर्व सूचना प्रणालीलाई तत्काल सुदृढ बनाउनु पर्नेमा जोड़ दिएका छन्।
2: 18 दिनसम्मको अवरोध र 21

0: दिनको निरन्तर प्रयासपछि पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीर सड़क खण्ड सञ्चालनमा आएको छ। अहिले दुईतर्फ नै सञ्चालनमा रहेको भए पनि जोखिम कायमै रहेकाले दीर्घकालीन समस्या समाधानका लागि प्राविधिक अध्ययन शुरू गरेको सड़क विभागले जनाएको छ। विभागका अनुसार माथिल्लो भागबाट पहिरो खस्ने र तल्लो भागमा नदी कटानको जोखिम कायमै छ। सड़क विभागका इन्जिनियर सुरेश पौडेलका अनुसार तत्कालका लागि ग्राभेल गरेको यो सड़कलाई बर्खा सकिए लगत्तै कालोपत्र गरिनेछ। साथै स्थायी समाधानका लागि माथिल्लो भागमा पानी व्यवस्थापन, पहिरो नियन्त्रण संरचना र दीर्घकालीन विकल्पका रूपमा सुरुङ मार्ग वा त्रिशुली पारी वैकल्पिक सड़क बनाउने बारेमा पनि छलफल भइरहेको छ।
1: आर्थिक वर्ष 2082-83 अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कुल 40,842 उजुरी परेका छन्। आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार कुल उजुरी मध्ये स्क्रिनिङ तथा प्रारम्भिक छानबिनबाट 80% भन्दा बढी अर्थात 32,823 उजुरी फर्छ्योट भएका छन्। तहगत रूपमा विश्लेषण गर्दा पालिकामा हुने अनियमितता विरूद्ध सबैभन्दा बढी 20,025 उजुरी परेका छन्। यो कुल उजुरीको झण्डै आधा हो। यस्तै संघीय सरकारतर्फ झण्डै 38% र प्रदेश सरकारतर्फ 13% उजुरी दर्ता भएका छन्। संघीय मन्त्रालयहरूतर्फ सबैभन्दा बढी उजुरी भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयसँग सम्बन्धित परेका छन्। प्रदेशतर्फ मध्य प्रदेशमा सबैभन्दा बढी र गण्डकी प्रदेशमा सबैभन्दा कम उजुरी दर्ता भएका छन्। यस्तै पालिकातर्फ काठमाडौँ र पोखरा महानगरपालिकामा सबैभन्दा धेरै उजुरी परेका छन्। उजुरी परेका शीर्ष 10 पालिकामा पालिकामध्ये 8 मध्य प्रदेशकै रहेका छन्। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार समीक्षा अवधिमा विभिन्न भ्रष्टाचार जन्य कसुरमा विशेष अदालतमा 175 मुद्दा दायर गरिएका छन्। सार्वजनिक सम्पत्ति हानि नोक्सानी र घुस रिश्वत सम्बन्धी मुद्दा धेरै रहेका छन्। यी मुद्दाहरूमा 990 प्रतिवादी बनाउँदै कुल 25,23,65,00,000 रुपियाँ भन्दा बढी बिगो मागदाबी गरिएको छ। यसै अवधिमा विशेष अदालतबाट फैसला भएका 156 मुद्दा मध्ये 52% आयोगलाई सफलता मिलेको छ। उजुरी दर्ताका लागि आयोगले वेबसाइट, इमेल, टेलिफोन, सामाजिक सञ्जाल र हेलो सरकार लगायतका माध्यम प्रयोग गर्दै आएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा भोटेकोशी बाढीबाट प्रभावितलाई राखेका ठाउँमा संक्रामक रोगको जोखिम र व्यवस्थापन बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाँड धनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
2: यस्य प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने
3: इतिहास, गाथा र कथा, गाँठका कुरा,
2: गाँठका कुरा।
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढीमा विपत्ता हुनेको संख्या 6,150 पुग्यो, हिम पहिरो झर्नुमा जलवायु परिवर्तनको ठूलो भूमिका रहेको वैज्ञानिक निष्कर्ष सार्वजनिक, 2072 सालको भूकम्प पनि सहायक कारण हुन सक्ने, विपत्ता भएका नागरिकको खोजी तीव्र बनाउन र पीड़ित परिवारलाई कानूनी अधिकारबाट वञ्चित नगर्न सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण, अख्तियारमा एक वर्षमा झण्डै 41,000 उजुरी, पालिका सम्बन्धी उजुरी सबैभन्दा धेरै, संघीय सरकारतर्फको धेरै उजुरी मन्त्री भूमि मन्त्रालयका लगायत खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाली कांग्रेसले 15 महाधिवेशनबाट पार्टीका सबै तहका नेता कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्य समिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनै पनि नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताउनु भएको हो। उहाँका अनुसार पूर्व सभापति शेरबहादुर देउवा सहित शेखर कोइराला, विमलेन्द्र निधि, शशाङ कोइराला लगायत नेताहरूलाई महाधिवेशनमा सहभागी गराउन प्रयास भइरहेको छ। उहाँका अनुसार 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई पनि यसपटक केन्द्रीय सदस्यकै हैसियतमा महाधिवेशनमा सहभागी हुने व्यवस्था गरिएको छ। यसैबीच केन्द्रीय कार्य समिति बैठकलाई सम्बोधन गर्दै सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवा सहित असन्तुष्ट पक्षलाई विगतका विवाद बिर्सेर 15 महाधिवेशनमा सहभागी हुन आग्रह गर्नुभयो। पूर्व सभापति देउवाले महाधिवेशनको उद्घाटन गरिदिए पार्टीका लागि सम्मानको विषय हुने थापाको भनाइ छ। आजको बैठकमा देउवा पक्षका नेताहरू महालक्ष्मी उपाध्याय डिना, इन्द्रबहादुर बानिया, मिनबहादुर विश्वकर्मा, ईश्वरी न्यौपाने, रामहरि खतिवडा, नयन सिंह महर, गोविन्द भट्टराई, उमेश सङ रायमाझी, शान्ति परियार, गणेश लामा, राधा घले, सरस्वती अर्याल, किरण यादव लगायतको उपस्थिति थियो। देउवा पक्षबाट 40 भन्दा बढी सहभागी भएका नेता मिन विश्वकर्माले जानकारी दिनुभयो। पर्सि शनिबारदेखि वडा अधिवेशन शुरू हुने भएकाले धेरैजसो नेता गृह जिल्ला गइसकेका छन्। नेता विश्वकर्माले काङ्ग्रेस महाधिवेशनमा 90% भन्दा धेरै नेता कार्यकर्ता सहभागी हुने दावी गर्नुभयो। काङ्ग्रेसले असोज 19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन गर्दैछ।
0: भोटेकुसी बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम बढेको छ। भोटेकुसी बाढी प्रभावित क्षेत्रमा दूषित पानी, फोहोर र लामखुट्टे वृद्धिका कारण संक्रामक रोगको जोखिम उच्च बनेको हो। बाढी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरका 5 पानीको नमूनामा इकोली जीवाणु समेत भेटिएको छ। विज्ञहरूले बाढी प्रभावित क्षेत्रमा झाडा पखला, हैजा, टाइफाइड र छाला सम्बन्धी रोग फैलन सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै विपद प्रभावित क्षेत्रमा पुगिरहेका उद्धारकर्ता तथा राहत वितरणमा गएकाहरूले पनि सरसफाईमा ध्यान नदिने हो भने विभिन्न संक्रामक रोग फैलन सक्ने जोखिम रहेको छ। बाढी प्रभावित क्षेत्र र होल्डिङ सेन्टरमा देखिएका संक्रामक रोग र रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासका बारेमा साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको इपिडेमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख अमृत पोखरेलसँग कुराकानी गर्नुभएको छ।
4: जब पहिले उहाँहरू होल्डिङ सेन्टरमा आउनुभयो, होल्डिङ सेन्टरमा प्रारम्भिक अवस्थामा सबै होल्डिङ सेन्टरको पानीको नमुना जाँच गर्दा केहीमा इकोलाई भेटिएकै हो, तर त्यसलाई चाहिँ निवारण गर्न सक्ने वा त्यसलाई शुद्धिकरण गर्न सक्ने हामीसँग विधि छ। हामीले त्यो सबै विधि अपनाइसकेपछि अहिले पानीमा हामीले जुन गुणस्तर हुनुपर्छ खान योग्य, त्यो अनुसार नै उहाँहरूले पानी प्राप्त गरिराख्नु भएको छ।
5: ज्येष्ठ नागरिक, बाल बालिका र दीर्घ रोगी जुन चाहिँ जोखिम समूहमा पनि छन् होइन, सरकारले चाहिँ विशेष गरेर उहाँहरूलाई लक्षित कस्ता खालका सेवाहरू चाहिँ दिइरहेको छ?
4: जोखिम वर्गहरूलाई हामीले विशेष ध्यान पुर्याउनु पर्छ भन्ने कुरामा दुई मात्र होइन, हाम्रो प्रत्येक होल्डिङ सेन्टरमा कम्तीमा 1 दरले स्वास्थ्य कर्मी र त्यो सँगसँगै स्वास्थ्यका चाहिँ स्वयंसेवकहरू पनि खटिनु भएको छ। उहाँहरूले दैनिक रूपमा बिरामीहरूलाई समस्या भए पनि जाँच गर्ने, नियमित रूपमा कसैलाई कुनै रोग छ भने त्यसको जाँच गर्ने र त्यहाँ उपलब्ध औषधिहरूबाट उपचार गर्ने, यदि त्यहाँ भएको औषधिबाट सम्भव भएन उपचारलाई थप चाहियो भने हाम्रो नुवाकोटमा यो आयुर्वेदिक वैकल उपचार केन्द्र त्यहाँ चाहिँ उहाँहरूले रिफर गर्नुहुन्छ भने अन्य ठाउँमा पनि जिल्ला तहको अस्पतालमा रिफर गर्न सकिन्छ। दीर्घ रोगीहरूले खाइराख्ने औषधिहरू, उहाँको बिरामी पूर्जाहरू पनि बाढीमा बगाएको भन्ने पनि हामीलाई थाहा छ। त्यो अनुसार नै उहाँहरूले खाइरहेको औषधिको सूची तयार गरेर यो होल्डिङ सेन्टरबाट हामीलाई रिक्वेस्ट आउँछ। त्यो रिक्वेस्ट अनुसार नै हामीले उहाँहरूले खाइरहेको औषधलाई चाहिँ अटुट रूपमा खान सक्ने गरी त केन्द्रबाट अथवा कुनै दात निकायको सहयोगमा विभिन्न आयामबाट काम गरेर उहाँहरूको औषधि, उहाँहरूको जाँच पडताल, खानपानदेखि लिएर नियमित रूपमा सबैले खाने खानाको पटक यो वर्गलाई चाहिँ थप चाहिन्छ भन्ने पनि हिसाबमा पोषणको पनि ख्याल गरेर विभिन्न आयाममा चाहिँ कामहरू भइरहेका छन्।
5: केही ठाउँमा चाहिँ झाडा पखालाका समस्याहरू देखिन थालिसकेको छ। अब यही झाडा पखाला पछि गएर हैजामा रूपान्तरण हुने सम्भावना, चुनौती हामी माझ धेरै नै छ। यस्तो हुन नदिनको लागि चाहिँ त्यो प्रभावित क्षेत्रमा के भइरहेछ त?
4: झाडा पखालाहरू फाटोफुटो देखेका छन्, कति झाडा पखालाहरू हैजा होइनन् त्यसलाई हामीले जाँच पनि गरेका छौँ। सरसफाई अनि अरूबाट बन्यो सरसफाई सफाईमा पनि विशेष ध्यान दिएको छ। अहिले हैजा विरुद्ध खोप पनि अभियान पनि सञ्चालन गरेर त्यसमा एकदम उत्साहजनक रूपमा चाहिँ सबैको सहभागिता छ, त्यसले पनि हैजा हुने सम्भावना न्यून गर्छ। र खोप मात्रै सबै कुरा होइन, खोप सँगसँगै पानीको गुणस्तरको कुरा जुन मैले अघि नै भने त्यो कायम राख्नु एकदम जरुरी छ। त्यो विपदबाट अर्को चाहिँ जनस्वास्थ्यको समस्या सृजना नहोस् भन्ने हिसाबमा काम गरेको छ। र अहिले सबैको प्रयासबाट आजका मितिसम्म कुनै पनि ठाउँमा महामारी जस्ता खालका रोगहरू चाहिँ देखेका छैनन्।
5: महामारी नआओस् भन्नको लागि यहाँले सुझाव दिनु पर्दा चाहिँ त्यो क्षेत्रमा खटेका उद्धार कर्मी होस्, राहत वितरक होस्, अथवा त्यहाँका बाढी पीडित अरू नै होस्, के सुझाव दिनुहुन्छ?
4: सहयोग पुर्याउन जानु त एकदमै राम्रो, त्यो होल्डिङ सेन्टरमा जाँदै गर्दाखेरि विभिन्न खालका संक्रामक रोगहरू पनि सर्न सक्छन् भन्ने कुरा पनि कता कता हामीले चाहिँ ख्याल गर्नै पर्छ होइन। स्वास्थ्य कर्मीहरू, सबै संघ संस्थाहरू, सबै भोलिन्टियरहरूले जुन काम गर्नुभएको त्यसलाई एकदम निरन्तरता दिउँ पनि भन्न चाहन्छु। दोस्रो त्यसो भनेको चाहिँ विपदको घडीमा पनि उहाँहरूले अब स्वास्थ्यसँग सम्बन्धी सामान्य कुराहरू, हात धुने कुराहरूमा, मास्क लाउने कुराहरूमा, सफा पानी पिउने कुरामा, र जथाभावी बाहिर गएर नखाने कुराहरूमा, त्यहाँभित्र पकाइएको स्वच्छ सफा खानेकुरा मात्रै खानमा, बाहिरका मान्छेहरूसँग धेरै सम्पर्कमा नआउने कुराहरूलाई पनि ख्याल गर्नुभयो भने सम्भावित चाहिँ जोखिमबाट चाहिँ बच्न सकिन्छ भनेर अनुरोध पनि गर्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो एपिडेमियोलोजी तथा महामारी व्यवस्थापन शाखा प्रमुख अमृत पोखरेल। नेपाल दर्पणमा खबरकै सिलसिला, पूर्वी नवलपरासीको होप्सेकोट गाउँपालिका छमा रहेको घाँगी भीरमा केही समयदेखि निरन्तर निस्किरहेको धुवा विषाक्त कार्बन मोनोअक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले गरेको स्थलगत अध्ययन तथा प्रारम्भिक परीक्षण अनुसार चट्टानभित्र रहेको पाइराइट खनिज अक्सिजनसँग मिसिदा उत्पन्न रासायनिक प्रतिक्रियाले यो घातक ग्यास निस्किएको हो। विज्ञका अनुसार हावा र पानीको सम्पर्कमा पाइराइट बल्दा सल्फर डाइअक्साइड ग्यास र उच्च तापक्रम पैदा हुन्छ, जसले चट्टानमा रहेको कार्बनलाई बाल्न मद्दत गरिरहेको छ। यस ग्यासको असरले मानिस तथा पशु पक्षीमा टाउको दुख्ने, रिङ्गटा लाग्ने, श्वास प्रश्वासमा समस्या हुने र अचानक बेहोस भई ज्यान जाने समेत हुन सक्छ। धुवा निस्किएको ठाउँ नजिक नजान र नसुग्न विज्ञहरूले कडा चेतावनी दिएका छन्। यसै गरी धुवा निस्किएको ठाउँ मुनिको खोलसीमा बग्ने पानीमा समेत एसिडको मात्रा उच्च पाइएकोले त्यो पानी पिउन वा प्रयोग गर्न नमिल्ने विज्ञहरूले बताएका छन्। स्थानीय प्रशासन तथा विज्ञहरूले रेल वा भिडियो बनाउने बहानामा जोखिमपूर्ण क्षेत्रमा नजान र सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाऊ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: कृषि मंत्र नार्क संग
3: धान बालीमा सिफारिस मात्रामा यूरिया टप ड्रेस गर्नुहोस्। यूरिया मलको विकल्पको रूपमा नानो झोल यूरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्। टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। सहकारी संस्थाले आफ्ना सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याज दर 13% कायम भएको छ। सहकारी रजिस्ट्रारको कार्यालयले आजदेखि लागू हुने गरी यसअघिको 16% सीमालाई घटाएर नयाँ सन्दर्भ ब्याज दर 13% तोकेको हो। नयाँ व्यवस्था अनुसार अब सहकारीले 13% भन्दा बढी ब्याज लिन पाउने छैनन् भने बचत र ऋणको ब्याज दर 20 को अन्तर 6% भन्दा बढी हुन नपाउने व्यवस्था गरिएको छ। यसै गरी ऋणको ब्याजलाई मूल ऋणमा पुँजीकृत गरी पुनः ब्याज लगाउन नपाइने र हर्जाना रकम असुल हुन बाँकी ब्याजको 5% भन्दा बढी लिन नपाइने कार्यालयले स्पष्ट पारेको छ। प्रशासनिक सेवा वा नवीकरण शुल्कका नाममा थप रकम लिन नपाइने र सम्पूर्ण लागत ब्याज दरमै समावेश हुनुपर्नेछ। संस्थाले आफ्ना सबै सदस्यका लागि समान ब्याज दर कायम गरी अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। ऋण प्रवाह गर्दा रकम सिधै ऋणीको व्यक्तिगत खातामा जम्मा गर्नुपर्ने निर्देशन दिएको छ।
4: सरकारले हिजो सकिएको भदौ महिनाका लागि करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमका बीच भदौ महिनाका 31 जना र 2 जना बम्पर गरी 33 जना विजेताको नाम घोषणा गरेको हो। भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढी कारण भदौ 16 गतिको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो। भदौ महिनाका हरेक दिनका दरले 31 जनाले जनही 1 लाख र 2 जनाले बम्पर उपहार अन्तर्गत जनही 10 लाख रुपियाँ पाएका हुन्। भदौ महिनामा सुनिता फेन्सी स्टोरबाट 7,000 रुपियाँको सामान किन्ने ग्राहक र कात्यानी पोलिक्लिनिकबाट 200 रुपियाँको सामान किन्ने ग्राहकले बम्पर उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले चालू आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि 2083 कार्यान्वयनमा ल्याएको हो।
5: हिजो घटेको शेयर बजार आज बढेको छ। बजार परिसूचक नेप्से आज 11.93 अंकले बढेर 2624.36 बिन्दुमा पुगेको छ। आज लगानी र अन्य बाहेक सबै समूहको उपसूचक बढेकोमा जीवन बीमा समूह 1% भन्दा धेरैले उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 5,38 करोडको कारोबार भएकोमा आज 339 वटा कम्पनीको 1,36,00,000 कित्ता सेयर 5,49 करोड रुपियाँमा किनबेच भएको छ।
4: काठमाडौँको भ्रिकुटी मण्डपमा रहेको प्रदर्शनी हलमा जग्गा तथा आवास निर्माण प्रदर्शनी 2026 सुरु भएको छ। सभामुख डीपी अरियालले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो। प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै सभामुख अरियालले निजी स्तरले लामो समयदेखि उठाउँदै आएको हदबन्दीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभयो। जग्गा तथा आवास निर्माण सम्बन्धी विभिन्न सामग्री सेवा तथा प्रविधि जानकारी दिने उद्देश्यले आयोजना गरेको प्रदर्शनी आउँदो आइतबारसम्म चल्नेछ।
5: विश्वकर्मा पूजाको अवसरमा आज काठमाडौँ उपत्यका सहित देशका विभिन्न मन्दिरमा गाडी पूजा गर्ने भक्तजनको भीड़ लागेको छ। बिहानैदेखि मानिसहरू आफ्ना मोटरसाइकल, स्कूटर, कार, ट्याक्सी तथा अन्य गाडी लिएर पूजा गर्न मन्दिर पुगेका थिए। विश्वकर्मा पूजाका दिन गाडी, औजार तथा विभिन्न उपकरणको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहँदै आएको छ। आफ्ना गाडी सुरक्षित रहोस्, दुर्घटना तथा अनिष्टबाट जोगियोस् र व्यवसायमा सफलता मिलोस् भन्ने विश्वासका साथ गाडी पूजा गर्ने चलन छ। विश्वकर्मा पूजाको अवसरमा यातायात व्यवसायी, चालक, मेकानिक, उद्योग तथा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकदेखि सर्वसाधारणसम्मले आफ्ना गाडी तथा औजारको पूजा गर्ने गरेका छन्। विश्वकर्मालाई निर्माण सिप, प्रविधि, औजार तथा मेसिनरीका देवता मानिन्छ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमाको सतहमा भर्खरै बनेको 222 मिटर चौडाको विशाल खाल्डो पत्ता लगाएको छ। म्याकगेचिन नाम दिएको यो कचौरा आकारको गोलो खाल्डो सन् 2024 को वसन्तमा कुनै धुमकेतु वा क्षुद्र ग्रह चन्द्रमासँग ठोकिएर बनेको हो। अनुसन्धानकर्ता रोबर्ट वाग्नरले नासाको लुनार रिकोग्निसन्स अर्बिटले खिचेको तस्विर अध्ययन गर्ने क्रममा यो खाल्डो पत्ता लगाउनु भएको हो। साइन्स एडभान्सेस जर्नलका अनुसार सौर्यमण्डलमा अहिलेसम्म पहिचान गरेको यो सबैभन्दा ठुलो खाल्डो हो, ठुलो नयाँ खाल्डो हो। चन्द्रमामा यति ठुलो प्रभाव झण्डै एक शताब्दीमा एक पटक मात्र हुने वैज्ञानिकहरूको अनुमान छ। पृथ्वीमा जस्तो बाक्लो वायुमण्डल नहुने भएकाले अन्तरिक्षका पिण्डहरू उच्च गतिमै ठोकिएर चन्द्रमामा यस्ता खाल्डा बन्छन्। यो नयाँ खोजले चन्द्रमाको भूगर्भीय संरचना बुझ्न र अमेरिका तथा चीनले अघि सारेका भावी मानवयुक्त चन्द्र अभियानको तयारीमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
5: विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको र यसले कतै अत्याधिक पानी त कतै गम्भीर अभावको अवस्था निम्त्याएको संयुक्त राष्ट्रसंघले जनाएको छ। विश्व मौसम विज्ञान संगठन WMOले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ्दै गएको छ। समाचार संस्था AFPका अनुसार सन् 2025 विश्वका नदीहरूका लागि 3 दशक भन्दा धेरै अवधि यताकै सबैभन्दा सुक्खा वर्ष मध्ये एक रहेको छ। प्रतिवेदनले विश्वभरि नै हिमनदीहरू खुम्चिँदै गएको, भूमिगत पानीको सतह घटिरहेको र ताजा पानीको भण्डारणमा दशकौंदेखि देखिएको गिरावट निरन्तर जारी रहेको चेतावनी दिएको छ। सन् 2023 देखि 2025 सम्मको अवधिमा मात्रै हिमनदीहरूले झण्डै 1400 गिगाटन बराबरको बरफ गुमाएका छन्, जुन लगातार 4थो वर्षको उल्लेख्य गिरावट हो। WMOकी महासचिव सेलेस्टे साउलोले भूजल र हिमनदी जस्ता दीर्घकालीन पानी भण्डारण घट्नुलाई गम्भीर चिन्ताको विषय बताउनु भएको छ। एल निनोको प्रभावले यो जोखिम अझ बढ्ने उहाँको चेतावनी छ। हिमनदीमा आउने विपदको असर एउटा देशमा मात्र सीमित नरहने भन्दै उहाँले भर्खरै नेपाल र चीनमा देखिएका घटनाहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। यस्ता जोखिमको पूर्वानुमान र जल चक्र बुझ्नका लागि विश्वभर थप गुणस्तरीय तथ्याङ्क आदान प्रदान र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको प्रतिवेदन मा जोड दिएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 औं संस्करणको एसियाली खेलकुद एसियाड अन्तर्गत महिला भलिबलमा नेपाल लगातार दोस्रो हारसहित समूह चरणबाटै बाहिरिएको छ। आज भएको समूह एको खेलमा नेपाल इन्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भयो। इन्डोनेसियाले पहिलो सेट 25-12, दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जित्यो। यो सँगै समूह एबाट जापान र इन्डोनेसिया क्वार्टर फाइनलमा पुगेका छन्। यसअघि पहिलो खेलमा नेपाल आयोजक जापानसँग पनि सोझो सेटमा पराजित भएको थियो। प्रतियोगितामा 4 समूहमा 14 टोली सहभागी छन्। समूह ए र बीमा 3-3 र समूह सी र डीमा 4-4 टोली छन्। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। एसियाली खेलकुदको औपचारिक उद्घाटन पर्सि शनिबार हुने भए पनि लामो समयसम्म चल्ने केही खेलका लीग चरणको खेल भने शुरू भइसकेको छ। प्रतियोगितामा नेपालले 21 खेलमा सहभागिता जनाएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेकोसी बाढीमा बेपत्ता हुनेको संख्या 6150 जना पुग्यो। हिम पहिरो झर्नुमा जलवायु परिवर्तनको ठूलो भूमिका रहेको वैज्ञानिक निष्कर्ष सार्वजनिक। 2072 सालको भूकम्प पनि सहायक कारण हुन सक्ने।
4: अख्तियारमा 1 वर्षमा झण्डै 41,000 उजुरी। पालिका सम्बन्धी उजुरी सबैभन्दा धेरै, संघीय सरकार तर्फको धेरै उजुरी भूमि मन्त्रालयका।
5: महाधिवेशनमा सबैलाई समेट्न अन्तिम समयसम्म पहल गर्ने कांग्रेसको निर्णय। उद्घाटनका लागि आउन देउवालाई थापाको आग्रह। देउवा पक्षका 40 जना भन्दा बढी प्रभावशाली नेताहरू सानेपा बैठकमा सहभागी।
4: चन्द्रमामा नयाँ विशाल खाल्डो भेटियो। भूगर्भीय संरचना र खाल्डो निर्माण प्रक्रिया बारे थप जानकारी प्राप्त गर्न सहयोग पुग्ने।
5: र एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोली समूह चरणबाटै बाहिरियो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।

0: न विपक्ष
1: सधैं निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
1: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

शनिबारी भजन श्रृङ्खला आगामी भदौ 3 गते शनिबारदेखि सञ्चालन हुने चितवनमा समय विभिन्न अवसरमा रक्तदान अभियान विस्तार हुँदै नारेडी लिफ्ट खगेरी सिंचाई आयोजनामा मासिक विद्युत खर्च रु 42 लाखसम्म 18 दिनपछि कृष्णफिरको सडकमा दुईतर्फ यातायात सेवा सञ्चालन भोटेकोसी बाढीमा 677 मजदुर सम्पर्कविहीन 515 ट्रक तथा कन्टेनर बेपत्ता विपदका कारण सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीलाई 30 दिनको म्याद थप र 1 वर्षमा 40,500 उजुरी सबैभन्दा धेरै स्थानीय तह विरुद्ध अख्तियारले दायर गरेको 51% मुद्दा मात्रै सफल माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। खबर विस्तारमा माडी युवा भजन समितिको आयोजनामा 6 औं शनिवारी भजन श्रृङ्खला आगामी भदौ 3 गते शनिबार सञ्चालन हुने भएको छ। सांस्कृतिक रूपान्तरण अभियान अन्तर्गत आयोजना गरिने सो भजन श्रृङ्खला शनिबार साँझ 7 बजेदेखि माडी 8 खरकट्टा स्थित जनजीवन माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने अभियन्ता सन्तोष अधिकारीले जनाउनुभयो। भजन संस्कृति र पुस्तान्तरणलाई जोड्दै साप्ताहिक रूपमा हरेक शनिबार साँझ सञ्चालन हुँदै आएको अभियानमा सम्पूर्ण श्रद्धालु तथा संस्कृति प्रेमीलाई उपस्थितिका लागि आग्रह गरिएको छ। चितवनमा पछिल्लो समय रक्तदान अभियान विस्तार हुँदै गएसँगै विभिन्न अवसरमा रक्तदान कार्यक्रम आयोजना हुन थालेको छ। करिब 1 दशक अघि मृत्यु संस्कारमा समेत रक्तदान गर्ने अभ्यास शुरू भएको चितवनमा अहिले स्मृति दिवसमा पनि रक्तदानलाई प्राथमिकता दिन थालिएको छ। करिब 2 दशकदेखि रक्तदान अभियानमा सक्रिय ब्लड डोनर सोसाइटी ब्लड डोनर्स अर्गनाइजेसन नेपालका कार्यक्रम संयोजक हरिप्रसाद न्यौपानेका स्वर्गीय बुबा खिमानन्द न्यौपानेको तेस्रो स्मृति दिवसको अवसरमा यही शनिबार बिहान 7 बजेदेखि भरतपुरको 24 कोटीमा वृहत रक्तदान सञ्चालन हुँदैछ। न्यौपानी परिवार र ब्लड डोनर्स ओल्ड ब्लड डोनर्स अर्गनाइजेसन नेपालको आयोजनामा हुने कार्यक्रममा विभिन्न संघ संस्थाको सहकारी र चितवन मेडिकल कलेज ब्लड बैंकको प्राविधिक सहयोग रहनेछ। सोही अवसरमा रक्तदान अभियानमा सक्रिय अभियन्तालाई राष्ट्रिय रक्तदान उत्प्रेरणा पुरस्कार समेत प्रदान गरिने हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले 51,000 रुपियाँ सहयोग गरेको छ। समाजले आफ्नो संस्थागत तर्फबाट 51,000 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो। यसैबीच बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी नगरपालिका एक बरुवा बजार स्थित सोमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले 13,030 रुपियाँ समेत सहयोग गरेका छन् भने विपदको समयमा हातमालो गर्दै सहयोग गर्ने उद्देश्यले माडी नगरपालिका 5 रमाइलो डाँडा स्थित जन्मभूमि उपभोक्ता सहकारी संस्था लिमिटेडले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा 35,000 रुपियाँ सहयोग गरेको छ। सहकारीका कर्मचारी सञ्चालक समिति तथा शेर सदस्यहरूको संयुक्त योगदानबाट संकलित रकम राहत कोषमा जम्मा गरिएको हो। 18 दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा बिहानदेखि पुनः सञ्चालनमा आएको छ। यही भदौ 14 गते कृष्णफिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो। सडक भाँसेपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभीरको सडकमा नयाँ ट्र्याक खोलेर बिहानबाट दुईतर्फी सडक सञ्चालन गरिएको हो। त्रिशुलीले सडकको तल्लो भाग बगाएपछि पुरै सडक भाँसिएको थियो। लिफ्ट खगेरी सिंचाई आयोजनाले बर्खायाममा पश्चिम चितवनका किसानलाई 24 घण्टा नारेडी नदीबाट पानी तानेर सिंचाई सुविधा उपलब्ध गराउँदै आएको छ। आयोजनाका पम्प 24 घण्टा सञ्चालन गर्दा मासिक रु 42 लाखसम्म विद्युत खर्च हुने गरेको हो। बर्खायाममा पश्चिमी चितवनका 4,700 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा उपलब्ध गराउन नारेडी नदीबाट 2 पम्प मार्फत निरन्तर पानी तान्ने गरिएको आयोजनाले जनाएको छ। होटेल देशमा परेको विपदका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 11 लाख रुपियाँ सहयोग गरेको छ। होटेल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बिहिबार चितवनका प्रमुख जिल्लाधिकारी गणेश आर्याललाई 11 लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो। मन्त्रालयले नयाँ नियमावली अनुसार शैक्षिक परामर्श सेवा तथा भाषा परीक्षण सञ्चालनका लागि संस्था दर्ता र अनुमति लिन अनलाइन आवेदन माग गरेको छ। प्रदेश वा स्थानीय तहबाट अनुमति पाएका संस्थाले असोज 25 भित्र र अन्य संस्थाले सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र आवेदन दिनुपर्नेछ। नयाँ निवेदकलाई 5,000 रुपियाँ दस्तुर तोकिएको छ। बाढी पीडित राहत कार्यक्रम अन्तर्गत चितवन रोटरी क्लबले नुवाकोटको विदुर नगरपालिका 8 र 9 स्थित
सुन्नाखेती लिप्रखाने पानी तथा सिंचाई आयोजना योजनामा 20,000 क्षमताको सोलर प्रणाली जडान गरी सञ्चालनमा ल्याएको छ। विद्युत अभावको कारण आंशिक रूपमा मात्रै सञ्चालन हुँदै आएको पम्पिङ प्रणालीमा सोलर प्रणाली जडान भएपछि खानेपानी तथा सिंचाई सेवा नियमित सञ्चालनमा आएको हो। प्रतिवेदन एकीकृत गर्ने जिम्मा पाएको एमाले उपाध्यक्ष तथा पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा बादलले सहमति जुटाउन नसकेपछि कार्यदल बैठककै नराखी समय गुजार्ने प्रयास गर्नुभएको छ। कार्यदलले समयमा काम नगर्दा यसअघि तय भइसकेको एमाले केन्द्रीय समिति बैठक समेत प्रभावित हुने देखिएको छ। एमाले यही असोज 5-7 गतेसम्म बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइसकेको छ। यसअघि कार्यदलले प्रतिवेदन टुङ्गाएर सचिवालय हुँदै केन्द्रीय समितिमा उक्त प्रतिवेदन छलफल गर्ने तयारी गरेको छ। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनलाई लक्षित गर्दै सबै पक्षलाई समेटेर अघि बढ्न आफू हदेसम्म लचक हुन तयार रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य समितिको बैठकमा बिहिबार बोल्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेदलाई थाती राखेर बृहत्तर हितका लागि लचकता अप्नाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र सम्पूर्ण नेताहरूलाई आग्रह गर्नुभयो। विद्यार्थी रूपको अनुसन्धान आयोगमा केन्द्र सरकारका 10 मन्त्रालयसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै परेको छ। आर्थिक वर्ष 2082-83 आयोगमा परेका उजुरीमध्ये सबैभन्दा धेरै भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित 3,036 उजुरी परेको आयोगले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। अनुसन्धान आयोगले आर्थिक वर्ष 2082-83 आफ्नो 36 वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ। बिहिबार राष्ट्रपति समक्ष प्रतिवेदन पेश गरेपछि आयोगका प्रवक्ताले संचारकर्मीसँग अन्तर्क्रिया गर्दै प्रतिवेदनका मुख्य बुधाहरू सार्वजनिक गर्नुभएको छ। 469 पृष्ठ लामो सो प्रतिवेदन 6 परिच्छेदमा समेटिएको छ। प्रतिवेदनमा आयोगको परिचय, भ्रष्टाचारको प्रगति विश्लेषण, प्रवृत्ति विश्लेषण, आयोगले प्रदान गरेका सुझाव र आगामी कार्यदिशा समावेश गरिएको आयोगले जनाएको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुन अनन्तले संविधानका मूल आधारमै प्रहार गर्ने गरी संशोधनको प्रयास गरिए मुलुक फेरि द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिएको छ। नेशनल लेजिस्लेटिभ एकाडेमीद्वारा बिहिबार राजधानीमा आयोजित संविधान कार्यान्वयनको 2 दशक अवसर र चुनौती विषय कार्यक्रममा पुनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता जस्ता संविधानका आधारभूत पिलर कमजोर पार्ने गरी संशोधन गर्न खोजिए मुलुक फेरि द्वन्द्वमा फस्ने चेतावनी दिनुभयो। प्राकृतिक विपत्तिका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीका लागि सरकारले थप 30 दिनको समय दिएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखानाले रसुवाको भुटेको सिवाडीका कारण विपद संकटग्रस्त क्षेत्रमा कार्यरत कर्मचारी तथा उद्धार राहत र व्यवस्थापनका लागि काजमा खटिएका राष्ट्रसेवक कर्मचारीलाई लक्षित गरी म्याद थप गरेको हो। भदौ 10 गते रसुवाको भुटेकोशी नदीमा आएको बाढीका कारण 677 मसुर सम्पर्कविहीन भएको र 515 ट्रक तथा कन्टेनर हराएको तथ्याङ्क सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागका महानिर्देशक संघीय महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बसेको बैठकमा उक्त तथ्याङ्क प्रस्तुत गरेको हो। अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा 51% मुद्दामा कसुर कायम भएको छ। आर्थिक वर्ष 2082-83 दायर भएको 175 मध्ये 156 मुद्दा विश्लेषण अदालतले फैसला गरेको छ। फैसला भएको मध्ये 81 मुद्दामा कसुर कायम भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। देशभरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडीमा शनिबार भजन श्रृङ्खला आगामी भदौ 3 गते शनिबार सञ्चालन हुने। चितवनमा पछिल्लो समय विभिन्न अवसरमा रक्तदान अभियान विस्तार हुँदै। आरडी लिफ्ट खगेरी सिंचाई आयोजनामा मासिक विद्युत खर्च रु 42 लाखसम्म। 18 दिनपछि कृष्णभीरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन। भुटेकोशी बाढीमा 677 मजदुर सम्पर्कविहीन, 500 कन्टेनर बेपत्ता। विपत्ता कारण सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीलाई 30 दिनको म्याद थप। र 1 वर्षमा 40,500 उजुरी, सबैभन्दा धेरै स्थानीय तह विरुद्ध अख्तियारले दायर गरेको 51% मुद्दा मात्रै।
हवस् त सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु नमस्कार।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 7 o'clock. अहिले 7 बजेको छ
4: हो अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस् सुरुमा प्रमुख समाचार भोटेकोसी बाढी प्रभावित महिला बाल बालिका र वृद्ध वृद्धाको सुरक्षामा विशेष ध्यान दिन प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण जग्गा हदबन्दी सम्बन्धी समस्या चाँडो समाधान गर्न सरकारलाई सभामुख डोल प्रसाद अरियालको सुझाव महाधिवेशन प्रक्रियामा सहभागी भएर एकताको सन्देश दिन काङ्ग्रेस नेताहरूलाई पार्टी सभापति गगन कुमार थापाको आग्रह र विश्वमा पानी पर्ने क्रम अनियमित बन्दै गएको विश्व मौसम संगठनको प्रतिवेदन
5: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ
6: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे
5: भोल्टे भोइस ओभर एलटी अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त
6: एचडी भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज
5: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ
6: र अझ रमाइलो कुरा
5: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट
6: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ
5: सेवा सुचारु गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस् 4G बोल्टे
7: नेपाल टेलिकम राष्ट्रको संचार
4: समाचार अब विस्तारमा प्रतिनिधि सभा बैठकले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पेश गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत भएको हो प्रस्तावमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले समुद्रसँग नेपालको सिमाना नजोडिए पनि समुद्रको स्वास्थ्यसँग नेपालको हिमालको भविष्य जोडिएकाले सम्झौतामा हस्ताक्षर गरेको बताउनुभयो मन्त्री गौतमले जलवायु परिवर्तन र समुद्रसँग जोडिएको जैविक विविधता विश्वको साझा सरोकारको विषय भएकाले यसका असर कम गर्न समेत विश्वको साझा पहल आवश्यक रहेको बताउनुभयो छलफलमा सांसदहरूले सन्धि कार्यान्वयनका लागि नेपालले वहन गर्नुपर्ने आर्थिक दायित्व र सामुद्रिक आनुवंशिक स्रोतबाट प्राप्त हुने लाभांश बाँडफाँडमा नेपालको हिस्सा कसरी सुनिश्चित हुन्छ भन्ने विषयमा ध्यान पुर्याउनु पर्ने बताउनुभयो सांसदहरूले सन्धिको कार्यान्वयनले राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका सामुद्रिक सम्पदाबाट देशको आर्थिक विकासमा योगदान पुग्नका साथै नेपाल जस्ता भूपरिवेष्ठित राष्ट्रहरूको सामुद्रिक मार्गमा पहुँच बढाउनु पर्ने बताउनुभयो यस्तै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले राष्ट्रिय सेवादल विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभयो समितिको प्रतिवेदन पेश गर्दै सभापति ढकालले विद्यालय तहका विद्यार्थीमा देशप्रेम जनसेवा र राष्ट्रिय एकताको भावना जगाई नैतिक तथा अनुस

यस्तै बाढी जोखिममा रहेका परिवारको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण, गर्भवती महिला, बालबालिका र वृद्धवृद्धाको सुरक्षामा विशेष ध्यान दिन, घरबार विहीनहरूका लागि सुरक्षित अस्थायी आवासको व्यवस्था र दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनर्स्थापनाको व्यवस्था गर्न सांसदहरूले सरकारसँग माग गर्नुभयो। बैठकमा सांसदहरूले दैनिक उपभोग्य वस्तुमा बढेको कालोबजारी नियन्त्रण, ग्यासको सहज आपूर्ति, स्वास्थ्य बीमाको क्षेत्र विस्तार, बाँदर आतंक नियन्त्रण, सड़क दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्नुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही असोज 5 गते दिनको 1 बजे बस्नेछ। परराष्ट्र मन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेका गम्भीर जोखिमको सामना गर्न मुलुकको संस्थागत संरचना र कूटनीतिक भूमिकालाई नयाँ ढंगले सोच्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा परराष्ट्र मन्त्री खनालले हालै भटेकोशी नदीमा आएको बाढीलाई जलवायुजन्य विपद र हिमालयन सुनामीको संज्ञा दिनुभयो। भटेकोशी बाढीपछि नेपालको दीर्घकालीन समृद्धि र विकासका पूर्वाधारमा गम्भीर प्रश्न उठाएको बताउँदै उहाँले नेपालका नदी करिडोर, बस्ती विकास, उत्तर दक्षिण मार्ग र जलविद्युत परियोजना जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्नुभयो। सभामुख डोल प्रसाद अर्यालले जग्गा हदबन्दी सम्बन्धी समस्या चाँडो समाधान गर्न सरकारलाई सुझाव दिनुभएको छ। 9 नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी 2083 आज काठमाडौँमा उद्घाटन गर्दै उहाँले हदबन्दी सम्बन्धी कानुनी जटिलता समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। सभामुख अर्यालले घर जग्गाको क्षेत्रमा 50 वर्षसम्म पुनः संशोधन गर्न नपर्ने गरी डिगो, नागरिक मैत्री तथा भूगोल सुहाउँदो कानून निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो। सभामुख अर्यालले वैदेशिक रोजगारीमा जाने बाध्यता अन्त्य गरी देशमै मर्यादित रोजगारी सृजना गर्न व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले सबै तह र वर्गका व्यक्तिलाई समेटेर पार्टीलाई एकताबद्ध बनाएर राख्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्य समिति बैठकमा सभापति थापाले पार्टीभित्रका सबै असहमति र असन्तुष्टि सम्बोधन भएको उल्लेख गर्दै पार्टी कार्यकर्ता तथा नेताहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभयो। उहाँले पार्टीभित्र कसले जित्यो वा कसले आफ्नो अडान छाड्यो भन्ने रूपमा नभई सबैले केही न केही लचकता अपनाएर पार्टीको हितमा सहमति गरेको रूपमा लिन आग्रह गर्नुभयो। विशेष महाधिवेशनपछि पनि पार्टीभित्र र नेताहरूबीच छलफल जारी रहेको तथा त्यसै क्रममा विभिन्न प्रस्ताव र सुझावका आधारमा सहमतिको वातावरण बनेको सभापति थापाले बताउनुभयो। सभापति थापाले पार्टीका पूर्व सभापति तथा वरिष्ठ नेताहरूलाई समेत महाधिवेशन प्रक्रियामा सहभागी भएर एकताको सन्देश दिन आग्रह गर्नुभयो। नेपाली काङ्ग्रेसभित्र लामो समयदेखि देखिएका मतभेद र महाधिवेशन सम्बन्धी विवाद समाधान गर्न विभिन्न चरणमा निरन्तर संवाद हुँदै आएको थियो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले राष्ट्रपति पौडेल समक्ष आयोगको प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। आयोगले आजै पत्रकार सम्मेलन गरी कुल उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहका 49.03%, संघीय सरकारका 37.98% र प्रदेश सरकारका 12.99% रहेको जानकारी दिएको छ। संघीय मन्त्रालयतर्फ सबैभन्दा बढी भूमि सुधार, सहकारी तथा सामान्य प्रशासन मन्त्रालय र त्यसपछि शिक्षा तथा खेलकुद, गृह, पूर्वाधार विकास र अर्थ मन्त्रालयसँग सम्बन्धित उजुरी परेका छन्। आर्थिक वर्ष 2082-83 दर्ता भएका 33,519 र अघिल्लो आर्थिक वर्षबाट सरेर आएका 7,323 गरी कुल 40,842 उजुरी कायम भएका मध्ये स्क्रिनिङ तथा प्रारम्भिक छानबिनबाट 32,823 अर्थात् 80.37% उजुरी फर्स्युट गरिएको आयोगले जनाएको छ। यस्तै 8,019 उजुरी आगामी आर्थिक वर्षका लागि जिम्मेवारी सरेको आयोगले जनाएको छ।
सरकारले विद्यालय तहको पाठ्यक्रम परिमार्जनको प्रक्रिया अघि

0: बढाएको छ। पाठ्यक्रमलाई समयानुकूल बनाउन यतिखेर थालिएको संशोधन प्रक्रियाले नयाँ शैक्षिक सत्रमा विद्यार्थीले समयमै पाठ्य पुस्तक पाउन सक्छन् कि सक्दैनन्। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
1: विद्यालय तहको पाठ्यक्रमलाई व्यवहारिक, सिपमूलक र समय सापेक्ष बनाउन राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले देशैभरबाट सुझाव संकलन सुरु गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलले हालसम्म 28 जिल्लाबाट सरकारवालाको सुझाव लिएको छ। कार्यदलका 7 टोलीले पहिलो चरणमा तोकिएका विभिन्न जिल्लामा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, शिक्षा विज्ञ, नीति निर्माता, स्थानीय तह तथा अन्य सरकारवालासँग प्रत्यक्ष अन्तर्क्रिया गरेर सुझाव लिएको जनाएको छ। त्यसपछि कार्यदलले 17 जिल्लामा विभिन्न संयन्त्र मार्फत सुझाव लिनेछ। अहिलेसम्म 30,000 भन्दा बढी सुझाव आएको कार्यदलले जनाएको छ। विद्यालय तहको पाठ्यक्रम संशोधन तथा परिमार्जन गर्ने मुख्य जिम्मेवारी पाएको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुले भन्नुहुन्छ।
2: पाठ्यक्रम कार्यान्वयनको अवस्था, त्यहाँका समस्या, विज्ञहरूबाट प्राप्त राय सुझाव, यो सबैलाई हामीले मिलाएर यथाशक्य छिटो राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्ने र सोही अनुसार क्रमशः विद्यालय तहको पाठ्यक्रम र पाठ्य पुस्तकलाई समसामयिक परिमार्जनको क्रममा लैजान्छ।
1: सरकारले पाठ्यक्रम परिमार्जनका लागि काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको संयोजकत्वमा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदल गठन गरेको थियो। कार्यदल अन्तर्गत 12 विषयगत समूहले पनि प्रदेश तथा जिल्ला स्तरमा पुगेर सुझाव संकलन गरिरहेका छन्। सरकारका प्रतिनिधिहरू देशैभर पाठ्यक्रम परिमार्जनका लागि सुझाव लिन आइरहँदा कतिपय अभिभावक तथा विद्यार्थीलाई यसै वर्षदेखि नयाँ पाठ्यक्रम पढ्न पाइन्छ कि भन्ने पनि लागेको छ। तर कार्यदलका संयोजक प्राध्यापक डाक्टर लुइटेल नयाँ पाठ्यक्रम पूर्ण रूपमा लागू गर्न 3 लाग्ने बताउनुहुन्छ।
3: पाठ्यक्रम एकैचोटि वाटै लागू हुँदैन, त्यसका सर्टेन प्रक्रियाहरू छन्, त्यसमा परीक्षण गर्नुपर्ने हुन्छ, अनि त्यसमा केही सुधारहरू गर्नुपर्ने कुराहरू हुन सक्छ। त्यसो गर्दा चाहिँ कम्प्लिट स्कुल सिस्टममा पाठ्यक्रम चेन्ज हुन कमसे कम पनि 3-4 लाग्छ।
1: विद्यालय तहको पाठ्य पुस्तक छपाई र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र पनि सरकारले उपलब्ध गराउने पाठ्य पुस्तक छपाईका लागि पुरिरहेको छ। करिब 2 नयाँ पाठ्य पुस्तक छपाईका लागि तयारी अवस्थामा रहेको जनक शिक्षा पनि नयाँ पाठ्य पुस्तक यो शैक्षिक सत्रमा सम्भव नहुने बताउँछ। केन्द्रका प्रबन्ध संचालक यजुनाथ पौडेल,
4: तयारी गर्ने समय लाग्छ, विषयहरू धेरै छन्, सरकारले दिएको प्रिन्ट रेडी कपी आइसकेपछि मुद्रण गर्ने भएको हुनाले जे डिसिजन गर्ने यो चाँडो भइदियोस् भन्ने किसिमको हाम्रो माग। पाठ्य पुस्तक गत विगत 2 हामी राम्रोसँग टाइममै हामीले पुर्याएको अवस्था हो। कुनै अब 1-2 आए पनि हामीले शैक्षिक सत्र सुरु हुँदाखेरि पाठ्य पुस्तक पुर्याउन सक्छौँ। अब नयाँको लागि कुर्ने हो भने त्यो सम्भावना देखिन्न।
1: सुझाव संकलनका क्रममा अधिकांशले पाठ्य पुस्तकको पाठ्यभार कम गरी रोजगारी मुखी र प्रविधिमा आधारित शिक्षालाई जोड दिन सुझाव दिएका छन्। यो माघ महिनासम्म त सुझाव संकलनकै कार्यादेश कार्यदलले पाएकाले पनि यो वर्ष नयाँ पाठ्य पुस्तक पढ्न मुस्किल हुने देखिन्छ। पाठ्यक्रम परिमार्जन प्रारूप तयार भएपछि पनि पाठ्य पुस्तक लेखन, स्वीकृति, छपाई र वितरणको समय आवश्यक हुन्छ। मुलुकमा युवाहरूको नेतृत्वमा नयाँ सरकार बनेपछि विद्यालय तहका विद्यार्थीले समेत शिक्षामा नयाँ अवसर पाइन्छ कि भनेर आशा गरिरहेका छन्। तर पाठ्यक्रम कागजमा लेखिने नयाँ विषयवस्तुको परिवर्तन मात्रै नभई विद्यार्थीको सिकाइ र भविष्यसँग जोडिएको विषय पनि हो। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
0: राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले जलवायु न्याय र जलवायु क्षतिपूर्तिको मुद्दालाई अन्तर्राष्ट्रिय तहमा प्रभावकारी रूपमा उठाउनु पर्ने बताउनु भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले हिमताल विस्फोटका कारण हुन सक्ने प्राकृतिक विपदको जोखिम न्यूनीकरण तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, पूर्व तयारी तथा पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। बैठकमा विज्ञ नितेश खड्काले हिमाली क्षेत्रमा विश्वव्यापी औसतको तुलनामा करिब 2 बढिरहेको तापक्रम वृद्धिले हिमालको हिउँ पग्लने क्रम बढ्दै गएको र प्राकृतिक विपदको जोखिम समेत बढेको जानकारी दिनुभयो। चिलिमी जलविद्युत केन्द्रमा फँसेका 5 कर्मचारीको शव सम्बन्धित परिवारलाई आज हस्तान्तरण गरिएको छ। विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब 150 भित्र रहेको कन्ट्रोल रुम क्षेत्रमा हिजो अपराह 5 को शव फेला परेको थियो। केन्द्रका प्रबन्ध निर्देशक बाबु राजा महर्जनका अनुसार केन्द्रभित्र फेला परेका सब नेपाली सेनाको हेलिकप्टर मार्फत नुवाकोट लगेर हस्तान्तरण गरिएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सुरक्षण मुद्रणका क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउँदै बाह्य बजार विस्तारमा जोड दिनुभएको छ। सूचना तथा संचार मन्त्रालयमा आज आयोजित सुरक्षण मुद्रण सम्बन्धी विज्ञहरूको अनुभव आदान प्रदान कार्यक्रममा उहाँले नेपालमा आवश्यक सुरक्षण युक्त कागजात तथा सामग्री स्वदेशमै उत्पादन गर्ने गरी सुरक्षण मुद्रण केन्द्रलाई सक्षम र व्यावसायिक बनाइनुपर्ने बताउनुभयो। मुद्रण केन्द्रलाई सरकारी आवश्यकताका सुरक्षणयुक्त सामग्री उत्पादन गर्ने निकायका रूपमा मात्र सीमित नराखी व्यावसायिक रूपमा सञ्चालन गर्ने तथा सेवा र उत्पादनलाई बाह्य बजारसम्म विस्तार गर्ने सम्भावनाबारे कार्यक्रममा छलफल भएको थियो। पृथ्वी राजमार्गको कृष्णभीरमा आजदेखि सडक दुईतर्फी सञ्चालनमा आएको छ। त्रिशुली बाढीबाट सडकको तल्लो भाग बगाएपछि पूर्ण रूपमा अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभीर नजिकै रहेको ढिस्कुलाई काटेर नयाँ ट्र्याक खोलेपछि आजदेखि दुईतर्फी यातायात सञ्चालन भएको हो। नदी कटानबाट करिब 100 मिटर सडक क्षतिग्रस्त भई लामो समयदेखि कृष्णभीरको सडक अवरुद्ध हुँदा ठूला सवारी साधन राजमार्ग जान आउन पाएका थिएनन्। भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित अरुण डाँडा पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण तथा संरक्षणका कामलाई प्राथमिकता दिएसँगै अरुण डाँडामा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
5: भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित अरुण डाँडा पछिल्लो समय स्थापित पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ। गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा यहाँ बुद्ध शिव एलम्बरको मूर्ति र विश्राम स्थल लगायतका आवश्यक संरचना निर्माण गरिएको छ। समुद्री सतहबाट करिब 3000 मिटर उचाइमा रहेको यस क्षेत्रबाट विभिन्न हिम श्रृङ्खला समथर फाँट तथा आसपासका प्राकृतिक मनोरम दृश्यहरूको अवलोकन गर्न सकिन्छ। पर्यटकलाई लक्षित गरी आवश्यक संरचना निर्माण गर्नुका साथै वृक्षारोपण गरिएपछि यस क्षेत्रको सुन्दरता बढेको छ। मध्य पहाडी लोकमार्ग तथा भोजपुर सदरमुकमबाट नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले शहरी जीवनशैलीको व्यस्तताबाट थकित मानिसहरू प्रकृतिको आनन्द लिन अरुण डाँडा पुग्ने गरेको स्थानीयको भनाइ छ।
6: अरुण डाँडाको लागि त दैनिक मान्छे आइराखेकै हुन्छ, कोही गाडी लिएरै आएको हुन्छ, कोही बाइकमा आएको आएकै गर्छ। शिवाको मूर्ति, बुद्धको मूर्ति, राईहरूको राजाको मूर्तिहरू राखेको कारणले गर्दा उहाँहरू एकदम दैनिक आइराखेकै हुन्छ घुम्नको लागि।
5: धार्मिक तथा पर्यटकीय महत्व बोकेको अरुण डाँडाको संरक्षण विकासलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनु भयो। अरुण डाँडाको थप प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना गाउँपालिकाले बनाएको छ। विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरेर नै विकास निर्माणका काम अघि बढाइएको उहाँको भनाइ छ।
7: पौवादुङमा गाउँपालिकाको विभिन्न ओडाहरूमा अवस्थित धार्मिक एवं ऐतिहासिक विभिन्न किंवदन्ती बोकेका थलोहरू छन्। विकास गर्नको निमित्त हामीले केही वर्ष अगाडिदेखि नै यसको गुरु योजना बनाएर अगाडि बढिरहेका छौँ। विशेष गरेर यसलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्दै आमदानीको स्रोतको रूपमा पनि विकास गर्ने लक्ष्य रहेको छ।
5: प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र सडक पहुँचका कारण आगामी दिनमा यस क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
0: समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अबकै अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसंघले विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको र कतै अत्याधिक पानी त कतै गम्भीर अभावको अवस्था देखिन थालेको जनाएको छ। विश्व मौसम विज्ञान संगठन WMO बिहिबार सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा जोखिम अझ बढ्न सक्ने चेतावनी दिएको छ। WMO अनुसार 2025 सनसम्ममा विश्वका नदीहरूका लागि 3 दशकभन्दा बढी अवधि मध्येकै सबैभन्दा सुक्खा वर्षमध्ये एक रह्यो। गत वर्ष विश्वका सबै क्षेत्रमा हिमनदी खुम्चिएका छन् भने धेरै स्थानमा भूमिगत पानीको सतह पनि घटिरहेको छ। पृथ्वीको ताजा पानीको भण्डारणमा दशकौंदेखि देखिएको गिरावट समेत निरन्तर रहेको प्रतिवेदनले जनाएको छ। WMO महासचिव सेलेस्टे साउलोले हिमनदी जस्ता दीर्घकालीन पानी भण्डार घट्दै जानु विशेष चिन्ताको विषय भएको बताउनु भएको छ। अस्ट्रेलिया सरकारले देशमा आप्रवासन नियन्त्रण गर्न तयार गरिएको आप्रवासन नियन्त्रण तथा परिवर्तन नीति अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीको परिवारका सदस्यका लागि भिसा प्रतिबन्ध जारी गर्ने जनाएको छ। नयाँ नीति अनुसार अस्ट्रेलियामा अध्ययन गर्न गएका र भिसा अवधि बाँकी भएका अन्तर्राष्ट्रिय विद्यार्थीले अब स्वचालित रूपमा पहिलेको जसरी आफ्नो परिवार लान पाउने छैनन्। अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले बिहिबार राष्ट्रिय प्रेस क्लबलाई सम्बोधन गर्दै यसअघि नै आफ्नो परिवार आफ्नो भिसामा संलग्न गरिसकेका साथै पेसिफिक र आसियान राष्ट्रका अन्तर्राष्ट्रिय विद्यार्थी र पीएचडी विद्यार्थीलाई परिवर्तित नियमबाट छुट दिइने बताउनुभयो। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: सरकारले चालू आर्थिक वर्ष 2083-84 पहिलो दुई महिनामा करिब 2 खर्ब रुपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च 1,99,83 करोड रुपियाँ रहेको छ। यो खर्च रकम सरकारको वार्षिक लक्ष्यको 9.41% हुन आउँछ। सरकारले हालसम्म चालू खर्चतर्फ 9.6%, पुँजीगत खर्चतर्फ 1.78% र वित्तीय व्यवस्थापनतर्फ 16.59% बजेट खर्च गरेको छ। यस्तै गएको दुई महिनाको अवधिमा सरकारले वार्षिक लक्ष्यको 11.58% अर्थात् 1,90,10 करोड रुपियाँ राजस्व संकलन गरेको छ। आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारको आमदानी खर्चको तुलनामा करिब 9,72 करोड रुपियाँले कम रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। सहकारी रजिस्ट्रारको कार्यालयले सहकारी संस्थाले शेयर सदस्यमा प्रवाह गर्ने ऋणको अधिकतम ब्याज दर 13% सीमित गर्न निर्देशन दिएको छ। यसअघि 16% तोकिएको अधिकतम ब्याज दर सीमा असोज 1 गतेदेखि लागू हुने गरी 13% सीमित गरिएको सहकारी रजिस्ट्रारको कार्यालयले जनाएको छ। सहकारी संस्थाले आफ्नो कारोबारको अवस्था, आवश्यकता र औचित्यको विश्लेषण गरी 13% भन्दा कम ब्याज दर भने निर्धारण गर्न सक्नेछ। तर बचतमा दिने र ऋणमा लिने ब्याज दर बीचको अन्तर भने 6% भन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ। सहकारी संस्थाले सदस्यलाई प्रदान गरेको ऋणमा लागेको ब्याजलाई मूल ऋणमा पुँजीकृत गरी त्यसमा पुनः ब्याज लगाउन नपाउने कानुनी व्यवस्थाको पूर्ण पालना गर्न तथा हर्जना रकम लिने निर्णय गरेको अवस्थामा असुल हुन बाँकी ब्याज रकमको 5% भन्दा बढी नहुने गरी हर्जना तोक्न समेत रजिस्ट्रारको कार्यालयले निर्देशन दिएको छ। नेपाल एलपी ग्यास उद्योग संघले पुरानै मूल्यमा खाना पकाउने ग्यासको बिक्री वितरण गर्न उद्योगीहरूलाई आग्रह गरेको छ। संघले बिहिबार एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले तोकेको प्रति सिलिन्डर 2,060 रुपियाँमा खाना पकाउने ग्यास बिक्री वितरण गर्न आग्रह गरेको हो। यसअघि उद्योगीहरूले भोटेकोशी बाढीले पृथ्वी राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट काठमाडौँ ल्याएर ढुवानी बापत प्रति सिलिन्डर 105.38 रुपियाँ थप मूल्य लिएर ग्यासको बिक्री वितरण गर्दै आएका थिए।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
10: जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालको पदक सम्भावना समाप्त भएको छ। बिहिबार दोस्रो हार भुगेपछि महिला भलिबल टोलीको यात्रा समूह चरणमा नै सीमित बनेको हो। आइची स्थित पार्क एरिना कुमाकीमा भएको समूह एकुत आफ्नो अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भयो। समूह चरणको पहिलो खेलमा नेपाली टोली एसियाली पावर हाउस जापानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। नेपालले अब वरियताका लागि खेल्नेछ। नेपालले खेल्ने टोलीको टुङ्गो लाग्न भने बाँकी नै छ। आफ्नो पहिलो खेलमा नेपाललाई समान 3-0 सेटमा हराएको जापान र इन्डोनेसिया शुक्रबार खेल्नेछन्। एसियामा 22 खेलका 56 महिला र 80 पुरुष गरी 136 खेलाडीले नेपालको प्रतिनिधित्व गर्दैछन्। अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय खेलकुद परिषद राखेपको निर्देशिकाका कारण नेपालको आन्तरिक फुटबल गतिविधि समेत प्रभावित भएको भन्दै संघलाई स्वायत्त रूपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ। एन्फाका महासचिव किरण राईले बिहिबार पत्रकार सम्मेलन गर्दै फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाउँदै एन्फालाई निलम्बन गरेपछि अन्तर्राष्ट्रिय तथा घरेलु फुटबल गतिविधि प्रभावित भएको उल्लेख गर्नुभयो। फिफाले जुन 24/2026 पठाएको पत्रपछि एन्फाको आन्तरिक मामिलामा तेस्रो पक्षको हस्तक्षेप सम्बन्धी विषयमा निलम्बन गरेको जनाएको छ। त्यसपछि राखेपले असार 12 पत्र पठाउँदै एन्फाको खाता, सामाजिक सञ्जाल, वेबसाइट, सवारी साधन, सामान खरिद तथा महत्त्वपूर्ण कागजातको प्रयोग परिषदको स्वीकृतिमा मात्र गर्ने निर्देशन दिएको एन्फाको भनाइ छ। एन्फाले आफ्नो विधानको धारा 37(4) अनुसार अध्यक्ष, उपाध्यक्ष तथा सदस्यको कार्यकाल 4 हुने र नयाँ कार्य समितिका पदाधिकारी निर्वाचित भएपछि मात्र अघिल्लो कार्य समितिको कार्यकाल समाप्त हुने व्यवस्था रहेको जनाएको छ। सोही आधारमा वर्तमान कार्यसमिति बहाल रहेको इन्फाको दावी छ। इन्फाले फिफा तथा एफसीसँग समन्वय गरी निलम्बन यथाशीघ्र फुफुका गर्न तथा संघलाई विधान अनुसार स्वायत्त रूपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार युवा तथा खेलकुद मन्त्रालय र राखेपसँग आग्रह गरेको छ।
0: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपात तथा कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा र कर्णाली एवं सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 19.6 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। काठमाडौँको अधिकतम 28.4 डिग्री सेल्सियस, न्यूनतम 19.3 डिग्री सेल्सियस, वर्षा फाटफुट। पोखराको अधिकतम 30 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 25.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.3 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 33 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा फाटफुट। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटे कोशी बाढी प्रभावित महिला बाल बालिका र वृद्ध वृद्धहरूको सुरक्षामा विशेष ध्यान दिन प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। जग्गा हदबन्दी सम्बन्धी समस्या चाँडो समाधान गर्न सरकारलाई सभामुख डोल प्रसाद अरियालको सुझाव। महाधिवेशन प्रक्रियामा सहभागी भएर एकताको सन्देश दिन काङ्ग्रेस नेताहरूलाई पार्टी सभापति गगन कुमार थापाको आग्रह। र विश्वमा पानी पर्ने क्रम अनियमित बन्दै गएको विश्व मौसम संगठनको प्रतिवेदन। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य विषयहरू।
1: सरकारी निर्णय अब डिजिटल, फाइल अड्काए 24 घण्टामै माथिल्लो तहमा पुग्ने, सरकारी निर्णय प्रक्रिया सरलीकरण नियमावली स्वीकृत,
2: विपद पछिको पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्मका छलफलका लागि अर्थमन्त्री डाक्टर सोनी मुवागले नयाँ दिल्लीमा भारतीय समकक्षीसँग द्विपक्षीय सम्बन्धका बारेमा छलफल,
1: संरक्षण मुद्रणमा आत्मनिर्भर बन्दै नेपाल, बाह्य बजार विस्तार गरिने सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हाको भनाई,
2: लोक सेवा आयोगको राय पछि संघीय निजामती सेवा विधेयक 55 वर्षमै एकपटक अवकाशदेखि ट्रेड युनियन अन्त्यसम्मका नयाँ प्रस्ताव,
1: 7 महिनापछि सानेपामा देउबा पक्षको प्रवेश, कङ्ग्रेस महाधिवेशनमा सबैलाई समेट्ने निर्णय, सभापति गगन थापा भन्नुहुन्छ,
3: अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रो निम्ति त्यो ठुलो सम्मानको विषय हुन्छ।
0: कार्यक्रम सुरु गरौँ अब सरकारी निर्णय।
4: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
5: आजै सम्पर्क गर्नुहोस्।
4: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184923।
6: आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
4: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
7: जिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
8: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। ग्यासको अतिरिक्त ढुवानी शुल्क हट्यो। अब सिलिन्डरको मूल्य 2060 रुपियाँ भन्दा बढी लिएमा कारवाही हुने। अख्तियारमा एक वर्षमै 40,000 भन्दा बढी उजुरी। स्थानीय तह विरुद्ध धेरै।
1: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात् 20,025 वटा 49% रहेका छन्।
0: बिग्रिएका सडकको गुनासो अब मोबाइल एपबाटै। विपदका कारण सम्पत्ति विवरण बुझाउन नसकेका कर्मचारीलाई थप 30 दिनको समय। मेलम्चीका पीडितको माग सम्बोधन गर्न सरकारलाई सांसदको आग्रह।
2: मेलम्ची बाढीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीडितहरू सरकारले पटक पटक करिब 1 दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस्।
0: भिजिट भिसाको दुरुपयोग बढेको भन्दै सरकारको ध्यानाकर्षण। प्रधानमन्त्री दैविक प्रकोप मार्फत खर्च भएको रकमको पारदर्शिताको माग। काङ्ग्रेसमा महाधिवेशनको सरगर्मी। सबै पक्षलाई समेट्ने निर्णय।
3: अरू केमा लचकता राख्नुपर्ने हो, अरू यसलाई कसरी लिएर जानुपर्ने हो भन्ने कुराको सन्दर्भ मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु, यसमा म नेताहरूलाई आग्रह गर्छु।
0: र एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित। जापान र इन्डोनेसिया एक खेल अगावै क्वार्टर फाइनलमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: एक वर्षमा अख्तियारमा परेको 40,000 भन्दा बढी उजुरीले सार्वजनिक सेवामा सुशासनको चुनौती अझै गम्भीर रहेको प्रश्न देखाउँछ। कुल उजुरीको झण्डै आधा स्थानीय तह विरुद्ध पर्नुले जनताले स्थानीय सरकारबाट पारदर्शिता र जवाफदेहिताको अपेक्षा गरेको र स्थानीय तहमा धेरै भ्रष्टाचार भएको प्रश्न हुन्छ। अब भ्रष्टाचार नियन्त्रणलाई कागजी प्रतिवेदनमा सीमित नराखी उजुरीको कारण पहिचान, दोषीमाथि कारवाही र प्रणालीगत सुधारमा ध्यान दिनु आवश्यक छ। खबर सन्तोषी रावलबाट।
5: अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष 2082-83 40,542 उजुरी परेका छन्। तीमध्ये 49.03% अर्थात् 20,025 वटा उजुरी स्थानीय तह विरुद्ध छन्। स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिका विरुद्ध सबैभन्दा धेरै 441 उजुरी परेको छ। संघीय सरकारतर्फ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्रदेशतर्फ मधेस प्रदेश विरुद्ध सबैभन्दा धेरै उजुरी परेको आयोगले जनाएको छ। आयोगले एक वर्षमा 175 वटा मुद्दा दायर गर्दै 990 प्रतिवादी विरुद्ध 5,23 करोड रुपियाँ भन्दा बढी बिगो मागवादी गरेको छ। प्राप्त उजुरी मध्ये 80.37% फर्स्योट गरिएको प्रतिवेदनमा उल्लेख गरेको छ। यस अवधिमा आयोगले सर्वोच्च अदालतमा 104 वटा पुनरावेदन र 3 वटा पुनरावलोकन निवेदन सहित दर्ता गरेको छ। आयोगले भ्रष्टाचार नियन्त्रण केवल अख्तियारको मात्र जिम्मेवारी नभई यसप्रति समाजकै दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याएको छ। उजुरी फर्चुटमा लाग्ने समय घटाउने र अनुसन्धान तथा अभियोजनको गुणस्तर सुधार गर्ने प्रयास भइरहेको आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले बताउनुभयो।
1: यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात् 20,025 वटा 49% रहेका छन् भने सङ्घसँग सम्बन्धित 15,512 वटा 33.98% र प्रदेशसँग सम्बन्धित सबैभन्दा कम अर्थात् 5,305 वटा 12.99% उजुरी दर्ता भएका छन्।
5: दायर मुद्दा मध्ये सबैभन्दा धेरै सार्वजनिक सम्पत्ति हानि नोक्सानी सम्बन्धी 56 वटा मुद्दा छन्। त्यसपछि घुस, रिसवत, गैर कानुनी लाभ वा हानि, नक्कली शैक्षिक प्रमाणपत्र र गैर कानुनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दा रहेका छन्। काठमाडौँ उपत्यकामा बिग्रिएका संघीय सडक बारे अब नागरिकले मोबाइल एपबाटै गुनासो र सुझाव दिन सक्ने भएका छन्। सडक डिभिजन काठमाडौँले सडक सुझाव एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। सफल परीक्षणपछि सञ्चालनमा ल्याएको एप मार्फत उपत्यकाका संघीय सडकमा देखिएका खाल्डाखुल्डी, सडक बिग्रिएको अवस्था तथा मर्मत सम्बन्धी गुनासो दर्ता गर्न सकिनेछ। एपमा दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था पनि नागरिकले आफै हेर्न सक्नेछन्। गुनासो सम्बोधन भएपछि त्यसको जानकारी समेत एप मार्फत प्राप्त हुने सडक डिभिजन काठमाडौँले जनाएको छ। हाल एप मार्फत काठमाडौँ उपत्यकाभित्र रहेका करिब 472 किलोमिटर संघीय सडक सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। संघीय सडकको जिम्मेवारीमा नपर्ने सडकबारे उक्त सडक कुन निकाय अन्तर्गत पर्छ भन्ने जानकारी समेत उपलब्ध गराइनेछ। नेपाली काङ्ग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी सांगठनिक व्यवस्था गर्ने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्यसमिति बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसले महाधिवेशन प्रक्रियामा जोडिएका सबै सदस्यलाई सहभागी गराउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। उहाँका अनुसार गत भदौ 28 गतेको बैठकले सदस्यता नवीकरण गरेका र अधिवेशन प्रक्रियामा सहभागी भएका सबै सदस्यलाई महाधिवेशनमा समेट्ने निर्णय गरिसकेको छ। काङ्ग्रेसले पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पनि आगामी महाधिवेशनमा सक्रिय रूपमा सहभागी गराउने व्यवस्था गरेको जनाएको छ।
6: हामी छलफल पनि गर्छौँ, एक पनि हुन्छौँ, एक भएर पनि देखाउँछौँ। यो काङ्ग्रेसको इतिहासस्था हो। यसैको हाम्रो परम्परामा योभन्दा अगाडि पछि विकसित भएको राजनीतिक घटनाक्रम, अब हामी 15 महाधिवेशनको सन्धिकट छौँ। 3 गतेदेखि हाम्रो वडा अधिवेशन प्रारम्भ हुँदैछ। यो बिचमा पार्टीका कोही पनि साथीहरू नछुटु, पार्टीमा सम्पूर्ण रूपमा एकताका साथ सहभागी हुने वातावरण बनोस् भन्ने उद्देश्यले विभिन्न चरणमा केही असन्तुष्ट नेताहरूसँग पनि हामीले कुराकानी गर्यौँ। हामीले बारम्बार के भनिआएका हौँ भने यो पार्टीमा विवाद होइन, असन्तुष्टि छ। किनकि पार्टी एउटै छ, आज पनि एउटै छ, भोलि पनि एउटै रहिरहनेछ।
5: यसैबीच नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनलाई लक्षित गर्दै सबै पक्षलाई समेटेर अघि बढ्न आफू हैदसम्म लचक हुन तयार रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेदलाई थाती राखेर बृहत्तर हितका लागि लचकता अपनाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र सम्पूर्ण नेताहरूलाई आग्रह गर्नुभयो।
3: मेरो आदरणीय नेता शेरबहादुर देउवा लगायतको नेताहरूलाई मेरो अनुरोध छ, अब यसमा पछि यो यहाँ सँगै बसेर अधिवेशन गर्नु नपर्ने वा छुट्टै अरू केही गर्नुपर्ने कुनै पनि अवस्था पनि छैन, कारण पनि छैन। त्यसै सबै सँगै जोडियौँ। त्यसका निम्ति मैले मेरो तर्फबाट गर्नुपर्ने अरू कुरा गर्नु पनि म तयार छु, किन म पार्टीको जिम्मेवारी भएपछि मैले त्यसलाई थप समेटेर लिएर जाने कुराहरूको सन्दर्भमा मैले अरू केमा लचकता राख्नुपर्ने हो, यसलाई कसरी लिएर जानुपर्ने हो भन्ने कुराको सन्दर्भमा मैले काम गर्छु, मैले काम मिलाएर लिएर जान्छु। यसमा म नेताहरूलाई आग्रह गर्छु, पछि असोज 3-4 गति अधिवेशनमा भाग नलिउँ र त्यसपछि गइसकेपछि भनेर भन्नुभएको छ। म तपाईँलाई अनुरोध गर्न चाहन्छु, तल बस्ने तल गाउँमा बसेको वडामा बसेको साथीहरूले आज कसैले मेरो कुरा सुन्नुभएको छ भने तपाईँहरूले पक्कै पनि विवेक पुर्याउनुहुन्छ, यो अधिवेशनमा भाग लिनु नपर्ने वा चाहिँ पार्टीको एकताको लागि पहल नभएको भनेर भन्नु पनि एउटा ठाउँ पनि छैन। त्यस कारणले गर्दा कोही पनि साथीहरू अलमलमा नरहनु होला।
5: यसैबीच लामो तिक्तता बीच काङ्ग्रेस संस्थापन इतरका केही नेताहरू आजको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका छन्। महाधिवेशन नजिकिँदै गर्दा पूर्व सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरू बैठकमा सहभागी भएका हुन्। बैठकमा सहभागी काङ्ग्रेस नेता डिना उपाध्यायले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्न सहमति आवश्यक रहेको बताउनुभयो।
7: अहिलेको वर्तमान पार्टी सभापति गगन कुमार थापाले हिजो हामीले उठाउँदै आएको उत्तर पक्षमा रहेर उठाउँदै आएका विषयवस्तुहरूलाई जिल्ला जिल्लामा त्यो कुराहरू अब साथीहरू लागिसक्नु भएको अवस्था छ। अझै पनि मैले पनि अनुरोध गरेँ पार्टी सभापति गगन थापाज्यूलाई, आदरणीय उहाँले पनि भन्नुभयो, आदरणीय शेरबहादुर देउवा सिंहले उद्घाटन गर्ने वातावरण बनाउँछु भन्नुभएको छ। यो कुरालाई मैले एकदमै हार्दिकताका साथ पनि लिएको छु र पार्टी सभापति शेरबहादुर देउवाले यो महाधिवेशनको उद्घाटन गर्नुहुन्छ भन्ने पनि मलाई पनि त्यो आशा विश्वास पनि जागेको छ।
5: काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साबिकै कायम हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले आजदेखि प्रति सिलिन्डर 2060 रुपियाँ भन्दा बढी नलिन ग्यास उद्योगीलाई निर्देशन दिएको छ। कृष्ण भीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास ल्याउन उद्योगीहरूले वैकल्पिक बाटो प्रयोग गर्नु परेको थियो। वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढेपछि ग्यासको मूल्यमा प्रति सिलिन्डर 105 रुपियाँ 38 पैसा थप गरिएको थियो। त्यसपछि उपत्यकामा ग्यासको अधिकतम मूल्य 2,165 रुपियाँ 38 पैसा पुगेको थियो। तर अवरुद्ध सडक खण्डमा वैकल्पिक ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा आएपछि ग्यासका बुलेटहरू पुनः नियमित रूपमा काठमाडौँ आउन थालेका छन्। अब वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था अन्त्य भएकाले अतिरिक्त ढुवानी शुल्क हटाइएको संघले बताएको छ। प्राकृतिक विपदका कारण तोकेको समयमा सम्पत्ति विवरण बुझाउन नसकेको सरकारी कर्मचारीलाई सरकारले थप 30 दिनको समय दिएको छ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण सरकारले विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका स्थानमा कार्यरत कर्मचारी तथा उद्धार राहत र व्यवस्थापनका लागि काजमा खटिएका कर्मचारीलाई यो सुविधा दिएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखानाले भदौ 30 गतेदेखि लागू हुने गरी सम्पत्ति विवरण बुझाउने म्याद थप गरेको जनाएको छ। अब सम्बन्धित कर्मचारीले असोज 28 गतेसम्म विवरण पेश गर्न सक्नेछन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले मानव बेसबिखन राहत रकमको पारदर्शिता मेलम्चीका पीडित तथा बाढी पहिरो प्रभावित बाल बालिकाको शिक्षा सहितका विषय उठाएका छन्। राष्ट्रपाकी सांसद अमृता विकले भिजिट भिसाको दुरुपयोग गर्दै दलित महिलालाई रोजगारीको प्रलोभनमा खाडी मुलुक पुर्याएर बेसबिखन हुने गरेको भन्दै संलग्नमाथि छानबिन र कारवाही गर्न माग गर्नुभयो। एमाले सांसद रिङ्गला यादवले प्रधानमन्त्री राहत कोषमा जम्मा र खर्च भएको रकम तथा वास्तविक लाभग्राहीको विवरण सार्वजनिक गर्न सरकारसँग माग गर्नुभयो। यसै गरी नेकपाका प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनाका प्रभावित र स्थानीय पेन्डर्सका माग तत्काल सम्बोधन गर्न तथा सडक निर्माणका बहुवर्षीय ठेक्का अघि बढाउन आग्रह गर्नुभयो। एमाले सांसद टुका भद्र हमालले बाढी पहिरोले क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण तत्काल गर्न र विद्यालय खोल्न नसक्ने अवस्थामा बाल बालिकाका लागि वैकल्पिक सिकाइको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले विपदपछि राहतसँगै दीर्घकालीन पुनर्निर्माण र शिक्षा नागरिकको जीवनयापन सहज बनाउने काममा सरकारको ध्यान जानुपर्ने जोड दिएका छन्।
2: मेलम्ची बाढी बाटत र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीडितहरू सरकारले पटक पटक करिब 1 दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस् र यो समस्या समाधान गरियोस् भन्ने जोरदार माग गर्दछु।
8: यो संकटको घडीमा नेपालीहरूको अभूतपूर्व एकता र मनकारी भावनाले प्रधानमन्त्री राहत कोषमा ठूलो रकम संकलन भएको छ। बाढी प्रभावित स्थानीय तहमा सरकारले ठूलो रकम निकासा गरेको हामीले सञ्चार माध्यममा सुनिरहेका छौँ। तर सरकार त्यो रकम दिए को घोषणा गर्नु ठूलो कुरा होइन। मेरो प्रश्न यो हो कि त्यो रकम वास्तविक पीडित सम्म कति पुग्यो? म सरकारसँग माग गर्न चाहन्छु, राहत कोषमा जम्मा भएको रकम, खर्च भएको रकम र लाभग्राहीको यथार्थ विवरण सार्वजनिक गरियोस्।
9: पर्यटक वा भ्रमण प्रयोजनका लागि भिजिट भिसा निकालिए पनि वास्तविक उद्देश्य घरेलु कामदार वा अन्य श्रममा गैर कानूनी रूपमा लगाउने रहेको देखिन्छ। विदेश पुगेपछि धेरै महिलाहरूको राजधानी नियन्त्रणमा लिने, परिवारसँग सम्पर्क गर्न नदिने, तलब नदिने, मानसिक तथा शारीरिक यातना दिने, श्रम शोषण गर्ने तथा कतिपय अवस्थामा बेचबिखन समेत हुने गरेको गम्भीर जानकारी प्राप्त भइरहेको छ। विशेष गरी दलित समुदायका महिलाहरू आर्थिक अभाव, अशिक्षा, सामाजिक विभेद तथा वैदेशिक रोजगारी सम्बन्धी प्राप्त जानकारीको कमीका कारण यस्ता मानव तस्करी गिरोहरूको सजिलो निशाना बन्न पुगेका छन्।
5: साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा जारी 20 एसियन गेम्स अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। क्वार्टर फाइनलको सम्भावना कायम राख्न जित्नुपर्ने खेलमा नेपाल इन्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भएको हो।
0: रसुवा बाढी पीडितका आफन्तले उद्धार गरिएकाको जानकारी कहाँ पाउने?
10: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण, जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नुभएको छ। यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ।
0: कृष्णवीरमा सडक बनेसँगै राजमार्ग खुल्यो, ओभरटेक नगर्न आग्रह, विशेष श्रृङ्खला मिलिजुली नेपाली र समसामयिक कानुन संशोधनका लागि सांसदको भूमिका, हेलो सांसद पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
11: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
13: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
12: ओहो, तिमी त घरको खाने भएछौ नि।
14: के को सरसल्लाह हो दुईजनाको?
13: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
14: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
12: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
14: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
5: सरकारले अस्थायी आवासमा बस्न नचाहने रसुवाबारी प्रभावितलाई महिनाको कम्तीमा 15,000 रुपियाँ दिने भएको छ। तपाईँले यो रकम पाउन के गर्नुपर्छ? बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
15: अस्थायी आवासमा बस्न नचाहने र आफू आफ्नै किसिमले बन्दोबस्त गर्ने हो भने चाहिँ उहाँहरूको लागि चाहिँ एउटा परिवार जुनमा चाहिँ 4 सदस्य हुनुहुन्छ भने 15,000 र प्रत्येक परिवारमा 1 थप सदस्य हुनुभयो भने चाहिँ 2,000 दरले थप हुँदै जान्छ मासिक रूपमा र बढीमा यो 6 लागि मात्र दिइन्छ। पहिला हामीले अस्थायी आवासका 50,000 रुपियाँको चाहिँ 25,000 गरेर दिन्थ्यौँ, त्यही बापतै हो यो चाहिँ अस्थायी आवासलाई नदिने, भाडा स्वरूप चाहिँ यो पैसा दिने हो। केन्द्रीय विपद व्यवस्थापन कोषबाट जिल्ला विपद व्यवस्थापन कोष हुँदै पालिकासम्म पनि पुग्ने जुन प्रोसेस थियो अहिले अब ठ्याक्कै प्रोसिड्युर चाहिँ फाइनल हुँदैछ। त्यही भएको र पहिलाको जस्तो जिल्ला हुँदै पालिका हुँदै लागुराईको खातामा जाने पनि हुनसक्छ, केन्द्रबाटले पैसा हालिदिएर अनि पालिकाबाट चाहिँ सिधै प्रभावितहरू खातामा जाने व्यवस्था नै हुन सक्छ।
5: तपाईँको परिवारमा 4 भन्दा बढी सदस्य हुनुहुन्छ भने प्रति सदस्य 2,000 रुपियाँ थप पाउनुहुनेछ। पहिरोपछि बन्द कृष्णभीरको सडक आजबाट सञ्चालनमा आएको छ, तर तपाईँले यो सडक प्रयोग गर्दा विशेष सावधानी अपनाउनु पर्छ। नागढुङ्गा मुङलिङ सडक आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी,
16: आजबाट चाहिँ हामीले सम्पूर्ण खाले सवारी साधनहरूलाई चाहिँ दुवैतर्फ यातायात सुचारु भएको छ। कृष्णभीरमा यात्रा गर्ने बेलामा चाहिँ सवारी चालक र यात्रुहरूले चाहिँ एकदमै भुल्नै नहुने भनेको चाहिँ अब यो पहिल्यैदेखिको पहिरो जोखिम क्षेत्र हो, अहिलेलाई चाहिँ तत्काल हामी यातायात सुचारु गराउनको लागि सडक निर्माण गरेका छौँ। हामीले सकेसम्मको ट्राफिक व्यवस्थापनका चिन्हहरू पनि राखेका छौँ। डाइभर्सनको रूपमा मात्रै सडक निर्माण गरेको कारणले चाहिँ ड्राइभर सकेसम्मको मात्रै छ, अन्तर्वस्तु कालो बद्री गरिसकेको छैन। त्यो कारणले चाहिँ अब ट्राफिक नियमहरू पालना गरेर ओभरटेक पनि गर्नु भएन, अब आफ्नो स्पिडको पनि कन्ट्रोल गर्नु पर्यो। ग्राभल सर्फेस हुँदाखेरि चाहिँ अब अन्तर्वस्तु पनि चलाउन चाहिँ अलिक भएन। ट्राफिक साइन बोर्डहरू राखिएको छ, अब पहिरो जोखिम क्षेत्र भनेर बोर्ड पनि राखेका छौँ, स्पिड लिमिटको पनि बोर्ड छ, साथै अब ओभरटेक नगर्नु भन्ने बोर्ड लगायत अझै पनि छन्। पहिरोको चाहिँ सम्भावना रहिले राख्छ, अब यो कृष्णभीर त झन् पहिलेदेखि नै एक्टिभ पहिरोको समाजित एरिया नै हो, त्यसैले चाहिँ अब यात्रुहरूलाई जानकारी होस् भनेर पहिरो जोखिम क्षेत्र भनेर हाम्रो सडकको दुवैतर्फ चाहिँ बोर्ड राखेका छौँ।
5: कृष्णवीर सड़क खण्डमा ओभरटेक नगर्न ट्राफिक संकेतहरूको राम्रोसँग ख्याल गरेर यात्रा गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नागढुङ्गा मुगलिन सड़क आयोजना पश्चिम खण्डका प्रमुख सजना अधिकारी। रसुवा बाढी प्रभावित क्षेत्रमा अझै खोज तथा उद्धारको काम चलिने रहेको छ। उद्धार गरिएकालाई आफन्तले कसरी भेट्न सक्छन् भनेर हामीले गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेलाई सोधेका छौं।
10: अहिले चाहिँ राष्ट्रिय विपद प्राधिकरण जोखिम न्यूनीकरण प्राधिकरणले चाहिँ प्रत्येक दिन उहाँहरूले चाहिँ यो हामीले खोजी गरेर लिएर आएका व्यक्तिहरूको विषयको चाहिँ उहाँहरूले विवरण अपडेट गर्नुभएको छ। यहाँहरूले चाहिँ प्राधिकरणको वेबसाइटमा गएर उहाँले त्यहाँबाट पनि हेर्न सक्नुहुन्छ। त्यो विवरण चाहिँ सम्बन्धित जिल्ला प्रशासन कार्यालयको जिल्ला आपतकालीन केन्द्र सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूबाट प्राप्त भएको डाटाहरूलाई फिल्टर गरेर उहाँले निकाल्नुहुन्छ। त्यो विवरणमा आफ्नो मानिस पर्नु भएको छ या छैन भन्ने कुरा चाहिँ यहाँहरूले निर्गुल गरि सकेपछि त्यो अनुसार चाहिँ जस्तो त्यो कुन जिल्ला प्रशासन कार्यालयबाट उहाँको नामावली प्राप्त भएको थियो उहाँ त्यसपछि उहाँलाई कतातिर पठाइएको थियो भन्ने कुरा चाहिँ त्यसरी जानकारी हुन्छ। जस्तो कसैलाई चाहिँ त्यो लिस्टमा छ उहाँलाई हस्पिटलमा उपचार गरिरहनु भएको अवस्था छ भने त्यो लिस्ट चाहिँ कुन जिल्लाबाट आएको भन्ने कुरा त सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई थाहा हुन्छ।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सम्बन्धित जिल्लाको प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको फेसबुक पेज वेबसाइटबाट खोज उद्धार तथा राहत सम्बन्धी जानकारी लिन सकिन्छ। तपाईँ पनि बाढी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदको सिकाइ निरन्तर जारी रहने
17: मैले चाहिँ हजुरलाई कहाँ भन्छु, जुन दिन नाग मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रो समय सकिन्छ जस्तो लाग्छ मलाई। चाहिँ हामी जीवन नै सिकायो, मैले मबाट पनि कसैले सिकिराख्नु भएको हुन्छ।
0: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्, सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
18: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब हेलो सांसद।
19: नमस्कार, संवाद श्रृङ्खला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृङ्खला हेलो सांसदमा हामीसँग दाङ क्षेत्र नम्बर 3 निर्वाचित सांसद कमल सुविदी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिसज्यू।
20: नमस्ते।
19: क्षेत्र नम्बर 3 नागरिकलाई कार्यकाल भरिमा म यो चाहिँ दिने मेरो एउटा योजना छ, सपना छ, जसको लागि म लागिरहेको छु भन्ने कुरा चाहिँ के हो?
20: आशा पत्रमा पनि भनेको थिएँ, जस्तै कानुनकै हिसाबले हेर्नु भने मैले 2 कानुनलाई इन्डिकेट नै गरेको थिएँ। एउटा सार्वजनिक खरिदिएन होइन, यो यस्तो अहिलेको कानुनले चाहिँ खासै हुन सक्दैन है, किनभने हाम्रो यो सुयोदेखि जहाजसम्म एउटै कानुनबाट चाहिँ हामीले काम गर्नु पर्दाखेरि चाहिँ त्यति सहजता छैन भन्ने थियो। त्यो सरकारले अध्यादेश मार्फत सार्वजनिक खरिदनलाई त संशोधन पनि गर्यो, तर मेरो पनि संशोधन थियो भन्नुको अर्थ मैले आफ्नो साइडबाट पनि संशोधन राखेको थिएँ।
19: दोस्रो कानुन चाहिँ
20: होइन, त्यसपछि अर्को चाहिँ यो निजामती सेवा ऐनको विषयमा सँगै हिसाबले गर्नुपर्ने। अहिले पनि हामीले त्यो संविधान पछाडिको अवस्थालाई हेऱ्यो भने त्यहाँ ठुलो सुधार गर्नुपर्ने छ, किनभने सरकारको स्थायी संयन्त्र त बेरुगेसी हो नि त। सो त्यहाँ रिफर्म नगरेसम्म चाहिँ सुशासन र डेलिभरीको रिफर्म त फेरि कुरा त हामी दिन सक्दैनौँ भनेपछि त्यो कानुनमा काम गर्नुपर्ने छ। र त्यसमा चाहिँ म सुशासन त राज्य व्यवस्था समितिमा छु, संयोगवश अब हामी कहाँ नै त्यो कानुन त आउँछ होइन, यदि अब ड्राफ्ट भएर गयो भने त्यो प्रक्रियामा छ, अब भोलि आइपुग्ला, कुनै समय हामीसँग आइपुग्ला होइन, हामी छलफल गर्छौँ।
19: बाटोघाटो फलाना ठाउँमा यो यस्तो ग्राबिल अथवा पिच भन्ने कुरा चाहिँ
20: त्यस्तो होइन, त्यो त्यो पार्टमा पनि मैले सहयोग गर्नुपर्छ, मैले त्यही भनिरहेको छु। तर त्यो मेरो चाहिँ जस्तै मैले ठुलो योजनाहरू जस्तै एयरपोर्ट रुटको विषय चाहिँ संघीय सरकारबाट गर्नुपर्ने होला। राष्ट्रिय राजमार्गहरू जस्तै हाम्रो अब बाँकेदेखि तपाईँको सल्यान रुकुम पश्चिमसम्म जोड्छ राप्ती राजमार्ग होइन, त्यसको विषयको बजेट र त्यो कार्यान्वयनको विषयमा हामीले बोल्नुपर्ने होला। अहिले त हाम्रो लमाईदेखि तुल्सीपुरसम्मको सडक जो चाहिँ सङ्घ अन्तर्गत पर्छ, अनि त्यस्तो चाहिँ सङ्घसँग सम्बन्धित कुरामा चाहिँ मैले सहजीकरण गरेर तयारी सोच लैजाने कुरामा र काम गर्ने कुरामा सहजीकरण हो भने कतिपय ठाउँमा चाहिँ अब सानो सानो पनि समस्या नागरिकलाई परेको छ। तर त्यो पऱ्यो भने वार्डलाई भनिदिने, प्रदेशलाई भनिदिने, पालिकालाई भनिदिने त फेरि किनभने उहाँहरूको अपेक्षा मसँग बेसी होइन, तपाईँले चाहिँ उहाँहरूसँगै मात्रै भन्नुहोस् भन्न नमिल्दो रहेछ नि। त उहाँहरूलाई नभनेर त तपाईँलाई भनेको भनेपछि त मैले फेरि सहजीकरण गर्नुपर्थ्यो नि। मेरो काम भनेको चाहिँ एउटा कानुन बनाउने कुरा हो भने अर्को चाहिँ तिनैवटा सरकारका निकायहरूसँग, किनभने हामी संसद भने विधायकी जिम्मेवारीमा छौँ भने जो चाहिँ एक्जिक्युटिभ भूमिकामा हुनुहुन्छ उहाँहरूसँग चाहिँ एउटा सहजीकरण र सहकार्य गर्ने कुरा मलाई लागिरहेको छ।
19: अहिले त त्यसै भए तपाईँले स्थानीय जनप्रतिनिधिदेखि नागरिक सर्वसाधारणदेखि प्रदेशका प्रमुख मन्त्री सबैसँग नियमित संवाद गर्नुपर्ने स्थितिमा त्यसो भए तपाईँ हुनुहुन्छ।
20: यस्तो छ अब यसलाई मैले खास मैले गर्नुपर्ने चाहिँ होइन, म धेरैजनालाई भन्छु, तर मेरो चाहिँ कुरा के भने एउटा नागरिक रोइरहेको अवस्थामा मैले त्यो ठुलो ठुलो बसेर त हेर्न मिल्दैन नि त। मैले उहाँहरूको समस्यालाई चाहिँ सम्बोधन गर्नलाई चाहिँ काम गरिरहेको हुन्छु। त्यस कारणले गर्दाखेरि यो सहजीकरण त आवश्यकता आधारमा गर्ने हो, नियमितै गर्नुपर्छ भन्ने त हुँदैन, तर त्यस्तो आवश्यक परेको खण्डमा म तिनै तहको सरकारको निकायसँग चाहिँ म संवादमै हुन्छु।
19: सांसदहरूलाई विभिन्न प्रकारको प्रशिक्षण दिँदै गरेको व्यक्ति आज संसदमा जाँदै गर्दाखेरि सबै सांसदसँग उस्तै प्रकारको अन्तर्घुलन भइसक्यो कि, अथवा त्यो भिडभाडमा जाँदाखेरि कतिपयलाई आफैले ठम्याउन नसक्ने आज भेट्यो भोलि फेरि को हो कसो हो भन्ने जस्तो अझै पनि भइरहेको छ।
20: जस्तै तपाईँ क्लासमा तपाईँ जाँदै गर्दा या नयाँ स्कुल अझ नयाँ युनिभर्सिटी जाँदै गर्दा त्यो नयाँ युनिभर्सिटीमा भर्ना भएका साथीहरूसँग तपाईँको घुलमिल हुँदै गर्दा तपाईँलाई कति समय लाग्छ। जसै गरी एउटा युनिभर्सिटीमा त्यो नयाँ युनिभर्सिटीमा पढ्दै गरेको नयाँ विद्यार्थीलाई त्यो साथीभाइहरूसँग घुलमिल हुन टाइम लाग्छ, त्यसै गरी संसदमा पनि टाइम लाग्ने हो। अझ संसद त कस्तो भने त्यहाँ त विचार के हुन्छ भन्ने थाहा हुँदैन, यहाँ चाहिँ विचारमा एकदम सत्तापक्ष प्रतिपक्ष यो पार्टी त्यो पार्टीवाला हुन्छ होइन, अनि कतिपय चाहिँ फ्रेन्डली हुनुहुन्छ संवाद हुन्छ, तर म सकेसम्म धेरैजनालाई रिच आउट गरेर आउँछु।
19: आफ्नो पार्टीको चाहिँ सबैसँग राम्रो आत्मीयता भयो सबैसँग,
20: त्यो हामी कोसिस गरिरहेको छौँ। म पार्टीको अहिले प्रशिक्षण विभागको पनि उपप्रमुख छु। हामीले चाहिँ यो जति संवादहरू बढाउँदै गयो त्यति अन्तर्गुलन हुने रहेछ। म हाम्रो धेरैजना सांसद चिन्ने मध्येको म पर्छु होला जस्तो लाग्छ म आफूलाई चाहिँ। म सकेसम्म धेरैजना साथीहरूसँग त्यो घुलमिल हुन रुचाउने मेरो स्वभाव जन्ने विशेषताले गर्दाखेरि पनि मैले के छ कसो छ भनेर उहाँहरूको समस्या उहाँहरूको कुरा गरिरहेको हुन्छु। अरू पार्टीको सांसदसँग पनि बरु अरू पार्टीको सांसद थोरै हुनुहुन्छ अहिले, त्यस कारणले उहाँहरूलाई चाहिँ ठाट्ट चिनिहालिन्छ किनकि यो कङ्ग्रेसको हो, यो एमालेको हो, यो माओवादीको, किन उहाँहरूको सङ्ख्याको कारणले पनि होइन। त हामीसँग सङ्ख्या त अहिले 182 छ भने चाहिँ हामीसँग सङ्ख्या धेरै छ। त्यसमा कहिले काहीँ हाम्रै आफ्नै सांसदहरूमा पनि सांसदहरूलाई घुलमिल हुन बाँकी नै जस्तो मैले भेटिरहेको हुन्छु। त्यही भएर तर तपाईँले अघि भन्नुभयो संसदमा हाम्रो जस्तै प्रचण्ड जस्तो अमरेश सिंह जस्तो जस्तै पाँच पटक निर्वाचन भएर निर्वाचित भएर आउनु भएको छ नि त पुरानो, अनि अर्जुन नरसिंह केसी जस्तो पनि हुनुहुन्छ भनेपछि यस्तो दिग्गज सांसदहरू पनि हुनुहुन्छ जहाँ जसको चाहिँ अनुभव छ, कसैको मन्त्री र सांसदको अनुभव छ, कोही चाहिँ सांसदको मात्रै अनुभव छ, कोही चाहिँ प्रधानमन्त्री पनि भएको अनुभव छ भने विगतमा हामीले प्रतिस्पर्धामा केही भन्यौँ भन्ने कुरालाई चाहिँ त्यो राजनीतिक मुद्दा हो। तर म चाहिँ के भन्छु भने उहाँहरूको असल कर्म चाहिँ के थियो, बेस्ट प्र्याक्टिसहरूसँग उहाँहरूले गर्न खोजेको कुरा र उहाँहरूले गर्न नसकेको कुरा के थियो, र आज चाहिँ उहाँहरूलाई पनि यो कुरा मैले गल्ती गरेँ भनेपछि अरूको गल्तीबाट हामीले पाठ सिक्नुपर्छ, किनभने अबको हामीसँग समय थोरै छ कि हामीले फेरि गल्ती गर्ने छुट छैन।
19: तपाईँले त्यहाँ धेरै कुरा सिकाउने ठाउँ देख्नुभयो कि सिक्ने ठाउँ बढी,
20: दुइटै कुरा हो। मैले चाहिँ हजुरलाई कहाँ भन्छु, जुन दिन नागरिक मान्छेले हामीले चाहिँ सिक्न मैले सबै कुरा जानेको छु सर्वगुण सम्पन्न छु भने हाम्रो अस्तित्व राम्रो समय सकिन्छ जस्तो लाग्छ मलाई चाहिँ। हामी जीवन नै सिकायो, मै मबाट पनि कसैले सिकिराख्नु भएको हुन्छ र मैले पनि कसैबाट सिकिरहन्छु र उहाँहरूले पनि मबाट सिकिराख्नु भएको हुन्छ, उहाँहरूबाट पनि सिकिरहन्छु। जब यदि सिक्ने चाहना छ भने यो सिकाइलाई त निरन्तर प्रक्रिया हो नि त।
0: संवाद श्रृङ्खला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक वर्षको उजुरीको संख्या हेर्दा 40,000 भन्दा बढी उजुरी परेको छ भने त्यसमा आधा उजुरी स्थानीय तह विरुद्ध परेको छ। काठमाडौँ उपत्यकामा बिग्रिएका संघीय सडक बारेमा अब नागरिकले मोबाइल एपबाटै गुनासो गर्न पाउने भएका छन्। नेपाली काङ्ग्रेसले आगामी 15 महाधिवेशनमा पार्टीका कुनै पनि सदस्यलाई सहभागी हुनबाट वञ्चित नहुने गरी व्यवस्था गर्ने निर्णय गरेको छ। काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुनः साबिकै कायम हुने भएको छ र जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: ग्रे जोनको रिपोर्ट बारे संसदमा सत्तापक्षी र विपक्षी बीच आरोप प्रत्यारोप। संसदीय विषय समितिको संयोजक र सदस्यमा दलहरूबीच कुरा मिलेन।
0: देउबा पक्षका अधिकांश नेताहरू झण्डै 9 महिनापछि सानेपा फर्किए। विवेकपूर्ण समझदारी खोज्न शेखर कोइरालाको आग्रह।
1: भोटेको सिंहबारीमा मृत्यु हुनेको संख्या 1410 पुग्यो। महासभामा उठाउने विषयबारे सरकारले सांसदहरूको सुझाव।
0: अस्ट्रेलियाद्वारा आप्रवासन नीतिमा कडाई। विदेशी विद्यार्थीलाई परिवार लिन रोक।
1: र निलम्बन फुकुवा गरी समस्या समाधान गर्न एन्फाको अपील। एसियड भलिबलमा नेपाल इन्डोनेसियासँग पनि पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। विपक्षी दलहरूले अमेरिकी अनलाइन द ग्रेन जोनमा प्रकाशित समाचारबारे सरकारको जवाब मागेपछि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरू बचाउमा उत्रिएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले ग्रे जोनमा प्रकाशित रिपोर्टबारे रासपा सभापति रवि रामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले जवाब दिनुपर्ने माग गर्नुभएको छ। गत वर्ष भदौ 24 गते सिंहदरबार सहित सरकारी कार्यालय, निजी भवन तथा राजनीतिक दलका कार्यालयमा तालिम प्राप्त समूहले रासायनिक पदार्थ सोडियम म्याग्नेसियम प्रयोग भएको न्यूयोर्क टाइम्सले पहिले नै उजागर गरिसकेको भन्दै उहाँले उठेका प्रश्नको जवाब दिन रासपा सभापति लामिछाने र प्रधानमन्त्री शाहसहितलाई आग्रह गर्नुभएको हो।
3: भदौ 23 र 24 का घटनाक्रमबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएका विषय गम्भीर प्रकृतिका भएकाले अमेरिकी अनलाइन द ग्रे जोनले प्रकाशित गरेका तथ्यहरू उप कसले जवाब दिने? प्रधानमन्त्री बालेन्द्र शाहसहित राष्ट्रिय स्वतन्त्र पार्टीका

0: सामाजिक नेतृत्व विकास युवा परिचालन सम्बन्धी सबै कार्यक्रमको विवरण बजेट र उद्देश्य सार्वजनिक गरियोस्। दोस्रो, ती कार्यक्रमबाट कुन संस्था कुन वा व्यक्ति वा राजनीतिक समूहले के कस्तो तालिम आर्थिक वा अन्य सहयोग प्राप्त गरे त्यसको सम्पूर्ण विवरण यस संसदमा पेश गरियोस्। तेस्रो, कुनै विदेशी सहयोग राजनीतिक दल निर्वाचन नेतृत्व निर्माण वा सत्ता परिवर्तनमा प्रभाव पार्न प्रयोग भएको हो कि होइन त्यसबारे स्वतन्त्र निष्पक्ष छानबिन गरियोस्। कानुन उल्लङ्घन भएको प्रमाणित भए कारवाही गरियोस्। चौथो, भविष्यमा नेपालको राजनीतिक प्रक्रिया र निर्वाचनमा हुने विदेशी प्रभाव रोक्न स्पष्ट कानुनी मापदण्ड पारदर्शी र संसदीय निगरानीको व्यवस्था गरियोस्।
1: रासपाका सांसद सोम शर्माले भने आफ्नो पार्टी र सरकारको बचाउ गर्दै जेएनजी आन्दोलन र अहिलेको राजनैतिक नेतृत्वलाई बदनाम नगर्न चुनौती दिनुभएको छ। भ्रष्टाचार विरुद्ध सडकमा उत्रिएका जानु युवाको आन्दोलनलाई विदेशी डलरसँग जोडेर हेर्न नहुने उहाँको तर्क छ।
2: द ग्रे जोनको बायस न्यारेटिभ रिपोर्टलाई हवाला दिँदै केही दिनदेखि नेपालको जेएनजी आन्दोलन र अहिलेको नेतृत्वलाई विदेशी योजनासँग जोड्ने प्रयास गरी बहस सृजना गरिएको छ। के युवाको आक्रोश नेपाली नागरिकले चुनावमा हालेको मत कुनै विदेशी डलरले किनेको हो? के भ्रष्टाचार विरुद्ध सडकमा उत्रेका ती हजारौँ युवालाई कुनै कसैले डलर बाँडेको थियो? सहितकी आमा यही छिन्? के त्यो छोरो विदेशी डलर पाएर मर्न गएका थिए? भ्रष्टाचारले दुखेको नेपालीको मन, रोजगार नपाएर विदेशी परेको युवाको पीडा र सडकमा गोली लाग्दा बगेको नेपाली रगतलाई र आक्रोशको भावना अनि जनमतलाई पनि विदेशी डलरले किनिएको हो भन्दा जुन भाष्य बनाउन खोज्दैछ त्यो नितान्त खेदजनक छ।
1: त्यति मात्र होइन, उहाँले नागरिकको राजनैतिक चेतना र आन्दोलनलाई विदेशी फन्डेडको रूपमा व्याख्या गर्न उल्टै विपक्षीलाई विदेशी फन्ड आएको आरोप लगाउनुभयो।
2: नेपाली नागरिकको चेतनालाई विदेशी फन्डेड भनेर भ्रमित पार्ने दुस्साहस जस जसले गरिरहेको छ सायद तपाईँहरूले यही न्यारेटिभ फैलाउन चाहिँ राम्रै विदेशी लगानी आएको रहेछ भन्दा हामीले बुझेका छौँ।
3: रसुवा भुटेकोशी त्रिशुली क्षेत्रमा भएको विपद तथा जलवायु परिवर्तनका विषयमा राहत उद्धार र सरकारको काम कारवाहीको अनुगमन गर्न संसदीय विशेष समिति गठन गर्ने विषयमा छलफल भएको छ। तर समितिको सदस्य संख्या, कार्यावधि र कार्यक्षेत्रबारे भने आजको छलफलमा सहमति जुट्न सकेन। नेकपा एमाले संसदीय दलकी उपनेता पद्म अर्यालका अनुसार आज बसेको सर्वदलीय बैठकले विपदसँग सम्बन्धित राहत तथा उद्धारको कामको अनुगमन, निगरानी र सरकारले आवश्यक सुझाव तथा फिडब्याक दिन संसदीय विशेष समिति गठनका लागि सभामुख समक्ष अनुरोध गर्ने निर्णय गरेको बताउनुभयो। बैठकमा विशेष समितिको स्वरूप र कार्यदेश टीओआर बारे छलफल भएको उहाँले बताउनुभयो।
4: हामीले संसदीय समिति कति सदस्य बनाउने, कति समयको बनाउने र त्यसले के काम गर्ने भन्ने टीओआरसित जोडिएर छलफल गर्यौं। विभिन्न विकल्पहरूमा छलफल भएको छ, संख्यासित जोडिएर, समय अवधिसित जोडिएर, कामसित जोडिएर निष्कर्ष निक्लेको छैन।
3: नेपाली काँग्रेसका सचेतक निष्कल राईले विशेष परिस्थितिका लागि गठन हुने भएकाले समिति लामो समयका लागि बनाउन नहुने धारणा राखिएको बताउनुभयो। उहाँका अनुसार 3 महिनाको अवधि उपयुक्त हुने र आवश्यक परे त्यसलाई थप गर्न सकिने प्रस्ताव गरिएको बताउनुभयो।
5: अब यो धेरै लामो समयको लागि नबनाऊ, किनभने यो विशेष गरेर विशेष समिति नै हो, विशेष परिस्थितिको लागि निर्माण हुन्छ, त्यसले गर्दाखेरि 3 महिना त्यो सहज हुन सक्छ र त्योभन्दा उता के थप गर्न सक्छ त्यसको आवश्यकताको आधारमा र संख्या पनि हामीले के भनेको भन्दाखेरि यसमा तपाईँको यसलाई पोलिटिकलाइज धेरै गर्ने भन्दाखेरि पनि पक्ष प्रतिपक्ष भन्ने हुँदाखेरि पनि यस्तो बेलामा सबै एक पक्ष हुन्छ, विपदमा सबै एक पक्ष हुनुपर्छ।
3: श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले आपद विपदको समयमा उद्धार, राहत, पुननिर्माण तथा पुनर्स्थापना जस्ता संवेदनशील कार्यहरूलाई ढिलासुसी नगरी फास्ट ट्र्याकबाट अघि बढाउनु पर्नेमा जोड़ दिनुभयो।
1: भोटेको सिबाडीमा परेर हालसम्म मृत्यु हुनेको संख्या 1410 पुगेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म 1410 जनाको शव भेटिएको हो। सबैभन्दा बढी शव चितवनमा फेला पर्यो। पछिल्लो विवरण अनुसार अझै 600 जना बेपत्ता छन्। 13,000 बढी प्रभावित मानिसको सफल उद्धार गरिएको छ। साथै सुरक्षा निकाय मार्फत 9,000 बढीलाई प्राथमिक उपचार र फर्कने व्यवस्था मिलाइएको छ। 344 घाइते मध्ये 90 उपचारपछि डिस्चार्ज भएका छन्। शनाखत भइहालसम्म 110 सब आफन्तलाई बुझाइएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। सबको पहिचानका लागि हालसम्म 1286 सबबाट नमुना लिइएको छ भने आफन्तहरूबाट 1944 डिएनए नमुना सङ्कलन गरिएको छ। जलविद्युत, हाइड्रो आयोजना क्षेत्रहरूमा उद्धार कार्य अझै जारी रहेको प्रवक्ता महतले बताउनुभयो।

0: चारको विशेष गरी अहिले हाइड्रोहरूमा चालु भए पनि विशेष फोकस चाहिँ नि दुई तिनवटा हाइड्रोमा भइराखेको छ अहिले। यसको अझै केही दिन अब हामीले यो विषय भन्नुभन्दा पनि त्यहाँ जुन प्राविधिक टोलीहरू नेपाल आर्मी र जुन हाइड्रोको प्राविधिक टोलीहरू हुनुहुन्छ उहाँ चाहिँ त्यो स्थानको प्राविधिक विषयहरूलाई चाहिँ मध्यनजर गरेर कतिसम्म चाहिँ रेस्क्यु भयो अब कति दिन लाग्छ विषय चाहिँ उहाँहरू टुङ्गाउनुहुन्छ।
1: संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालले उठाउने जलवायु परिवर्तन सम्बन्धी विषयबारे सांसदहरूले सुझाव दिन थालेका छन्। संघीय संसद र संसदीय समितिका बैठकमा महासभामा सांसदहरूले भटेको सिपबारीबाट भएको क्षतिको जानकारी गराई अनुदान दावी गर्न सरकारलाई सुझाव दिएका हुन्। आज सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले अर्को साता महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अमेरिका प्रस्थान गर्ने जानकारी गराएपछि यो विषयले प्रवेश पाएको थियो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद डाक्टर धनञ्जय रेग्मीले जलवायु परिवर्तनका कारण नेपालमा भइरहेको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायसँग बलियो रूपमा प्रस्तुत हुन वैज्ञानिक तथ्याङ्कलाई एकीकृत र प्रमाणित गर्नुपर्ने बताउनु भएको छ। तर आफूलाई समेत सुझाव दिन नबोलाएको भन्दै उहाँले गुनासो गर्नुभएको छ।
2: हुन त मैले प्रधानमन्त्रीज्यूको सल्लाहकारलाई सबै मैले देखेका पढेका थिएँ अझ कार्यालय समराइज गरे पनि अब कसले लेख्ने थाहा होइन म त कुनै पनि बोलाउँदैन कोही बोलाए पनि हुँदो मेरो पनि यसो जाने थिएँ कि अलिअलि भनिदिन्थ्यो भनेर मलाई त खै इन्भल्भ है है अब कहाँ गरेर गराउने यही गराएको छ अलिअलि सदनमा बोलाएको छु त्यही पनि जति बोल्छु प्लिज सिरियसली लिनुहोस् क्या कमसेकम यी डाटालाई राम्रोसँग कम्पाइल गरेर हाम्रो एकरूपता लिएर आयो भने यसले चाहिँ काम गर्छ।
1: नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश सहमालले जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउन नेपालले क्लाइमेट डिप्लोमेसीलाई थप सशक्त बनाउनु पर्नेमा जोड दिनुभयो। जलवायु न्याय प्राप्त गर्ने विषय सहज नभएको भन्दै उहाँले विकसित तथा प्रभावशाली मुलुकहरूलाई जलवायु परिवर्तन न्यूनीकरणका लागि जिम्मेवार बनाउन सहज नभएको पनि बताउनुभयो। विगतमा नेपालले जलवायु परिवर्तन र हिमाली क्षेत्रको मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको स्मरण गर्दै उहाँले सन् 2009 कोपेनहेगन सम्मेलन अघि तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालले कालापत्थरलाई मन्त्री परिषद बैठक राखेको र त्यस क्रममा जलवायु परिवर्तन तथा हिमनदी पग्लिने विषयले अन्तर्राष्ट्रिय ध्यानाकर्षण गराइएको बताउनुभयो।
3: यो हाम्रो जस्तो देशलाई यदि यो यही घटना परिघटना यदि विकसित देशको निमित्त भएको भएदेखि त्यो विपद 6000 बढी मानिसहरूको जुन किसिमको लापताको स्थिति दर्दनाक यसको परिणाम के हामी भोग्नु पर्थ्यो होला। तर हामीलाई परेको चोट यो सेयर गर्ने अनुभूत गर्ने रेस्पोन्सिबल बनाउने कुरामा यो ज्यादै जटिल छ। त्यसैले गर्दाखेरि यो क्लाइमेट जस्टिसको कुरा गर्दाखेरि क्लाइमेट डिप्लोमेसी त्यति सजिलो छैन जटिल छ। यो बारेमा एडभोकेसी गर्ने कुरा हामी निरन्तर गरिरहेको छौँ भने
1: समितिको आजको बैठकमा विज्ञहरूसँग छलफल पनि भएको छ। बैठकमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिम जलवायु न्याय अन्तर्राष्ट्रिय सहयोग तथा जलवायु वित्त लगायत विषयमा विज्ञहरूले धारणा राखेका थिए। परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईका अनुसार प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकार लगायत सहभागी हुनेछन्। नेपाली प्रतिनिधि मण्डल सेप्टेम्बर 22 न्यूयोर्कतर्फ प्रस्थान गरी सेप्टेम्बर 26 स्वदेश फर्किने कार्यक्रम रहेको छ।
4: नेपाल परिवेशमा चिलिमेमा भेटिएका 5 कर्मचारीको सब परिवारलाई बुझाइयो लगायतका थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम मार्बलका
6: सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन भर

0: होइन ढुक्को हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: विशेष महाधिवेशनको वैधानिकतालाई चुनौती दिँदै नियमित महाधिवेशनको पक्षमा उभिएका पूर्व सभापति शेरबहादुर देउवा पक्षका नेताहरू झण्डै 9 महिनापछि सानेपा फर्किएका छन्। विगत लामो समयदेखि दरिलो साथ दिँदै आएका विश्वास पात्रहरू नै भट्टाभट्ट साथ छोडेर हिँडेपछि देउवालाई तनाव भएको छ भने पार्टी मुख्यालय सानेपामा उत्साह छाएको छ। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य र पदाधिकारीलाई स्वागत गर्न आज विशेष महाधिवेशनबाट पार्टी नेतृत्व हाकेको संस्थापन कांग्रेसले आज बैठक राखेको थियो। इतर समूहबाट संस्थापनमा फर्केका नेता मीनबहादुर विश्वकर्माले देउवाले पार्टी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताउनुभयो। सानेपामा संचारकर्मीसँग कुरा गर्दै विश्वकर्माले देउवा अहिले सर्वोच्च नेता रहेको जिकिर समेत गर्नुभयो। त्यसक्रममा विश्वकर्माले 90% नेता कार्यकर्ता 15 महाधिवेशनमा सहभागी हुने दावी समेत गर्नुभयो।
5: हामीले शेरबहादुर देउवालाई धोका दिएको हिँड्दा पनि नेपाली कङ्ग्रेसलाई बलियो बनाउनका लागि जहाँ नेपाली कङ्ग्रेसको केन्द्रीय कार्यालय छ, जहाँ नेपाली कङ्ग्रेसको झण्डा छ, जहाँ चुनाव चिन्ह रुख छ, जहाँ लेटर प्याड चाहिँ संसारभरि चल्छ, जसको हस्ताक्षर चल्छ, उहाँले आह्वान गर्नुभएको 15 महाधिवेशनको कार्यतालिकामा सहभागी हुनका लागि हाम्रा पूर्व शर्तहरू पुरा हुँदै गएको हुनाले हामी सहमत भयो। 31 जनाबाट सुरु गरेकोमा अहिले 51-52 जना पुग्नुभयो। भरि बेलुका समय
4: चुनदेवीबाट आज सानेपा बैठकमा पुग्नुभएका गोविन्द भट्टराईले एकताका लागि सभापति गगनको कदम सकारात्मक देखिएकाले आफूहरू केन्द्रीय समिति बैठकमा सहभागी भएको बताउनुभयो।
6: एजेन्डा यदि सेन्टर कमिटीमा आएको भए यहीँबाट त्यसले निकास भयो। एजेन्डा आयो नियमितको महाधिवेशन भयो, विशेष गरेर त्यो छुटेको समूह एक र विशेष महाधिवेशनकै डाटा हेर्दाखेरि 54% चाहिँ महाधिवेशन महासमितिका साथीहरूले चाहिँ त्यहाँ भएको र 46% चाहिँ महाधिवेशनका चाहिँ प्रतिनिधिहरू त्यहाँ छुटेको हुनाले पनि यो 46% र त्यो सेन्ट्रल कमिटीको चाहिँ समायोजन चाहिँ त्यसको प्रतिनिधित्व चाहिँ हुनुपर्छ भन्ने जो माग थियो त्यो दुईवटा मेजर चाहिँ मागहरू चाहिँ अहिले पुरा भएको अवस्था छ।
4: कांग्रेस नेता रामहरि खतिवडाले पनि देउवाको साथ छोड्नु भएको छ। आज सानेपा पुग्नुभएका खतिवडाले सबैलाई समेटेर आधिकारिक कांग्रेसले देशकै पहिलो बनाउनु पर्नेमा जोड़ दिनुभयो। आफू अलगिएको नभई पार्टी जोड्ने अभियानमा लागेको उल्लेख गर्दै उहाँले एकताको सन्देश दिने बताउनुभयो।
7: कांग्रेसलाई अझ एकताबद्ध बनाऊ भन्ने प्रयासमा छौँ हामी। अहिलेको वर्तमान परिस्थितिमा कांग्रेस अलिकता टाढा गएर हाम्रा नेपालका वर्तमान समस्या समाधान गर्न सकिँदैन, सब एक भएर हामी सक्छौँ भन्ने विश्वास मलाई थियो र अब सबै एक भएर महाधिवेशन गरेर कांग्रेसलाई पहिलो र प्रिय पार्टी भोलिका दिनमा बनाउनु। अधिकतम एकता पक्षमा छौँ, अझै पनि केही साथीहरू हुनुहुन्छ, हामी चाहन्छौँ यो बेला अर्को सन्देश नजाओस्, एकताको सन्देश जाओस्।
4: देउवा पक्षका अधिकांश नेताहरू मूल पार्टीमा फर्केपछि उत्साहित सभापति थापाले असोज 16 गते हुने महाधिवेशनको उद्घाटन गरिदिन पूर्व सभापति देउवालाई आग्रह गर्नुभएको छ।
8: अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति त्यो ठुलो सम्मानको विषय हुन् कि अब पार्टीको विधानले पनि फेरि उहाँ पार्टीको सभापति हुने होइन, पार्टीको अधिवेशनबाट कोही न कोही हामी नयाँ पार्टीको सभापति आउने हो, त्यसैले पार्टीको सबै विदेय भएर जाने हो। त्यस कारणले गर्दा सभापतिजी, पूर्व सभापतिजी यहाँ नहुँदै गर्दाखेरि अरू नेताहरूले जिम्मा लिएर जे जे कुराहरू भन्नुभएको ती तमाम कुराहरू सम्बोधन भइसकेपछि, ती तमाम कुराहरू पुरा भइसके पछाडि अब यसमा थप अलमल नगरिकन म सबभन्दा पहिला त पार्टीका पूर्व सभापतिलाई अनुरोध गर्न चाहन्छु। त्यसै गरी म पार्टीका पूर्व सिनियर नेता जसले लामो समय पदाधिकारी भएर काम गर्नुभयो, एकचोटि पदाधिकारी हुनुभएको नेतालाई नेपाली कङ्ग्रेस पार्टीमा हामीले जहिले पनि पूर्व पदाधिकारी भनेर यहाँ ठुलो आसन छुट्टै आसन बनाएर राखेको कुरा चाहिँ पदले गरेको होइन, त्यो नेताहरूप्रतिको भरोसाले गरेको, विश्वासले गरेको, हामीले मानेको हुन्थ्यो।
4: प्रवक्ता देवराज चालिसीले पनि महाधिवेशनमा कुनै पनि अग्रसर नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताउनु भएको छ। उहाँका अनुसार देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, शशाङ्क कोइराला लगायत नेताहरूलाई महाधिवेशनमा सहभागी गराउने प्रयास भइरहेको छ।
9: संख्यात्मक रूपमा तपाईँ यति मान्नुहोस् कि लगभग लगभग अधिकांश साथीहरू आइसक्नु भएको छ, अझै पनि आउने क्रम छ, यति आउनुभयो उति आउनुभयो भने बाँकी आउँदै गरेको साथीहरूलाई किन फेरि त्यसलाई यति उति गरी बिचमा निश्चित गर्नु भएन। लगभग साथीहरू सबै कन्ट्याक्टमा हुनुहुन्छ, ठुलो संख्यामा आइसक्नुभयो, लगभग लगभग मलाई लाग्छ पुरानो केन्द्रीय समितिको मोर देन 2/3 जस्तो साथीहरू आइसक्नुभयो।
4: 40 अनुसार महाधिवेशन अघि फर्केका नेताहरू समेत सहभागी हुने गरी पार्टीको अर्को बैठक बस्नेछ। देउवा समूहले भने छुट्टै महाधिवेशनको तयारी गरेको छ। कांग्रेस नेता डाक्टर शेखर कोइरालाले दुई महाधिवेशनको अवस्थाप्रति असन्तुष्टि जनाउँदै पार्टी एकताका लागि मध्यमार्गी र विवेकपूर्ण समझदारी खोज्न आग्रह गर्नुभएको छ। आज एक अपील जारी गर्दै कोइरालाले कांग्रेसको आसन्न दुई महाधिवेशनबाट देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पुग्ने दावी गर्दै त्यसलाई रोक्नुपर्ने बताउनु भएको हो। उहाँले आफू विगतदेखि नै पार्टीभित्र सहमति सहकार्य र एकताका लागि प्रयत्नरत रहेको उल्लेख गर्नुभयो। अहिले दुवै महाधिवेशनका कारण कांग्रेसका कार्यकर्ता हार्ने र जित्ने खेलमा विभाजन हुने उहाँको भनाई छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको छ। सिङ्गापुरका 50 वर्षीय लाउ वी सेङको मृत्यु भएको हो। उत्तरी गोर्खाको चुम नुब्री गाउँपालिका एक सामा गाउँ स्थित मनास्लु हिमालको क्याम्प 2 बेस क्याम्प फर्कने क्रममा सेङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो। उहाँ यही भदौ 22 मनास्लु आरोहणका लागि सामा गाउँ पुग्नु भएको थियो।
3: इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। स्थानीय देउमाई नगरपालिका एकबाट देउरालीतर्फ गइरहेको बोलेरो साधु गाउँमा दुर्घटना हुँदा देउमाई एक चमैताका चालक 35 वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको हो। गाडीमा चालक मात्रै सवार रहेको प्रहरीले जनाएको छ।
4: चिलिमी जलविद्युत केन्द्रमा फँसेका 5 कर्मचारीको शव सम्बन्धित परिवारलाई आज हस्तान्तरण गरिएको छ। चिलिमी जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले भोटेकोशी नदीमा बाढी आउँदा केन्द्रमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मेन राजा मोक्तान, चौकीदार द्वय श्याम बहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाग्पा तामाङको शव पहिचान भई परिवारजनलाई हस्तान्तरण गरिएको बताउनुभयो। प्रबन्ध निर्देशक महर्जनका अनुसार केन्द्रभित्र फेला परेका शव नेपाली सेनाका हेलिकप्टर मार्फत नुवाकोट लगेर हस्तान्तरण गरिएको हो।
3: नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा ढुवानी सहज भएकाले ग्यासको मूल्य 2060 रुपियाँ मात्र लिन आग्रह गरेको छ। आज विज्ञप्ति प्रकाशित गरी संघले कृष्णवीर पहिरोले अवरुद्ध सडक सुचारू भई ढुवानी सहज भइसकेकाले ग्यासको मूल्य 2060 रुपियाँ मात्र लिन भनेको हो। सो सडक अवरुद्ध हुँदा मकनपुर, बारा, पर्सा, चितवन, नलप्रासी र धनुषामा रहेका ग्यास उद्योगमा सिलिन्डर रिफिल गरी ट्रक मार्फत वैकल्पिक मार्ग हुँदै काठमाडौँ ल्याएर बिक्री गर्ने गरिएको थियो। त्यसो गर्दा ग्यास 2165 रुपियाँमा बिक्री गर्न भनिएको थियो, तर व्यापारीले लागत बढेको भन्दै 3,000 रुपियाँ भन्दा बढीसम्म असुल गर्ने गरेका थिए।
4: प्रहरीले लागु औषध खैरो हेरोइन सहित 2 भारतीय महिलालाई पक्राउ गरेको छ। मोरङको विराटनगर महानगरपालिका 17 मटेरुवाबाट आज बिहान भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भारतको जोगवानी बस्ने 25 वर्षीय लिजा खातुन र 40 वर्षीय जुली खातुनले पक्राउ गरेको हो। चेक जाँच गर्ने क्रममा जुली खातुनको साथबाट 90 ग्राम 850 मिलिग्राम खैरो हेरोइन फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद लागु औषध सहित दुवैजनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।
3: आगामी माघ 3, 4 र 5 हिमालयन ग्रिन इनर्जी एक्सपो 2027 आयोजना हुने भएको छ। नेपालका निजी ऊर्जा उत्पादकहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपान र इभेन्ट्स सोलुसन प्रणालीको संयुक्त आयोजनामा एक्सपो हुन लागेको हो। एक्सपो काठमाडौँको भिरकुटी मण्डपमा आयोजना हुने इपानका अध्यक्ष मोहन कुमार डाङ्गेले जानकारी दिनुभयो। आज ललितपुरमा पत्रकार सम्मेलन गरेर एक्सपो बारे जानकारी गराइएको हो।
4: कैलालीका 2 स्थानीय तहमा जापानिज इन्सेफ्लाइटिस जेई विरुद्धको खोप अभियान आजदेखि शुरू भएको छ। जिल्लामा जापानिज इन्सेफ्लाइटिसका बिरामी फेला परेपछि घोडाउडी नगरपालिका र लम्की चुहा नगरपालिकामा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मीन बहादुर धामीले जानकारी दिनुभयो। उहाँका अनुसार धनगढी उपमहानगरपालिकामा असोज 8 खोप अभियान सञ्चालन गरिनेछ।
3: शेयर बजारमा आज नेप्से परिसूचक 11.93 बढेको छ। यससँगै परिसूचक नेप्से 2624 बिन्दुमा कायम भएको छ। आज कारोबार रकम सामान्य बढ्यो। हिजो 5,38 करोडको कारोबार भएको शेयर बजारमा आज 5,49 करोड रुपियाँको शेयर किनबेच भएको छ। आज 177 कम्पनीको शेयर मूल्य बढ्दा 75 कम्पनीको शेयर मूल्य घटेको छ भने 16 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियाले आप्रवासन नीतिमा कडाई गरेको छ। यो सँगै विदेशी विद्यार्थीहरूले आफ्नो परिवार आफूसँग बस्ने गरी ल्याउन नपाउने भएका हुन्। आज घोषणा गरिएको नियम अनुसार वर्किङ होलिडे भिसामा पनि कडाई गरिएको छ। अस्ट्रेलियाको कृषि क्षेत्रमा निश्चित समयका लागि यस्तो भिसा दिने गरिएको थियो। नयाँ नियम सार्वजनिक गर्दै अस्ट्रेलियाली गृह मामिला मन्त्री टोनी बर्केले अस्ट्रेलियाको सबल पक्ष नै आप्रवासन भए पनि उच्च तहको नियन्त्रण टड्कारो भएको बताउनुभयो। बर्केका अनुसार अब विदेशी विद्यार्थीहरूले स्वत पारिवारिक सदस्य ल्याउन पाउने छैनन्। यद्यपि यसअघि नै अस्ट्रेलियामा रहेका विद्यार्थीहरूलाई भने यो नियमबाट छुट मिल्नेछ। उहाँका अनुसार प्रशान्त र दक्षिण पूर्वी एसियाली देशहरूका आवेदकहरूले पनि यो नियम मान्नुपर्ने छैन। त्यस्तै विद्यावारिधी पीएचडी गर्ने विद्यार्थीहरूलाई पनि यो नियमले छुने छैन। सरकारले अस्थायी आप्रवासीलाई एउटा भिसाबाट अर्को भिसामा परिवर्तन गरेर लामो समयसम्म देशमा बसिरहने प्रक्रियामा समेत कडाई गर्ने तयारी गरेको छ। अस्ट्रेलियाली सरकारले 2028 कुल विदेशी आप्रवासन 2,25,000 समेट्ने लक्ष्य लिएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। जापानमा जारी विश्व एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालको पदक सम्भावना समाप्त भएको छ। आज दोस्रो हार भोगेपछि महिला भलिबल टोलीको यात्रा सम्म चरणमै सीमित बनेको हो। आइसी स्थित पार्क एरिना कोमाकीमा भएको समूह एकको आफ्नो अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भयो। नेपालले पहिलो सेट 25-12 गुमायो। दोस्रो सेटमा नेपालले इन्डोनेसियालाई केही चुनौती दिए पनि 25-21 पराजित भयो। तेस्रो तथा अन्तिम सेट पनि 25-20 सहजै गुमायो। समूह चरणको पहिलो खेलमा नेपाल जापानसँग 3-0 सोझो सेटमै पराजित भएको थियो।
4: अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवा गरी समस्या समाधान गर्न अपील गरेको छ। तेस्रो पक्षीबाट हस्तक्षेप भएको भन्दै एन्फा फिफाको निलम्बनमा रहेकाले तत्काल समस्या समाधानमा भूमिका खेल्न एन्फाले शिक्षा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखी पसँग अनुरोध गरेको हो। त्यसो नभए आगामी सोमबारदेखि कार्यालय सञ्चालन गर्ने बताउँदै इन्फाका सीईओ इन्द्रमान तुलाधरले फुटबलका गतिविधि पनि पुनः थाल्ने बताएका हुन्। सीईओ तुलाधरले राखेपाले आफ्नो स्वीकृति बिना कुनै पनि गतिविधि नगर्न पत्रचार गरेपछि इन्फाको दैनिक गतिविधि प्रभावित भएको बताए, जसका कारण संघले कर्मचारीहरूलाई तलब एकाडेमीमा खर्च निकास गर्न नसकेको लगायतको समस्या उत्पन्न भएको बताए। आगामी 2026 सेप्टेम्बर 30 तारिकभित्र फिफाको निलम्बन फिर्ता नभए नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप 2026 सहभागिता जनाउन पाउने छैन। फिफाले गत असार 10 गते संघको आन्तरिक मामिलामा तेस्रो पक्षको हस्तक्षेप भएको जनाउँदै इन्फा निलम्बन गरेको थियो। त्यसपश्चात राखेपले असार 12 पत्र लेखी संघका खाता, सामाजिक सञ्जाल, वेबसाइट, सवारी साधन तथा महत्वपूर्ण कागजात प्रयोगमा रोक लगाएपछि आन्तरिक फुटबल गतिविधि समेत प्रभावित बनेको इन्फाले जनाएको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: ग्रे जोनको रिपोर्ट बारे संसदमा सत्तापक्ष र विपक्ष बीच आरोप प्रत्यारोप। संसदीय विशेष समितिको संयोजक र सदस्यमा दलहरू बीच कुरा मिलेन।
3: देउबा पक्षका अधिकांश नेताहरू झण्डै 9 महिनापछि सानेपा फर्किए। विवेकपूर्ण समझदारी खोज्न शेखर कोइरालाको आग्रह।
4: भोटेको सिबारीमा मृत्यु हुनेको संख्या 1410 पुग्यो। महासभामा उठाउने विषय बारे सरकारले सांसदहरूको सुझाव।
3: अस्ट्रेलियाद्वारा आप्रवासन नीतिमा कडाई, विदेशी विद्यार्थीलाई परिवार ल्याउन रोक।
4: र निलम्बन फुकुवा गरी समस्या समाधान गर्न इन्फाको अपील। एसियाड भलिबलमा नेपाल इन्डोनेसियासँग पनि पराजित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
5: अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौ, असुरक्षित बसाई सराइ नगरौ, सचेत बनौ, मानव तस्करको जालबाट बचौ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
6: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
6: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजे सम्म बहिरङ्ग अर्थात ओपीडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
6: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
6: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
6: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
6: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
6: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
6: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 0556 18 853 5 18 953।
8: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन भोक लागेको छैन तिमीहरूलाई?
9: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
10: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
11: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
5: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
6: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98 042 21 343 र 98 184 29 230। हृदरोग विरुद्धको निःशुल्क खोप कार्यक्रम सञ्चालन सम्बन्धी माडी नगरपालिकाको जरुरी सूचना।
6: यस माडी नगरपालिका पशु पंक्षी एवं मत्स्य विकास शाखाको समन्वय र पशु सेवा कार्यालय भरतपुरको प्राविधिक सहयोगमा यही भदौ 13 गतेबाट माडी नगरपालिकाका 9 वटा वडाहरूमा गाई भैँसीमा लाग्ने खुरेत रोग विरुद्धको खोप अभियान सञ्चालन भइरहेको हुँदा खोपकर्ताहरू यस माडी नगरपालिकाको सबै वडामा खटिसकेका छन्। यो अवधिमा आफ्ना गाई भैँसीहरूमा खुरेत विरुद्धको खोप लगाई खुरेत मुक्त सेतो माडी अभियानमा सरिक भइदिन समस्त माडी नगरवासीमा हार्दिक अनुरोध गर्दछौँ।
5: थप जानकारीका लागि कार्यक्रम संयोजक डाक्टर नवराज चापागाई 98 550 59 84 र भ्याक्सिनेटर युवराज अधिकारी, पशु स्वास्थ्य प्राविधिक 98 458 91 284।

0: साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा
1: बढी बाटो आज बिहिबारबाट खुला सडक विभागका प्रमुख भन्छन्
2: अर्को वर्ष अगाडि हामी त्रिशुलीको तलबाट टोल लाएर यसलाई अझै हामी त बलियो बनाउँछौँ यसलाई पनिर भाइरहेको खोज्छ त्यो अलिक त्यसलाई चाहिँ अलिक समय लाग्छ
1: विनाशकारी बाढी निम्त्याउन जलवायु परिवर्तनको ठुलो भूमिका रहेको एक वैज्ञानिक अध्ययनको निष्कर्ष अनि
3: दिमागले काम गर्दैन के गर्ने के नगर्ने रात पर्छ अनि रात पर्सी कहाँ जाउँ के गरौँ हुन्छ छोरीले जहिले पाएर मात्रै खोज्छ
1: पछिल्लो विपदमा प्रियजन गुमाएकाहरूको पीडाबारे सुन्नुहुनेछ एक रिपोर्ट तर सुरुमा आजका प्रमुख विश्व समाचार
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस् पृथ्वीको सतहमा भण्डारण भएको ताजा पानी गम्भीर रूपमा घटेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ नदी तथा तालहरू सुक्न थालेका र हिमनदीहरू सङ्कुचित भइरहेका बिहिबार सार्वजनिक एउटा प्रतिवेदनमा उल्लेख छ पानीका स्रोत सम्बन्धी संयुक्त राष्ट्रसङ्घको वार्षिक प्रतिवेदनले पनि जलवायु परिवर्तनका कारण बढ्दो अनपेक्षित मौसमी प्रवृत्तिले बाढी र सुक्खा दुवै निम्त्याउने औल्याएको छ पछिल्ला वर्षहरूमा 80% भन्दा बढी प्रकोपहरू भएको खास गरी एसिया र अफ्रिकामा गम्भीर असर पर्ने प्रतिवेदनले चेतावनी दिएको छ क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संघ ईयूसँग व्यापक रणनीतिक साझेदारी बढाउनु पर्ने भन्दै त्यसले लोकतन्त्रको किरण ल्याउने बताएका छन् युरोपेली संसदलाई सम्बोधन गर्ने क्रममा उनले क्यानाडालाई ईयूको एसोसिएट सदस्य बनाउने प्रस्तावको स्वागत गरे कार्नीले व्यापार प्रतिरक्षा र प्रविधि सहितका क्षेत्रमा सहकार्य बढाउनु पर्नेमा जोड दिँदै क्यानाडाले युरोपको ऊर्जा आवश्यकता पूर्तिमा सघाउन सक्ने उल्लेख गरे क्यानाडा र ईयूले आफ्ना नागरिकलाई एकसाथ छत्रछाया प्रदान गर्न सक्ने भन्दै कार्नीले भने यो सार्वभौमताको कुरा हो यो हामी कसरी जिउन चाहन्छौँ भन्ने कुरा हो यो स्वतन्त्रताको कुरा हो जसका लागि हामी हरेक दिन लड्छौँ क्यानाडाका प्रधानमन्त्री युसँग नजिक भए थप ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी अस्वीकार गर्दै कार्नीले क्यानाडाले कोसँग सम्झौता गर्न पाउँछ भन्ने कुरामा अरूले दबाब दिन नसक्ने बताए दक्षिण अफ्रिकाको प्रहरीले राजधानी जोहानिसबर्गदेखि पूर्वमा पर्ने इकुरहुलेनीमा अर्की एक महिलाको शव फेला पारेको छ दुई महिनाको अवधिमा फेला पारिएको यो नौ शव हो अर्धनग्न र घाँटी काटिएको अवस्थामा पछिल्लो शव फेला पारिएको हो सो क्षेत्रमा जारी हत्या श्रृङ्खलाले मानिसहरूमा क्रोध र डर दुवै निम्त्याएको छ एक श्रृङ्खलाबद्ध हत्यारले पछिल्ला हत्याहरू गरिरहेको हल्ला भए पनि प्रहरीले त्यसको पुष्टि गरेको छैन प्यालेस्टिनी अथोरिटीले आफ्ना राष्ट्रपति महमुद अब्बासलाई भिसा नदिने अमेरिकी कदमको निन्दा गर्दै त्यो असङ्गत भएको टिप्पणी गरेको छ लगातार दुई वर्षदेखि अमेरिकाले अब्बास र प्यालेस्टिनी अधिकारीहरूलाई न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिनबाट वञ्चित गराउँदै आएको छ ट्रम्प प्रशासनले प्यालेस्टिनी अथोरिटी र प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनमाथि आतंकवादको प्रशंसा गरेको आरोप लगाएको छ र भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको उच्च अदालतले इस्लाम धर्म अपनाएका र मुस्लिम महिलासँग बिहे गरेका एक पुरुषमाथि लगाइएका प्रतिबन्धहरू हटाउन आदेश दिएको छ आफ्ना बुवाको इच्छा विपरीत बिहे गरेपछि आफूलाई कानुनी प्रतिबन्धमा राखिएको भन्दै आयुष मलिकले अदालतको ढोका ढकढक्याएका थिए गलत ढङ्गले छोरालाई प्रभावित पारिएको भन्दै उनका बुवाले धर्मान्तर विरुद्धको कानुन बमोजिम निवेदन दिएका थिए तर अदालतले धर्म रोज्न र इच्छा अनुसार बिहे गर्न आयुष स्वतन्त्र रहेको निर्णय सुनाएको छ यो बीबीसी नेपाली सेवा हो
1: साँझ पखमा पुनः स्वागत छ पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीरमा सडक भाँसिएसँगै 2.5 साता भन्दा बढी समय अवरुद्ध भएको काठमाडौँ जोडिने मुङलिन नौबिसे खण्डको सडक आज बिहिबारबाट दुईतर्फी सञ्चालनमा आएको छ भोटेकोशी त्रिशुली बाढीको मार खेपेको उक्त सडक भदौ 14 गतेदेखि अवरुद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रोसँग प्रभावित बनेको थियो खास गरी काठमाडौँ उपत्यकाका लागि मुख्य लाइफलाइन भएकाले अधिकारीहरूले पुरानो संवेदनशील पहिरो क्षेत्रमै भित्तो काटेर अस्थायी उपाय निकालिएको बताएका थिए यसै विषयमा हामीले केही बेर अघि सडक विभागका महानिर्देशक विजय जयसीलाई सम्पर्क गरी सुरुमा उनलाई अस्थायी तरिकाको यो बाटो अब कहिलेसम्म चलाउने योजना छ भनी सोधेका छौँ
2: किस्तीभित्र चाहिँ पहिलादेखि नै हामीलाई 50 सालतिर पनि हामीले समस्या दिएको हामीहरू हो यो. यसमा चाहिँ हामीले विभिन्न प्रविधि गराएर करिब करिब स्टेबलाइज गरेका थिएनौँ हामीले, र यति चाँडै यो हालतमा पुग्ला बिग्रेला भनेका थिएनौँ. तर एकदम अकल्पनीय बाढीले गर्दा यसको तलको टोवालहरू बगाएर यो माथि क्र्याक भएर यो ड्यामेज हुन पुगेको हो. यो अहिलेलाई यो टेम्पर रूप पनि खोलाएको हो. अब यसमा विज्ञहरूले दिएका विभिन्न विकल्पहरूमा पनि हामी यसलाई हालेर यसलाई स्ट्यान्डिङ गर्छौँ. अझ यही भिरलाई तलदेखि टो वालहरू उठाएर यसको परमानेन्ट हुने गरेर पनि हामी काम गर्छौँ. यसको दीर्घकालीन उपायहरू त्यता पनि काम गर्न थालिसकेको छ.
5: थालिसकेको भन्नुभयो, के कस्ता विकल्पहरू हेरिएको छ या काम भइरहेको छ?
2: तत्काललाई चाहिँ हामीले यसको ठिक अगाडिबाट फिसलिङबाट बेनीघाटसम्म जाने करिब 20 किलोमिटर जति बाटो छ, त्यहाँ 1.5 किलोमिटर जति ट्र्याक खोल्न लागि छ. अरू चाहिँ एउटा मोरलेस ट्र्याक चाहिँ भएको अवस्था छ. त्यो 1.5 किलोमिटर ट्र्याकको लागि हामीले ठेगा व्यवस्थापन गरेर काम सुरु गरिसकेका छौँ. र बाँकी बाटोलाई पनि हामी अब वाइडनिङ गर्दै जान्छौँ. र अझ त्यही कृष्णवीरलाई काटेर भित्रबाट सुरुङ बनाउने अथवा यसको अगाडिपट्टि त्रिशुली पारिपट्टि दुईवटा पुल भाइरल बनाएर विकल्प गर्ने र यो
5: बाइपासको रूपमा भन्नुभएको
2: गर्ने भनेर हामीले काम गरिरहेको
5: छौँ. तपाईँहरूले कृष्णभीरको यो खुलाए पनि पृथ्वी राजमार्गको त्यस खण्डमा विभिन्न ठाउँमा चाहिँ एकतर्फी भएको जो अवस्था छ, बाटोहरू शीतल बजार, जवान खोला, गल्छी, महेश खोला, धेरैतिर बैरेनी धेरैतिर, अब समग्र त्यो खण्डकै पनि त्यसले कति मार खेपेको छ, त्यो भोटेको छ, त्रिशुली बाढेको थाहा छैन, समीक्षा गरेर त्यो सुरक्षाको पाटोबाट हेर्नुपर्ने अवस्था पनि हो कि?
2: कृष्णभीर जस्तै अरू यहाँले भनेको अरू ठाउँहरू त्यसको असामान्य अवस्था छैन त्यहाँ. तर तिनको लागि पनि हामीले वैकल्पिक त्रिशुलीको पारिपट्टिबाट पनि अहिले त करिब करिब एउटा कोरिडोरै स्थापना भइसकेको छ. स्थानीय निकायले बाटो बनाउनु भएको छ. पहिले त हामीले सबै नै जग्गा प्राप्ति गरेर जाँदाखेरि हामीले जग्गा प्राप्तिमा ठुलो कष्ट हुने लाग्ने थियो. अब त्यसलाई चाहिँ पर्मानेन्ट बाटो बनाउनु पनि सहज हुने आकलन गरेको छ हामीले.
5: जस्तो यस बिचमा जुन वैकल्पिक बाटोहरू तपाईँहरूले सुझाउनु भएको थियो हेटौँडा हुँदै, खास गरी ती बाटोहरू प्रयोग गर्न अहिले पनि सुझाव दिनुहुन्छ कि यो पुलहरू भर पर्दा हुन्छ यो पृथ्वी राजमार्ग खण्डमा?
2: त्रिभुवन राजपथ र कान्ति लोकमार्ग त्यहाँ पनि जहाँ समस्या भएको थियो, यो लामा बुलेटहरू लामालाई त्यसलाई पनि हामी अहिलेको समय पनि त्यसलाई पनि अझै मर्मत गर्छौँ.
5: पृथ्वी राजमार्गको उक्त खण्ड चाहिँ एकदम लाइफ लाइनकै रूपमा राजधानीको लागि रहेछ भने त यसपटक पनि झन् प्रष्ट देखियो. अत्यावश्यक दैनिक सामानहरूकै आपूर्तिमा समस्या पर्यो भनेपछि काठमाडौँ जोडिने विकल्पहरू, भरपर्दा विकल्पहरू धेरैतिरबाट आवश्यकता रहेछन् भने त देखियो.
2: बिपी हाइवे
5: त्यो पनि अहिले बिग्रेर भरपर्दो छैन,
2: रिह्याब गरिरहेको छौँ. अब बिपी हाइवे पनि तयार छ. मुख्य विकल्प चाहिँ यो फास्टट्याग र बिपी हाइवे नै हुन्छ. तर कान्ति लोकपथ पनि हामीले करिब 4 किलोमिटर मात्रै समस्या छ बाटो.
5: तर ती राजमार्गहरूमा लामो समयदेखि पहिरोको समस्या, सानो मोडहरूको समस्या, त्यसमा त काम भएको देखिया थिएन नि त.
2: कान्ति लोकमार्गमा ती पहिरोहरू पनि अहिले स्ट्यान्डिङ गर्नलाई ठेकाहरू लाएर कामहरू भइरहेका छन्. त्रिभुवन राजपथ चाहिँ धेरै पहिला बनेको बाटो हो. त्यहाँ पनि हामीले घुम्तीमा पनि नोज कटिङ गरेर धेरै ठाउँ त वाइडिङ गरिरहेकै छौँ. त्यहाँ भएको अझै केही अस्थायी पुलहरू, कम लोड लाने पुलहरू पनि छन्, तिनलाई पनि हामीले विकल्प पनि हामीले अझै बढाउँदै लानुपर्ने त. अब अझ यो अहिलेको डिजास्टरबाट भयो नि
5: अन्तिममा अब यो कृष्णभीरको जुन विकल्पको हामीले विभिन्न कुराहरू गरिरहेको छ, त्यो चाहिँ अर्को वर्षा अगाडि हुने सम्भावना कतिको छ? कुनै एक विकल्प
2: अर्को वर्षा अगाडि हामी त्रिशुलीको तलबाटै टोवाल लाएर यसलाई अझै हामी त बलियो बनाउँछौँ. यसलाई फिसलिङबाट बेनीघाट त्यसलाई यो आगामी आउँदो वर्षसम्म हामीले एउटा भरपर्दो वैकल्पिक रूपबाट विकास गर्छौँ. पनेर भाइरहेको खोज्यो त्यो अलिक त्यसलाई चाहिँ अलिक समय लाग्छ.
5: उनी थिए सडक विभागका महानिर्देशक विजय जैसी. यो बिबिसी नेपाली सेवा हो. रसुवा, नुवाकोट र धादिङ जिल्लामा रहेका 29 होल्डिङ सेन्टरमा 2000 धेरै विस्थापितहरू अस्थायी रूपमा बसिरहेका छन्. 3 साता अघिको विनाशकारी बाढीले तीमध्ये धेरैको धन सम्पत्ति मात्र लगेको छैन, कयौंका परिवार बिथुली दिएको छ. नुवाकोटका होल्डिङ सेन्टरमा उनीहरूका पीडा सुन्न पुगेकी थिइन् हाम्री साथी शक्तिमाया तामाङ.
6: मैलुङ बस्दै आएकी सुशीला तामाङको जीवन सोचे जस्तै चलिरहेकोमा 10 गते आएको बाढीले जिउने सहारा खोसेपछि हिजो आजको दिन कसरी बितिरहेको छ आफैलाई केही थाहा नभएको बताइन्. कमाएर ल्याउने श्रीमान बाढीमा बेपत्ता भएपछि साथमा भएको 2 सन्तानको पालन पोषण र शिक्षाको जिम्मेवारी उनको काँधमा आएको छ.
3: आफूलाई थाहा होइन, दिमागले काम गर्दैन, के गर्ने के नगर्ने. रात पर्छ अनि रात पर्छ कहाँ जाउँ के गरौँ हुन्छ. छोरीले जहिले पाए मात्रै खोज्छ भोलिको दिन गएर कस्तो हुने हो.
6: होल्डिङ सेन्टरमा बस्दै आएको मिलन तामाङले विनाशकारी बाढीमा 3 छोरी र श्रीमती गुमाए. अबको दिन कसरी जिउने कुनै योजना छैन उनले भने.
7: यस्तै हो, म त एक्लै हो. अलिअलि खाने, बस्ने, के के सोध्ने, माने थाम्दै सक्ने, बाउ आमा छ अलिकति, यस्तै बाल्नु पर्यो, के गर्ने.
6: विस्थापित भएर होल्डिङ सेन्टर क्षेत्रमा बस्दै आएका छिनाम तामाङलाई श्रीमतीको यादले पिरोलले बताए। उनले भने सुख दुख गरेर परिवार चलाउँदै आएको थियो, छिन भरमै भविष्यको मिठा मिठा सपनाहरू बगायो।
8: उसले मैया दया गरेको खानु पकाएर दिने याद पनि आउँछ, आँसु पनि छरिरहेछ। अर्काले भन्यो भने कसरी भन्नु जाने, ऊ फर्केर आउँदैन, मैले पनि आँगाले देख्दैन, त्यस्तो भएर धेरै चिन्ता भइरहेछ।
6: होल्डिङ सेन्टरमा बस्दै आएका आफूहरू दिनभर साथीहरूसँगको घुलमिलमा बित्छ, तर सुत्ने बेला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
1: नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा विनाशकारी बाढी उत्पन्न हुने गरी चट्टान सहितको हिमपहिरो जानुमा जलवायु परिवर्तनको भूमिका रहेको हुन सक्ने निष्कर्ष एउटा वैज्ञानिक अध्ययनले निकालेको छ। उक्त अध्ययनकी सहलेखिका तथा इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञ डाक्टर फ्रेडरिके ओटोले उनकै शब्दमा यस विपत्तिका लागि आधार तयार पार्न मानव सृजित जलवायु परिवर्तनले भूमिका निर्वाह गरेको कुरामा कुनै शंका नरहेको बताइन्। वर्ल्ड वेदर अट्रिब्युसनले गरेको अध्ययनका अनुसार यो विपत्ति बढ्दो तापक्रम, पातलिँदै गएका हिमनदी, पग्लिँदै गएको अत्यधिक चिसोका कारण जमेको भूमि र पहिलेदेखि विद्यमान भौगोलिक दुर्बलताका कारण सिर्जित मिश्रित घटनाको परिणाम थियो। कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता तथा जलवायु परिवर्तन महाशाखा प्रमुख महेश्वर ढकालले यस अध्ययन नेपालको विपद जलवायु जन्य भएको अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गर्न सघाउने एउटा आधार बन्ने बताउँछन्।
9: यो रिपोर्टले नेपालको जुन भोटेपछिको जलवायु परिवर्तनको प्रलय भनौँ अथवा विपद जुन बिहोर्नु पर्यो, यसमा कतिपयले चाहिँ यो जलवायु जन्य नै हो कि होइन भन्ने कुराको आशंका पनि गरेको पृष्ठभूमिमा यो रिपोर्टले एक हदसम्म यो जलवायु जन्य हो भनेर प्रमाणीकरण गर्नमा सहयोग छ भन्ने मेरो विचार छ। यद्यपि यसको सन्दर्भमा अध्ययन अनुसन्धान गरेर संख्यात्मक अथवा क्वान्टिटेटिभ भेरिफिकेसन गर्ने धेरै कुराहरू बाँकी छ। अहिले जुन किसिमको रिपोर्टहरू आयो त्यसले एक हदसम्म यसले हाम्रो जलवायु न्यायको कुरालाई यसमा टेकेर अगाडि बढ्न एउटा आधार दिन्छ भन्ने मेरो विश्वास छ।
1: त्यसपछिका थप प्रक्रियाहरू चाहिँ के हुन्छन्? एउटा आधार तपाईँले जुन भन्नुभयो, बाँकी प्रक्रियाहरू चाहिँ कस्तो हुन्छन्? जुन क्षतिको नोक्सानीको क्षतिपूर्ति पाउने कुरामा चाहिँ
9: राष्ट्रिय विपद न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जुन किसिमको अध्ययन गरेर प्रतिवेदनहरू ल्यायो, अमेरिकी डलरको पुग्न पुग 5 बिलियनको हाराहारीमा जुन क्षति देखिया छ,
1: 7 खर्ब चान्चुन नेपाली रुपियाँ,
9: त्यस्तै गरी अझ गहिरो आर्थिक क्षेत्रको हानि नोक्सानीमा जुन हामीले बिहोरेका छौँ, हाम्रा बाल बच्चाहरू सुजना पाएका छैनन्, बिरामीहरू अस्पतालमा जाइकै छन्, तिनका परिवारहरूमा एउटा स्ट्रेस परेको छ, र थुप्रै हामीले जैविक विविधताका कुरा, हाम्रा सांस्कृतिक धरोहरका कुरा, यी धेरै यति चिजहरू गुमाएका छौँ कि तिनको मूल्याङ्कन गर्न अझै बाँकी छ। अब सम्माननीय प्रधानमन्त्रीज्यूको निकट संयुक्त राष्ट्र संघको महासभामा हुने सम्बोधन, त्यसपछि जलवायु परिवर्तनको पूर्व तयारी सन्दर्भमा हुने सम्मेलन र 31 जलवायु सम्मेलन, र यसलाई एउटा जलवायु न्यायसँग जलवायु वित्तसँग जोडेर लानेर यसलाई चाहिँ नेपालले जलवायु न्याय प्राप्त गर्ने आधारको रूपमा प्रयोग गर्नुपर्छ भन्ने कुरामा सबैको एकमत छ।
1: कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकाल नेपाली अधिकारीहरूले बाढीमा परि सम्पर्कविहीन भएका मानिसहरूको संख्यामा संशोधन गरी 6150 पुर्याएकै बेला यो निष्कर्ष सार्वजनिक भएको हो। हालसम्म भेटिएका शवहरूको संख्या 1400 छेरफेरमा छ भने हजारौं मानिसहरू विस्थापित भएका छन्। अर्को साता न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुँदा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले हालैको विपत्ति र जलवायु न्यायका बारेमा कुरा उठाउने अपेक्षा गरिएको छ। तपाईँ नेपालका विभिन्न एफएम स्टेशनहरूबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। एउटा विशेष संक्षेपमा, राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो 36 प्रतिवेदन पेश गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष पनि सबैभन्दा धेरै भ्रष्टाचारका उजुरी स्थानीय तहबारे आएको जनाएको छ। आयोगका अनुसार स्थानीय तहबारे 20,000 भन्दा बढी र संघीय सरकारबारे 15,000 भन्दा बढी उजुरी गएको आर्थिक वर्षमा आयोगमा परेका थिए। प्रतिवेदन बारे आयोगका प्रवक्ता सुरेश न्यौपाने,
10: खास गरी स्थानीय तहसँग सम्बन्धित उजुरी बढिरहेको अवस्था छ, यो पूर्वाधारसँग सम्बन्धित, शिक्षासँग सम्बन्धित गरी करिब करिब 50% हारिमा स्थानीय तहसँग सम्बन्धित उजुरी रहेको अवस्था छ।
1: सबैभन्दा धेरै उजुरी काठमाडौँ महानगरपालिकासँग सम्बन्धित रहेको आयोगले जनाएको छ। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
11: Let presence Details of all our services are at bbcworldservice.com.
12: Swadesh FM.

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। सुरुमा प्रमुख समाचार। भोटे कोशी बाढी प्रभावित महिला बाल बालिका तथा वृद्ध वृद्धाहरूको सुरक्षामा विशेष ध्यान दिन प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। जग्गा हदबन्दी सम्बन्धी समस्या चाँडो समाधान गर्न सरकारलाई सभामुख डोल प्रसाद अर्यालको सुझाव। महाधिवेशन प्रक्रियामा सहभागी भएर एकताको सन्देश दिन काङ्ग्रेस नेताहरूलाई पार्टी सभापति गगन कुमार थापाको आग्रह। र विश्वमा पानी पर्ने क्रम अनियमित बन्दै गएको विश्व मौसम विज्ञान संगठनको प्रतिवेदन। समाचार अब विस्तारमा। प्रतिनिधि सभाले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले पेश गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत भएको हो। प्रस्तावमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाब दिनुहुँदै मन्त्री गौतमले समुद्रसँग नेपालको सिमाना नजोडिए पनि समुद्रको स्वास्थ्यसँग नेपालको हिमालको भविष्य जोडिएकोले सम्झौतामा हस्ताक्षर गरेको बताउनुभयो। मन्त्री गौतमले जलवायु परिवर्तन र समुद्रसँग जोडिएको जैविक विविधता विश्वको साझा सरोकारको विषय भएकाले यसका असर कम गर्न समेत विश्वको साझा पहल आवश्यक रहेको बताउनुभयो। छलफलमा सांसदहरूले सन्धि कार्यान्वयनका लागि नेपालले वहन गर्नुपर्ने आर्थिक दायित्व र सामुद्रिक अनुवांशिक स्रोतबाट प्राप्त हुने लाभांश बाँडफाँडमा नेपालको हिस्सा कसरी सुनिश्चित हुन्छ भन्ने विषयमा ध्यान पुर्याउनु पर्ने बताउनु भएको थियो। यस्तै बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले राष्ट्रिय सेवा दल विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2083 पेश गर्नुभएको थियो। समितिको प्रतिवेदन पेश गर्नुहुँदै सभापति ढकालले विद्यालय तहका विद्यार्थीमा देशप्रेम, जनसेवा र राष्ट्रिय एकताको भावना जगाई नैतिक तथा अनुशासित जनशक्ति तयार गर्न, तालिम दिने कानुनी व्यवस्था गर्न विधेयक ल्याइएको बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले भोटे कोशी बाढीले क्षति पुर्याएका घर टाराहरूमा अझै खोज तलास हुन नसकेको भन्दै खोज तथा उद्धारको कामलाई थप तीव्र बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले बाढीका कारण विस्थापितहरूले आफ्नै घरको भग्नावशेषमा परिवारका सदस्यहरूको लास रहेको भनिरहँदा समेत खोज उद्धारका काम सुस्त भएको प्रति गुनासो गरेको बताउनुभयो। बैठकमा सांसदहरूले विभिन्न मित्र राष्ट्रबाट प्राप्त राहत सामग्रीहरू त्रिभुवन विमानस्थलमा अल्पत्र अवस्थामा रहेकाले त्यसलाई सम्बन्धित क्षेत्रमा आवश्यकताका आधारमा तत्काल पुर्याउन पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही असोज 5 गते सोमबार दिउँसो 1 बजे बस्नेछ। परराष्ट्र मन्त्री सुशील खनालले जलवायु परिवर्तनका कारण उत्पन्न भइरहेका गम्भीर जोखिमको सामना गर्न मुलुकको संस्थागत संरचना र कूटनीतिक भूमिकालाई नयाँ ढङ्गले सोच्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज बसेको बैठकमा परराष्ट्र मन्त्री खनालले हालै भोटे कोशी नदीमा आएको बाढीलाई जलवायु जन विपत र हिमालय सुनामीको संज्ञा दिनु पर्ने बताउनुभयो। भोटे कोशी बाढीपछि नेपालको दीर्घकालीन समृद्धि र विकासका पूर्वाधारमा गम्भीर प्रश्न उठाएको बताउँदै उहाँले नेपालका नदी करिडोर, बस्ती विकास, उत्तर दक्षिण मार्ग र जल विद्युत परियोजना जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख समेत गर्नुभयो। सभामुख डोल प्रसाद अर्यालले जग्गा हदबन्दी सम्बन्धी समस्या चाँडो समाधान गर्न सरकारलाई सुझाव दिनुभएको छ। नौ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी 2083को आज काठमाडौँमा उद्घाटन गर्दै उहाँले हदबन्दी सम्बन्धी कानुनी जटिलता समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो। सभामुख अर्यालले घर जग्गाको क्षेत्रमा 50 वर्षसम्म पुनः संशोधन गर्न नपर्ने गरी दिगो नागरिक मैत्री तथा भूगोल सुहाउँदो कानुन निर्माणको प्रक्रिया अघि बढेको बताउनुभयो। सभामुख अर्यालले वैदेशिक रोजगारमा जाने बाध्यता अन्त गरी देशमै मर्यादित रोजगारी सिर्जना गर्न व्यवसायलाई प्रोत्साहन गर्नुपर्नेमा जोड पनि दिनुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई अझै

0: आज बसेको केन्द्रीय कार्य समिति बैठकमा सभापति थापाले पार्टी भित्रका सबै असहमति र असन्तुष्टि सम्बोधन भएको उल्लेख गर्नुहुँदै पार्टी कार्यकर्ता तथा नेताहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभयो। उहाँले पार्टी भित्र कसैले जित्यो वा कसैले आफ्नो अडान छोड्यो भन्ने रूपमा नभई सबैले केही न केही लचकता अपनाएर पार्टीको हितमा सहमति गरेको रूपमा लिन आग्रह गर्नुभयो। विशेष महाधिवेशन पछि पनि पार्टी भित्र र नेताहरू बीच छलफल जारी रहेको तथा त्यसै क्रममा विभिन्न प्रस्ताव र सुझावका आधारमा सहमतिको वातावरण बनेको सभापति थापाले बताउनुभयो। नेपाली काङ्ग्रेस भित्र लामो समयदेखि देखिएको मतभेद र महाधिवेशन सम्बन्धी विवाद समाधान गर्न विभिन्न चरणमा निरन्तर संवाद हुँदै आएको थियो। भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डाक्टर सोडिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमण बीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। नयाँ दिल्ली स्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उहाँहरू बीच भेटवार्ता भएको हो। भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू समेत सहभागी हुनुहुन्थ्यो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा सेवा आयोगको काम कारवाहीलाई प्रभावकारी र नतिजामुखी बनाउन नवनियुक्त पदाधिकारीलाई निर्देशन दिनुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा शिक्षा सेवा आयोगका अध्यक्ष डाक्टर हरिप्रसाद लम्साल सहित नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा उहाँले शिक्षक भर्ना, बढुवा, पाठ्यक्रम सुधार तथा आयोग सम्बन्धी एन नियमावलीलाई समय सापेक्ष परिमार्जन गर्नुपर्नेमा जोड समेत दिनुभयो। उहाँले विद्यालयमा शिक्षक दरबन्दी मिलान, परीक्षा प्रणालीमा सुधार र समयमा परीक्षाफल प्रकाशनलाई प्राथमिकता दिन आग्रह समेत गर्नुभयो। मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रियामा अघि बढिरहेको उल्लेख गर्दै आगामी ऐनमा शिक्षक सेवा आयोगसँग सम्बन्धित विषयलाई समेट्ने विश्वास पनि व्यक्त गर्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले राष्ट्रपति पौडेल समक्ष आयोगको प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। आयोगले आजै पत्रकार सम्मेलन गरी कुल उजुरी मध्ये सबैभन्दा बढी स्थानीय तहका 49.03%, संघीय सरकारका 37.98% र प्रदेश सरकारका 12.99% रहेको जानकारी दिएको छ। संघीय मन्त्रालय तर्फ सबैभन्दा बढी भूमि सुधार, सहकारी तथा सामान्य प्रशासन मन्त्रालय र त्यसपछि क्रमशः शिक्षा तथा खेलकुद, गृह, पूर्वाधार विकास र अर्थ मन्त्रालयसँग सम्बन्धित उजुरी परेका छन्। आर्थिक वर्ष 2082-83 दर्ता भएका 33,519 र अघिल्लो आर्थिक वर्षबाट सरेर आएका 7,323 गरी कुल 40,842 उजुरी कायम भएका मध्ये स्क्यानिङ तथा प्रारम्भिक छानबिनबाट 32,823 अर्थात् 80.37% उजुरी फर्चोट गरिएको आयोगले जनाएको छ। यस्तै 8,019 उजुरी आगामी आर्थिक वर्षका लागि जिम्मेवारी सरेको आयोगले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ।
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
1: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानौ तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्। 4G बोल्दे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापन पछि अब बाँकी समाचार। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले जलवायु न्याय र जलवायु क्षतिपूर्तिको मुद्दालाई अन्तर्राष्ट्रियतामा प्रभावकारी रूपमा उठाउनु पर्ने बताउनु भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले हिमताल विस्फोटका कारण हुन सक्ने प्राकृतिक विपदको जोखिम न्यूनीकरण तथा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, पूर्व तयारी तथा पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो। गर्नुभयो। बैठकमा विज्ञ नितेश खड्काले हिमाली क्षेत्रमा विश्वव्यापी

0: औसतको तुलनामा करिब दुई गुणासम्म बढी दरले तापक्रम वृद्धि भइरहेकाले हिमालको हिउँ पग्लिने क्रम बढ्दै गएको र प्राकृतिक विपदको जोखिम समेत बढेको जानकारी दिनुभयो। भोटे कोशी बाढीमा परेर 36 देशका 606 विदेशी पर्यटक अझै बेपत्ता रहेको पर्यटन विभागले जनाएको छ। विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनै पूर्णिमा मेलाका लागि गोसाई कुण्ड गएका मध्ये अझै 606 विदेशी पर्यटक बेपत्ता भएको र बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा बढी भारतको रहेको जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म 310 विदेशी पर्यटकको सफल उद्धार गरिएको छ भने उक्त बाढीमा परेर नेपालका 188 पर्यटक बेपत्ता भएका छन्। पृथ्वी राजमार्गको कृष्णभीरमा आजदेखि सडक दुईतर्फी सञ्चालनमा आएको छ। त्रिशुली बाढीबाट सडकको तल्लो भाग बगाएपछि पूर्ण रूपमा अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभीर नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएपछि आजदेखि दुईतर्फी यातायात सञ्चालन भएको हो। नदी कटानबाट करिब 100 मिटर सडक क्षतिग्रस्त भई लामो समयदेखि कृष्णभीरको सडक अवरुद्ध हुँदा ठूला सवारी साधन राजधानी जान आउन पाएका थिएनन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसङ्घले विश्वमा पानीको चक्र झन अनियमित बन्दै गएको र कतै अत्याधिक पानी त कतै गम्भीर अभावको अवस्था देख्न थालेको जनाएको छ। विश्व मौसम विज्ञान संगठन WMOले बिहिबार सार्वजनिक गरेको प्रतिवेदनमा जलवायु परिवर्तनका कारण पानीको उपलब्धता र प्रवाहमा असन्तुलन बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा जोखिम अझै बढ्न सक्ने चेतावनी दिएको छ। WMOका अनुसार सन् 2025 विश्वका नदीहरूका लागि 3 दशकभन्दा बढी अवधिमध्येकै सबैभन्दा सुक्खा वर्षमध्ये एक रहेको छ। अस्ट्रेलिया सरकारले देशमा आप्रवासन नियन्त्रण गर्न तयार गरिएको आप्रवासन नियन्त्रण तथा परिवर्तन नीति अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीको परिवारका सदस्यका लागि भिसा प्रतिबन्ध जारी गर्ने जनाएको छ। नयाँ नीति अनुसार अस्ट्रेलियामा अध्ययन गर्न गएका र भिसा अवधि बाँकी भएका अन्तर्राष्ट्रिय विद्यार्थीले अब स्वचालित रूपमा पहिलेको जसरी आफ्नो परिवार लान पाउने छैनन्। अब आर्थिक समाचार।
1: सरकारले चालू आर्थिक वर्ष 2083-84 को पहिलो दुई महिनामा करिब 2 खर्ब रुपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल खर्च 1,99,83 करोड रुपियाँ रहेको छ। यो खर्च रकम सरकारको वार्षिक लक्ष्यको 9.41% हुन आउँछ। सरकारले हालसम्म चालू खर्चतर्फ 9.6%, पुँजीगत खर्चतर्फ 1.78% र वित्तीय व्यवस्थापनतर्फ 16.59% बजेट खर्च गरेको छ। यस्तै गएको दुई महिनाको अवधिमा सरकारले वार्षिक लक्ष्यको 11.58% अर्थात् 1,90,10 करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ। आर्थिक वर्षको पहिलो दुई महिनामा सरकारको आमदानी खर्चको तुलनामा करिब 9,72 करोड रुपियाँले कम रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ। सहकारी रजिस्ट्रारको कार्यालयले सहकारी संस्थाले शेयर सदस्यमा प्रवाह गर्ने ऋणको अधिकतम ब्याज दर 13% सीमित गर्न निर्देशन दिएको छ। यसअघि 16% तोकिएको अधिकतम ब्याज दर सीमा असोज 1 गतेदेखि लागू हुने गरी 13% सीमित गरिएको सहकारी रजिस्ट्रारको कार्यालयले जनाएको छ। सहकारी संस्थाले आफ्नो कारोबारको अवस्था आवश्यकता र औचित्यको विश्लेषण गरी 13% भन्दा कम ब्याज दर भने निर्धारण गर्न सक्नेछ। तर बचतमा दिने र ऋणमा लिने ब्याज दर बीचको अन्तर भने 6% भन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ। सहकारी संस्थाले सदस्यलाई प्रदान गरेको ऋणमा लागेको ब्याजलाई मूल ऋणमा पुँजीकृत गरी त्यसमा पुनः ब्याज लगाउन नपाउने कानुनी व्यवस्थाको पूर्ण पालना गर्न तथा हर्जना रकम लिने निर्णय गरेको अवस्थामा असुल हुन बाँकी ब्याज रकमको 5% भन्दा बढी नहुने गरी हर्जना तोक्न समेत रजिस्ट्रारको कार्यालयले निर्देशन दिएको छ। नेपाल एलपी ग्यास उद्योग संघले पुरानै मूल्यमा खाना पकाउने ग्यासको बिक्री वितरण गर्न उद्योगीहरूलाई आग्रह गरेको छ। संघले बिहिबार 1 विज्ञप्ति जारी गरी नेपाल आयल निगमले तोकेको प्रति सिलिन्डर 2,060 रुपियाँमा खाना पकाउने ग्यास बिक्री वितरण गर्न आग्रह गरेको हो। यसअघि उद्योगीहरूले भोटेकोशी बाढीले पृथ्वी राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्गबाट काठमाडौँ ल्याएर ढुवानी बापत प्रति सिलिन्डर 105.38 रुपियाँ थप मूल्य लिएर ग्यासको बिक्री वितरण गर्दै आएका थिए।
0: आर्थिक समाचारका साथ हुनुहुन्थ्यो केशव ढुङ्गाना। खेल समाचार अजय बमबाट।
2: जापानमा जारी 20 एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपालको पदक सम्भावना समाप्त भएको छ। बिहिबार दोस्रो हार भुगेपछि महिला भलिबल टोलीको यात्रा समूह चरणमा नै सीमित बनेको हो। आइची स्थित पार्क एरिना कुमाकीमा भएको समूह एकुत आफ्नो अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग 3-0 सोझो सेटमा पराजित भयो। समूह चरणको पहिलो खेलमा नेपाली टोली एसियाली पावर हाउस जापानसँग 3-0 सोझो सेटमा पराजित भएको थियो। नेपालले अब वरियताका लागि खेल्नेछ। नेपालले खेल्ने टोलीको टुङ्गो लाग्न भने बाँकी नै छ। आफ्नो पहिलो खेलमा नेपाललाई समान 3-0 सेटमा हराएको जापान र इन्डोनेसिया शुक्रबार खेल्नेछन्। एसियामा 22 खेलका 56 महिला र 80 पुरुष गरी 136 खेलाडीले नेपालको प्रतिनिधित्व गर्दैछन्। अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय खेलकुद परिषद राखेपको निर्देशिकाका कारण नेपालको आन्तरिक फुटबल गतिविधि समेत प्रभावित भएको भन्दै संघलाई स्वायत्त रूपमा सञ्चालन गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ। इन्फाका महासचिव किरण राईले बिहिबार पत्रकार सम्मेलन गर्दै फिफाले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाउँदै इन्फालाई निलम्बन गरेपछि अन्तर्राष्ट्रिय तथा घरेलु फुटबल गतिविधि प्रभावित भएको उल्लेख गर्नुभयो। फिफाले जुन 24/2026 पठाएको पत्रपछि इन्फाको आन्तरिक मामिलामा तेस्रो पक्षको हस्तक्षेप सम्बन्धी विषयमा निलम्बन गरेको जनाएको छ। त्यसपछि राखेपले असार 12 गते पत्र पठाउँदै एन्फाको खाता, सामाजिक सञ्जाल, वेबसाइट, सवारी साधन, सामान खरिद तथा महत्त्वपूर्ण कागजातको प्रयोग परिषदको स्वीकृतिमा मात्र गर्ने निर्देशन दिएको एन्फाको भनाइ छ। एन्फाले आफ्नो विधानको धारा 37(4) अनुसार अध्यक्ष, उपाध्यक्ष तथा सदस्यको कार्यकाल 4 वर्ष हुने र नयाँ कार्य समितिका पदाधिकारी निर्वाचित भएपछि मात्र अघिल्लो कार्य समितिको कार्यकाल समाप्त हुने व्यवस्था रहेको जनाएको छ। सोही आधारमा वर्तमान कार्य समिति बहाल रहेको इन्फाको दावी छ। इन्फाले फिफा तथा एफसीसँग समन्वय गरी निलम्बन यथाशीघ्र फुफुका गर्न तथा संघलाई विधान अनुसार स्वायत्त रूपमा सञ्चालन गर्ने वातावरण निर्माण गर्न सरकार, युवा तथा खेलकुद मन्त्रालय र राखेपसँग आग्रह गरेको छ।
0: अब मौसम। आज राति देशभर साधारणतया बदली रही। देशका हिमाली भूभागमा थोरै र पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम सम्माको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटे कोशी बाढी प्रभावित महिला बाल बालिका तथा वृद्ध वृद्धाहरूको सुरक्षामा विशेष ध्यान दिन प्रतिनिधि सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। जग्गा हदबन्दी सम्बन्धी समस्या चाँडो समाधान गर्न सरकारलाई सभामुख डोल प्रसाद अर्यालको सुझाव। महाधिवेशन प्रक्रियामा सहभागी भएर एकताको सन्देश दिन काङ्ग्रेस नेताहरूलाई पार्टी सभापति गगन कुमार थापाको आग्रह। र विश्वमा पानी पर्ने क्रम अनियमित बन्दै गएको विश्व मौसम विज्ञान संगठनको प्रतिवेदन। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्ट को लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर
1: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर।
1: वेबसाइट डिजाइनिंग र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर।
1: प्रमाणपत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग टाइपिंग र प्रिन्टिंग तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर्स बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
4: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ।
5: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी। प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ।
4: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
4: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क 98550-63938 र 98550-65542।
10: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
11: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला सिसा तथा प्लास्टिकका बोतल चाउचाउ बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
10: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।

0: Só da Inisportia. Suadis FM, Tirana Pithuplo, 2 MHz. Khabar, Tapaiko Samudayko, Ani Tapaiko Sarokarko.
1: Khabar, Tapaiko Adhikar, Ani Tapaiko Aparihariyata.
2: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोड श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी युवा भजन समितिको आयोजनामा छैटौं शनिवारी भजन श्रृङ्खला आगामी भदौ 3 गते शनिबार सञ्चालन हुने भएको छ। सांस्कृतिक रूपान्तरण अभियान अन्तर्गत आयोजना गरिने सो भजन श्रृङ्खला शनिबार साँझ 7 बजेदेखि माडी 8 खरकट्टा स्थित जनजीवन माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने अभियन्ता सन्तोष अधिकारीले जनाउनुभयो। भजन संस्कृति र पुस्तान्तरणलाई जोड्दै साप्ताहिक रूपमा हरेक शनिबार साँझ सञ्चालन हुँदै आएको अभियानमा सम्पूर्ण श्रद्धालु तथा संस्कृति प्रेमीलाई उपस्थितिका लागि आग्रह गरिएको छ। समय रक्तदान अभियान विस्तार हुँदै गएसँगै विभिन्न अवसरमा रक्तदान कार्यक्रम आयोजना हुन थालेको छ। करिब 1 दशक अघि मृत्यु संस्कारमा समेत रक्तदान गर्ने अभ्यास शुरू भएको चितवनमा अहिले स्मृति दिवसमा पनि रक्तदानलाई प्राथमिकता दिन थालिएको छ। करिब 2 दशकदेखि रक्तदान अभियानमा सक्रिय ब्लड डोनर सोसाइटी ब्लड डोनर्स अर्गनाइजेसन नेपालका कार्यक्रम संयोजक हरिप्रसाद न्यौपानेका स्वर्गीय बुबा खिमानन्द न्यौपानेको तेस्रो स्मृति दिवसको अवसरमा यही शनिबार बिहान 7 बजेदेखि भरतपुरको 24 कोटीमा वृहत रक्तदान सञ्चालन हुँदैछ। परिवार र ब्लड डोनर्स ओल्ड ब्लड डोनर्स अर्गनाइजेसन नेपालको आयोजनामा हुने कार्यक्रममा विभिन्न संघ संस्थाको सहकारी र चितवन मेडिकल कलेज ब्लड बैंकको प्राविधिक सहयोग रहनेछ। सोही अवसरमा रक्तदान अभियानमा सक्रिय अभियन्तालाई राष्ट्रिय रक्तदान उत्प्रेरणा पुरस्कार समेत प्रदान गरिने हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो। सुवाकोटी कोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालले 51,000 रुपियाँ सहयोग गरेको छ। समाजले आफ्नो संस्थागत तर्फबाट 51,000 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको हो। यसैबीच बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि माडी नगरपालिका एक बरुवा बजार स्थित सोमेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले 13,030 रुपियाँ समेत सहयोग गरेका छन् भने विपदको समयमा हातोमालो गर्दै सहयोग गर्ने उद्देश्यले माडी नगरपालिका 5 रमाइलो डाँडा स्थित जन्मभूमि उपभोक्ता सहकारी संस्था लिमिटेडले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा 35,000 रुपियाँ सहयोग गरेको छ। सहकारीका कर्मचारी सञ्चालक समिति तथा शेर सदस्यहरूको संयुक्त योगदानबाट संकलित रकम राहत कोषमा जम्मा गरिएको हो। पृथ्वी राजमार्गमा यातायात सेवा बिहानदेखि पुनः सञ्चालनमा आएको छ। यही भदौ 14 गते कृष्णभीरमा बाढीले सड़क बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो। सड़क भाँसेपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभीरको सड़कमा नयाँ ट्र्याक खोलेर बिहानबाट दुईतर्फी सड़क सञ्चालन गरिएको हो। त्रिशुलीले सड़कको तल्लो भाग बगाएपछि पूरै सड़क भाँसिएको थियो। खगरी सिंचाई आयोजनाले बर्खायाममा पश्चिम चितवनका किसानलाई 24 घण्टा नारायणी नदीबाट पानी तानेर सिंचाई सुविधा उपलब्ध गराउँदै आएको छ। आयोजनाका पम्प 24 घण्टा सञ्चालन गर्दा मासिक ₹42 लाखसम्म विद्युत खर्च हुने गरेको हो। बर्खायाममा पश्चिम चितवनका 4,700 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा उपलब्ध गराउन नारायणी नदीबाट 2 पम्प मार्फत निरन्तर पानी तान्ने गरिएको आयोजनाले जनाएको छ। यसमा परेको विपदका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 11 लाख रुपियाँ सहयोग गरेको छ। होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बिहिबार चितवनका प्रमुख जिल्लाधिकारी गणेश अर्याललाई 11 लाख रुपियाँको चेक हस्तान्तरण गर्नुभयो। मन्त्रालयले नयाँ नियमावली अनुसार शैक्षिक परामर्श सेवा तथा भाषा परीक्षण सञ्चालनका लागि संस्था दर्ता र अनुमति लिन अनलाइन आवेदन माग गरेको छ। प्रदेश वा स्थानीय तहबाट अनुमति पाएका संस्थाले असोज 25 भित्र र अन्य संस्थाले सूचना प्रकाशित भएको मितिले 35 दिनभित्र आवेदन दिनुपर्नेछ। नयाँ निवेदकलाई 5,000 रुपियाँ दस्तुर तोकिएको छ। बाढी पीडित राहत कार्यक्रम अन्तर्गत चितवन रोटरी क्लबले नुवाकोटको विदुर नगरपालिका 8-9 स्थित सुनाखेती लिप्रखाने पानी तथा सिंचाई आयोजना योजनामा 20,000 वटा क्षमताको सोलर प्रणाली जडान गरी सञ्चालनमा ल्याएको छ। विद्युत अभावको कारण आंशिक रूपमा मात्रै सञ्चालन हुँदै आएको पम्पिङ प्रणालीमा सोलर प्रणाली जडान भएपछि खानेपानी तथा सिंचाई सेवा नियमित सञ्चालनमा आएको हो।
एकीकृत गर्ने जिम्मा पाएको एमाले उपाध्यक्ष तथा पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा बादलले सहमति जुटाउन नसकेपछि कार्यदल बैठककै नराखी समय गुजार्ने प्रयास गर्नुभएको छ। कार्यदलले समयमा काम नगर्दा यसअघि तय भइसकेको एमाले केन्द्रीय समिति बैठक समेत प्रभावित हुने देखिएको छ। एमाले यही असोज 5 देखि 7 गतेसम्म बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइसकेको छ। यसअघि कार्यदलले प्रतिवेदन टुङ्गाएर सचिवालय हुँदै केन्द्रीय समितिमा उक्त प्रतिवेदन छलफल गर्ने तयारी गरेको छ। सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनलाई लक्षित गर्दै सबै पक्षलाई समेटेर अघि बढ्न आफू हदेसम्म लचक हुन तयार रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानिपामा केन्द्रीय कार्य समितिको बैठकमा बिहिबार बोल्दै सभापति थापाले पार्टीभित्रको आन्तरिक मतभेदलाई थाती राखेर बृहत्तर हितका लागि लचकता अप्नाउन निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र सम्पूर्ण नेताहरूलाई आग्रह गर्नुभयो। अनुसन्धान आयोगमा केन्द्र सरकारका 10 मन्त्रालयसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै परेको छ। आर्थिक वर्ष 2082-83 आयोगमा परेका उजुरीमध्ये सबैभन्दा धेरै भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित 3036 उजुरी परेको आयोगले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। अनुसन्धान आयोगले आर्थिक वर्ष 2082-83 आफ्नो 37 वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ। बिहिबार राष्ट्रपति समक्ष प्रतिवेदन पेश गरेपछि आयोगका प्रवक्ताले संचारकर्मीसँग अन्तर्क्रिया गर्दै प्रतिवेदनका मुख्य बुदाहरू सार्वजनिक गर्नुभएको छ। 469 पृष्ठ लामो सो प्रतिवेदन 6 परिच्छेदमा समेटिएको छ। प्रतिवेदनमा आयोगको परिचय, भ्रष्टाचारको प्रगति विश्लेषण, प्रवृत्ति विश्लेषण, आयोगले प्रदान गरेका सुझाव र आगामी कार्यदिशा समावेश गरिएको आयोगले जनाएको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता वर्षमान पुन अनन्तले संविधानका मूल आधारमै प्रहार गर्ने गरी संशोधनको प्रयास गरिए मुलुक फेरि द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिएको छ। नेशनल लेजिस्लेटिभ एकाडेमीद्वारा बिहिबार राजधानीमा आयोजित संविधान कार्यान्वयनको 2 दशक अवसर र चुनौती विषय कार्यक्रममा पुनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिता जस्ता संविधानका आधारभूत पिलर कमजोर पार्ने गरी संशोधन गर्न खोजिए मुलुक फेरि द्वन्द्वमा फस्ने चेतावनी दिनुभयो। प्राकृतिक विपत्तिका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्र सेवा कर्मचारीका लागि सरकारले थप 30 दिनको समय दिएको छ। भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखानाले रसुवाको भुटेको सिबाडीका कारण विपद सङ्कटग्रस्त क्षेत्रमा कार्यरत कर्मचारी तथा उद्धार राहत र व्यवस्थापनका लागि काजमा खटिएका राष्ट्र सेवा कर्मचारीलाई लक्षित गरी म्याद थप गरेको हो। भदौ 10 गते रसुवाको भुटेकोशी नदीमा आएको बाढीका कारण 677 मसुर सम्पर्कविहीन भएको र 515 ट्रक तथा कन्टेनर हराएको तथ्याङ्क सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले यातायात व्यवस्था विभागका महानिर्देशक सङ्घीय महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा बसेको बैठकमा उक्त तथ्याङ्क प्रस्तुत गरेको हो। अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दामा 51% मुद्दामा कसुर कायम भएको छ। आर्थिक वर्ष 2082-83 दायर भएको 175 मध्ये 156 मुद्दा विश्लेषण अदालतले फैसला गरेको छ। फैसला भएको मध्ये 81 मुद्दामा कसुर कायम भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5569 53 98 550 77 061 र 98 550 77 53
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4993 580 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

0: Sodaj nispoča. Nispoča.
1: Suodis FM, Tirana Petutlu, 2 MHz.

माया संसारै जलाउने माया संसारै हँसाउने माया संसारै रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: केटो उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो।